0: सुन्ने अण्डा उत्पादनमा कमी आउने, हरियो वा सेतो दिशा हुने, निष्क्रिय हुने जस्ता लक्षण देखिने विभागले जनाएको छ। यस्ता लक्षण देखिएमा तुरन्त पशु सेवा कार्यालयमा सम्पर्क गर्नुपर्दछ।
1: सौम्य शक्ति प्रवर्धनमा सरकारको ध्यान, गोर्खापत्र दैनिकले खबर छापेको छ। सरकारले नेपालको सौम्य शक्ति र डायस्पोरा क्षेत्रको वृहत सदुपयोग मार्फत छिमेकी तथा मित्र राष्ट्रसँगको सम्बन्धलाई मुलुकको आर्थिक समृद्धिसँग जोड्ने भएको छ। जस अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको भूमिकामा रहेको परराष्ट्र मन्त्रालयले सार्वजनिक कूटनीतिक महाशाखा स्थापना गरिसकेको छ। त्यस्तै आफ्ना संस्थागत व्यवस्थापन मार्फत सौम्य शक्ति प्रवर्धनका गतिविधिलाई सक्रिय तुल्याएको छ।
0: सरकारले 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने गरी संघीय निजामती सेवा ऐन ल्याउन लागेपछि कर्मचारीहरूले राजीनामा दिएर जागिर छाड्न थालेका छन्। राष्ट्रिय किताबखानाको प्रवक्ता सुदन श्रेष्ठका अनुसार असार 1 गतेदेखि 7 गतेसम्म 50 कर्मचारीले राजीनामा दिएका छन्। राजीनामा दिनेमा सहसचिव सरहका कर्मचारी पनि छन्। 5 सहसचिवको राजीनामा स्वीकृत भइसकेको छ। अर्का 1 सहसचिवको राजीनामा भने स्वीकृत भएको छैन। एक सातामा 50 कर्मचारीको राजीनामा शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।

कप 2026 को अवसरमा सिजीटीभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजीटीभी खेल सँगै भरोसा सँगै

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्र पृष्ठका खबर। सरकारले राष्ट्रिय परिचय पत्र छपाई सहित सूचना प्रणालीको व्यवस्था र मरमत सम्भारका काम आफै गर्ने भएको छ। यसअघि विदेशी कम्पनीको सहयोगमा राष्ट्रिय परिचय पत्रका लागि व्यक्तिको विवरण संकलन, त्यसको व्यवस्थापन, भण्डारण लगायत परिचय पत्र छपाईको काम हुँदै आएको थियो।
2: नेपालमा निजी सामुदायिक गुठी तथा अन्य गैर सरकारी शिक्षण संस्थाको संख्या उल्लेखनीय वृद्धि भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सरकारी बाहेक निजी शिक्षामा 3 खर्ब भन्दा बढ़ीको लगानी रहेको देखिएको छ। सर्वेक्षण अनुसार सरकारी स्वामित्व बाहेकका शिक्षण संस्थामा 3.9 अर्ब रूपियाँ बराबरको स्थिर पुँजी लगानी रहेको छ भने यस क्षेत्रले 3,11,516 जना रोजगारी रहेको देखिएको हो।
1: गोर्खाको शहीद लखन गाउँपालिकाले न्यून विद्यार्थी संख्या भएका 10 वटा विद्यालयलाई समायोजन गरेको छ। गाउँपालिकाले जेठ 22 गते बसेको कार्यपालिका बैठकले विद्यालय समायोजन गर्ने निर्णय गरेको हो। पालिकाको यस कदमलाई शैक्षिक गुणस्तर अभिवृद्धि, स्रोत साधनको प्रभावकारी व्यवस्थापन तथा विद्यालय सञ्चालन खर्चमा मितव्ययता ल्याउने उद्देश्य अनुरूप गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताउनुभयो।
2: नेपालको वैदेशिक व्यापारमा असन्तुलन झन गहिरिँदै गएको छ। चालू आर्थिक वर्ष 2082-83 को 11 महिनामा मुलुकले 16 अर्ब 13 करोड रुपियाँ भन्दा बढीको व्यापार घाटा बेहोरेको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा 15.67% बढेको हो।
1: वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्यका रूपमा मलेसिया पुनः दर्न थालेको छ। वैदेशिक रोजगार विभागका अनुसार 4 महिना यताको श्रम स्वीकृतिको तथ्याङ्कका आधारमा मलेसिया नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य बनेको हो।
2: सिराहाको बरियापट्टी 5 का इन्द्रदेव यादव 2 महिनादेखि म्यान पावर कम्पनीका ढोका ढोकामा धाइरहेका छन्। उनी संयुक्त अरब इमिरेट्स UAE जान भन्दै चैत 1 साता काठमाडौँ आइपुगेका हुन्। यसबीचमा उनले 4 वटा रोजगारदाता कम्पनीमा अन्तर्वार्ता दिइसके तर कुनैमा पनि उनको नाम निस्किएन। काठमाडौँको वसुन्धरा स्थित एक म्यान पावर कम्पनीमा अन्तर्वार्ता दिने लाइनमा शुक्रबार भेटिएका उनले भने पैसा बुझाएपछि विदेश जान पाइन्छ भन्ने लागेको थियो तर होइन रहेछ। अन्तर्वार्तामा पनि नाम निस्कदैन, यो मेरो 5 अन्तर्वार्ता हो। उनी म्यान पावर कम्पनीको मागपत्रको सूचना हेरेर अन्तर्वार्तामा सहभागी हुने गरेका छन्।
1: मुलुकमा वार्षिक 68 अर्ब रुपियाँ बराबरको झण्डै 37 लाख मेट्रिक टन आलु उत्पादन हुने गरेको छ। राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रको तथ्याङ्क अनुसार 2,20,599 हेक्टर क्षेत्रफलमा 36,81,516 मेट्रिक टन आलु उत्पादन हुने गरेको हो। उपभोक्ताका लागि 39,70,367 मेट्रिक टन आलु आवश्यक पर्ने गरेकोमा अपुग आलु बाहिरी मुलुकबाट भित्रने गरेको छ।
2: नेपालमा डिजिटल प्रविधिको प्रयोग तीव्र विस्तार भइरहेका बेला त्यसको प्रत्यक्ष प्रभाव स्मार्टफोन आयातमा पनि देखिएको छ। चालु आर्थिक वर्षको पहिलो 11 महिनामै स्मार्टफोन आयातमा 43.45 अर्ब रुपियाँ भन्दा बढी बाहिरिएको तथ्याङ्कले देखाएको छ।
1: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस बहुदेश्य सहकारी संस्था र आइडियल यमुना बहुदेश्य सहकारी संस्थाका थप 82 जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ। समितिका अनुसार लालीगुराँस सहकारीका 70 जना र आइडियल यमुना सहकारीका 12 जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका हुन्।
2: अब शेयर बजार। केही दिनदेखि 2,700 बिन्दु भन्दा माथि रहेको नेप्से परिसूचक मंगलबार भने त्यो मनोवैज्ञानिक तह भन्दा तल झरेको छ। नेप्से मंगलबार 2,674.48 बिन्दुमा बन्द भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानमा पछिल्लो समय एक पछि अर्का व्यक्तिहरू पक्राउ पर्ने क्रम बढेसँगै लगानीकर्ता त्रसित बनेका छनृ।

0: for DTH Seva Dish Home.
1: Dish Home. Khushi ko connection.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। विश्वव्यापी जलवायु परिवर्तनका कारण सबैभन्दा ठूलो मूल्य बालबालिकाले भोग्नु परेको पाइएको छ। संयुक्त राष्ट्र संघीय बालकोष युनिसेफले हालै सार्वजनिक गरेको चिल्ड्रेन्स क्लाइमेट रिस्क रिपोर्ट 2026 का अनुसार विश्वका करिब 1.1 अर्ब बालबालिका अन्तर सम्बन्धित 3 जलवायु जन्य जोखिमको सामना गरिरहेका छन्। यसले उनीहरूको स्वास्थ्य, शिक्षा र जीवनयापनमा गम्भीर खतरा उत्पन्न गरेको प्रतिवेदनमा उल्लेख छ।
4: अब खेल खबर। फिफा विश्वकप 2026 को समूह के अन्तर्गत गैराती अमेरिकाले पोर्चुगल अमेरिकामा भएको खेलमा उज्बेकिस्तानमाथि पोर्चुगलले उज्बेकिस्तानमाथि 5-0 गोल अन्तरको विशाल जित दर्ता गरेको छ। यसअघि भएको आफ्नो पहिलो खेलमा कङ्गोसँग 1-1 गोलको बराबरीमा रोकिएको पोर्चुगलले दोस्रो खेलमा भने उज्बेकिस्तानमाथि शानदार जित निकालेको हो। पोर्चुगलको यस जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले 2 गोल गरे भने नुनो मेन्डेस र राफेल लियोले 1-1 गोल थपे। पहिलो खेलको बराबरीपछि दबावमा परेको पोर्चुगलले यस विशाल जितसँगै समूह केमा 4 अङ्क जोड्दै आफ्नो स्थिति बलियो बनाएको छ। फिफा विश्वकप अन्तर्गत नै समूह एलको खेलमा इङ्ल्यान्ड र घानाले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन्। अहिले पानामा र क्रोएसिया बीचको खेल जारी छ। आजै अहिले बिहान 7:45 हुने खेलमा कोलम्बिया र कङ्गो भिड्दैछन्।
3: अब विचार विश्लेषण। राजनीतिक जोखिमको संघार शीर्षकमा प्रकाश चन्द्र लोहनीको विचार कान्तिपुर दैनिकमा छापिएको छ। नेपालको संविधानले व्याख्या गरेको राजनीतिक व्यवस्था संवैधानिक कल्याणकारी उदारवाद हो। यसको सफलता सरकारको नियतमा भर पर्छ। प्रजातन्त्रकै कुरा गर्ने हो भने उत्तर कोरियादेखि क्युबा वा भेनेजुएला सबैले आफूलाई प्रजातान्त्रिक भन्छन्, तर यथार्थ के हो भने चुनावले मात्रै प्रजातन्त्रको सफलता निर्धारण गर्दैन, यो शासकहरूको नियत ले गर्छ। हालसम्मका सरकारी काम कारबाहीले नेपालमा हुकुमी शैली शुरू हुन थालेको झझलको दिन छ। प्रधानमन्त्री बालेन्द्र शाह समयमै राजनीतिक जोखिमवादबाट सतर्क हुन जरूरी छ।
4: अरब सहायता यथावत समस्या सौभाग्यवालीको विचार नागरिक दैनिकले

0: पिएको छ। उधारो बिक्री गर्दा विक्रेताले क्रेताको साख मूल्याङ्कन क्रेडिट रेटिङ हेर्नुपर्ने अनिवार्य व्यवस्थाले नेपालको वर्तमान बजार र आर्थिक धरातलमा ठूलो व्यावहारिक जटिलता थप्छ। उधारो कारोबारलाई कानूनी दायरामा ल्याएर व्यापार पनि चल्ने र पैसा पनि सुरक्षित हुने वातावरण बनाउन खोजिएको छ। केन्द्र र प्रदेश र पालिकामा तीन तहको व्यापारिक उधारो असुली समितिको प्रस्ताव गरिएको छ। केन्द्र प्रदेश र पालिका स्तरमा रहने समितिको न्यायिक हैसियत प्रष्ट भने देखिन्न।
1: हिमालय टाइम्सले घनश्याम कोइरालाको विचार छापेको छ। आरोपको दुष्चक्रमा नेपालको राजनैतिक शीर्षकको विचार अहिले उदाएको राजनैतिक शक्तिलाई पनि निरपेक्ष भाष्य सिर्जना गरेर विरोध मात्र गर्नु हुँदैन, यसका गुण र दोषका आधारमा स्वीकार र अस्वीकार गर्नु उचित हुनेछ। सबै पुराना पूर्णतः गलत नयाँ भएकै हुनाले शत प्रतिशत सही भन्ने विरोध र बुझाइको परम्परागत बानकी फेर्नुपर्छ। अन्यथा यो आरोपको राजनीतिले इतिहासको सन्तुलन मात्र गुमाउने छैन, समाजलाई सधैँका लागि निराश र अविश्वासको अन्धकार सुरुङमा
0: अवस्थ। नेपाली खबर अहिलेलाई यति नै, यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
3: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
2: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
3: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
2: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
3: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
2: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
3: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
2: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
5: 24 घण्टा।
6: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-5539-6053, 98550-77061 र 98550-77053।
4: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 056-493-440, 493-580 र 98550-26440।
7: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 10 गते बुधबार, सन 2026 जुन 24 तारिक जेठ शुक्ल पक्षको दशमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: राजसभाको सभापतिमा रवि लामिछाने निर्विरोध, प्रत्यक्ष निर्वाचित कार्यकारी र गैरदलीय राष्ट्रिय सभाको प्रस्ताव, समाजवादबाट पछि हटेर सामा

0: सामाजिक लोकतन्त्र बन्यो मूल राजनैतिक सिद्धान्त।
1: प्रधानमन्त्री कार्यालयको निर्देशनपछि राष्ट्रिय परिचय पत्रको विदेशी ठेक्का रद्द, सरकार आफैले छाप्ने।
0: चरम मौसमी घटनाका दर बढ्दो, व्यक्ति सचेत हुनका साथै पालिकाहरूले जोखिमको नक्साङ्कन सहित योजना बनाउन विज्ञको सुझाव।
2: कुन कुन विपदहरू त्यो पालिकामा आउन सक्छन्, ती विपदहरू चाहिँ कुन कुन प्रकृतिका हुन्छन्, के भयो भने कुन लेभलका हुन्छन् भने त्यसको चाहिँ नक्साङ्कन रेखाङ्कन गर्न सक्छ।
1: अत्यधिक गर्मीका कारण युरोपको जनजीवन नराम्ररी प्रभावित, फ्रान्समा डुबेर 40 जनाको ज्यान गयो।
0: र रोनाल्डोको कीर्तिमानीसँगै विश्वकप फुटबलमा पोर्चुगलको शानदार जित, इङ्ल्यान्ड र घानाले गोलरहित बराबरी खेले, पनामा र क्रोएसिया बीचको खेल चल्दै।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन, फोन 056-518-853, 518-953।
5: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
3: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित BBA र BED तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
5: प्रवेश परीक्षा साउन 1 साता, भर्ना साउन 2 साता र कक्षा सञ्चालन साउन 3 सातादेखि।
1: सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको छ। 2079 सालको असार 7 गते घोषणा गरेको राष्ट्रपाका संस्थापक सभापति लामिछाने चितवनमा जारी पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित हुनुभएको हो। राष्ट्रपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पार्टी सभापतिका लागि मनोनयन दर्ता गर्ने अवधिभरमा लामिछानेको मात्रै उम्मेद्वारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो। लामिछानेलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टी नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले राख्नु भएको थियो। राष्ट्रपामा सभापतिका लागि एक प्रस्ताव र 51 जना समर्थक आवश्यक पर्ने कार्यविधि निर्वाचन आयोगले तोकेको थियो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय सभालाई गएर दलीय विशेषज्ञ सभा बनाएर त्यसको अध्यक्ष उपराष्ट्रपति हुने व्यवस्थामा जानुपर्ने प्रस्ताव गरेको छ। चितवनको भरतपुर चलिरहेको महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रतिवेदन पेश गर्दै पार्टी सभापति रवि लामिछानेले राष्ट्रपा प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा समेत रहेको बताउनु भएको हो। सरकारले संविधान संशोधनका लागि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा कार्यदल बनाएर छलफल गरिरहेका बेला सभापति लामिछानेले तयार पारेको दस्तावेजमा राष्ट्रपा स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारी सहितको प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा रहेको उल्लेख छ। राष्ट्रपा सभापति लामिछानेले महाधिवेशनमा पेश गरेको प्रतिवेदनमा मूल राजनीतिक सिद्धान्त सामाजिक लोकतन्त्र भनिएको छ, यसअघि समाजवाद भनिएको थियो। प्रत्यक्ष निर्वाचित कार्यकारी गैर दलीय राष्ट्रिय सभा राष्ट्रपाको प्रस्ताव शीर्षकमा आजका पत्र पत्रिकाहरूले खबर छापेका छन्।
0: सरकारले राष्ट्रिय परिचय पत्र छपाई सहित सूचना प्रणालीको व्यवस्थापन र मरम्मत सम्हारका काम आफै गर्ने भएको छ। यसअघि विदेशी कम्पनीको सहयोगमा राष्ट्रिय परिचय पत्रका लागि व्यक्तिको विवरण संकलन, त्यसको व्यवस्थापन, भण्डारण लगायत परिचय पत्र छपाईको काम हुँदै आएको थियो। गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणालीको सहयोग तथा मनमत NIDMIES सपोर्ट एण्ड म्यानेजमेन्टका लागि आह्वान गरेको ठेक्का रद्द गर्दै ती काम आफैले गर्ने जनाएको छ। त्यसका लागि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको सहयोग लिने जनाएको छ। विभागका सूचना अधिकारी तथा निर्देशक निराजन श्रेष्ठले वैशाख 25 सूचना प्रकाशित गरेर ठेक्का रद्द गरिएको बताउनुभयो। विभागले सूचना जारी गरेर राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणालीको मरम्मत सम्हार र सहयोगका लागि आह्वान गरिएको परामर्श सेवाको खरिद प्रक्रिया रद्द गरिएको जनाएको छ। वैशाख 25 ठेक्का रद्द गर्ने निर्णय दिए लगत्तै विभागका तत्कालीन महानिर्देशक नवराज घिमिरेको वैशाख 28 2019 मुस्लिम आयोगमा सरुवा भएको थियो। उहाँले ठेक्का रद्द गरेर प्राविधिक काम विभागले नै गर्न असम्भव रहेको भन्नु अडान लिएको विभागका एक निर्देशकको वार्षिक प्रतिवेदन 2083 कार्ययोजना अनुसार समयमा नै परिचय पत्र छपाई र वितरणको काम हुन नसकेको औल्याएको छ। यसैबीच राहदानी खरिद सम्बन्धी ठेक्कामा अनियमितता भएको आशंकामा अनुसन्धान शुरू भएसँगै राहदानी विभागमा पासपोर्टको मौजदात सकिँदै गएको छ। पासपोर्टको मौजदात घट्दै गएपछि राहदानी विभागले दैनिक वितरण गर्दै आएको पासपोर्टको संख्या पनि घटाएको छ। राहदानी खरिद सम्बन्धी ठेक्कामा अनियमितता गरेको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि पासपोर्ट वितरणमा समस्या देखिन थालेको हो। विभागका अनुसार अहिले राहदानीका लागि दैनिक औसत 6,000 आवेदन पर्ने गरेको छ, तर दैनिक 3,000 3,500 मात्रै राहदानी वितरण हुँदै आएको छ। नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले अब दैनिक वितरण हुने राहदानीको संख्या झन घट्ने सम्भावना रहेको बताउनु भएको छ। विभागकै एक अर्का उच्च अधिकारीले भने अहिलेकै गतिमा निरन्तर छपाई गर्दा मौजदात पासपोर्टले केही दिन मात्रै माग धान्न सक्ने र अभाव चुलिन सक्ने बताउनुभयो। परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार आगामी हप्तादेखि पासपोर्ट संकट थप गहिरिन सक्नेछ। उहाँले दुई जर्मन कम्पनीसँग कसरी काम गर्ने वा के गर्ने भन्ने विषय टुङ्गो नलागेकाले नयाँ समस्या निम्तिन सक्ने बताउनु भएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
1: सरकारले विस्थापित सुकुम्बासीहरूलाई 12 असार 12 गते भित्र होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम दिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले हिजो सूचना निकालेर असार 12 गते भित्र सुकुम्बासीहरूले होल्डिङ सेन्टर खाली गर्न भनेको हो। समितिले निकालेको सूचनामा विस्थापितहरूलाई सरकारले राहत रकम 25,000 दिने निर्णय गरेकाले त्यही अनुसार होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको छ। सूचनामा घर भाडाका लागि 3 महिनाका लागि तोकिएको रकम मासिक रूपमा किस्ताबन्दीमा बैंक खातामा उपलब्ध गराउने पनि उल्लेख छ। सरकारले अल्टिमेटम दिएपछि विस्थापितहरू थप अन्यलमा परेका छन्। उनीहरूले आफूहरू कहाँ जाने भनेर गुनासो गर्न थालेका छन्। होल्डिङ सेन्टरमा बसिरहेका विस्थापितहरू सुकुम्बासी सरकारले स्थायी व्यवस्थापन गर्ने अपेक्षामा रहेका बेला नयाँ सूचनाले थप चिन्ता र अन्यल बनाएको बताएका छन्। यसैबीच देशभरका सुकुम्बासीहरूको लगत संकलन नसकेको सरकारले लगत संकलन गरिसकेका जिल्लाबाट भने जग्गा वितरणको तयारी थालेको छ। असार 3 हप्तादेखि बर्दियाबाट जग्गा वितरण सुरु गर्न लागेको भूमि व्यवस्थापन आयोगका अध्यक्ष बलभद्र वास्तोलाले बताउनु भएको छ। बर्दियापछि तनहुँ बाँके झापा र मकवानपुर हुँदै वितरणलाई निरन्तरता दिने भूमि समस्या समितिका अध्यक्ष बलभद्र वास्तोलाले जानकारी दिनुभयो। अध्यक्ष अन्य जिल्लाहरूमा भने सबै लगत संकलन भइसकेको पनि उहाँले बताउनु भएको आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
0: विशेष अदालतले एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई 7 हिरासतमा राख्न अनुमति दिएको छ। विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्याउन सघाएको आरोपमा पक्राउ परेका पौडेललाई प्रहरीले हिजो म्याद थपका लागि अदालतमा पेश गरेको थियो। न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासबाट पहिलो पटक 7 म्याद थप भएको विशेष अदालत प्रशासन शाखाले जनाएको छ। आदेशपछि आरोपित पौडेललाई न्यायिक हिरासतमा पठाइएको छ। पौडेललाई अस्ति सोमबार सुर्खेतबाट पक्राउ गरेर हिजो काठमाडौँ ल्याइएको हो। यसैबीच हिमालयले पौडेलको पक्राउलाई गैर न्यायिक भन्दै तत्काल रिहा गर्न माग गरेको छ।
1: काया कैरनमा चरम मौसमी घटनाको जोखिम र व्यवस्थापन बारेको चर्चासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: नेपाल ब्याङ्क लिमिटेडका
7: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
8: खै खै, के आयो त्यस्तो? हा, यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन। यस्तो त जसले नि लेखिहाल्छ नि।
7: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
8: तिमीलाई थाहा थिएन?
7: थाहा थिएन।
8: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
7: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
8: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
9: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: हेलो
13: हेलो बुढी, के छ खबर?
12: ठिकै छ, चलेकै छ।
13: ल भिडियो अन गर त, तलाई हेरम।
12: भिडियो अनै छ त, देख्नु भएन र?
13: खै देखिन त मैले त, नेट स्लो भयो कि क्या हो?
12: माडीको नेट यस्तै त हो नि।
13: के भन्छ यो माटीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
14: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
5: सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 9852 0 28 40, साथै 24 घण्टा हटलाइन नम्बर 0157900086।
15: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ। टेक माइललाई।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रपतिको सभापतिमा रवि लामेछाने निर्विरोध प्रत्यक्ष निर्वाचित कार्यकारी र गैरदलीय राष्ट्रिय सभाको प्रस्ताव समाजवादबाट पछि हटेर सामाजिक लोकतन्त्र बन्यो मूल राजनीतिक सिद्धान्त प्रधानमन्त्री कार्यालयको निर्देशनपछि राष्ट्रिय परिचय पत्रको विदेशी ठेका रद्द सरकार आफैले छाप्ने पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासीहरूलाई सरकारको अल्टिमेटम एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। नेपालमा पनि पछिल्ला वर्षहरूमा चरम मौसमी घटना निकै बढेका छन्। मनसूनको अवधि र पानी पर्ने दरमा फरक पनि आउन थालेको छ भने बाढ़ी पहिरो डुबान जस्ता घटना पनि बढेका छन्। नौ वर्ष यता सातवटा मनसून औसत भन्दा चाँडो प्रवेश गरेका छन् भने दश वर्ष यता ढिलो विदा हुँदै गएको छ। यस्तै मनसूनका बेला असार साउन भदौमा जुन दरको पानी पर्थ्यो अहिले त्यस्तो दर पनि बदलिएको छ। केही वर्षदेखि मनसून विदा हुने बेलातिर अत्यधिक पानी परेको छ। मनसूनकै बीचमा लामो खडेरी पर्ने, छोटो समयमा धेरै पानी पर्ने, सानो क्षेत्रमा वर्षा केन्द्रित हुने जस्ता घटना पनि बढेका छन्। यी घटनाहरू मनसूनजन्य विपदका दृष्टिमा खतरनाक मानिन्छन्। थप चर्चा सुनौ।
1: दुई वर्ष अघि 2081 सालको असोज 10 गतेदेखि 13 गतेसम्म काठमाडौँ उपत्यका र आसपासमा भएको वर्षापछिको बाढीको सम्झना ताजै छ। त्यही बेला धादिङको झ्याप्ले खोलामा पहिरोमा बस पुडिँदा 35 जनाले ज्यान गुमाए। गएको वर्ष असोज 18 गतेको वर्षा कारण आएको बाढी पहिरोले इलाममा 39 जनाको ज्यान गयो। यस्तै हिमताल विस्फोट लगायत घटना पनि बढेका छन्। पुल्चोक क्याम्पसका उपप्राध्यापक पवन कुमार भट्टराई यस्ता चरम मौसमी घटना बढेको तथ्य रहेको बताउनुहुन्छ।
3: नेपालमा पछिल्ला दशकहरूमा मनसूनको ढाँचामा स्पष्ट परिवर्तन देखिन थालेको छ। वैज्ञानिक अनुसन्धान, जलवायु विश्लेषण तथा कृषकहरूको अनुभवहरू हेर्ने हो भने मनसून पहिले भन्दा अब अस्थिर, अनियमित र चरम हुँदै गएको देखाएको छ।
1: यस्ता चरम मौसमी घटनाहरू परापूर्व कालमा पनि बेला बेलामा हुन्थे, तर अहिले त्यसको दर निकै बढेको विज्ञहरू बताउँछन्। यस्ता घटना आउनुमा जलवायु परिवर्तन र समुद्रमा हुने घटनाहरू मुख्य कारक रहेका छन्।
3: विश्वव्यापी तापमान वृद्धिले नेपालमा पनि वायुमण्डलीय चक्र प्रभावित भएको छ। एल निनो र ला निना जस्ता वायुमण्डलीय प्रभाव र इन्डियन ओसियन डाइपोल भन्छौ हामी, यी समुद्री घटनाहरूले दक्षिण एसियाको मनसूनलाई अस्थिर बनाउँछ र जंगल फडानी, शहरीकरण, कृषि क्षेत्रमाको परिवर्तन आदिले गर्दा स्थानीय हावापानीको चक्रमा धेरै नै असर परेको देख्न सकिन्छ।
1: यसपालि पनि एल निनोको प्रभावले मनसूनमा कम पानी पर्ने अनुमान छ। पानी कम परेपछि स्वभावैले गर्मी बढ्छ। सरदरमा कम पानी पर्ने भनिए पनि 81 पानी परेर थोरै समयमा धेरै पानी पर्ने, सीमित ठाउँमा धेरै पानी पर्ने, कुनै ठाउँमा लामो समय सुक्खा हुने जस्ता घटनाहरू आउने गरेका छन्।
3: त्यो बढ्न सक्छ हजुरको, कुनै बेलामा 81 पानी पर्ने, अब तपाईँले देख्नु भने सानो खोल्सो हुन्छ, सानो क्याचमेन्ट एरियामा भयंकर पानी परिदिन्छ र त्यो पानीले त्यहाँका चाहिँ सेडिमेन्ट गेग्रानलाई लिएर आउँछ र पानीले बग्नु र गेग्रान सहितको पानी बग्नुको चरित्र फरक हुन्छ, त्यसको पावर फरक हुन्छ र त्यसले गर्दाखेरि चाहिँ ठूलो मात्रामा क्षति गरेको।
1: झण्डै एक दशकदेखिको तथ्याङ्क हेर्दा यस्ता घटना बढेका छन्। मेलम्चीमा आएको बाढी होस् वा केही वर्ष अघि मनसूनको शुरूमै हिमाली क्षेत्रमा पानी परेर जिल्लामा आएको बाढी, यी चरम मौसमी घटनाका उदाहरण हुन्। यस्ता घटनालाई सामान्य रूपमा नलिई पालिकाले आफ्नो क्षेत्रमा उपयुक्त योजना बनाउनु पर्ने पुल्चोक क्याम्पसका उपप्राध्यापक एवं जलवायु विपद विज्ञ पवन कुमार भट्टराई बताउनुहुन्छ।
3: कुन कुन विपदहरू त्यो पालिकामा आउन सक्छन्, ती विपदहरू चाहिँ कुन कुन प्रकृतिका हुन्छन्, के भयो भने कुन लेभलका हुन्छन् भने त्यसको चाहिँ नक्साङ्कन रेखाङ्कन गर्नु पर्यो। त्यसका आधारमा त्यहाँ भएका स्थानीयवासीलाई चाहिँ ट्रेनिङ गर्ने, उनीहरूलाई सिकाउने, कहिले काहीँ यस्तो भयो भने के हुन्छ भनेर सानो अभ्यासहरू गराउने, त्यो खालका कार्यक्रमहरू चाहिँ पालिका लेभलबाट गर्न सक्छ र त्यो सबभन्दा स्ट्रङ हुन्छ। अर्को कुरा पनि मैले के जोड दिन्छु भन्दा हामीसँग धेरै तथ्याङ्कहरू हुँदैनन्। नागरिक स्तरबाट, नागरिक विज्ञान भन्छौँ हामी, स्कुलमा पढ्ने बालबालिकाहरूलाई यो सिकाएर कहाँनिर पानी पुग्यो, यो बाढी आउँदाखेरि कुन लेभलमा पुग्यो भनेर त्यो राख्ने हो भने त एउटा नयाँ किसिमको डाटाबेस प्रणाली पनि स्थानीय निकायबाट चाहिँ हामी लिएर आउन सक्छौँ।
1: चरम मौसमी घटना बढेका छन्। यो वर्ष चरम सुक्खापनको अनुमान छ भने यही बीचमा पनि कुनै ठाउँमा चरम वर्षा भएर बाढी पहिरोको उग्र रूप पनि देखिन सक्छ। यसैले यस्ता घटनाबारे व्यक्ति पनि सचेत हुनुपर्छ भने जनधनको सुरक्षाको योजना बनाउनुपर्छ। सबै तहका सरकार मिलेर मनसूनजन्य जोखिमको व्यवस्थापनमा प्रयास गरे चरम मौसमी घटनाबाट हुन सक्ने क्षति घटाउन सकिन्छ।
2: बाढ़ी पहिरो लगायतका मनसुनजन्ने विपदको जोखिम व्यवस्थापनका बारेमा पुलचोक क्याम्पसका उप प्राध्यापक पवन कुमार भट्टराईसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँहरूमा आज पनि तातो लहर कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले निकालेको बुलेटिन अनुसार पश्चिम तराईमा अत्यधिक गर्मी र देशका अन्य पहाड़ी भूभागमा भने वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा पनि पछिल्लो केही दिन यता गर्मी कायमै छ। यसैबीच कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँहरूमा भने मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रका एक दुई ठाउँमा पनि वर्षाको सम्भावना छ। कोशी प्रदेशका केही ठाउँ तथा मधेस बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको अनुमान छ। देशका विभिन्न भागमा एकातिर गर्मी र तातो लहरको असर देखिँदा अर्कोतर्फ केही पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्क रहन मौसमविदले आग्रह गरेका छन्।
1: पन्छीमा लाग्ने बर्ड फ्लू 11 जिल्लामा फैलिएको छ। पशु सेवा विभागको तथ्याङ्क अनुसार पछिल्लो पटक काभ्रेमा पनि बर्ड फ्लू पुष्टि भएको हो। काभ्रेको साँगा र पनौतीमा रहेका दुईवटा फार्ममा कुखुरा र हाँसमा बर्ड फ्लू पुष्टि भएको हो। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार अहिलेसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे गरी 11 जिल्लाका 82 ठाउँमा बर्ड फ्लू पुष्टि भएको छ। अहिले काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा मात्र सक्रिय केस रहेको विभागले जनाएको छ। अहिलेसम्म बर्ड फ्लूबाट प्रभावित 5,69,858 पंक्षी नष्ट गरेको विभागको तथ्याङ्क छ। यसै गरी 9,89,313 अण्डा र 1,95,485 किलो दाना समेत नष्ट गरिएको छ।
2: गएको आर्थिक वर्षको 10 महिना साउनदेखि जेठको तुलनामा चालू आर्थिक वर्षको त्यही अवधिमा वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिनेको संख्या झण्डै 19% बढ़ेको छ। आर्थिक वर्ष 81-82 साउनदेखि जेठसम्म 4,52,311 जनाले नयाँ श्रम स्वीकृति लिएका थिए। पछिल्ला 10 महिनामा भने नयाँ श्रम स्वीकृति लिनेको संख्या 3,67,100 जना रहेको खबर कान्तिपुर दैनिकमा छ।
1: काया कैरनमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नु होला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि
5: अन्तर्राष्ट्रिय त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब
6: ल हेर इन्का बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
7: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
8: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855-63172 र 9852-12206।
7: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
9: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
10: सर, र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी, यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1,000 रुपियाँ तिराइहाल्छ।
11: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
12: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
13: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
12: सम्पर्क 9819-32811 र 9863-73687।
14: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
15: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
14: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
16: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
2: त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका संस्थापक शान्ति मिश्रको सम्मानमा प्रकाशित हुलाक टिकटमा प्रथम दिवसीय टाँचा प्रदान गरिएको छ। हुलाक सेवा विभागद्वारा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा सूचना तथा संचार मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले केन्द्रीय पुस्तकालयका संस्थापक मिश्रको नामको प्रकाशित टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नुभयो। सचिव बस्नेतले केन्द्रीय पुस्तकालयका पुस्तक पढेर आफू पनि लाभान्वित भएको स्मरण गर्दै महिलालाई बढ़ी प्रेरित नगर्ने त्यसबेलाको समयमा पनि शान्ति मिश्रले पढ्ने अवसर पाउनु र पुस्तकालयको व्यवस्थापन सम्हालेर नमूना काम गर्नुभएको बताउनुभयो। उहाँले महिलाको योगदानलाई सम्मान गर्दै हुलाक सेवा विभागले टिकट प्रकाशन गरेर दक्षिण एसियाकै नमूना पुस्तकालय र त्यसको संस्थापकको कृतिलाई विश्वभर फैलाउन सहयोग पुगेको बताउनुभयो। त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका अध्यक्ष सागर राज सुवेदीले केन्द्रीय पुस्तकालयको आधारशिला शान्ति मिश्रकै योगदानबाट तयार भएको बताउनुभयो। शान्ति मिश्र हुलाक टिकटमा आजको गोर्खापत्रमा खबर छ।
1: काया कैरनमा अब विदेशको खबर। अत्यधिक गर्मीका कारण युरोपका विभिन्न देशहरूको जनजीवन नराम्रोसँग प्रभावित भएको छ। फ्रान्समा पछिल्ला केही दिन यता नदी नहर र पोखरीमा पौडी खेल्ने क्रममा डुबेर 40 जनाको ज्यान गएको समाचार संस्था रोइटर्सले जनाएको छ, जसमा धेरैसो युवा छन्। हिजो मंगलबार फ्रान्समा इतिहासकै सबैभन्दा तातो दिन रेकर्ड भएको छ। दक्षिण पश्चिमी क्षेत्रमा तापक्रम 44.3 डिग्री सेल्सियस पुग्यो। 54 ठाउँमा रेड अलर्ट जारी गरिएको छ र आज तापक्रम अझै बढ्ने अनुमान छ। बेलायत, इटली, स्पेन, स्विजरल्याण्ड र बेल्जियममा पनि गर्मी चर्किएको छ। कतिपय क्षेत्रमा विद्यालय बन्द, रेल सेवा प्रभावित र पर्यटकीय स्थलहरू अस्थायी रूपमा बन्द गरिएका छन्। पेरिसको आइसफिल्ड टावर समेत बन्द छ। विज्ञका अनुसार यो गर्मी ओमेगा ब्लग नामक मौसमी प्रणालीका कारण उत्पन्न भएको हो। वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण यस्ता घटना झन तीव्र र बारम्बार हुने चेतावनी दिएका छन्। फ्रान्सको मौसम विभागले यो अवस्थालाई 2003 विनाशकारी गर्मीसँग तुलना गरेको छ। त्यसबेला झण्डै 80,000 मानिसको ज्यान गएको थियो।
2: अब खेल खबर। विश्वकप फुटबल अन्तर्गत समूह चरणका खेलमा पोर्चुगलले उज्बेकिस्तानमाथि 5-0 गोलको शानदार जित निकाल्दै समूह केको शीर्ष स्थानमा उक्लिएको छ। खेलमा पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले 2 गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले खेलको 6 र 39 मिनटमा गोल गरेका हुन्। यससँगै रोनाल्डो विश्वकपका सबै 6 संस्करणमा गोल गर्ने पहिलो खेलाड़ी पनि बनेका छन्। पोर्चुगलका लागि नुनो मेन्डेस, उज्बेकिस्तानका गोल रक्षक अब्दुल भाहिद नेमातोपको आत्मघाती गोल तथा राफाएल लियाओले थप गोल गर्दै टोलीलाई सहज जित दिलाएका हुन्। यसैगरी रोनाल्डोको विश्वकप गोल संख्या समेत 10 पुगेको छ। यसले उनलाई पोर्चुगलका लागि विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता पनि बनाएको छ। यस्तै समूह एल अन्तर्गत इंग्ल्याण्ड र घाना बीच गैरादी भएको खेल गोलरहित बराबरीमा सकिएको छ। अमेरिकाको बोस्टन स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले 79% बल नियन्त्रणमा राखे पनि गोल गर्न सकेन। 2 खेलबाट 4 अङ्क जोडेको इंग्ल्याण्ड नकआउट चरण नजिक पुगेको छ। यसैबीच अहिले क्यानाडाको टोरन्टो स्टेडियममा पनामा र क्रोएसिया बीचको खेल चलिरहँदा खेलको 81 मिनटमा क्रोएसियाले पनामालाई 1 प्रहार गरेको छ। यस्तै आजै बिहान पाउने 8 मेक्सिको ग्वाडालाहारा स्टेडियममा डीआर कंगो र कोलम्बियाले खेल्नेछन्।
1: अब खबर संक्षेपमा। पूर्वी नवलपरासीको पहाड़ी 2 गाउँपालिका जोड्ने दलदले धौबादी मोटर बाटो केही दिनदेखि परेको वर्षा कारण पहिरो जाँदा अवरूद्ध भएको छ। 2052 निर्माण शुरू भई 15 संचालनमा आएको दलदले धौबादी बोलिङटार डेढ गाउँ मोटर बाटो कच्चिनै छ। अहिले वर्षाका चरणमा वर्षाका कारण 19 सड़क भत्किएपछि बाटो अवरूद्ध भएको हो। यस्तै गोर्खाको चुनडुम्री गाउँपालिकाले फिल्म लार्के पास पदमार्ग अन्तर्गत पर्ने झरना र ड्याम क्षेत्रको खच्चर मार्गमा निर्माण कार्य गर्नुपर्ने भएकाले 9 दिनसम्मका लागि आवत जावत बन्द गरेको छ।
2: मध्य प्रदेशमा वर्षेनी सड़क दुर्घटना बढ्दै जाँदा ट्राफिक व्यवस्थापन तथा सड़क सुरक्षामा चुनौती थपिएको छ। गाड़ीको चाप बढ़्दो, तीव्र शहरीकरण, सड़क सञ्जाल विस्तार तथा ट्राफिक नियमको पालना कमजोर हुनु मधेसको सड़क सुरक्षामा थप चुनौती बन्दै गएको हो।
1: केही दिनदेखिको अत्यधिक गर्मीले बाँकेको कृषि क्षेत्रमा असर परेको छ। गर्मीले सबैभन्दा असर तरकारी खेतीमा परेको जानकी गाउँपालिका तिनका लालजी घकरुले बताउनुभयो। उहाँले आकाशे पानी नपर्दा फल नलाग्ने तरकारी सुक्न थालेको जानकारी दिनुभयो। फल नलागेको तरकारी सुकेको छ, चर्को गर्मीले रोग समेत लागेको छ। उहाँले बताउनुभयो घरकले आकाशे पानी नपर्दा तरकारीमा फूल सुकेर झर्ने समस्या रहेको र यसबाट आफूहरूलाई ठूलो क्षति भएको बताउनुभयो। अत्यधिक गर्मी बढेपछि नेपालगंज उपमहानगरपालिकाले फेरि 3 गर्मी विदा दिएको छ। यसअघि 1 गर्मी विद्यालयमा गर्मी विदा दिएको उपमहानगरपालिकाले 10, 11 र 12 लागि पनि विदा थपेको हो।
2: हप्ताको दोस्रो शेयर कारोबार दिन हिजो नेप्से परिसूचक उच्च अङ्कले घटेर बन्द भएको छ। नेप्से परिसूचक 26.16 अंकले घटेर 2674.48 बिन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन अस्ति सोमबार नेप्से परिसूचक 1.46 अंकले घटेर 2765 बिन्दुमा आइपुगेको थियो।
1: नेपालमा सरकारी स्वामित्व बाहेक निजी सामुदायिक साझेदारी र गोठी शिक्षण संस्थाहरूको संख्या बागमती प्रदेशमा सबैभन्दा धेरै र कर्णाली प्रदेशमा सबैभन्दा कम रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल शिक्षण संस्था सर्वेक्षण 2081 को नतिजा अनुसार देशभर सञ्चालनमा रहेका कुल 10,411 गैर सरकारी शिक्षण संस्था मध्ये 27.9% बागमतीमा र कर्णालीमा 3.6% मात्रै रहेका हुन्। आर्थिक वर्ष 2080-81 सन्दर्भ वर्ष मानेर गरेको यस सर्वेक्षणले देशको शिक्षा क्षेत्रमा निजी तथा सामुदायिक क्षेत्रको लगानी, रोजगारी सृजना र अर्थतन्त्रमा यसको योगदानको यथार्थ चित्र सार्वजनिक गरेको छ।
2: मन्त्रालयको संख्या कटौती गरेको सरकारले राज्यलाई थप व्यवहार थपिने गरी मन्त्रीले सचिव स्तरका सल्लाहकार सहित 9 सदस्यीय स्वकीय सचिवालय नियुक्त गर्न पाउने व्यवस्था गरेको छ। मन्त्री परिषद बैठकको निर्णय अनुसार अब हरेक मन्त्रीले 3-5 जनासम्म विशिष्ट श्रेणी सचिव सरहका सल्लाहकार नियुक्त गर्न पाउनेछन् भने प्रमुख स्वकीय सचिव सहित 9 जनाले स्वकीय सचिवालय बनाउन पाउनेछन्।
1: नेपाली कांग्रेसमा क्रियाशील सदस्यता अध्यावधिको अभियान सबैभन्दा बढ़ी चर्चामा छ। 15 महाधिवेशनको तयारीसँगै पार्टी नेतृत्वले सदस्यताको तथ्याङ्कलाई व्यवस्थित बनाउने अभियान चलाइरहेका बेला झापामा आयोजित जिल्ला स्तरीय भेलामा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले संगठन शुद्धिकरण र सदस्यता शुद्धिकरण तथा सक्रिय कार्यकर्ताको पहिचानलाई केन्द्रमा राख्दै स्पष्ट जवाब दिएका छन्। झापा भेलामा सम्बोधन गर्दै महामन्त्री थापाले क्रियाशील सदस्यता नवीकरणलाई केवल प्रशासन पार्टी पुनर्संरचनाको अभियानका रूपमा व्याख्या गर्नुभयो। कार्यकरणमा अब पालो उखानको
2: मेला पर्खिन्छ बेला पर्खिँदैन।
1: उखानसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: राज्यसभाको सभापतिमा रवि लामिछाने निर्विरोध प्रत्यक्ष निर्वाचित कार्यकारी र गैरदलीय राष्ट्रिय सभाको प्रस्ताव समाजवादबाट पछि हटेर सामाजिक लोकतन्त्र बन्यो मूल राजनैतिक सिद्धान्त।
1: प्रधानमन्त्री कार्यालयको निर्देशनपछि राष्ट्रिय परिचय पत्रको विदेशी ठेका रद्द, सरकार आफैले छाप्ने।
2: चरम मौसमी घटनाका दर बढ्दो, व्यक्ति सचेत हुनका साथै पालिकाहरूले जोखिमको नक्साङ्कन सहित योजना बनाउन विज्ञको सुझाव।
1: अत्यधिक गर्मीका कारण को जनजीवन नराम्ररी प्रभावित, फ्रान्समा डुबेर 40 जनाको ज्यान गयो।
2: र रोनाल्डोको कीर्तिमानीसँगै विश्वकप फुटबलमा पोर्चुगलको शानदार जित, इङ्ल्याण्ड र घानाले गोलरहित बराबरी खेले, पनामामाथि क्रोएसियाको एक गोल।
1: आजको कार्यक्रम सकिएको छ। कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।
17: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बसबाट थिम्बोमा उपस्थित भइसकेको छु। आजको नेपाली बस पनि देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बस डिजिटल प्लेटफर्म हाम्रोपात्र.com र नेपाली नेटवर्क.com मार्फत पनि तपाईँहरू एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बसमा हामी विशेष गरी देशको आर्थिक, राजनैतिक, सांस्कृतिक फाटोका विषयमा बहस र चर्चा गर्ने गर्दछौं। र नेपालीहरूले धेरै मन पराउने कार्यक्रम हो नेपाली बहस। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्ताव छ। प्रत्यक्ष कार्यकारी, गैर दलीय राष्ट्रिय सभा, मूल राजनैतिक सिद्धान्त, सामाजिक लोकतन्त्र, उपराष्ट्रपति राष्ट्रिय सभा अध्यक्ष हुने व्यवस्थाको पनि प्रस्ताव गरिएको छ। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित हुनुभएको छ। 900 केन्द्रीय सदस्यको निर्वाचन आज हुँदैछ। मतदान सकिएको 2 घण्टामा परिणाम दिने निर्वाचन आयोगको भनाई समेत रहेको छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ राष्ट्रिय स्वतन्त्र पार्टीले जुन ढंगले आज आफूलाई एउटा प्रथम ऐतिहासिक महाधिवेशनबाट वैधानिकता प्रदान गर्दैछ। तदर्थ समितिबाट राष्ट्रिय स्वतन्त्र पार्टी एउटा अब वैधानिक ढंगले आफ्नो महाधिवेशनलाई सफल पारेर नेपालको राजनीतिमा जसरी उदयमान भयो, 4 वर्षपछि उसले आफूलाई संस्थागत गरेको पनि स्थिति छ। प्रदेश सभा खारेजीको पक्षमा यतिखेर राज्यसभा उभिएको छ। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसद, मन्त्री नबन्ने प्रणाली, दलविहीन स्थानीय तह एवं 753 को संख्यामा 1/3 कटौती, प्रदेशसभाको खारेजी सहित संघीयता पुनर्संरचनाको एजेण्डा राज्यसभाले बहसका लागि प्रवेश गराएको कुरा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति सोनी वाग्लेले जानकारी गराउनु भएको छ। आदरणीय श्रोता, 2072 सालमा संविधान जारी भएसँगै नेपाल संघीयतामा प्रवेश गर्यो। 2074 र 2079मा दुई पटक प्रदेश सभाको निर्वाचन पनि भए। 84मा तेस्रो पटक प्रदेश सभाको निर्वाचन हुँदैछ र यस बेला राष्ट्रपतिले प्रदेश सभा खारेजीको एजेन्डा औपचारिक रूपमै अघि सारेको छ र राजनीतिक दलहरूले पनि प्रदेश सभा खारेज गर्नुपर्दछ, प्रदेश सभाको औचित्य हुन सकेन भन्ने ढंगले चाहिँ सबैले आवाज उठाइरहेको सुनिन्छ र केही व्यक्तिहरू बाहेक प्रदेश सभा रहनु हुँदैन र प्रदेश सभाको काम छैन भन्ने मत यतिखेर व्यापक रूपमा उठिरहेको छ। राष्ट्रमा देशमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गुटकै त्रास छ। यो महाधिवेशनमा गलत पात्र र गलत प्रवृत्तिको एउटै बिउ पनि नरोपियोस्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछानेले महाधिवेशनको बन्द सत्रमा प्रतिनिधिहरूलाई निर्देशन दिएका छन्। बन्द सत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले प्रतिनिधिहरूलाई गत निर्वाचनमा मतदिने 52 लाख नागरिकको विश्वासका लागि भए पनि कुनै गुट उपगुट र प्यानल नबनाउन समेत आग्रह गरेका छन्। हामीलाई विश्वास गरेर मत दिने 52 लाख बढी नागरिकले हामीलाई हेरिरहेका छन्। उनीहरूको विश्वासका लागि भए पनि कुनै गुट नहोस्, कुनै उपगुट नहोस्, कुनै प्यानल नबनोस्। उनले भने पहिलो महाधिवेशन हुनु अघि नै झण्डै 2/3 सरकार बनाउन सफल राष्ट्रपतिका लागि यो ऐतिहासिक महाधिवेशन भव्यताका साथ सम्पन्न गर्नुपर्ने चुनौती रहेको छ। आदरणीय श्रोता, आन्दोलनमा छन् आधा अध्यादेशहरू। आन्दोलनमा परेका अध्यादेशहरू संवैधानिक परिषद ऐन संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेश, विश्वविद्यालय सम्बन्धी ऐन संशोधन अध्यादेश, केही नेपाल ऐन संशोधन अध्यादेश। अघि बढेका अध्यादेश भनेको सहकारी ऐन 2074 संशोधन अध्यादेश, सार्वजनिक खरिद ऐन 2063 संशोधन अध्यादेश, सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 संशोधन अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन संशोधन अध्यादेश। यतिखेर अध्यादेशलाई आलापत्र किन फालिएको छ यसको विषयमा पनि आज हामी चर्चा गर्न चाहन्छौँ। राष्ट्रिय स्वतन्त्र बेसमा राजनैतिक विश्लेषक नागरिक क्षेत्रका अगुवा डाक्टर सुन्दरमणि दीक्षित हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
18: एकदम गुड मर्निङ, थ्याङ्क यू।
17: डाक्टर साहब, अहिले भ्रष्टाचारको आरोपमा चाहिँ धेरै व्यक्तिहरू चाहिँ पक्राउ पर्दैछन्। हाई प्रोफाइल भनिएकाहरू, भिआइपी भिभिआइपी भनेर पक्राउ पर्दैछन् होइन। हिजो मात्रै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई चाहिँ 7 दिन हिरासतमा राखेर अनुसन्धान गर्न जुन म्याद थपिएको छ, अहिलेको अवस्थामा नेपालका राजनीतिक दलहरू, राजनीतिक दलमा लागेका व्यक्तिहरू चाहिँ करप्टेड भएकै हुन्, उनीहरूको आर्थिक उपार्जन चाहिँ अस्वाभाविक रूपमा अगाडि बढेकै हो, त्यसको चाहिँ निष्पक्ष छानबिन हुँदाखेरि धेरै व्यक्ति चाहिँ जेलकै सिँढीमा जाने हो। सुन्दरजी, सुन्दरजी,
18: यसो नि मलाई के लाग्छ भनेदेखि, हेर्नुहोस्, डेफिनेट नेपाल भ्रष्टाचारमा डुब्या त पक्कै हो, खालि के छ भनेदेखि त्यो भनेर त्यसमा चाहिँ नि हतार हतारमा सबै कुरा गरिदिए मान्छेलाई चाहिँ नि पहिले त मान्छेलाई अनुसन्धान केही न केही सुरु गर्नुपर्छ अनि मात्रै हिरासत लिनुपर्छ कि। अब विष्णु पौडेल एक्जाम्पल तपाईँलाई, विष्णु पौडेल उहाँ हुनुहुन्छ सुर्खेतमा, भएको पश्चिममा जानु भएको छ, कार्यक्रममा जानु भएको छ। अब त्यो मान्छे आएको काठमाडौँबाट गएको छ, फर्केर आउने हो। अब यहीँ आएपछि पहिले पुलिसी कार्यालय बयान दिन आउनुहोस् भन्नुपर्छ, आएन भनेदेखि अनि समात्नुपर्छ। अब सोझै त्यहाँबाट गएर कार्यक्रमबाटै समातेर लग्नु चाहिँ नि यो कत्तिको उचित हो? भ्रष्ट भए पनि नभए पनि एउटा के अलिकति भए पनि त विचार त पुऱ्याउनु पर्छ नि। आगे हेर्नुहोस्, यो भन्दै मैले कुनै पदवालालाई यसो गर्नु हुँदैन भने होइन, तर
17: तपाईँ नै होइन, अब सुशासन चाहिन्छ यो देशमा, भ्रष्टाचारीहरूलाई
18: सुशासन पनि हो, सुशासनको दायित्व गर्दाखेरि कानुन नियम पनि त मान्नु पर्यो नि, समथिङ अलिकति नि संवेदनशीलता पनि हुनु पर्यो नि। तपाईँ समात्नु छ, तपाईँ पुरा अनुसन्धान गर्नुहोस्, पुरा कागजपत्र रेडी गर्नुहोस् अनि बयानलाई बोलाउनुहोस्, बयानमा आएन भनेदेखि अनि के पुलिस पठाएर समात्नुहोस्। यहाँ त कार्यक्रममा गएको मान्छे ऊ भाग्ने पनि होइन, त्यहाँ गएर कार्यक्रम गर्दैछ, समात्न पुग्यो उहाँ, तपाईँ त्यो मान्छे अनि फेरि भन्छ नि हामीले काठमाडौँ ल्यायौँ भने ल्याउनु, ऊ आफै आउँथ्यो नि, आइराखेको थियो, त ऊ घरै नि छ उसको, भनेदेखि अलि मलाई हतार हतारमा गरे जस्तो लाग्छ। यो के एउटा पपुलारिटीको हिसाबले गरेछ नि यहाँ। अब क्वेसन आउँछ नि यो कति उचित, हामी भन्छौँ दण्ड त दिनै पर्छ जो भ्रष्टाचारी, कोही डाउटै छैन। तर एउटा कुरा, विष्णु पौडेलले समात्ने त्यो हिसाबले मनी लन्ड्रिङको कुरा हो भने त सबभन्दा पहिले ओल्डले समात्नु पऱ्यो। ओल्डले किन समात्छ? ओल्डले चाहिँ नि त्यो मनी लन्ड्रिङमा कुरै छ, उसको क्याम्बोडियाको त्यत्रो कुरा छ, उसको महिनाको चाहिँ त दुबई र चाहिँ हङकङ चाहिँ नि उनीहरूको लागि अकाउन्ट खोल्यो भने पहिले सुनेको थियौँ। तर मनी लन्ड्रिङमा चाहिँ नि मतलब ओलिभ जस्तो चाहिँ नचमात्ने, विष्णु पौडेललाई चाहिँ समात्ने, अनि कुरा कसैको त्यो कहीँ कतै मिलोमिटो
17: हामीले अब जनतालाई के बुझाइदिनुहोस् भने, तपाईँ नागरिक क्षेत्रको अगुवा हुनुहुन्छ, लामो समयदेखि नेपालको राजनीति पोलिटिक्सलाई बुझ्नु भएको छ होइन डाक्टर साहब, तपाईँले एउटा कुरा के बताउनुहोस् भने, एउटा कुनै पनि व्यक्ति सरकारमा जाँदाखेरि होइन एउटा मन्त्री एउटा सांसद लगाउनु, पाँच वर्ष सांसद हुन्छ भने उसको इन्कम सोर्स भनेको चाहिँ सरकारबाट लिने उसको सुविधा भनेको 1,00,000 रुपियाँ राखौँ हामी होइन मासिक रूपमा, त्यस पछाडि मन्त्री हुन्छ भने पनि 1,10,000-20,000 उसले चाहिँ आवास र गाडी खर्च एक्स्ट्रा पाउँछ होइन, फ्युलहरूको खर्च पाउँछ यताउता। एउटा व्यक्ति 20 वर्षसम्म मात्रै पनि मन्त्री बन्यो भने उसको अहिलेको हाम्रो नेपालको चलन चल्ती अनुसार राज्यबाट पाउने सेवा सुविधाले 1,20,00,000 मात्र हुँदो रहेछ क्या डाक्टर साहब, हिसाब गरे 20 वर्षसम्म रेगुलर भए पनि क्या होइन, उसको पैतृक सम्पत्ति धेरै छैन, उसको चाहिँ अन्य इन्कम सोर्सहरू धेरै छैन, उसका कल कारखानाहरू इन्कम धेरै छैन, बिजनेसमा चाहिँ उसको धेरै हात छैन भने उसले चाहिँ 6-7 करोड, 8-10 करोड, 20-25 करोडको चाहिँ खेल कसरी गर्छ भन्ने शङ्का त आशंका त पैदा छन्, हरेकमा आशंका छ,
18: शङ्कै छैन, हामी त चुरलुममा डुबेका छ, हेर्नुहोस् यो मैले यो जो भन्दैछु यसको मतलब म भन्दै भनेको छैन कि जहाँ नि त्यहाँ हो सबै चोखा छ, कुरै हालमा छैनन्, म्याक्सिमम् पोलिटिसियनहरू ब्युरोक्राटहरू माथिल्लो तहका ब्युरोक्राट के माथि कि तलसम्मैका कर्मचारीहरू मैले सबैतिर व्याप्त भ्रष्टाचार, हामी डुबेकै भ्रष्टाचारबाट हो नि, अब त्यो समात्न कसैले कसैले समात्दैन किनभनेदेखि सबै मुसिया छ, त्यहीँ बिचुप मै बिचुप गुपचुप गुपचुप यहाँ छ, त्यहाँ देखिहाल्नुभयो कत्रा कत्रा काम कुराहरू अहिले अख्तियारी, व्हाइट बडी काण्ड, सुमुन काण्ड, जनमुक्ति सेना काण्ड, ललित निवास काण्ड, कम्बोडिया काण्ड, चाङका चाङ छन्, खोल्न त अख्तियारले खोल्न खोज्या हो नि त, तर यी तीन टाउके जुन बसेका थिए राज्य गरेर यिनले एउटाको अर्को खोल्न दिने, अर्को खोल्न नदिने, त्यहीँ बिचु मै बिचु हिसाबमा थियो, अब खोल्दै जाउँ न, आए गृह खोल्न जाऊ, तर नियम कानुन सबै कुरा विचार गरेर हतारमा पपुलिजम मात्र होइन कि चाहिँ जेन्युनली गर न, प्रमाण छ भने समात्र, कोही डाउटै छैन मलाई, समातिकन दण्ड पनि देऊ दिनै पर्छ, तर अन्धाउँदै रहन्छ नि, अब प्रमाण नपुगिकन खालि ल हामीले समात्यौँ हामीले अब भने बाचा पुरा गऱ्यौँ भन्दैमा चाहिँ त्यसै चाहिँ नगर, त्यो चाहिँ गर्दाखेरि कानुनको राज्य हुँदैन कि, त्यो चाहिँ हुँदैन।
17: तर अहिले चाहिँ अब डाक्टर साहब अहिलेको यो अवस्थामा चाहिँ भ्रष्टाचारमा शून्य सहनशीलता अपनाइएन भने, भ्रष्टाचारीको आरोप लागेका व्यक्तिहरूलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएन भने देश त ग्रे लिस्टमा छ नि त डाक्टर साहब, हामी त अन्तर्राष्ट्रिय रूपमा त हामी कमजोर बन्दै गइरहेका
18: छौँ। एउटै मात्रै कुरा हो मनी लन्ड्रिङ, यो चाहिँ के भने ग्रे लिस्ट भने कस्तो भनेदेखि संसारले आपत्ति के परेको छ भने सबै मुलुकबाट यसपरि हाम्रो जस्तो मुलुकहरूबाट टेरोरिजमको पैसा यहाँ आइरहेको छ, टेरोरिजम सप्लाई गर्ने यस्तै यस्तै अन्जान अन्जान ठाउँबाट चाहिँ फ्याट तपाईँ पढाएर त्यो डिस्ट्रिब्युट भइरहेको छ, सो यो ग्रे लिस्टमा चाहिँ परे चाहिँ मेनली कुरा टेरोरिजमको लागि हो, मनी लन्ड्रिङ भने एउटा पैसा एउटाबाट आउँछ आउँछ एउटा कुराको लागि भनेर जान्छ टेरोरिजम, अहिले टेरोरिजमको लागि मात्र, अहिले हामी नेपालमा टेरोरिजम पैसा गाँसिन भने त्यो चाहिँ त्यही हो मेन कुरा त्यो हो, अब अहिले विष्णु पौडेलको कुरा गरौँ, अहिले उनले चाहिँ नि मनी लन्ड्रिङ गरेको भने त कति पनि कुरा त आएको थिएन, कहीँ पनि आएको थिएन, उनलाई एउटा प्रब्लम त्यहाँ थियो, ललित निवासमा उनको छोराले 6 रोप्ने 6 आना जग्गा किने भन्ने मात्रै हो कुरा, अब त्यो पनि मुनि
17: फिर्ता पठाएर मात्रै पनि फिर्ता दिइसके पछाडि चाहिँ राप्साप हुन्छ भन्ने हुँदैन नि त मुद्दा त
18: हुँदैन, रात हुँदैन त एउटा बच्चा हुन्छ, त्यो बेलामा जो छोराले गरे त्यही बेलाको यो मुद्दा हो, त्यो बेलामा यही कुरा भनेको थिएँ जो आज म तपाईँलाई भन्दैछु, विष्णु पौडेल पदमा थिएन, यो खालि माथि एमालेको माथिल्लो तहको नेता थिए, त्यो बेलामा कुनै पदमा थिएनन्, अब उनको छोराले उनको पदको दुरुपयोग गरेर ल्याए कुनै बेकुफ सब 6 आना लिने काठमाडौँमा 6 रोप्ने लिन्थ्यो नि के कुरा गरे, उसले त मजासँग 6 रुपियाँमा दिनुहोस् नत्र भने भन्दा आइसक्यो नि कुरा, 6 आना किनेछ बाबा, त्यसपछि उसले फर्काए पनि त्यो भिन्दैको फर्काउनेमा चोखिँदैन, तर विष्णु पौडेलको छोराले किने बाबा, विष्णु पौडेल किने प्रमाण पनि छैन, अब मेरो छोराले के गर्छ, मेरो छोराले आफ्नै काम गर्छ, मेरो चाहिँ आफ्नै काम म आफ्नै काम गर्छु, अब छोराले कहीँ केही गर्यो भनेदेखि त्यसले मलाई दोष माया लाउने हो त, त्यो त भएन नि, त्यही विष्णु त्यो बेलामा 6 आना किना बाबु, उसले 6 आना 6 रोप्ने किना पनि म मान्दछु,
17: सार्वजनिक पद बहाल गरेको व्यक्तिको चाहिँ पारिवारिक पृष्ठभूमि के हो, उसले के गर्दैछ भन्ने कुराको छानबिन हुनु
18: पर्छ, त्यो त्यो व्यक्ति बहालमा कहाँ कुन पदमा छ त्यो पनि डिपेन्ड गर्छ त, कुनै मान्छे प्रधानमन्त्री छ भने उसलाई त जे पनि गरिरहेको छ भएकै हो, सबैको परिवार त ठोकेकै हुन्छ सबै, यहाँ त हाम्रो लुटेमा च्या छ नि मुलुकमा, तर 6 आना विचार विष्णु पौडेलको त्यो एउटा तागत युज गरे भए कुनै छोराले 6 आना लिन्छ बाबा, यो त्यत्रो जग्गा पाउने ठाउँमा 6 रोप्ने दिन्थ्यो नि, सोझै कुरा छ, मैले त्यो बेलामा त्यो यही मैले मुद्दा उठाएको थिएँ कि
17: छोरो पनि लिएन बक्सिस पाइसके पछाडि चाहिँ लियो भन्ने आएको थियो त्यो होइन
18: त्यो कुराबाट हो भने त समाजले कुरा मनी लन्ड्रिङको अहिले उसलाई समाजले मैले सुने मनी लन्ड्रिङको कुरा मनी लन्ड्रिङ भनेकोमा चाहिँ नि धेरै ठुलो कुरा हो यो
17: त्यसैले 40 करोडको चाहिँ स्रोत खुलिएको छैन रे क्या सम्पत्तिको
18: हजुर
17: 40 करोड सम्पत्तिको स्रोत खुलेन रे क्या
18: होला त्यो स्रोत खुलाउनलाई चाहिँ उनलाई चाहिँ के पनि गर्नु पर्दैन तपाईँ आउनुहोस् तपाईँको यो छ बयान दिनुहोस् भने हुन्थ्यो नि त सोझै गएर त्यो कार्यक्रममा गएकोलाई चाहिँ त्यहाँबाट समाज सुर्खेतबाट समाज ल्याउने के देखायो भनेदेखि हामी तत्प्रत्यक्षता गरेका छौँ अब काठमाडौँ फर्किन्थ्यो त्यही दिन भोलिपल्ट गएर उसले चाहिँ पुजिदिएर पर्सिपल्ट समाजमा भइहाल्थ्यो नि यो देखाउटी पनि धेरै कुरा भएको छ कि
17: होइन रासोपामा चाहिँ लोकतान्त्रिक प्रक्रिया मार्फत चाहिँ नेतृत्व चयनको लागि त भनियो तर दुई दिनसम्म पनि राम्रोसँग अझै महाधिवेशन बन्द सत्र चाहिँ क्लियर रूपमा सुचारू हुन सकेन यसमा के हो प्रतिस्पर्धा व्यापक छ त्यसमा पनि डाक्टर साहब कसरी हेर्नु यसलाई पनि खिचातानी छ होइन पदको
18: तपाईँ अब हेर्नु होला त्यहाँ हेर्नु होला त्यहाँ अब यहाँ दुई ग्रुप चाहिँ डेफिनेट बुझिया छ हेर्नुहोस् यिनी यो बालनको खेमा र रविको खेमा डाउटै छैन हेर्नुहोस् यहाँ होल क्वेसन इज बालन शाह तिन दिन त्यहाँ किन बसे प्रधानमन्त्री यतिसम्म चाहिँ सिंहदरबाट 5 मिनटको बाटो पार्लियामेन्ट चाहिँ हुँदैन हामी त काम गर्ने हामी 1 सेकेन्ड पनि छोड्न मिल्दैन पार्लियामेन्ट जानु पनि हानि पर्दैन भन्ने व्यक्ति तिन दिनसम्म यो अधिवेशनमा त्यहाँ कसरी बसे र किन बसे भन्दाखेरि यो त मैले हेर्दाखेरि त त्यो पदाधिकारी चयनमा माथिल्लो अब रविले त छुन सकेन आखिरमा रविले चाहिँ गर्न सकेन
17: अब रविको त प्रस्ताव आफै बस्नु
18: भयो त्यो चाहिँ त्यो त उपाय नै भएन उसलाई त्यो चाहिँ फ्याँक्न नसक्ने अवस्था देखिने तर अब त्यहाँ माथिल्लो पदमा आफ्नो क्याप्चर गर्न पाए भने तब त ठुलो कुरा हुन्छ अब हेर्नुहोस् त्यहाँ सुदन गुरुङ त्यहीँ छ उसको राइट ह्यान्ड म्यान अझै माथि अधिवेशनमा देखिहाल्नुभयो ठिक्क बालनको पछाडि गएर बसेर जब ऊ चाहिँ नि पदाधिकारी पनि होइन
17: बोलाएको पनि थिएन
18: बोला पनि थिएन भनेपछि बालनले यो त्यो बालनले थाहा नपाएको होइन यो यिनीहरूले जानी गरेका छन् कि चाहिँ हाम्रो पक्करमा पार्टी छ भने देखाउनु खोजिरहेको छैन यहाँ चाहिँ
17: तलबाट प्रतिनिधिहरूले चाहिँ ट्याक्क वाच होस् भन्ने खालको पनि हुन्छ
18: भने पनि के अनि जब त्यहाँनिर खेल हुन्छ हेर्नुहोस् आजसम्म हामीले 36 सालदेखि म देखिरहेको छु कति किनबेच हुन्छ पार्टीहरूले महाधिवेशनमा पदाधिकारी कति किनबेच तपाईँलाई पनि थाहा छ मलाई पनि थाहा छ अब त्यहाँ अहिले कति किनबेच होला त्यहाँ चाहिँ यो पदाधिकारीलाई भन्नुहोस् मलाई अहिले पावरमा छ दुई तिहाईको यो सरकार छ भने कति किनबेच होला कति पैसाको फालाफाल होला त्यहाँले त्यसैले त्यहाँ हामीलाई खालि हेर्नु छ कि आखिरमा चाहिँ कुन चाहिँको पल्ला भारी हुन्छ माथि
17: त्यहाँ निर्विकल्प चाहिँ शक्तिशाली सुपर हिरो त राष्ट्रिय स्वतन्त्र पार्टीमा कायम नै रहे नि होइन दक्षा भाइले
18: होइन रवि लामिछानेको जेसुकै पनि तपाईँ राम्रोसँग विचार गर्नुहुन्छ विचारा ल रवि म भन्दैछु उनको उपमा त सहकारी भएको बिस्तारै छोड्दैछन् तर उनलाई त महाको डन्डा त उनको चाहिँ शिरमाथि तलवार त लड्काइदियो नि मानवाधिक आयोगले त राष्ट्रिय मानवाधिक आयोगले त रविको टाउकोमा त सोझे तलवार लड्काइ अब त्यो तलवार कसले प्रयोग गर्ने भन्ने कुरा त फौजदारी मुद्दा लगाऊ भनिसकेका छ अब हेर्नुहोस् सहकारी मुद्दा उनलाई छिक्दै गयो भने ठुलो कुरा आइन्छ मामुली कुरा भयो अब त
17: कार्यकर्ताहरूले चाहिँ रविको त्याग समर्पण बलिदान त देखेका छन् नि त उसलाई त धेरै पटक चाहिँ पार्न खोजिएकै हो नि तर जनताले त उसलाई त सुपर हिरो बनाएर पठाए नि त फेरि
18: रविको त्याग बलिदान उसलाई सुपर
17: मानवाधिकार आयोगको प्रतिवेदनमा पनि बालनलाई चाहिँ नलाग्ने रविलाई मात्र लाग्ने भन्ने कुरा त ओपन सिक्रेट छ नि सबैले बुझेका छन् त जनताले बुझेका छैनन् भने
18: हेर्नुहोस् त रविको हालत अहिले खराब छ रविले राष्ट्रिय अहिलेको अधिवेशनमा चाहिँ उसलाई अध्यक्षमा राखे किनभने त्यो हल्लाउन सकेनन् तर रविलाई जेसुकै भने पनि रवि चाहिँ अहिले उठ भने उठ बस भने बस अवस्थामा त छ डाउटै छैन कुनै पनि बेला सरकारले कुनै पनि बेला हेर्नुहोस् व्रत टसेल पर्यो भनेदेखि कुनै पनि बेला फौजदारी मुद्दा लगाऊ भने अधिकार पाइसकेका छ
17: भविष्य
18: पोलिटिक्समा त मान्छे चाल चलेको त भविष्य काम मात्रै काम विचार गर्छ तत्कालको विचार गर्छ नि तपाईँले चाहिँ नि सबैजना जङ्गबहादुर हुँदैन नि 104 वर्ष चलाउने खोइ त आउँछ नि 3 वर्षमै खत्तम पनि हुन्छ नि त त्यसैले अहिले रविलाई चाहिँ हेर्नुहोस् खतरा छ उसले धेरै वर्ष यता विरोध चाहिँ नि बालन साहब गर्न सक्दैन त्यो खेमा गर्न सक्दैन हेर्नु सोझै कुरा छ त्यसैले अहिले भन्दा हेर्दाखेरि ओहो सहकारी मुद्दा झिक्दै गएको छ ओ राम्रो कुरा तर मनी लन्ड्रिङ झिकेको छैन हेर्नुहोस् झिक्न सक्दैन त्यो चाहिँ इन्टरनेसनल हो त्यो कुरा मनी लन्ड्रिङ झिकेको छैन रविको माथि अब त्यसमा फौजदारी लाउन सक्ने अवस्था भइसक्यो खतम खतरा भएन सोले अध्यक्ष बनाउनु दिए पनि त्यो अध्यक्ष साँच्ची भन्नु सरकार हात्रीमा चाहिँ नि अलिक पावरलेस हुन्छ अर्को कुरा बताउँ ऊ अस्ति इन्डिया गयो भारत गयो यो सरकारले समर्थन दियो त तपाईँ हामीले रिप्रेजेन्ट गर्छ भने उसले के भनिदियो भने उहाँ जानुभयो त हामीलाई थाहा पनि छैन, उहाँ त प्रधानमन्त्रीको अफिस थाहा पनि छैन, उहाँ प्राइभेट भिजिटमा गएको भनिदियो कि नि त भनेदेखि त्यही बुझ्नुहोस् न कति यिनीहरूको चाहिँ नि तालमेल कति मिलाएको छ कति मिलाएको छैनन्। फुटबल यताउता गर्छु भने तापनि भित्रभित्र गाह्रो छ भा यो
17: रवि लामिछानेलाई थाहा छ, रवि लामिछानेको कोर्टमा फुटबल आउने निश्चित पनि त छ नि, त्यस्तै
18: होइन हुँदैन असम्भव, उसको त त्यो आउने सम्भावना हुने बित्तिकै त सरकारले त फौजदारी मुद्दा ठोकिदिन्छ हेर्नु सोझी कुरा छ, त्यो खतरा आइसक्यो। त्यसरी रविले यता टिफी गर्न सक्दैन, हो अध्यक्ष पद हो गरोस् राम्रोसँग गरोस्, हामी पनि रविको समर्थनमा छौँ हेर्नुहोस्। म पनि भन्छु रविलाई बलियो बनाऊ भनेर, मैले पनि बार बार मिडियामा भने रविलाई बलियो बनाऊ भा, किन ऊ भने संस्थापक हो, मेन मान्छे ऊ हो, यी भाइर आगन्तुकहरू जुन आएका छन् पछि फल खान मात्रै आएका छन्, उनीहरू राष्ट्रिय स्वप्न पारेको प्रेम छैन, त्यही रविको हात बलियो बनाऊ, उनको जो ग्रुपलाई बलियो बनाऊ भने म भन्दैछु। तर अनफोर्चुनेटली यहाँ अब पदाधिकारी चयनमा हेर्नु होला, सबै डिपेन्ड गर्छ पदाधिकारी चयनमा कसको ग्रुपको मान्छे बढी आउँछ त्यो हेर्नु बाँकी छ।
17: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धन्यवाद डाक्टर साहब, नमस्कार।
18: थ्याङ्क
17: यू। वहाँ डाक्टर सुन्दरमणि दीक्षित, आदरणीय श्रोता। आजको नेपाली बसमा पनि फेरि एउटा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।

0: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
0: माडी नगरपालिका बसन्तपुर चितवन।
2: एकालुका बा, हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ, थाहा छ कि छैन हजुरलाई?
3: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
4: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने, अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको
7: मलाई त्रिपाठी जी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: गुड मर्निङ, धन्यवाद।

0: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अब कति दिनसम्म बस्नुहुन्छ हिरासतमा?
1: अब होइन, यो त अनुसन्धानको प्रक्रिया अब अहिलेलाई 7 दिनको लागि म्याद थपेको छ। अब यो अनुसन्धानको प्रक्रियाले अब उहाँलाई कति दिन गर्छ, तर अब यसमा के हुन्छ भने अदालतको अनुमति बिना चाहिँ हिरासतमा राख्न पाइँदैन। अब अहिलेलाई अदालतले 7 दिनसम्मको मात्रै म्याद दिएको।
0: सम्पत्ति शुद्धिकरणको मुद्दा लागेको छ, 40 करोड बराबरको स्रोत खुलेन भन्ने विषय पनि आएको छ। यी यावत कुरालाई हेर्दाखेरि चाहिँ यो मुद्दा अलिकति जटिल र पेचिलो छ।
1: अब यस्तो छ, यसमा चाहिँ मुद्दा चाहिँ अब गम्भीर मुद्दा हो। यसको मुद्दाको चाहिँ विश्वसनीय र वस्तुगत अनुसन्धान हुनुपर्छ र कसैलाई पिक एन्ड चुज पनि गर्नु हुँदैन, कसैलाई प्रतिशोध पनि लिनु हुँदैन। तर एउटा कुरामा के भन्छु भने अनुसन्धान म कसैले उन्मुक्ति पाउँदैन, यो चाहिँ एउटा गम्भीर प्रकृतिको मामिला हो र नेपालमा यो सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले अकुत सम्पत्ति आर्जन गर्ने गरेको देखिन्छ, पदको व्यापक दुरुपयोग गरेको देखिन्छ र जसले गर्दाखेरि आज हाम्रो लोकतान्त्रिक प्रणाली नै बदनाम भएको अवस्था छ। त्यस कारण यो एउटा यस्तो मामिला हो जसमा कसैले उन्मुक्ति पाउनु हुँदैन र यसमा चाहिँ समान रूपमा एउटा विश्वसनीय र वस्तुगत अनुसन्धान चाहिँ हुनुपर्छ। देयर हेज टु बी ए जिरो टलरेन्स। तर एउटा कुरा म के भन्न चाहन्छु भने अब यसमा चाहिँ एउटा क्याटेगोराइज गरिँदैछ, जसमा अब एक फेरि विष्णु पौडेल उहाँहरूमाथि अनुसन्धान हुने, अब सुदन गुरुङमाथि चाहिँ अनुसन्धानको नाटक गरे जस्तो गरेर उनलाई तत्कालै उन्मुक्ति दिइहाल्ने, उनको प्रतिवेदन पनि साझेदारी नगर्ने र अब सम्पत्ति शुद्धिकरणको मामिला यति गम्भीर मामिला हो, यसलाई के भन्छ भने इट इज नट ओन्ली द क्राइम अगेन्स्ट नेसनल फिनान्सियल अर्डर बट इट इज अल्सो क्राइम अगेन्स्ट इन्टरनेसनल फिनान्सियल अर्डर। अर्थात् यसले अन्तर्राष्ट्रिय प्रणालीलाई, अन्तर्राष्ट्रिय अर्थव्यवस्थालाई पनि एउटा खतरामा पार्दछ, जोखिममा पार्दछ। यसले अपराधको यसको एउटा अन्तर्राष्ट्रिय आयाम पनि छ र नेपाललाई अहिले चाहिँ खैरो सूचीमा राखेको छ र अस्ति भर्खरै पनि पेजिसमा भएको मिटिङले पनि नेपालको खैरो सूचीलाई कायमै राख्यो र अब नेपाल साँच्चीकै भन्यो भने, किनभने यहाँ के देखियो भने अब पिक एन्ड चुजको कुरा कहाँबाट आउँछ भने अब विष्णु पौडेलमाथि अनुसन्धान गरेको एउटा कुरा छ, तर अब रवि लामी छानेको मुद्दै फिर्ता लिँदैछ। उनका सबै अदालतमा सम्पत्ति शुद्धिकरणको मुद्दाहरू चाहिँ फिर्ता लिँदाखेरि अब सरकारको जुन सुशासनको जुन कुरा हो यो कति खोक्रो छ भन्ने कुरा देखिन्छ। अब वन रुल फर फ्रेन्ड एनदर रुल फर एनिमी भन्ने चाहिँ लोकतन्त्रमा हुँदैन।
0: यो देशमा त घोटाला त व्यापक भएको रहेछ नि त त्रिपाठी सर, हेर्नुहोस् त 26 अर्ब बिको दाबी गरिएको छ घरानाका नाममा, चाहिँ अग्रवालदेखि लिएर चाहिँ आज होइन विभिन्न ग्रुपहरू ती गोल्छाहरूको चाहिँ नामहरू मुछिएका छन्। राज्य सत्तालाई नै प्रलोभनमा पारेर ललिपप चढाएर चाहिँ होइन राज्य सत्तै बिक्ने खालका स्थितिहरू पनि हुँदा रहेछन्। नेताहरूको आजको अकुत सम्पत्तिको स्थिति हेर्ने हो भने त 20 वर्षसम्म मन्त्री भएकोले पनि 1.5 करोड भन्दा बढी राज्यबाट लिन नसक्ने मान्छेका चाहिँ आज चाहिँ अर्बौंका सम्पत्ति जोडिएका रहेछन् भन्दा
1: होइन, त्यसमा त मैले मेरो कुनै अन्यथा भनेकै छैन। मैले कसैले उन्मुक्ति पाउँदैन नै भन्दछु, जिरो टलरेन्स नै हुनुपर्दछ भन्छु। जस्तो इन्टरनेसनल फिनान्सियल टास्क फोर्सले नेपाललाई यो खैरो सूचीमा राख्ने एउटा आधारभूत कारण के पनि दिएको छ भने, नेपालमा राजनीतिक पद धारण गरेकाहरू, सार्वजनिक पद धारण गरेका व्यक्तिहरू उनीहरूले पेप भन्छ, पोलिटिकली एक्सपोज पर्सन, अर्थात् चाहिँ के छ भने जो पोलिटिकली हाई पोजिसन हायर गरे होल्ड गरेका व्यक्तिहरू छन् उनीहरूले चाहिँ अकुत सम्पत्ति आर्जन गरेका छन् र उनीहरूको प्रभावकारी अनुसन्धान पनि हुँदैन, प्रभावकारी अभियोजन पनि हुँदैन, जसले गर्दाखेरि नेपाललाई चाहिँ खैरो सूचीमा राखिसकेको छ र अब चाहिँ नेपाल चाहिँ धेरै चाँडो कालो सूचीमा पर्दैछ। र त्यसको एउटा कारण के पनि देख्यो भने अब जस्तो रवि लामी छाने लगायतको अब दर्जनौ व्यक्तिको थोकको भावमा मुद्दा फिर्ता लियो, यो त गम्भीर मामिला हो र अब एकातिर चाहिँ केही व्यक्तिहरूलाई चाहिँ एउटा टार्गेट गरिँदैछ, मुद्दा चलाउने भनिँदैछ, तर केही व्यक्तिहरूलाई चाहिँ खुलेआम चाहिँ कानुनको प्रक्रियालाई मिचेर, जस्तो सम्पत्ति शुद्धिकरणको अपराध चाहिँ एउटा अन्तर्राष्ट्रिय प्रकृतिको अपराध भएकोले यसलाई चाहिँ फिर्ता लिनै सकिँदैन भनेर नेपालले पनि कानुन बनाएको छ। त्यो अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको कानुन चाहिँ के हो भने यो चाहिँ फिर्ता हुन सक्दैन। तर अब रवि लामिछाने मात्र होइन।

व्यक्तिकै चुज गर्न पाइँदैन, सेलेक्टिभ जस्टिस गर्न पाइँदैन, चयनात्मक चाहिँ अनुसन्धान र अभियोजन गर्न पाइँदैन। कानुन समक्ष सबै समान छन् र कानुन समक्ष एउटा समानताको जुन अवधारणालाई चाहिँ लागू गरिनुपर्छ। र यसलाई चाहिँ के छ भने अब सत्तारूढ दलको व्यक्ति हुँदै मात्रैले उन्मुक्ति पाउने, हामीले हेऱ्यौँ नि सुदन गुरुङको केसमा के भयो, एक्ज्याक्टली द सेम इस्यु वाज देयर। उनलाई चाहिँ के छ भने उनको त प्रतिवेदनै प्रकाशित गरिएन, र जबकि उनको जुन अनुसन्धान गर्नको लागि जुन कमिटी बनाएको थियो ती सबै पिकै चुज थियो, ती सबै आफ्नै, किनभने सम्पत्ति शुद्धिकरण विभागले किन उनको अनुसन्धान गरेर उनको अनुसन्धानको लागि किन छुट्टै छानबिन समिति बनाइयो, त्यो छानबिन समितिको प्रतिवेदन किन सार्वजनिक गरिएन। रवि लामिछाने लगायत जीवी राई लगायतको, जीवी राई त एकचोटि उपस्थित पनि भएको छैन, फरार व्यक्तिको पनि मुद्दा पनि चाहिँ के छ भने फिर्ता लिएको छ, उनले कुनै निवेदन पनि दिएका छैन, एकचोटि पनि कानुनी प्रक्रियामा उपस्थित पनि भएको छैन। भन्दाखेरि मैले एउटा कुरा के हो भने यो अहिलेको यो जुन सरकारको के देखिन्छ भने यो एकदमै एकतर्फी भयो, एकतर्फी भयो समान रूपमा। म त के भन्छु भने कोही पनि कसैले पनि उन्मुक्ति पाउनु हुँदैन। जस्तो सम्पत्ति सर्वेको कुरा आउँदाखेरि जब अहिले मन्त्री परिषदमा भएका व्यक्तिहरूले किलोका किलो सुनको सम्पत्ति विवरण आएको छ, अब विष्णु पौडेलको गरेको चाहिँ अफकोर्स अरू पौडेलहरूलाई पनि समाज दिनुपर्छ, अरू थापाहरूलाई, अरू गुप्ताहरूलाई, जम्मैलाई, जो छ सबैलाई चाहिँ दायरामा ल्याइनुपर्छ। कोही पनि चाहिँ के छ भने त्यसकारण चाहिँ एउटा राज्यको चाहिँ एउटा प्रशस्तता र निष्पक्षता, अनुसन्धानको चाहिँ विश्वसनीयता, यो चाहिँ एउटा स्थापित हुनुपर्छ। क्रेडिबिलिटी अफ द प्रोसेस, न्युट्रालिटी अफ द इन्भेस्टिगेटिङ प्रोसेस, प्रोसिक्युसन चाहिँ के छ भने निष्पक्ष हुनु पर्यो। र यसमा एउटा कुरा देखियो, त्यस कारण चाहिँ के छ भने यो यो कुरामा चाहिँ गरेको कुरालाई अब अहिले विष्णु पौडेल मात्र होइन अरूलाई पनि दायरामा ल्याउनु पर्यो, आफ्नै पार्टीका मान्छेले पनि दायरामा ल्याउनु पर्यो, मन्त्री भएका व्यक्तिहरू, सांसद भएका व्यक्तिहरूले आफूलाई पनि अनुसन्धानको लागि प्रस्तुत गर्नु पर्यो, छानबिनको प्रक्रिया चाहिँ निष्पक्ष र पारदर्शी हुनु पर्यो, कानुनको चाहिँ प्रक्रियालाई पुरा गरेर ड्यू प्रोसेस अफ ललाई फलो गर्नु पर्यो। र यसमा चाहिँ के छ भने बद्धियत देखिनु भएन, एउटा चाहिँ म्याराफाइड इन्टेन्सन चाहिँ देखिनु भएन। त्यस कारण अहिलेको सरकारको मैले के देखिरहेको छु भने यो आफ्नो पार्टीसँग संलग्न व्यक्तिहरूलाई सबैलाई चाहिँ वासिङ मेसिनमा राख्ने, सबैलाई चाहिँ सफा गर्ने, सम्पत्ति शुद्धिकरण होइन कार्यकर्ता शुद्धिकरण गर्ने, सम्पत्ति शुद्धिकरणको अपराधमा चाहिँ के चाहिँ कारवाही भन्दा पनि अब आफ्ना पार्टीको छ भने त्यो कार्यकर्ताले शुद्धिकरण गर्ने अभियानमा लाग्ने, अनि विपक्षीलाई चाहिँ के छ भने कारवाही गर्ने। त्यस कारण एउटा कुरा के हो भने सरकारलाई मेरो चाहिँ सुझाव के छ भने यसलाई यो कानुनको डन्डा जुन हो त्यो सबैका लागि समान रूपमा चलाइनु पर्यो। यसमा चाहिँ पार्टी हेर्नु भएन, मेरो पार्टी उसको पार्टी हेर्नु भएन। र एउटा चाहिँ के छ भने अनुसन्धान गर्ने अधिकारीले पनि निकायले पनि के छ भने सत्तारूढ दल र प्रतिपक्ष दल भन्ने पनि हेर्नु हुँदैन। यसमा चाहिँ के हो भने जसो भन्नुहोस् न, मलाई त यो यो त नेपाली इतिहासको योभन्दा विडम्बनापूर्ण यथार्थ केही हुनै सक्दैन कि अदालती प्रक्रियालाई पनि प्रयोग गरिएको छ, जुन मुद्दा फिर्ता लिनै सकिँदैन त्यसलाई फिर्ता हुने, सरकारी वकिलले चाहिँ महानियुक्तको कार्यालयले मुद्दा फिर्ता लिने निर्णय गराइने, र हुँदाहुँदा त के छ भने तपाईँको साराका सारा गम्भीर अपराधमा संलग्न व्यक्तिहरू जम्मैको चाहिँ जीवी राई लगाएको चाहिँ 3 दर्जन व्यक्तिको चाहिँ थोकको भावमा चाहिँ मुद्दा फिर्ता, सबै अदालतमा भएको मुद्दा फिर्ता लिन लगाइयो भनेपछि यो के भइरहेको छ? यसले त यो त सबैलाई यो कुरा त स्पष्ट छ नि कि यसमा चाहिँ कानुनको एउटा बद्धियतपूर्ण प्रयोग भएको छ, म्याराफाइड एप्लिकेसन अफ द ल भएको छ, र ल इन्फोर्सिङ एजेन्सिजहरूको चाहिँ यो दुरुपयोग गरिएको छ। अदालतलाई पनि यो प्रक्रियामा चाहिँ अदालतको निष्पक्षता र तटस्थतालाई पनि कम्प्रोमाइज गराइयो, अदालत पनि आफै पनि प्रयोग भयो। यो त नेपालको इतिहासमा चाहिँ के छ भने मलाई धेरै मान्छेले भन्छन् कस्तो अदालत हो, अदालतले पनि यसरी सरकारले भन्दैमा मुद्दा फिर्ता लिँदै जाने, साराका सारा त्यो पनि दर्जनौ दर्जनौको मुद्दा फिर्ता लिने, जुन व्यक्ति अदालतमा एकचोटि पनि उपस्थित पनि भएको छैन, गिरफ्तारी नै भएको छैन, त्यो कहाँ छ भन्ने नै थाहा छैन, त्यस्तो व्यक्तिको पनि मुद्दा फिर्ता लिने भनेपछि चाहिँ के छ भने सरकारको जुन सुशासनको जुन नारा हो यो कुरा चाहिँ के छ भने त्यो त्यो बेलुन नै पङ्क्चर भएको छ, त्यसमा कुनै

0: it doesn't hold any water. It has no credibility. It's not going to be sustained. That's why यसमा चाहिँ एभिडेन्स बेस्ड इन्भेस्टिगेसन हुनु पर्यो के केही चुज गर्नु भएन आफ्ना मान्छे छन् भने त्यसलाई चाहिँ त्यहाँ चाहिँ मान्छेले नै सफाई गरिदिने त्यसलाई नै साफ सुथरा बनाउने अनि विपक्षी छ भने त्यसलाई मुद्दा लगाउने आफ्नो मान्छेलाई चाहिँ बचाउने प्रोटेक्सन गर्ने यो जुन किसिमको प्रवृत्ति देखियो यो यो चाहिँ खतरनाक कुरा हो यसले चाहिँ रङ म्यासेज गयो र अब यही मुद्दामा यही पर्टिकुलर केसमा सुदन गुरुङको इस्यु के हो सुदन गुरुङको जसरी चाहिँ के छ भने यो मामिलालाई रफा दफा गर्ने कोसिस गरियो सुदन गुरुङलाई जसरी फेरि गृहमन्त्री बनाइयो यो त उदेक लाग्दो छ कि कुनै लोकतन्त्रमा यस्तो कुरा सम्भव छ र त्यसमा पनि आफ्नो छानेको मान्छे राखेर चाहिँ छानबिन समिति बनाए जस्तो गर्ने त्यसको रिपोर्ट पनि प्रकाशित नगर्ने त्यसको रिपोर्ट प्रकाशित गर्ने पनि नैतिक हिम्मत यो गभर्मेन्टलाई देखाएन र त्यसपछि अहिले फेरि उनीलाई गृहमन्त्री बनाउने भनेपछि एउटा के देखियो भने यो यो एकदमै सेलेक्टिभ जस्टिस देखियो सेलेक्टिभ जस्टिस भनेको रुल अफ लको चाहिँ बर्खिलाफको कुरा हो
1: यसले
0: रुल अफ ललाई डिफिट गर्छ त्यसले सरकारको विश्वसनीयतालाई क्रेडिबिलिटीलाई ध्वस्त गर्छ त्यस कारण चाहिँ के छ भने यसलाई यो दायरालाई यसको बढाउनु पर्यो र यो दायरामा चाहिँ के हो भने सत्ता पक्ष प्रतिपक्ष पुरानो सत्ता 35 वर्ष 40 वर्ष 50 वर्ष र अहिलेको चाहिँ के छ भने 3 महिना तिनलाई पनि समेट्नु पर्यो किनभने अहिले अहिले चाहिँ के छ भने किन धेरै सम्पत्ति शुद्धि गरेका व्यक्तिहरू धेरै आपराधिक तत्त्व भएका व्यक्तिहरू चाहिँ के छ भने अहिले राज्यसभाभित्र पनि छन् सभापतिकै बारेमा यत्रो गम्भीर प्रश्न छ उनकै सारा मुद्दाहरू फिर्ता लिन लगाइँदैछ भनेपछि यसको निष्पक्षता र प्रशस्तता कसरी स्थापित
1: हुन्छ विष्णु पौडेल पक्राउ प्रकरणमा नेकपा एमाले भनेको छ यसको सशक्त रूपमा राजनैतिक प्रतिवाद गर्छौ तर पक्राउ परिसकेपछि अनुसन्धानलाई सहयोग गर्नु पर्दैन एमाले गोविन्दजी
2: धन्यवाद सर यो अब उपाध्यक्ष कमरेड विष्णु पौडेलको गिरफ्तारी यो पुरै प्रतिशोधपूर्ण पूर्वाग्रही र प्रेरित र गैरकानुनी ढङ्गले गरेको छ राज्यले चाहिँ हरेक नागरिकलाई चाहिँ बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ संविधान तह उनले चाहिँ त्यो ढङ्गको अधिकार प्रत्याजित गरेको छ तर राज्य अहिले चाहिँ निरङ्कुश ढङ्गले पूर्वाग्रही ढङ्गले प्रतिशोधपूर्ण ढङ्गले चाहिँ गैरकानुनी रूपमा चाहिँ गिरफ्तारी गरिरहेको छ उसलाई मन लाग्ने ढङ्गले चाहिँ आज मन लाग्यो एउटालाई उठाइदिएको छ दोस्रो दिन मन लाग्यो अर्कोलाई उठाइदिएको छ त्यस कारणले गर्दाखेरि यो कुरामा चाहिँ हामीले यो प्रतिशोधपूर्ण गिरफ्तारी भएको हुनाले
1: हुन्छ अनुसन्धान हुँदैछ होइन बिचौलिया भनिएका व्यक्तिहरूसँगको उनको साँठगाँठ देखिएको छ भनिँदैछ आज भैँसे पार्टीमा बनेका आलिसान बिल्डिङहरूमा पनि क्यासमै उहाँले 5-7 करोडमा कारोबार गरेको भन्ने विषय आएको छ 40 करोड भन्दा बढीको स्रोत नखुलेको भन्ने विषय आएको छ यावत कुरामा त प्रहरीले अनुसन्धान गर्न पाउनु पर्यो नि त होइन
2: अनुसन्धान गर्न पाउनुपर्छ हामीले चाहिँ प्रष्ट भनेका छौँ अनुसन्धान हरेकलाई गर्नुपर्छ यदि दोषी नेकपा एमालेको कुनै ठुलो नेता पार्टी अध्यक्षदेखि लिएर तलका कार्यकर्तासम्म जोसुकै पनि दोषी हुँदाखेरि यो कारवाही गर्नुपर्दछ राज्यले चाहिँ अनुसन्धान गरेर कारवाही गर्नुपर्छ तर यहाँ त के भयो त भन्दाखेरि पहिला अनुसन्धान होइन पहिला चाहिँ जेल हालिहाल्ने गिरफ्तारी गरिहाल्ने यो सस्तो लोकप्रियताको बाजेको रूपमा चाहिँ उहाँहरूलाई चाहिँ स्टनको रूपमा देखाइहाल्ने होइन कुनै अनुसन्धान जारी भएको छैन अनुसन्धान सुरु भएकै छैन अनि कसैले एउटा व्यक्तिले चाहिँ नाम उसको चाहिँ विष्णु पौडेलको नाम निकाल्यो भन्ने बित्तिकै चाहिँ त्यो ढङ्गले गरिरहेको छ त्यस कारणले गर्दा यो चाहिँ तपाईँले भनेको जस्तो उहाँहरू चाहिँ बिचौलियाहरूसँगको छाँटगाँठको रूपमा भनेको सबैले गरौँ न त सबैले भनेकै छौँ हामीले उहाँसँग जो सम्बन्धित छ जो हिसाबले नाम बेचिएको छ मैले बुझेअनुसार उहाँहरूको चाहिँ सरकारी वकिल जो उपन्यायाधिवक्ता हुनुहुन्छ भीमसेन काफ्लेले जुन अनुसार उहाँले के गरेको थियो श्रीराम टुबाको प्रणालीसँगको चाहिँ 20% सेक्टर जुन छ त्यो हिमालयन म्यानेजमेन्ट प्रणालीको खरिद गरेको विषयमा चाहिँ उहाँ अनुसन्धानको क्रममा चाहिँ थुनिएको भन्ने हिसाबले छ भने उहाँसँग सम्बन्धित व्यक्तिहरू जो जो हुनुहुन्छ हिमालयन एसेटका चाहिँ कसको हो त भन्दाखेरि इन्फिनिटी होल्डिङ सेन्टरको जसको 100% लगानी छ त्यो 100% लगानी भएको चाहिँ दीपक भट्टसँगको बिचौलियासँगको चाहिँ सम्बन्ध भएको उहाँहरूको पार्टनर भएको त अहिलेकै गृहमन्त्री जी हुनुहुन्छ नि होइन र अनि उहाँहरूसँग सम्बन्धित गृहमन्त्री चाहिँ
1: अनि गृहमन्त्रीमाथि छानबिन होला गृहमन्त्रीमाथि उनीहरूको सरकारले समितिले छानबिन गर्ला होइन तर तपाईँको उपाध्यक्षमाथि चाहिँ कसरी प्रतिशोध भन्ने कुरा तपाईँहरू कसरी सशक्त प्रतिवाद गर्छौ भन्ने उसमा उत्रिनुहुन्छ यही कारणले त देश चाहिँ खोक्रो भएको छ यही कारणले त देश आज ग्रे लिस्टमा गयो गोविन्दजी
2: होइन यस्तो छ यो यो हामीले चाहिँ के भनेको छौँ भने सशस्त्र प्रतिवाद गर्छौँ हामी कानुन हिसाबले गर्छौँ राजनीतिक हिसाबले भनेको छौँ होइन यसको मतलब भनेको सडकमा उत्रेर सडकमा हिसाबले चाहिँ जानुपर्छ भन्ने होइन यो आज बुढी मर्यो भन्दा पनि काल पल्क्यो भन्ने ढङ्गको चाहिँ यो ठुलो समस्या भएको छ यो आज विष्णु पौडेल माथि मात्र होइन हिजो केपी माथि मात्र होइन हाम्रो पार्टी अध्यक्ष पार्टी उपाध्यक्ष माथि चाहिँ यो ढङ्गको चाहिँ गिरफ्तारी भएको भन्ने मात्र होइन भोलि त यो हरेक मान्छेहरू हरेक नागरिकहरू त असुरक्षित छन् नि हरेक व्यवसायहरू त असुरक्षित छन् नि यो ढङ्गले चाहिँ तपाईँले देख्नु भएको छ नि अहिलेसम्म त दर्जनौ मान्छेहरूलाई दर्जनौ प्रतिष्ठित व्यक्तित्वहरूलाई चाहिँ समातेर बिना चाहिँ अनुसन्धान समातिएको छ अनि अनुसन्धानमा दोषी देखिँदैन अनि उसलाई चाहिँ छोड्नुपर्ने अवस्था आएको छ त्यस कारणले हामीले भनेको के हो भने अनुसन्धान गर्नु पाउनु पर्दछ अनुसन्धान गर्नुपर्दछ हरेक नागरिकलाई हरेक नेकपा एमालेका नेतामाथि अनुसन्धान हुनुपर्छ त्यो राजनीतिक हिसाबको अनुसन्धान हुनुपर्छ त्यो कानुन हिसाबले अनुसन्धान हुनुपर्छ गैर कानुन ढङ्गले चाहिँ गर्नु हुँदैन गैर कानुन ढङ्गले चाहिँ स्टोनबाजी देखाउनु हुँदैन जस्तै विश्व पटलको विषयमा पनि कार्यक्रमबाट उठाउनु पर्ने सुकेत जानुभएको थियो सुकेतबाट उठाउनु पर्ने अवस्था त थिएन होला नि त उहाँलाई त राज्यले पिएर दिनुभएको थियो पर्यटनलाई लिएर आउनु ल आउनुहोस् तपाईँ उपस्थित हुनुहोस् भने अब त 100% हुन्छ नि हामी त अनुसन्धानलाई सघाउँछौँ भनेर आएका छौँ
1: होइन नेकपा एमालेभित्र तपाईँका पार्टी उपाध्यक्ष विष्णु पौडेललाई चाहिँ नेकपा एमालेका अग्रवाल पनि भनिन्थ्यो होइन खिसीचुरी गरिन्थ्यो अरे नि त नेता कार्यकर्ताहरूमा तपाईँले सुन्नु भएको छ नि होइन
2: त्यो कसले के भनिन्छ भन्ने कुरा त अहिले पनि त भनिन्छ नि अहिलेको प्रधानमन्त्रीज्यूलाई चाहिँ माल पानीको गाडी चढेर महँगो गाडी चढेर उहाँको चाहिँ पार्टनर भनिँदैन र उहाँको त बिचौलिएको त अहिलेको त खास हो भने त प्रधानमन्त्रीजी हुनुहुन्छ जो चुनावभन्दा अगाडि नै चुन्न जसले चाहिँ चुन्न प्रसाद र चाहिँ कमल किशोर माल पानीको महँगो महँगो गाडी चढेर चाहिँ उहाँहरूबाट चाहिँ करोडौँ पैसा लिएको होइन र अहिलेको पार्टनर दीपक भट्ट बिचौलियासँग चाहिँ व्यवसायी दीपक भट्टसँग चाहिँ गृहमन्त्रीज्यूको पार्टनरसिप होइन र त्यो हामीले नदेखेका छौँ र त्यसले गर्दाखेरि पार्टनर भएकाहरूलाई चाहिँ उन्मुक्ति दिने जो सम्बन्धित पार्टनर छ जो बिचौलिया कसैले चाहिँ ल उहाँको नाम लिनुभएको छ जो त्यही चुन्न प्रसाद जी हुनुहुन्छ त्यो चुन्न प्रसाद त को हो त भन्दाखेरि चुन्न प्रसाद पौडेल चाहिँ त्यही विष्णु पौडेलसँग चुनावमा प्रतिस्पर्धा गरेको मान्छे भनेर त्यो त राजनीतिक हिसाबले प्रतिस्पर्धा गरेको नाममा कसैले नाम बिच्ने निकालिदियो भन्ने बित्तिकैमा यो त समस्या होला नि त भोलि त अहिले विष्णु पौडेल माथिको समस्या होइन यो अस्ति पनि देख्नुभयो नि तपाईँले अनि संवैधानिक अख्तियार संवैधानिक आयोगका चाहिँ पदाधिकारीहरूलाई चाहिँ प्रधानमन्त्री कार्यालयमा गएर कार्यपालिकामा बोलाएर चाहिँ 5-6 घन्टासम्म छुनेर चाहिँ केरकार गर्ने कुराहरू यो ढङ्गले गर्दाखेरि त फलानु मान्छेलाई समात्नुपर्छ फलानु अमुक
1: मान्छेलाई भनिसक्नु भएको छ नि त अख्तियारले 5 घन्टा होइन अख्तियारलाई चाहिँ यदि फाइलहरू तामेलीमा राख्ने काम गर्छ भने 5 वर्षसम्म पनि हामी केरकार गर्न तयार छौँ भन्नुभएको छ क्या
2: यो राज यो कानुनी राज्य हो त सर तपाईँ हामीले बुझौँ न यो कानुनी राज्य हो कानुनको त संवैधानिक आयोगहरू भनेको त संवैधानिक आयोगहरू त भनेको कार्यपालिका भन्दा भिन्न होइन नि र उहाँहरू स्वच्छ होइन निष्पक्ष होइन उहाँहरू चाहिँ स्वतन्त्र राज निकाय होइन नि र अनि कार्यपालिकाका मान्छेहरूले चाहिँ न्यायपालिकाका मान्छेलाई लिएर या संवैधानिक आयोगका मान्छेहरूलाई चाहिँ लिएर चाहिँ दबाब दिन मिल्छ र यो यही अख्तियार होला नि त यो अख्तियार भोलि संवैधानिक आयोगहरू त कार्यपालिकाका या मन्त्री परिषदका प्रधानमन्त्री या मन्त्री परिषदका सदस्यहरू या कर्मचारीहरू कसैले गल्ती गर्दाखेरि उहाँहरूलाई चाहिँ हतगडे लाउने उहाँहरूमाथि अनुसन्धान गर्ने उहाँहरूलाई पक्राउ गर्ने यो अख्तियार होइन र अनि यसरी काम गर्न सकिन्छ यसरी स्वतन्त्र हुन सकिन्छ यो ठुलो ठुलो समस्या बन्दैछ है यो संवैधानिक रूपमा चाहिँ स्वतन्त्र निकायहरू हुन् स्वतन्त्र निकायहरूलाई स्वतन्त्र ढङ्गले चल्न दिनुपर्छ नि सदस्यहरूले वा कर्मचारीहरूले चाहिँ कसैले दुरुपयोग गर्यो भने भोलि छानबिन कसले गर्छ भोलि कारवाही कसले गर्छ यस कारणले गर्दाखेरि यो ठुलो समस्या भएको छ
1: गोविन्दजी एउटा कुरा के स्वीकार्नुहोस् भने नि अब हिजोका राजनीतिक दलमा आबद्ध भएका नेता कार्यकर्ताहरू होइन पटक पटक मन्त्री भएकाहरू मैले हिजो मेटमणि चौधरीजीसँग कुरा गरिरहेको थिएँ उहाँले भन्नुहुन्थ्यो म पनि 5 महिना 6 महिना मन्त्री भने मन्त्री बनिसकेपछि कतै मलाई पनि त कतै हस्ताक्षर त गराइएको छैन भनेर तत्कालीन बेलाका सचिव र डिजीलाई मैले फोन गरेर फोन सम्पर्कबाट चाहिँ उहाँहरूलाई बुझ्न लाएँ। होइन उहाँले भन्नुभयो होइन मन्त्रीज्यू तपाईँलाई त कहीँ कतै पनि त्यस्तो हस्ताक्षर गर्नु भएको छैन भनेर म चाहिँ ढुक्क बने। भन्दा लामो समयसम्म राजनीतिमा लागेका व्यक्तिहरू लामो समयसम्म सत्ता शासन सम्हालेकाहरू कतै न कतै बिचौलियाको प्रलोभनमा परेर उनीहरूले अकुत रूपमा सम्पत्ति त जोडेका छन्। दस वर्षको मात्रै हामीले दस वर्ष अगाडि र दस वर्ष पछाडिको हेर्ने हो भने नेपालमा त भ्रष्टाचार त व्याप्त छ नि त, थिल्किलो छ नि त, होइन यसलाई त स्वीकार्नुपर्छ नि त आज, होइन गोविन्दजी?
2: होइन त्यो त हामीले स्वीकारेकै छौँ। त्यो कुरामा त भ्रष्टाचार छ, सुशासन कायम गर्नुपर्दछ, भ्रष्टाचार चाहिँ शून्य सहनशीलता अप्नाउनु पर्छ भनेर त नेकपा एमाले भनेकै छ। त्यो त हामी पनि भनिरहेका छौँ। हाम्रो सुरुवात हामीबाट गरियोस्, हाम्रो पार्टी अध्यक्षबाट गरियोस्, हाम्रो पार्टीका पदाधिकारीबाट गरियोस्, हाम्रा अहिलेसम्म जति प्रधानमन्त्री हुनुभयो या जति मन्त्री हुनुभयो, जति सांसद हुनुभयो या जति राजनीतिक नियुक्ति लिएर बस्नुभएका छ, त्यो उहाँहरूबाट गरियोस् भनिरहेका छौँ। तर त्यो के हुनुपर्छ? त्यो कानुन हिसाबले हुनु पर्यो, त्यो चाहिँ संवैधानिक हिसाबले,
1: कानुन हिसाबले त भएको छ नि त, अनि प्रहरीले पक्राउ गरे त हो, कानुन होइन यो, प्रहरीले पक्राउ गर्ने कानुन हिसाबले होइन,
2: प्रहरीले तपाईँ भन्नु न, प्रहरीले
1: म्याथ थप गरे विशेष अदालतले, त्यो पनि कानुनी होइन।
2: अनुसन्धान गरेर गर्यो कि अनुसन्धान गरेर उहाँलाई दोषी देखेर गरियो कि अनि अन्य ढङ्गले गरियो,
1: उहाँको नाम पोलियो, उहाँको दिमागबाट लगायतहरूसँगको साझेदारी देखियो, उहाँको नाम पोलियो, त्यस पछाडि चाहिँ अनुसन्धान गर्नका लागि प्रहरीले पक्राउ गर्यो, सिधै कुरो छ नि त।
2: उहाँको यस्तो हो, उहाँको नाम चाहिँ कसले पोलियो त भन्दाखेरि चुन्न प्रसाद पौडेलले पोल्नुभयो, अनि चुन्न प्रसाद पौडेल को त भन्दा राजनीतिक रूपमा उहाँसँग प्रतिस्पर्धा गर्ने मान्छे हो। मैले अघि पनि भने उहाँसँग राजनीतिक रूपमा प्रतिस्पर्धा गर्ने मान्छेले चाहिँ नाम पोल्ने बित्तिकै उहाँलाई समात्नु पर्छ कि उहाँको संलग्नता छ कि छैन, उहाँको चाहिँ त्यो उहाँहरूसँग बिचौलियाहरूसँगको सहकार्य छ कि छैन, या बिचौलियाहरूलाई चाहिँ पोजिटिभ हुने खालको चाहिँ उहाँहरूले नीति बनाउनु भएको छ कि यहाँ उहाँसँगको कुनै किसिमको चाहिँ साझेदारी छ कि, यो विषयमा पहिला उहाँहरूले चाहिँ यो कारणले हामीले चाहिँ अनुसन्धान गऱ्यौँ, त्यस कारणले गर्दाखेरि यसलाई चाहिँ हामीले समात्यौँ भनेर भन्दाखेरि त हामीले भनेकै छौँ नि। हामी त भोलि जोसुकै मान्छे होस्, जोसुकै पार्टीको ठुल्ठुलो नेता किन नहोस्, उहाँहरूलाई चाहिँ कार्य गर्नुपर्छ भनेकै छौँ। दोषी त के भने कार्य गर्नुपर्छ, तर यो कार्य गर्ने नाममा, सुशासनको नाममा, भ्रष्टाचारको नाममा अनि जो पाइ त्यसलाई समात्न मिल्छ त, यो त मिल्दैन होला नि त, कानुनी राज्य यो त हुँदैन होला नि त। या तपाईँले त हाम्रो त यो यति मात्र होइन सर, मैले त तपाईँलाई भनिरहेको छु, यो अहिले हाम्रो राज्य कहाँ जाँदैछ, यो राज्य चाहिँ निरङ्कुशतातर्फ उन्मुख भएको छ। यो विश्व पौडेललाई मात्र होइन, अस्ति तपाईँले देख्नुभयो, तपाईँले ठुल्ठुलो अक्षरले पनि त न्युजहरू बनाउनु भयो नि त, वर्तमान अहिलेका जर्मनीका राजदूतलाई चाहिँ सोमबार चार पाँच घन्टा राखेर डाकेर चाहिँ प्रधानमन्त्री कार्यालयमा चाहिँ थुनेको होइन र, यो कुरा त कूटनीतिक मर्यादा भन्दा विपरीत होइन र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई
1: हिजो विद्यार्थी राजनीतिबाट आएको हो तपाईँहरू, गलत कामको आवाज पनि उठाउनु भएको छ, व्यक्तिहरूका विरुद्धमा हिजो पनि तपाईँहरूले चाहिँ आवाज उठाउनु भएको छ, त्यो एउटा पाठ होला। तर आज अब पनि देश सुशासनतर्फ जान सकेन भने, अब पनि भ्रष्टाचार गरेको आशंकामा चाहिँ व्यक्तिहरू पक्राउ पर्न यदि थालेनन् भने, अब पनि मुलुकलाई चाहिँ ग्रे लिस्टबाट हटाउनुपर्छ, यो कालो सुझाएर हटाउनुपर्छ भन्ने ढङ्गले चाहिँ अब सबै विङ्सहरू चाहिँ अगाडि बढेनन् भने चाहिँ अब यो राष्ट्रको चिन्ता लिनु पर्यो नि त। अब व्यक्तिको कहाँ थुनियो, को पक्राउ पर्यो भन्ने भन्दा पनि, को पार्टीको गयो भन्ने भन्दा पनि, अब सिङ्गो देशको बारेमा चिन्ता लिनुहोस् क्या तपाईँहरू, गोविन्दजी मन मनन गर्नुहोस् क्या, मन्थन गर्नुहोस् क्या।
2: गल्ती गर्नेहरूलाई आज उन्मुक्ति दिनुपर्छ भन्ने होइन, हिजो गल्ती गरेकाहरूलाई पनि कारवाही गर्नुपर्छ, अनुसन्धान गर्नुपर्छ, त्यो अनुसन्धान स्वच्छ ढङ्गले हुनुपर्छ, त्यो अनुसन्धान मर्यादित ढङ्गले हुनुपर्छ, कानुनी हिसाबले हुनुपर्छ, संविधानको दायराभित्र रहेर हुनुपर्छ भनेको छ नि त। हिजोकोलाई पनि गर्नुपर्दछ र आजकोलाई पनि गर्नुपर्छ। जस्तै तपाईँले अघि पनि भन्नुभयो विष्णु पौडेलको विषयमा चाहिँ 35 वर्षदेखि राजनीतिक रूपमा हुनुहुन्छ, उहाँ चाहिँ थुप्रै पटक मन्त्री बन्नुभयो, थुप्रै पटक चाहिँ राज्यका प्रमुख निकायहरूमा जानुभयो, त्यस कारणले गर्दाखेरि उहाँको सम्पत्तिमाथि शङ्का लाग्यो, उहाँको अपुष सम्पत्ति कमाएको जस्तो लाग्छ भने उहाँ चाहिँ कार्य गर्नुपर्छ होइन। यदि त्यस्तो हो भने त उहाँ सँगसँगै मैले अघि पनि भने जो चाहिँ भ्रष्टाचारको चाहिँ सबैभन्दा बढी भ्रष्ट भनिएको छ, सम्पत्ति हेर्ने भने विष्णु पौडेलको मात्र होइन, अहिलेका वर्तमान मन्त्रीहरूको हेरौँ, अहिलेका वर्तमान
1: सांसदहरूको
2: अर्को सरकारले होइन नि सर, सबैलाई चाहिँ समान ढङ्गले हुनुपर्दछ। अहिलेका गृहमन्त्री, अहिलेका प्रधानमन्त्रीहरूको त अपुष सम्पत्ति देखिएको होइन र,
1: नेतृत्वको समितिले होइन, उनको समझदार देखायो,
2: कसले बनायो छानबिन समिति, कसले बनायो मन्त्रीको छानबिन समिति, सहसचिवले गर्न सकिन्छ, उप सचिवले गर्छ या सचिवले गर्छ, गर्दैन होला,
1: न्यायाधीशले गर्यो नि त,
2: गर्नुपर्छ, संसदीय सुनवाईको लागि संसदीय छानबिन आयोग गठन गर्नुपर्छ भनेको होइन र, हामीले संसदीय छानबिन आयोग गठन गर्दाखेरि उहाँभन्दा माथिल्लो निकायले गर्नुपर्छ होला नि त, उहाँको अन्डरमा रहेको मान्छे मान्छेले चाहिँ गर्न सक्छ त सबभन्दा सक्दैन. त्यसकारण हामीले के भनेका छौँ भने हिजोकाहरूलाई पनि कारवाही गर्नुपर्छ, आजकोलाई नै कारवाही गर्नुपर्छ. हिजोकोलाई उन्मुक्ति दिने पनि होइन, आजकोलाई उन्मुक्ति दिनु पनि हुँदैन. कानुन सबैको लागि बराबर हुनुपर्दछ.
1: अनि यो देशमा भ्रष्टाचार भएको छैन गोविन्दजी? यो देशमा भ्रष्टाचार भएको छैन? यो देशमा नेताहरू चाहिँ भ्रष्टाचारमा लिप्त भएका छैनन्? होइन, यो देशमा चाहिँ यो देशलाई खोक्रो बनाउने खेलहरू भएका छैन? बिचौलियाहरूसँग चाहिँ मिलेमा त सानगाड भएको छैन? ल बताउनुहोस् न तपाईँ स्वच्छ हृदय भन्नुहोस् त.
2: त्यो भइरहेको छ. भ्रष्टाचारलाई चाहिँ एकदमै ज्वरा गाडेको छ. भ्रष्टाचार हरेक ठाउँमा पुगेको छ. त्यो भ्रष्टाचारलाई शून्य बनाउनुपर्छ, न्यूनीकरण गर्नुपर्दछ. हामीले भ्रष्टाचारलाई चाहिँ शून्य सहनशीलताको नीति अप्नाउनु पर्दछ. त्यसको सुरुवात कोबाट गरिरहेको छ त भन्दाखेरि अहिलेकै गृहमन्त्री भ्रष्टाचारलाई रोक्नको निमित्त त उहाँको महत्त्वपूर्ण भूमिका हुनुपर्ने होला नि त. उहाँहरूको अपुज सम्पत्ति, उहाँहरूको बिचौलियाहरूसँगको चाहिँ साँठगाँठ, बिचौलियाहरूको पार्टनर जो इन्फिनिटी होल्डिङ सेन्टर,
1: 35 वर्षसम्म, 40 वर्षसम्म चाहिँ राज्य सत्तामा हालिमुहाली गरिरहेका व्यक्तिहरूको चाहिँ संलग्नतालाई चाहिँ नजरअन्दाज गर्नु पर्यो. अहिले चाहिँ सरकारकै चाहिँ सुरु गर्नु पर्यो भन्नु खोज्नु भएको तपाईँले?
2: होइन होइन, नजरअन्दाज कसै पनि गर्नु हुँदैन. हिजोको पनि गर्नु हुँदैन, अहिलेको पनि गर्नु हुँदैन. हामीले प्रश्न भनिरहेका छौँ, हिजोकोलाई पनि चाहिँ कारवाही गर्नुपर्छ, आजकोलाई नै छुट पाउनु हुँदैन, आजकोलाई नै कारवाही गर्नुपर्छ. हामीले भनेको यति मात्र हो. 35 वर्षभन्दा बढी त यो 3 महिना नै भइसक्यो नि तपाईँले, हामीले देखिरहेका छौँ नि. 35 वर्षसम्म राजनीति गर्ने मान्छेहरूको भन्दा बढी अकुत सम्पत्ति त अहिलेका वर्तमान मन्त्रीहरूको, परिषदका सदस्यहरूको या सांसदज्यूहरूको त देखिरहेका छौँ नि हामीले. र ती सांसदहरू, अहिलेका मन्त्रीहरू को थिए त भन्दाखेरि हिजो पनि 35 वर्षसम्म सत्ताको चाहिँ मा चाहिँ रस चुसेका मान्छेहरू होइनन् र तपाईँ. हामीले यो देखेका छौँ नि, अहिलेका वर्तमान मन्त्रीका ब्याकग्राउन्ड हेर्नु न तपाईँहरूले. यो ढङ्गले हेर्दाखेरि या सशुन पोखरेलको हेर्नुहोस् कि उहाँका बाउको चाहिँ सम्पत्ति चाहिँ कति आयो, त कति छ त भन्दाखेरि अरबौँ सम्पत्ति छ. त्यो को हो त भन्दाखेरि हिजो राजनीतिक नियुक्ति खाने, हिजो एमाले काङ्ग्रेसको सरकार हुँदाखेरि चाहिँ वर्षौँ वर्षसम्म राजनीतिक नियुक्ति खाएको मान्छे होइन र उहाँ. हामीले तपाईँ हामीले यो विषयमा चाहिँ बोल्नु पर्दैन, हेर्नु पर्दैन,
1: त्यो बारेमा पनि छानबिन हुनुपर्छ.
2: विष्णु पौडेल अर्थमन्त्री हुँदाखेरि चाहिँ सबैभन्दा लाभ लिने मान्छे को हो त भन्दाखेरि त्यही रमेश पौडेल होइन.
1: एउटा कुरा तपाईँ बताउनुहोस्, एउटा कुरा तपाईँ मलाई के बताइदिनुहोस् भने नि, आज गोविन्द गिरीजी एउटा सांसदले ल होइन, एउटा सांसदको चाहिँ मासिक स्यालेरी, मासिक तलब भनेको उसले बुझ्ने भनेको 70,000-75,000 हुन आउँछ होइन. अनि एउटा मन्त्री भइसके पछाडि त्यसमा 5,000 थपिने हो, फ्युल र अलिकति बस्नलाई आवास चाहिँ अलिकति सरकारले व्यवस्था गर्छ होइन. उसले चाहिँ मासिक रूपमा 70,000-80,000 न 1,00,000 इन्कम गर्ला ल मानौ. 5 वर्षसम्म 1-1,00,000 दरले उसले चाहिँ 5 वर्षसम्म मात्रै पनि यदि चाहिँ सत्तामा बस्यो भने 12×5=60 हुन्छ होइन, 56×30=30,00,000 जम्मा हुन्छ ल मानौ होइन. 5 वर्षसम्म बस्यो एउटा व्यक्ति होइन, 5 वर्षमा 30,00,000 हुन्छ भने ल उसले मानव ल 20 वर्षसम्म चाहिँ सत्तामा बस्यो होइन, 20×60 होइन ल 5 वर्षमा 30,00,000 हुन्छ भने 20 वर्षसम्म बस्दाखेरि चाहिँ कम्तीमा पनि कति हुन्छ भन्दा आज 4 होइन 4×12 1,20,00,000 हुन्छ. 6-7 करोडका प्रोपर्टी कहाँबाट आउँछन् भन्यो क्या गोविन्दजी? सिधै कुरो छ नि त, जनतालाई स्टेट बताइदिए भइगयो त. 7-6 करोडसम्म क्यास हालेर कसरी घर बन्छन् होइन? हिसाब किताब त क्लियर छ नि त, जनताले त यसरी बुझाउनु पर्यो क्या हामीले. अब यसको बारेमा छानबिन हुनु पर्दैन कसैको पनि? बताउनुहोस् त.
2: छानबिन विषयमा त मैले अघि पनि भने छानबिन हुनुपर्दछ, तर त्यो न्यायिक ढङ्गले हुनुपर्छ मात्र भने हो. गैर कानुनी ढङ्गले चाहिँ गिरफ्तार गरेर मात्र छानबिन हुने हो र होइन नि. तपाईँ हेर्नु न, यो त असंवैधानिक छ, गैर कानुनी ढङ्गले छ. अबको 5-7 दिनपछि त उहाँ चाहिँ अदालतले नै, अदालतमा मुद्दा हाल्ने बित्तिकै अदालतले नै उहाँलाई छोड दिनुहुन्छ. मैले भन्नु खोजेको यसरी होइन, यसरी चाहिँ भ्रष्टाचारीहरूलाई समात्न सकिँदैन. यसरी चाहिँ के हो त भन्दा प्रतिशोधको राजनीति मात्र गर्नु हुँदैन. कसले पोल्यो त भन्दाखेरि प्रतिस्पर्धीहरूले पोल्यो, राजनीतिक हिसाबले जो उहाँसँग चुनाव हार्नुभयो उहाँहरूले पोल्यो. यो कुराले चाहिँ भ्रष्टाचारलाई चाहिँ नियन्त्रण गर्न सकिँदैन.
1: सरकारले चाहिँ जुन किसिमले एक्सन लिइरहेछ नि त्यसमा तपाईँले साथ दिनु पर्दैन? अब
2: दिनुपर्छ, हामीले साथ दिनुपर्छ. सरकारले यदि बेरोजगार युवाहरूको विषयमा चाहिँ उहाँहरूले चाहिँ रोजगारी दिने कुराहरूमा हामी साथ दिन्छौँ. राष्ट्रियताको विषयमा बोल्दाखेरि हामी साथ दिन्छौँ. यहाँका चाहिँ विकासका पूर्वाधारहरूको निर्माण गर्दाखेरि हामी साथ दिन्छौँ. तर यो साथ दिने नाममा चाहिँ उहाँले गरेका हरेक गलत कामहरूलाई चाहिँ
1: भ्रष्टाचारीहरूलाई कानुनी कड्कडामा उभ्याउनु पर्छ है गोविन्दजी. भ्रष्टाचारीहरू कानुनी कड्कडामा
2: उभ्याउनु पर्छ. यसमा मेरो पनि दुईमत छैन, मेरो पनि एकदमै सहमति छ. यदि भ्रष्टाचारीहरूलाई कानुनी ढङ्गले कारवाही गर्छ भने, कानुनी ढङ्गले छानबिन गरेर भने सबैभन्दा अगाडि गोविन्द गिरी जस्ता हजारौँ यो नेकपा एमालेका युवाहरू आउनुहुन्छ समर्थन गर्नको निमित्त. तर आज के छ त भन्दाखेरि देश निरङ्कुशतर्फ गइरहेको छ. जो काम गर्नुपर्ने, जुन जनताले मेन्डेट दिनुभएको थियो, त्यो मेन्डेट अनुसार काम भएको छैन. अनि उहाँहरूलाई चाहिँ साथ दिन सकिन्छ त भन्दाखेरि साथ दिन सकिँदैन. जस्तै तपाईँले हेर्नु न, अहिलेसम्मको 3 महिनामा थुप्रै कुराहरू छ नि. आफ्नै सीमालाई चाहिँ आफ्नै देशले चाहिँ विदेशी सीमाना मिचेको छ भन्ने कुरा, सीमाका विषयमा चाहिँ विभिन्न किसिमका अभिव्यक्तिहरू दिँदै हिँड्ने कुराहरू, संसद चलेर अध्यादेश मानिसहरू ल्याउने कुराहरू संसदमा बहुमत थियो नि त, यो संसदलाई चाहिँ डोरबाट जानुपर्थ्यो नि त, झ्यालबाट उन्डोबाट जानुपर्ने आवश्यकता थिएन। न्यायपालिका माथिको ठाडो हस्तक्षेपको कुराहरू हेर्नुहोस् या कनिष्ठ मान्छेलाई चाहिँ वर्षौँदेखिको चाहिँ एउटा चाहिँ कनिष्ठलाई चाहिँ बनाएको कुराहरू वर्षौँदेखिको एउटा चाहिँ नियमलाई चाहिँ तोडेर एउटा चाहिँ व्यवहारलाई तोडेर चाहिँ उहाँहरूले आफ्ना मान्छेहरूलाई चाहिँ न्यायपालिकामा छिर्ज्याउने कुराहरू या संसदीय मान्यता र शिष्टाचारलाई उल्लङ्घन गर्ने कुराहरूमा या सुगुम्बासीहरूको चाहिँ गरिब नेपाली जनताहरूको चाहिँ बिचल्ली पार्ने कुराहरूमा या मन्त्री परिषदका चाहिँ जुन सुदन गुरुङ लगायतका चाहिँ थुप्रै मान्छेहरू छन् नि उहाँहरूको विषयमा चाहिँ एउटा अनुसन्धान नभइकन आफ्नै आफैले अनुसन्धान गरेर आफैले चुख्याउने कुराहरू त्यस्तो पनि हुन सक्छ। त्यसकारणले गर्दाखेरि यी कुराहरूमा चाहिँ हामी सहमत हुन सक्दैनौँ। राम्रो काम सुशासनको लागि भ्रष्टाचारलाई चाहिँ शून्य बनाउने कुराहरूमा
1: भ्रष्टाचार विरुद्धको अभियानमा जानुहोस् है गोविन्द गिरी, तपाईँ युवा नेता हुनुहुन्छ नेकपा एमाले भित्रको होइन, भ्रष्टाचार विरुद्धको अभियान थालनी गर्नुहोस्, त्यसका विरुद्धमा तपाईँ लाग्नुहोस्, देश बनाउनुपर्छ भन्ने ढङ्गले युवाहरूलाई एकीकृत गर्नुहोस्, यहाँलाई शुभकामना छ।
2: त्यो विषयमा हामी चाहिँ सहमत छौँ, त्यो विषयमा लाग्छौँ, तर त्यो गैर कानुनी ढङ्गले होइन, कानुनी हिसाबले ल्याउनु पर्यो, उहाँहरूको खाका यो ढङ्गले गरिरहेको छौँ भनेर ल्याउनु पर्यो। जस्तै विष्णु पौडेलकै कुरा गऱ्यौँ नि हामीले, विष्णु पौडेललाई चाहिँ तपाईँ विष्णु पौडेलको यो कुराहरूमा चाहिँ अकुत सम्पत्ति देखियो, यो कुराहरूमा स्रोत देखिएन, स्रोत खुलेन, यो कारणले चाहिँ यो उहाँ चाहिँ भ्रष्ट
1: गर्नै पर्दैन क्या गोविन्द गिरी, मैले तपाईँलाई भनिसकेको छु त, उहाँ कतिपटक मन्त्री बन्नुभयो, कतिपटक चाहिँ उहाँ सांसद बन्नुभयो, त्यसको हिसाब क्यालकुलेसन गरेर राज्यबाट उहाँले कति प्राप्त गर्नुहुन्छ, उहाँको पैतृक के थियो होइन, उहाँको पैतृक के थियो, उहाँको व्यापार व्यवसाय के थियो, व्यापार व्यवसायबाट उहाँको के कति इन्कम आयो भनेर क्यालकुलेसन गर्दा सर एकैचोटि आइहाल्छ क्या, त्यो एकदम सरल छ नि त गोविन्द,
2: क्यालकुलेसन त गर्नु पर्यो नि त,
1: क्यालकुलेसन नगरेर अनि त्यतिकै समाते होला त प्रहरीले गोविन्द, प्रहरीले क्यालकुलेसन नगरे होला, अनुसन्धानमा क्यालकुलेसन नभएको होला, सिआइबीले क्यालकुलेसन नगरे होला, 40 करोडको चाहिँ अकुत सम्पत्ति भेटियो भनिया छ नि त,
2: अनि कहाँ छ ल त्यसको स्रोत के हो,
1: त्यसको बारेमा आउँदै गर्छ ल, हामी फेरि पनि बस्छौँ
2: यो विषयमा आउनु पर्यो नि त सर।
1: हस् यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद,
2: थ्याङ्क यू
1: थ्याङ्क यू। गोविन्द गिरी नेकपा एमालेका केन्द्रीय सदस्य आदरणीय श्रोता, हामी नेपाली बसमा छोटो विश्राम छौँ, विश्रामपछि पुनः उपस्थित हुने।
3: 93.2 स्वदेश FM चर्चा गर्नेछौँ र चर्चाको निम्ति आज मेरो पाहुना हुनुहुन्छ राजनीतिक विश्लेषक जागृत रायमाझी। जागृत सर स्वागत छ।
4: हजुर धन्यवाद।
3: अब राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो स्थापना कालको 4 वर्ष पुरा गरेर आजबाट प्रथम राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ, यो महाधिवेशनबाट तपाईँले के अपेक्षा राख्नुभएको छ?
4: यो महाधिवेशनको सबैभन्दा गजबको पक्ष भनेको लोकतान्त्रिक पार्टी भनेर भन्दै आएको राजसभाको 151 जनाको केन्द्रीय समितिमा 50 जना
3: मनोनित
4: राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिले मनोनित गरिदिने, झोले प्रथा मुर्दाबाद, टिके प्रथा मुर्दाबाद, टिका लाउन पाइँदैन भन्दै भन्दै भन्दै भन्दै भाष्य बनाउँदै 33%भन्दा बढी केन्द्रीय सदस्यहरू सभापतिले मनोनयन गर्न पाउने यस्तो पार्टी बन्न खोजिराखेको छ यो राजसभा। अब यो कस्तो पार्टी हो यो, होइन, झोलेहरूको विरोध गर्दै टिकेहरूको विरोध गर्दै 50 जना मनोनित गर्ने जुन परिपाटी उसले ल्याउँदैछ, यसको मतलब यो पार्टी
3: यो केन्द्रीय पदाधिकारीको मुख्य पदहरूमा पनि हो,
4: मुख्य पदहरूमा पनि हो, पदाधिकारीमा पनि हो र केन्द्रीय समितिमा पनि हो, भनेपछि यो चाहिँ के हो भने यो चाहिँ पुरातन राजनैतिक परिपाटीतिरको यात्रा हो। मैले भन्ने गरेका थिएँ कि बालेन्द्र र रविन्द्र भन्ने होइन, उहाँहरू यो रविन्द्र र बालेन्द्र पथतिर जान खोजिरहनु भएको छ, कुनै कुराले पनि जस्टिफाई हुँदैन यो कुरा।
3: भनेपछि अहिलेको महाधिवेशन रवि लामिछानेलाई बलियो बनाउने महाधिवेशन मात्रै हो?
4: अब राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा गर्ने हो भने अघि तपाईँले भन्दै हुनुहुन्थ्यो सरकार राष्ट्रिय स्वतन्त्र पार्टीले चलाइरहेछ, मलाई त्यस्तो लाग्दैन, सरकार बालेन्द्रजीले मात्रै चलाइरहनु भएको छ, बालेन्द्रजीको च्याप्टर र राष्ट्रिय स्वतन्त्र पार्टीको च्याप्टर हेर्दा त उस्तै हो होइन, तर यो फरक च्याप्टर हो, किनकि त्यो कुरा सायद मलाई लाग्छ राष्ट्रिय स्वतन्त्र पार्टीकै साथीहरूले महसुस गर्नुभएको छ होला। अब जहाँसम्म पार्टीको जे कुरा छ, पार्टीको जे कुरा छ, 50 जना मनोनित गर्ने यात्रामा जे उहाँ जाँदै हुनुहुन्छ त्यो हिसाबले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीमा होइन पार्टीको आन्तरिक पार्टी जीवनमा पनि एकजना रविन्द्र वीर विक्रम बनाउने यात्रा नै हो यो।
3: ए भनेपछि रवि लामिछानेलाई वीर विक्रम बनाउने यात्रा अगाडि बढ्ने एउटा महाधिवेशन एकदमै स्वरूप मात्रै हो यो?
4: एकदमै हो। हिजो त्यही कुराको काङ्ग्रेसमा एमालेमा तात्कालीन माओवादीमा या नेकपामा मनोनितवाला जो विधि थियो त्यो विधिका विरुद्धमा सबैभन्दा बढी कुर्लेर कराएर चिच्याएर हिँड्ने साथीहरू आज त्यही पथमा हुनुहुन्छ। यो त महेन्द्रकालीन वीरेन्द्रकालीन होइन अझ त्रिभुवनकालीन होइन आऊ तिमी भनेर हुक्के बनाउने यताबाट चिलिमे बनाउने जो यात्रा थियो नि हिजोको राजनैतिक सामन्ती चलन प्रचलन त्यसैको कन्टिन्युटी भन्दा बाहेक अरू के हो त?
3: तपाईँले हिजो सुन्नुभयो कि भएन, जस्तो यो केन्द्रीय समितिमा लगायत पदाधिकारीमा उम्मेदवारी दिने व्यक्तिहरू चाहिँ प्यानलमा बसेर प्रचार प्रसार गर्न नपाउने, प्यानलको रूपमा आउन नपाउने भनेर त्यत्रो जोरदार खालको निर्णय गरेको छ, तपाईँ कसरी भन्नुहुन्छ? रविन्द्र बिरबिक
4: प्यानल त 51 जनाको प्यानल त मनोनित हुने भइसक्यो नि, 51 जनाको प्यानल त मनोनित हुने भइसक्यो, अब प्यानल अर्को किन बनाउनु पर्यो? 51 जना जब मनोनित हुन्छ भने त्यहाँ अर्को प्यानल किन चाहियो? त्योभन्दा 151 जनामा त्योभन्दा ठुलो प्यानल अरू के हुन्छ?
3: यो प्यानल बनाउने तयारी नै हो त,
4: प्यानल मात्रै होइन नि, 51 जना मनोनित गर्ने भन्ने भन्ने बित्तिकै त हुक्के चिलिमे बनाउने भन्दा बाहेक अरू के हो र त्यो? अरू के हो र त्यो? कुनै पनि तर्कले दिँदैन नि त्यो त। भनेपछि उहाँहरू त्यस्तै पार्टी बनाउन खोज्दै हुनुहुन्छ जस्तो उहाँहरू चाहनुहुन्छ।
3: भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले जुन लोकतन्त्रको कुरा गरिरहेको छ त्यो लोकतान्त्रिक अभ्यास यो पहिलो राष्ट्रिय महाधिवेशनमा कदापि देखिने सङ्केत देखिएन,
4: त्यो देखिएन, त्यो सङ्केत देखिएन, त्यसको छनक कहीँ पनि आएन।
3: ए भनेपछि यो सङ्गठनात्मक अभ्यास र राजनीतिक शक्ति स्थापित गर्ने एउटा भरपूर प्रयास मात्रै हो भने
4: उहाँहरूको नारा के चुनावमा नारा जान्नेलाई छान्ने होइन, नेता बनाउँदाखेरि चाहिँ कार्यकर्ताबाट अनुमोदित भएको नेता चाहियो भनेर कराको करै खराको गरै गर्ने अनि सभापतिलाई ड्याङ ड्याङ नियुक्ति गर्न दिने भइसकेपछि मनोनित गर्न दिने भइसकेपछि त्यो कसरी लोकतन्त्र हुन्छ? त्यो न पार्टीको अन्तर्जीवनमा अन्तर पार्टी जीवनमा लोकतन्त्र हुन्छ होइन, न त्यसले चाहिँ भोलि राजनैतिक वृत्तमा लोकतन्त्रको अभ्यास गर्न सक्छ, सक्दैन, त्यो सम्भव छैन।
3: त्यसो भए मैले एउटा प्रश्न यसरी राखेँ भने म सही हुन्छु कि गलत हुन्छु, जुन हिसाबको यो वडादेखि माथिल्लो तहसम्मको रासोपाको भर्खरै अधिवेशन सम्पन्न भयो, त्यो अधिवेशनले देखाएको चित्रले रवि लामिछाने डराएर 51 जना चाहिँ यसरी मनोनित गर्न पाउने भन्ने खालको लिएर आएको भनेर बुझ्दाखेरि के हुन्छ?
4: उहाँहरूको पार्टीको आन्तरिक जीवनमा के अन्तर्द्वन्द छ होइन, त्यसमा रविजीलाई किन शक्तिशाली बन्न मन छ भन्ने कुराको छिनोफानो गर्न उहाँहरूलाई नै दिउँ होइन, किनकि बालेनवाला च्याप्टर भनेको चाहिँ त्यो कोइन्सिडेन्टली त्यहाँ आएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो कुरा त पार्टी हुने क्रममा नै छ, अहिलेसम्म पार्टी हुने प्रक्रिया छ, त्यो पार्टी भनेको त्यसको स्कुल हुन्छ, त्यसको वैचारिकी हुन्छ। उहाँहरू चाहिँ पार्टी र स्कुल किन बनाउन सक्नुहुन्न त भन्दाखेरि, तपाईँले राष्ट्रिय स्वतन्त्र पार्टीको अहिलेको महाधिवेशनमा आएका या उम्मेदवारी दिन खोजेका नेताहरूमध्ये अधिकांश, मैले अधिकांश भन्ने शब्द प्रयोग गरेको छु, एकचोटि पत्रकार साथीहरूले त्यहाँ सबैको लिस्टिङ हेरेर गरे पनि हुन्छ, अधिकांश साथीहरू चाहिँ काङ्ग्रेस एमाले माओवादी या हिजोको नेकपामा काम गरेर लखतरान भएर आएका साथीहरू हुनुहुन्छ धेरै जस्तो। त्यति मात्रै छैन, कैयौँ साथीहरू त 15 वटासम्म पार्टी फेरेको फेरेर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा गएको भन्ने साथीहरू पनि हुनुहुन्छ। भनेपछि सबैतिर सबै क्षेत्रका असन्तुष्ट मानिसहरूको, पार्टीभित्रका असन्तुष्ट मानिसहरूको विभिन्न पार्टीभित्र, अब राप्रपा छोडेर पनि आउन मिल्ने, माओवादी छोडेर पनि आउन मिल्ने, काङ्ग्रेस छोडेर पनि आउन मिल्ने, एमाले र छोडेर पनि आउन मिल्ने, मध्यम वर्गबाट पनि आउन मिल्ने होइन, यी सबैतिरबाट आउन मिल्ने यस्तो खालको संरचना, न त्यो स्कुल हुन्छ, न त्यसले चाहिँ एउटा राजनैतिक स्कुलको कोर्स कम्प्लिट गर्छ, न त्यसले चाहिँ पार्टी निर्माणको जुन एउटा पार्टीको एउटा आफ्नो रङ हुन्छ नि, आफ्नो फ्लेभर हुन्छ नि, त्यो फ्लेभर र रङ न त्यसले निर्माण गर्न सक्छ। यद्यपि उहाँहरू पार्टी निर्माणको क्रममा त हुनुहुन्छ, तर यो पोइन्टमा आइसकेपछि जुन तरिकाबाट उहाँहरूले महाधिवेशन गर्दै हुनुहुन्छ, मलाई लाग्छ अब त्यहाँ जम्मा 4 जना पात्रभन्दा बाहेक अरू कसैको सुनवाई हुनेवाला छैन राष्ट्रिय स्वतन्त्र पार्टीमा। जम्मा 4 जना मान्छे मात्रै देख्छु मैले चाहिँ,
3: को को भन्नुहोस् त?
4: 1 रवि लामिछानेजी, त्योभन्दा माथि हुनुहुन्छ बालेन्द्रजी,
3: रवि लामिछाने भन्दा माथि
4: धेरै धेरै
3: बालेन्द्र शाह,
4: धेरै धेरै
3: राष्ट्रिय स्वतन्त्र पार्टीमा
4: होइन राष्ट्रिय स्वतन्त्र पार्टीमा, किनकि बालेन्द्र शाहले देश नेपालले मिचेको छ भन्ने भर्सन जुन नेपालको इतिहासमै आजसम्म कुनै पनि प्रधानमन्त्रीले नगरेको सबैभन्दा ठुलो राष्ट्रघाती भर्सन थियो, त्यसको विरुद्धमा 1 जना पनि राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरूले यो गलत छ भनेर भन्न सक्नु भएन, इभन रवि लामिछानेजीले या अरू कसैले पनि सक्नु भएन। त्यसको मतलब बालेन्द्र वीरविक्रम शाह सबैभन्दा माथि हुनुहुन्छ, त्यसको आगे पछि तलमाथि रविजी हुनुहुन्छ। मलाई लाग्छ सहकारीको मुद्दा बाट उहाँले अहिलेको जसरी सेटिङबाट जसरी अहिले उहाँले चाहिँ आफ्नो सम्पत्ति शुद्धिकरण यो के अरे संगठित अपराधवाला मुद्दा जसरी चाहिँ उहाँले फिर्ता लिनु भएको छ, फिर्ता लिने एउटा वातावरण
3: उहाँको मात्रै होइन नि, उहाँसँग जोडिनु भएको
4: जोडियो अरू व्यक्तिको पनि होइन, त्यो ठाउँमा उहाँहरू पुग्नु भएको छ अनि लोकतन्त्रको अभ्यासको कुरा गर्दै हुन्छ, त्यो त खैर अर्को कुरा भयो। सहकारीवाला केसबाट क्लिन चिट पाएको भोलिपल्ट मेरो विचारमा रविजी र बालनजीको बिचमा होइन अर्को एउटा शक्ति सङ्घर्ष होला नहोला, तर पहिलो नम्बरमा बालनजी हो, दोस्रो नम्बरमा त्यसको आगे पिछे गर्ने रविजी हो, त्यो दुईजनाको कुरालाई झुट बोलेर दिउँसै सफेद झुट बोलेर होइन त्यसको वरिष्ठ अधिवक्ताको काम गर्ने त्यहाँ स्वर्णिमजी हुनुहुन्छ होइन, र यो तिनटैलाई चाहिँ होइन म त पानी बाँड्ने केटो हो नि त भन्दै भन्दै भन्दै गृहमन्त्री बनेको सुदन गुरुङ, यो चारजना भन्दा बाहेक अरू सबै साथीहरू यद्यपि त्यहाँ आलोचनात्मक चेत भएको देशभक्ति पूर्ण भएको साथीहरू हुनुहुन्छ भने बोल्नुहोस्, होइन भने अरू सबै साथीहरू ढ्यापढ्यापे साथीहरू, उहाँहरूको ढ्याप ढ्याप गर्ने भन्दा बाहेक अरू कुनै कर्म देखिएन, किनकि प्रधानमन्त्रीले भनेको छ कि नेपालले सीमा मिचेको छ भनेर राष्ट्रघात बोलेको छ, एकजना मान्छे बोल्दैन, सेना गएर निउरो बेचिराखेको व्याप एकजना वृद्ध महिलालाई गएर लछार पछार गर्छ र निउरो लुटेर जान्छ, कोही बोल्दैन, फुटपाथमा व्यापार एउटा टेम्पोमा राखेर टेम्पोमा तरकारी बेचेर बिग्रेको टेम्पोमा तरकारी बेचेर आफ्नो जिन्दगी गुजारा गरिराखेको छ, कर्मचारीहरू गएर त्यसलाई लडाइदिन्छन्, कोही पनि बोल्दैन,
3: मन्त्री खुट्टा भाँच्दिन्छु
4: भन्छ,
3: कोही पनि
4: दोहोऱ्याएर भाँच्दिन्छु भन्छ, त्यति मात्र होइन, अब त्यो त मेटाफोर युज गरेको हो, त्यो त होइन बिम्ब प्रयोग गरेको भनेर भनिदिन्छ। भनेपछि यो त कस्तो भयो भन्दाखेरि झोलेहरूलाई झोले भन्दै भन्दै झोले झोले भन्दै भन्दै झोलेवाला बिम्ब खडा गरेर उहाँहरूको यात्रा चाहिँ तिनवटा भन्ने छ मेरो कुरा। एक, उहाँहरू अहिले नै उहाँहरू प्रजा भन्नेतिर जाँदै हुन्छ, किन त्यहाँ त वीरविक्रम आयो नि त, अब होइन भालेन्द्र वीरविक्रम आउने रविन्द्र वीरविक्रम आएपछि त राजाको भएको ठाउँमा त प्रजा हुन्छ होइन, राजा र प्रजा प्रजा किन भए त भने राजा भएर नै प्रजा हुन्छ, एउटा प्रजा बन्दै हुन्छ, अहिले बनिसक्नु भएको छ प्रजा, अब प्रजाबाट उहाँहरू रैती बन्नुहुन्छ र बिस्तारै बिस्तारै रैतीबाट
3: उहाँहरू भनेको तपाईँ हामी
4: राष्ट्रिय स्वतन्त्र पार्टीका अरू चारजना भन्दा बाहेकका अरू साथीहरू चाहिँ यो प्रजा बन्ने त्यहाँबाट रैती बन्ने अनि त्यसपछि दास भन्नेतिर जाँदै हुन्छ।
3: जनता नै रहन्छन् कि प्रजामा कन्भर्ट,
4: जनता त हेर्नुहोस् जनताले त आन्दोलनमा पनि र निर्वाचनमा पनि नयाँलाई रोज्दै गएको छ के,
3: त्यो बुझियो, अब यो जनतालाई चाहिँ रैती बनाउने लाइनमा रासोपा हिँडेको भन्न खोज्नु भएको
4: हो, जनतालाई पनि बनाउन त उसले प्रयत्न गर्ने भने आफ्नै कार्यकर्तालाई प्रजा बनाउन खोज्छ, आफ्नै कार्यकर्तालाई रैती बनाउन खोज्छ, आफ्नै कार्यकर्तालाई दास बनाउन खोज्छ होइन, खुट्टा
3: कार्यकर्ताहरू जहिले पनि त्यही चरित्रकै हुन्छन्
4: होइन, त्यही त हो नि, यदि त्यही कुराले त हिजो त्यसैका विरुद्धमा त नयाँ चाहियो भनेर हिँडे होइन र होइन, एउटा हिसाबले हिजो त बरु काङ्ग्रेसमा एमालेमा अथवा डबल नेकपा अथवा माओवादीमा कम्तीमा यो कुरा गलत छ भनेर लेख्ने कार्यकर्ताहरू त थिए होइन, यहाँ त खुट्टा भाँच्दिन्छु भनेको कुरा पनि चाहिँ तपाईँको मेटाफोर होइन, मान्छे मारिदिन्छु भने पनि मेटाफोर, यो किन साइकोलोजी आइरहेछ होइन, एउटा फुटपाथमा बसेको टेम्पोलाई धकेल्ने निउरो बेचिरहेको वृद्धलाई लखेट्ने सिङ्गै सुकुम्बासी बस्तीमा डोजर लगाइदिने यस्तो मनोविज्ञान किन आइराखेको छ त भन्दा यहाँ वीरविक्रमहरूको जन्म भइराखेको छ र आफूलाई वीरविक्रम बनाउने यात्रामा उहाँहरू हुनुहुन्छ, जसले गर्दाखेरि गरिबलाई दुखीलाई होइन हुँदा खाने मान्छेहरूलाई चाहिँ जसरी पनि सिद्ध्याउनुपर्छ भन्ने मनोविज्ञान अपराधिक मनोविज्ञान चाहिँ यो वृत्तमा छ, किनकि 24 गतेको घटनामा उहाँहरूले एउटा ठुलो अपराधिक राजनैतिक अपराध गर्नुभएको छ, त्यो चाहे रविजीको केसमा होस् चाहे त्यो बालनजीको केसमा होस्।
3: बालनजीको केसमा के अपराध गर्यो र 24 गतेको घटनामा?
4: होइन, उहाँले नेपालकै इतिहासमा सेनापतिसँग वार्ता गर्न जाऊ भन्नुभयो क्या उहाँले जेनजीहरूलाई, र सेनापति चाहिँ बालनको आदेश मानेर बालेन्द्र वीरविक्रमको आदेश मानेर सेनापतिले सरकारवालाहरू आफै घोषणा गरेर दुईवटा सरकारवालाहरू आफै घोषणा गरेर नेपालको राजनैतिक इतिहासमा पहिलो पटक पोलिटिकल इनिसिएसन प्रत्यक्ष रूपमा अब हामी हो यो राजनैतिक रङ्गमञ्चको मुख्य खेलाडी भनेर सेनापतिले कति दिनसम्म आफ्नो सेनाधिपति भन्छ नि परमाधिपतिलाई लुकाएर एक्स प्राइम मिनिस्टर अथवा भर्खरै भइराखेको प्राइम मिनिस्टरलाई लुकाएर सेनाले कति दिन इनिसिएसन लिएको थियो त्यो अतिवाद सैन्यवाद अलिअलि पाकिस्तान र अलिअलि म्यानमारको हरक आउने जो हरक आउने जो काम दुर्गन्ध आउने भनौँ न त्यो काम त बालेन्जीले आफ्नो स्ट्याटस मार्फत गर्नुभयो किनकि उहाँ त्यहीँबाट शक्तिशाली भएर आउनुभएको हो जे होस् त्यो प्रक्रियामा चारजना भन्दा बाहेक राष्ट्रिय स्वतन्त्र पार्टीमा बोल्ने साथीहरू हुनुहुन्न अरू सबैहरू ढ्यापढ्यापे हुनुहुन्छ ट्यापट्यापे हुनुहुन्छ
3: राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना सांसद अमरेश कुमार सिंहले कुनै एउटा अन्तर्वार्तामा पाकिस्तान बनाउने प्रयासको एउटा संज्ञा दिनुभएको थियो तपाईँले पनि आज त्यही भन्नुभयो बालेनले यो जेएनजी आन्दोलन मार्फत नेपाललाई पाकिस्तानीकरण गर्ने प्रयास गरेका थिए त्यसो भए
4: पाकिस्तान र म्यानमारको हरक चाहिँ 24 गते पछि नै आइसक्यो जति बेला सेनाले आऊ वार्ता गर्न भनेर पोलिटिकल पार्टीहरूलाई
3: इनिसिएसन चाहिँ बालेन्द्र शाह मार्फत भएको हो भन्न खोजे
4: 24 गते बालेन्द्रजीको स्ट्याटस तपाईँले पढ्नु भएको थिएन र
3: नेपाली सेनाले आफ्नो काम अगाडि बढाएको
4: त्यो त त्यसमा त त्यो त घाम जतिकै सर्लङ्गी छ नि त्यो कुरा त त्यसमा त किन हामीले बहसै गर्नु परेन उहाँले स्ट्याटस लेख्नुभयो सेनापतिले आदेश मान्नुभयो बालेन्जीको आदेश मान्नुभयो कि अन्त कतैबाट आदेश मान्नुभयो होइन त्यसले उहाँले पोलिटिकल इनिसिएसन लिन थाल्नुभयो र अब अमरेशजीको जे कुरा गर्नुभएको छ अब यो राजनीतिमा यस्तो एउटा संयोग आउँदो रहेछ होइन कहिले काहीँ चाहिँ यो व्यथितिको विरुद्धमा अमरेश कुमार सिंहले बोलिदिनु पर्ने कि होइन भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीभित्र प्रगतिशील भनेको मान्छे को रहेछ त भन्दा अमरेश कुमार सिंह हुने भएछन् अब त्यहाँ होइन अमरेश कुमार सिंह चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको व्यथितिको विरुद्धमा बोलिदिनु पर्ने अवस्थामा आउनुभएछ भनेपछि त्यो पार्टी
3: के अघि भनेको चारजना भन्दा माथि चाहिँ अमरेश कुमार सिंह
4: होइन होइन होइन
3: देखिए
4: त्यो के अरे राष्ट्रिय स्वतन्त्र पार्टीमा अमरेश कुमार सिंहले त्यहाँको व्यथितिको विरुद्धमा बोल्न पर्ने अवस्था आएछ भनेपछि त्यो पार्टी कस्तो होला त त्यो पार्टीको अवस्था के रहेछ त त्यहाँको प्रधानमन्त्रीको त्यहाँका अध्यक्षहरूको त्यहाँका ढ्यापढ्यापे सांसदहरूको मैले यति निर्ममतापूर्वक उहाँहरूलाई किन भनिराखेको छु होइन मेरो उहाँहरूसँग कुनै आग्रह पूर्वाग्रह छैन आलोचनात्मक चेत भन्ने कुरा 1% पनि नभएपछि हामी के दासयुगतिर जाने हो हामी ओलीको होइन केपी ओलीको पपुलिजम र केपी ओलीको अहङ्कारको विरुद्धमा लडेर दासयुगतिर जाने हामी अब उहाँहरूको यात्रा त्यहीँनिर भइरहेको छ त्यसकारण यो कटु र निर्मम आलोचना त्यसकारण गर्नु परिराखेको छ जस्तो लाग्छ मलाई
3: भनेपछि यो राष्ट्रपतिको महाधिवेशनबाट तपाईँको सबै कुराहरूबाट निष्कर्ष निकाल्ने भने केही पनि आशाको सङ्केत देखिँदैन
4: मालिक छान्ने महाधिवेशन हो
3: यो महाधिवेशनबाट बालेन्द्र शाह शक्तिशाली हुँदैछन् कि रविन्द्र लामी छान्ने शक्तिशाली हुँदैछ तपाईँको भाषामा
4: तपाईँले पनि रविन्द्र भन्नुभयो ठिकै छ मेरो विचारमा यो राष्ट्रिय स्वतन्त्र पार्टी र सहकारीको केसको कारणले गर्दा यो रविजीको च्याप्टर चाहिँ साह्रै कमजोर भइसकेको थियो क्षयीकरण भइसकेको थियो तर भइदियो के त भन्दाखेरि यहाँका रिभोल्युसनरीहरू या परिवर्तनकामी जो रिभोल्युसनरी फोर्स छ नि नेपालको त्यो पनि असाध्यै कमजोर थियो किनकि प्रतिक्रान्तिमा गयो क्या यो माओवादी जनयुद्धबाट आएको दोस्रो संविधान सभा पहिलो संविधान सभा पछि परिवर्तनका निम्ति लडेका बलिदान गरेका शक्तिहरू चाहिँ या त उनीहरू आत्मसमर्पणमा गए प्रचण्डजीहरू सहित सबैजना होइन या त त्यहाँबाट विद्रोह र रिभोल्युसन हुनुपर्छ भनेर परिवर्तनका निम्ति चिचाइरहेका रिभोल्युसनरी शक्तिहरू पनि कमजोर भए रिभोल्युसनरी शक्तिहरू पनि कमजोर अनि संसदवादभित्र कङ्ग्रेस एमाले र डबल नेकपा अथवा प्रचण्डजी ओलीजी या देउबाजी उहाँहरूबाट यति धेरै इरिटेसन थियो नि त्यो इरिटेसनको च्याप्टरमा बालेन्जी आउनुभयो कि र बालेन्जीले आफूलाई रहस्यमय ढङ्गबाट उहाँको पब्लिजमलाई उहाँले खडा गर्नुभयो रहस्यमय जस्तो के रहस्य भएपछि त यस्तो होला उस्तो होला भनेर मान्छेले अन्दाज गर्छ नि त
3: होइन उहाँलाई जनताले साथ दिनु भित्र कुनै पनि ठोस खालको त्यस्तो देखिएन
4: मतलब रविजी र बालेनजीलाई पत्याउनु पर्ने जनता
3: आधारहरू केही पनि छैन
4: केही पनि थिएन
3: अहिले छैन
4: अहिले पनि छैन नि अहिले के छ र यो पछिल्लो चरणमा उहाँहरूले 35 वर्षको कुरा गर्नुहुन्छ उहाँहरूले 35-70 दिनमा होइन नेपाली समाजलाई यति ध्वस्त बनाइदिनु भएको छ नेपाली समाजको मनोविज्ञानलाई होइन अपराधिक मनोविज्ञानलाई प्रशय दिने गरी सुकुम्बासी बस्तीमा डोजर लगाएर उहाँ चिज खाएर फोटो हाल्नुहुन्छ, सुकुम्बासी बस्तीमा डोजर लगाइरहने र म चिज खाइराखेको छु भनेर भनेर चाहिँ उहाँ चाहिँ फोटो हाल्ने काम गर्नुहुन्छ। त्यो मनो त्यस्तो खालको मनोविज्ञानबाट कसरी सकिन्छ, त्यो कुन मनोविज्ञानबाट समाजलाई लिएर जाने भन्ने हुन्छ कि होइन?
5: त्यही त मेरो प्रश्न के हो भन्दाखेरि, यो महाधिवेशनबाट रवि लामिछाने बलियो बन्दैछन् कि बालेन शाह बलियो बन्दैछन्?
4: पार्टीको हिसाबले त, अब पार्टी संरचनाको हिसाबले त रविजी नै बलियो भइहाल्नु हुने भइहाल्नु हो होइन, किनकि अब 51 जान उहाँ मनोनित गर्ने भयो, अर्को किन बलियो हुन्छ र? तर राजनीतिमा नि बिबुजी, किनकि रासोपा रासोपा मरणासन्न हुन खोजेको रासोपा, यो किन मैले भनेको भने त्यहाँबाट दुईजना मान्छेको बहिर्गमनलाई तपाईँ एक्चुली जानु त, सुमनाजी र सन्तोषजीहरू त्यो पार्टी किन छोडेको? अब यो सिद्धि लायो भनेर छोड्या हो नि त, भनेपछि त्योतिर गइराखेकोमा चाहिँ बालेनवाला च्याप्टरले रासोपालाई रासोपा बनाएको हो कि यो चुनावमा चाहिँ। त्यसले गर्दा त्यो पार्टीभित्र सङ्ख्यात्मक हिसाबले को तल को माथि भन्ने कुरा चाहिँ पोलिटिक्समा खास त्यति धेरै अर्थ रहँदैन। राष्ट्रिय स्वतन्त्र पार्टीको हिसाबले पार्टीकै संरचनाको कुरा गर्नुहुन्छ भने रविजी बलियो हुनुहुन्छ, 51 मनोनित गर्न पाउनुहुन्छ उहाँले होइन। तर राष्ट्रिय स्वतन्त्र पार्टीको समग्र अहिले पोलिटिक्स होइन, यो पोलिटिक्स हुन्छ नि पावर ब्यालेन्सको कुरा गर्नुहुन्छ भने बालेनजीको छेउमा रविजी पुग्नै सक्नुहुन्न अहिलेसम्म।
5: तर पार्टीमा को बलियो भन्ने कुराले सरकार कति स्थिर रहने अस्थिर रहने भन्ने कुराको भूमिकामा निर्णायक बन्दैन र भने
4: त्यो पनि प्राविधिक कुरा हुन्छ। रविजीले क्लिन चिट पाएको दिन बहुमत ल्याएर संसद दलको नेता फेरेर उहाँ प्रधानमन्त्री बन्नु होला नबन्नु होला, उहाँले बालेनजीलाई सपोर्ट गर्नु होला कि त्यागी हुनुहुन्छ नि त उहाँ त धेरै यति त्यागी छु भनेर त्यो त्याग दिइरहनु भएको छ नि त, त्यस्तो त्यागीले हो नि त 151 चाहिँ के अरे केन्द्रीय समितिमा 51 आफ्नो गोजीमा राख्ने कि होइन, त्यो त्याग हो नि त्यो गोजीमा 51 राख्ने होइन, भनेपछि त्यो फरक कुरा भयो।
5: त्यही त मैले भन्न खोजेँ यो 51 तपाईँको भाषामा भन्यो भने गोजीमा राख्ने जुन प्रयास हुँदैछ यो कतै सरकार सञ्चालन र सरकारको हेरफेरमा पछि केही गरी सहयोगी बन्न सक्ने खालको आकलन गरेरै यो तयारी
4: गरेको। उहाँहरू दुवैजना यति धेरै उहाँहरू महत्वाकांक्षी साथीहरू हो होइन, रविजी र बालेनजी होइन, उहाँहरू धेरै महत्वाकांक्षी साथीहरू हो, त्यस कारणले गर्दाखेरि दुवैजना
5: दुवै कोही भन्दा कोही कम छैन,
4: एकदम कोही भन्दा कम छैन। उहाँहरूलाई प्रधानमन्त्री भन्दा मुनिको अध्यक्ष भन्दा मुनिको अर्को कुनै पोस्ट उहाँहरूलाई थाहा छैन, उहाँहरूको डिक्सनरीमा त्यो सम्भवै छैन होइन। त्यसले गर्दाखेरि उहाँहरूले जे पनि गर्न सक्नुहुन्छ, जेएनजी विद्रोहमा जेल तोडेर म प्रधानमन्त्री बन्दैछु भनेर हात हल्लाउँदै आउने मान्छेले होइन, त्यहाँ रगत बगिरहेको छ, त्यो रगतमाथि गाडी चलाएर होइन सनरुफ गाडीमा हात हल्लाउँदै आउने साथीले होइन 51 गोजीमा राख्नुको मतलब चाहिँ त्यहाँको शक्ति सन्तुलनमा भोलि म अगाडि राख्छु भनेर भन्न खोज्या हो, भन्नलाई त सजिलै भन्न सकिन्छ। तर राजनीतिमा के हुन्छ भने बिबुजी, पार्टीमा दुई तिहाई नै भएछ र बालेनजीलाई हटाएर रविजी आउनुभएछ भने पनि होइन, सरकारमा आउनुभएछ भने पनि राजनीति चाहिँ फेरि त्यो प्राविधिक शक्ति मात्रै हुन्छ मैले भन्न खोजेको चाहिँ, किनकि बाल रवि के अरे राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्राण भरिदिने कुदाइदिने होइन दुई तिहाईको आसपासमा लगिदिने काम चाहिँ यो बालेन्द्रजीको पपुलिजमवाला रहस्यमयवाला च्याप्टरले पनि काम गर्यो, मुख्य काम त्यसले गरेका छ। त्यो हुन्थेन भने यो अवस्था चाहिँ आउँथेन। त्यहाँ दुईवटा कारणले गर्दा, एक त पुरानाहरूप्रतिको जनताको आम वृत्तिस्ना र खासमा रिभोल्युसनरी भनेर भनिएका प्रगतिशील साथीहरूको चाहिँ अथवा पार्टीहरूको या शक्तिहरूको चाहिँ राजनीतिक रङ्गमञ्चमा उनीहरूको शक्ति सन्तुलनमा चाहिँ उनीहरूको उल्लेख्य भूमिका नहुनुको कारणले गर्दाखेरि बालेनजी रविजी नभए पनि अर्को कुनै बालेनजी रविजी आउनुहुन्थ्यो त्यति बेलाको चुनावमा, किनकि नेपाली समाज त्यो ठाउँमा पुगे रहेछ, झुलुक्क आएको होइन कि, यो उल्का आएको जस्तो गरेर आउँछ नि कहिलेकाहीँ राति हामी बसिराखेको बेलामा उल्का, त्यस्तो होइन रविजी र बालनजीको आगमन। त्यसको मुख्य कारण चाहिँ पहिलो संविधान सभाबाट जस्तो संविधान बन्नुपर्ने थियो बनेन, दोस्रो संविधान सभाबाट त झन् त्योभन्दा धेरै कमजोर संविधान बन्यो। त्यो संविधानले नेपाली समाजको जो कन्ट्राडिक्सन छ, यहाँको सामाजिक आर्थिक राजनीतिक कन्ट्राडिक्सन छ, त्यो हलै गर्न खोजेन, सक्दै सकेन, नेपाली समाजलाई उत्पादनतिर लानै खोजेन। त्यसले गर्दा यो 10-15 बिचमा, गणतन्त्र पछिको 10-15 बिचमा आम जनतामा एउटा ठुलो फ्रस्ट्रेसन वृत्तिष्णा र उत्पादनमा नलाने जुन दलाल पुँजीवादी राजनीति थियो त्यसको मारमा जनता परे होइन, जसको कारणले गर्दाखेरि त्यो 10-15 त्यो ब्याकग्राउन्ड के त्यो पृष्ठभूमिमा उहाँहरूले गरेको रविजी र बालेनजीहरूले गरेको मेहनत त्यसमा जियो पोलिटिक्स होला, त्यसमा पपुलिजम होला, अल्गोरिदम होला, अनेक होला, त्यो सबै सहायक पक्षहरू सहित उहाँले गरेको मेहनतको कारणले गर्दा उहाँहरू आउनुभयो। यति हो कुरा।
3: ल अब जागृत सर, हामी अन्तिम अन्तिममा छौँ, एकछिन सरकारको विषयमा पनि कुराकानी गरौँ। यो पछिल्लो समय सरकारले जुन हिसाबले सरकार सञ्चालन गरिरहेको छ त्यसप्रति तपाईँको टिप्पणी के छ? जस्तो पछिल्लो उदाहरणको रूपमा यो अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा जुन छेकबार गरेर हुर्मत लिने प्रयास गरियो, यसमा तपाईँको टिप्पणी के छ?
4: मेरो चाहिँ एकदम यसमा सिधा कुरा के छ भने, बालेनजीको जे प्रवृत्ति छ नि, उहाँको अरू त छोडिदिनुहोस्, मेयर हुनुभन्दा अगाडि उहाँलाई ऱ्यापर छोडिदिउँ, उहाँको ऱ्यापर जिन्दगीलाई ऱ्यापर जिन्दगीकै रूपमा राखिदिउँ, त्यसलाई धेरै पोलिटिसाइज नगरौँ, होइन, त्यो बेलाका उहाँका ऱ्यापका गीतहरू, त्यहाँ बोल्ने उहाँका शब्दहरू त्यहाँ हामी नजाउँ, त्यो उहाँको ऱ्यापर जिन्दगी हो। होइन, मेयर भइसकेपछि जब राजनैतिक रङ्गमञ्चमा जब आउनुभयो उहाँ, होइन, पर्दा खोलेर राजनैतिक रङ्गमञ्चमा आइसकेपछि, मेयर भइसकेपछि प्रधानमन्त्री हुने बेलासम्म उहाँले जस्तो जस्तो अभिव्यक्ति दिनुभएको छ, दिँदै आउनुभएको छ, होइन, सामान्य श्रीमतीको चाहिँ ट्राफिकले गरेको चेकिङ जुन नेचुरल छ, ट्राफिकले हर कोहीलाई गर्न पाउँछ, त्यस्तो केसमा उहाँले सिंहदरबार जलाउँछ भन्नुहुन्छ, त्यस्तो मान्छेबाट, त्यस्तो मान्छे प्रधानमन्त्री भएको सरकारबाट तपाईँले अपेक्षा राख्नुभयो भने यो नै अपेक्षा राख्नु नै गलत हो। एक त्यस कारण मेरो बालनजीको प्रवृत्ति र रविजीको जुन विरासत, राजनीतिक विरासतबाट उहाँहरू आउनु भएको छ, उहाँहरूबाट नेपाली समाजले कुनै अपेक्षा राख्नु हुँदैन भन्ने छ मेरो। यद्यपि दुई तिहाईको आसपासमा उहाँहरूले भोट ल्याउनुभयो, जसरी हिटलरले ल्याएको थियो, जसरी मुसोलिनीले ल्याएको थियो, जसरी जेलेन्स्कीले ल्याएको थियो, जसरी भारतमा 12 वर्षदेखि मोदीले ल्याइराखेका छन्, भोट ल्याएको छन्, दुई तिहाई बहुमत, होइन, सरकार चलाएको चलैछ, तर 30 करोड मान्छे निरपेक्ष गरी के रहेछ बेरोजगार भएको छ अहिले भारतमा, 30 करोड, नट अ जोक।
3: होइन, मतको मात्रै कुरा होइन, मतपछि अहिलेसम्म पनि जनताको त अपार साथ छ त सरकारलाई देख्नुहुन्छ,
4: मैले भने
3: हरेक कुरामा वाहवाइ छ।
4: नाजीहरूले के अरे हिटलरहरूले होइन अर्को यहुदीहरूलाई होइन र अर्को अर्को क्रिस्टियानिटीवालाहरूलाई पुरै म्यासेकर गर्ने बेलासम्म पनि त्यहाँको एउटा खेमाले हिटलरलाई साथ नै दिइराखेको थियो, तर अन्तिममा उसले अघिल्लो दिन प्रेमिकालाई मार्यो, के अरे प्रेमिकासँग बिहा गर्यो र प्रेमिकालाई मार्यो र भोलिपल्ट आफूले सुसाइड गर्नु पऱ्यो हिटलरले। त्यस कारण समाजलाई त्यसरी म्यानिपुलेट गर्ने एउटा यो यो केन्द्रीकृत जो लिडरसिप सिस्टममा त्यस्तो हुन्छ। अब रह्यो कुरा उहाँले गरेको जे हरकत छ, त्यो हरकत चाहिँ बालनजीको निम्ति सामान्य हो जस्तो लाग्छ मलाई। अब उहाँले उहाँले प्रधान न्यायाधीशलाई छोडिदिनु, अख्तियारलाई छोडिदिनुहोस्, अख्तियार त छोडिदिनुहोस्, अहिले प्रधान न्यायाधीश त उहाँले कसरी बनाउनु भयो, बनाइहाल्नु भयो, प्रधान न्यायाधीशलाई बालुवाटारमा ल्याएर थुनेर तैँले यो विषयमा फैसला गर भनेर बालनजीले भन्नुभयो भने पनि त्यो कुनै आश्चर्य हुँदैन। बालनजीको निम्ति त्यो सामान्य कुरा हो, किनकि उहाँहरू त्यही प्रवृत्तिबाट आउनु भएको छ। आएको भोलिपल्टदेखि सुकुमासीलाई डोजा लाउनु थाल्नु भएको छ, आएको भोलिपल्टदेखि लोकतान्त्रिक सङ्गठनहरूलाई खारेज गर्नेतिर जानुभएको छ, यत्रो अध्यादेश ल्याउनु भएको छ, ल्याउन सक्नु भएको छ, यत्रो अध्यादेश ल्याउन सक्ने साथीले प्रधानमन्त्रीले यत्रो अध्यादेश ल्याउन सक्ने के ड्याङ ड्याङ सम्पत्ति शुद्धिकरणमा चाहिँ तपाईँको चाहिँ जेल बस्नु पर्दैन भनेर संसदबाट पास गराउनेले सुकुमासीहरूको बारेमा सामान्य कानुन ल्याउन सक्दैन भनेपछि उहाँहरूबाट त्यो अपेक्षा गर्नु नै गलत छ। र अख्तियारवाला जे च्याप्टर छ त्यो चाहिँ उहाँहरूको दादागिरीको पराकाष्ठा हो, र त्यो अख्तियारवाला च्याप्टरबाट उहाँहरू न्यायालयमा, यद्यपि उहाँहरू न्यायालयमा छिरिसक्नु भएको छ, प्रधान न्यायाधीशलाई त्यसरी ल्याउनु भयो भने पनि त्यो अर्को दादागिरी हुन्छ, र दादाहरूले दादागिरी नै गर्ने हो, विक्रम शाहहरूले दादागिरी नै गर्ने हो, विक्रमहरूले, किनकि नेपालमा सबै विक्रमहरूले त्यही गर्दै आएका थिए, र त्यसको चाहिँ नयाँ अवतारमा उहाँहरू जानुहुन्छ। उहाँलाई लाग्छ नेपाली समाज एउटा अतिवादको एउटा फासीवादको यात्रामा गइराखेको छ।
6: हस्, आउनुभयो, आफ्नो विचार राख्नुभयो, धेरै धन्यवाद।
4: हजुर, यहाँलाई पनि धेरै धेरै धन्यवाद।
3: दर्शकवृन्द, आजको लागि प्राइम संवाद सकियो, हेर्दै गर्नु।
7: नमस्ते, समय सन्दर्भमा स्वागत छ, म देवनारायण शाह। आज समय सन्दर्भमा हामीसँग कुराकानीका निम्ति पछिल्लो समय राजनीतिक क्षेत्रसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहनुभएका चर्चित पत्रकार ऋषि धमला हुनुहुन्छ। ऋषि दाई, स्वागत छ यहाँलाई।
8: थ्याङ्क यू सो मच देवनारायण शाहजी, तपाईँको रेडियो प्रदेश राम्रो चलाइरहेछ माडीमा, धेरै मान्छेले रुचाएको मैले देखेँ कन्टेन्टहरू, विषयवस्तुहरू।
7: रमाइलो छ, राम्रै छ दाई। अनि रेडियो क्षेत्र, टेलिभिजन क्षेत्र हुँदै अब त पोलिटिक्स र त्यसबाट पनि अहिले आएर झन् समाजसेवा र नागरिक अभियानमा आइपुग्नुभयो, के छ अहिले यो पुरै देश दौडाएको मिसन चाहिँ के होला?
8: देश दौडाएको मिसन चारवटा छ देवनारायण शाहजी, तपाईँको यो लोकप्रिय कार्यक्रम मार्फत म घोषणा गर्न चाहन्छु। समाज बदल्नुपर्छ, देशमा विकास हुनुपर्छ। अब जनताका चाहना के छन्? विकास होस्, स्थानीय सरकारलाई सबल बनाउने, सक्षम बनाउने, जनमुखी र उत्तरदायित्व र जिम्मेवारी वहन गर्नको लागि दबाब दिने, पहिलो स्थानीय सरकार मेरो एजेन्डा भनेको। र स्थानीय सरकार बलियो भयो भने, स्थानीय सरकार सबल भयो भने विकास हुन्छ तीव्र गतिमा। गाउँ गाउँमा विकास भयो भने देशमा विकास हुन्छ। गाउँमा विकास गर्नको लागि स्थानीय सरकार प्रमुख सक्षम चाहियो, इमान्दार चाहियो र जनताको लागि काम गर्ने चाहियो, पार्टीको इन्ट्रेस्टमा काम गर्ने होइन।
7: गैर दलीय
8: किनभने बालेन शाह काठमाडौँ महानगरपालिकाको मेयर बनेर प्रधानमन्त्री बन्नुभयो, उहाँ पनि गैर दलीय उम्मेदवार हुनुहुन्थ्यो नि त। होइन, राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा गैर दलीय उम्मेदवार होला, तर पनि मेरो एजेन्डा हो आजको दिनमा स्वतन्त्र नागरिक अभियानको एजेन्डा हो, ऋषि धमलाको एजेन्डा हो। अब यो ऋषि धमलाले घोषणा गरिसकेको छ देशभरि 753 सरकारमा आगामी निर्वाचनमा गैर दलीय उम्मेदवार योग्य सक्षम मान्छे ल्याउने, दोस्रो मेरो एजेन्डा स्पष्ट रूपमा।
7: हजुर, तेस्रो चाहिँ?
8: तेस्रो, देशलाई सुशासन दिने, सुशासन डेलिभरी दिने, जनताहरूले चाहिँ अब स्थानीय सरकारबाट तुरन्त डेलिभरी पाओस्, कुनै समस्यामा
7: नपरोस्। चौथो
8: कृषि क्रान्ति, यो देशलाई आत्मनिर्भरता त लानुपर्छ, अब यो देश बनाउनुपर्छ, किनभने कृषि क्रान्तिको जग बलियो बनाउनुपर्छ। किसानहरूलाई समय मल दिने, बिउ दिने र किसानहरूलाई सक्षम बनाउने र किसानहरूले अब बाँझो खेतहरू जोत्नको लागि उनीहरूलाई प्रोत्साहन गर्ने, सहुलियतमा ऋण दिने र उत्पादनमा जोड दिने र नेपाललाई अब 2 वर्षभित्र आत्मनिर्भरताका साथ लिएर जाने उत्पादनमा। अब नेपालले छ नि अरू देशले उत्पादन गरेको चामल खान नपरोस्, अन्त हामीले छ नि आयात गर्न नपरोस्, हामीले निर्यात गर्न नपरोस्। अब त्यो अभियानमा म छु
7: अहिले, त्यो अभियान चलाउँदै गर्दाखेरि अब बालेन सरकारको 100 दिन पुग्दैछ र यो 100 दिनको विषयमा यहाँले बालेनको 100 दिन भन्दै समीक्षा कार्यक्रम गर्ने घोषणा गर्दै हुनुहुन्छ, के हो यो बालेनसँग 100 दिनको कुरा?
8: होइन, बालेन सरकारको 100 दिन, बालेनले प्रधानमन्त्री बन्दाखेरि 100 वटा एजेन्डा अगाडि सार्नु भएको छ, 100 दिनमा म यो काम गर्छु भनेर। ती सबै कामको समीक्षा हुन्छ 100 दिनमा, बालेनको, बालेन शाहको नेतृत्व सरकारको 100 दिनको समीक्षा हुन्छ। राम्रो कामको हामी खुलेर प्रशंसा गर्छौँ र यदि सरकार कहाँ कहाँ चुक्यो, किन चुक्यो, किन काम गर्न सकेन, कुन चाहिँ मन्त्रालय चुक्यो अथवा बालेन शाहले बोलेअनुसारको काम किन गर्न सक्नु भएन, हामी निष्पक्ष रूपमा नागरिकले जसरी खबरदारी गर्छ नि सडकबाट, हामी एकदम तटस्थता, निष्पक्षता र यो सरकारलाई सफल बनाउनको लागि बालेन शाहको नेतृत्व सरकारले यहाँ गल्ती गर्यो है, गल्ती गर्ने छुट छैन, किन गल्ती गर्यो 100 दिनमा, किन सुशासनको एजेन्डा ओझेलमा पर्यो, किन भ्रष्टाचारलाई कारबाही हुन सकेन, किन विकास निर्माण तीव्र गतिमा हुन सकेन देवनारायण शाहजी प्रश्न। र देशमा छ नि पर्यटन क्षेत्रको विकास र विस्तारमा खोइ गुरु योजना, नेपाललाई छ नि साँच्चीकै हामीले विकास गर्ने हो भने पर्यटन क्षेत्रको छ नि विकास र विस्तारमा जोड दिनुपर्छ, पूर्वाधार चाहियो,
7: पूर्वाधार खोइ दलहरूले 35 वर्षसम्म गरेनन्, अब यसलाई चाहिँ 100 दिनमै खोज्ने भन्ने तर्क छ नि त फेरि।
8: होइन, 100 दिनमा त बिहानीले दिनको सङ्केत गर्छ, 100 दिनमा त हनुमान डेजमा त समीक्षा हुन्छ। मैले आज यो सरकारको आलोचना गरिराखेको छैन, अहिले म आलोचना गर्ने पक्षमा छैन, 100 दिनमा सरकारले गर्ने कामहरू के थियो, कति गर्यो, कति गर्नु पर्थ्यो, कति गर्न सकेन, अब कसरी सरकार अगाडि बढ्नुपर्छ भनेर दबाब दिने, खबरदारी गर्ने, देश बनाउने स्वतन्त्र नागरिक अभियानको एउटा सङ्कल्प छ। नागरिक समाज कमजोर भएको छ पछिल्लो समय, हाम्रो देशमा हरेक परिवर्तनमा 46 साल पछिको हरेक परिवर्तन, 62-63 सालमा त पहिला नागरिकहरू सडकमा आएको, नागरिक समाजले दलहरूलाई दबाब दिएको, दलहरू सच्यो सुध्रियो, दलहरूले गल्ती गर्यो भने नागरिक समाज सडकमा आएको, नागरिक समाजकै कारणले गर्दा आन्दोलन भएको, नागरिक समाज कमजोर भएको कारणले गर्दाखेरि देशमा छ नि पछिल्लो समय सङ्कटहरू आयो। त्यसैले अब अहिलेको दुईटै मतको सरकारलाई सफल बनाउन पनि, खबरदारी गर्न पनि नागरिक समाजलाई सशक्त बनाउनुपर्छ। स्वतन्त्र नागरिक अभियानले देशमा छ नि अहिलेको अवस्थामा जनतालाई खुसी कसरी राख्ने, जनतालाई कसरी सम्पन्न बनाउने, जनतालाई कसरी यो देशको विकास र समृद्धिमा सकार्यको बाटोमा अगाडि बढाउने हरेक तर तपाईँका मान्छेहरू पीडितहरूलाई कसरी न्याय दिने, समाजमा छ नि धेरै पीडित छन्, धेरै क्षेत्रमा सुनवाई समस्या सन्धान गर्नु छ, उनीहरूलाई व्यवस्थित बसोबासमा लिएर जानु छ, देशभरि किसानहरूलाई मल दिनु छ, समस्या छ नि त्यहाँनिर।
7: एजेन्डाको हिसाबले नि अहिले सबभन्दा पहिला म पाँच छवटा कुराहरू प्रश्न गर्छु यहाँलाई। पहिलो, सुकुम्बासीहरूमाथि बालन सरकारको प्रहार स्वरूप हो, अहिले व्यवस्थापन भइसकेको छैन, उनीहरू होल्डिङ सेन्टरमा छन्, देशभर सुकुम्बासीहरू त्राही त्राही छन्, के गर्नुपर्थ्यो के भयो?
8: होइन, सुकुम्बासी समस्या समाधान गर्न बालेन शाहको नेतृत्वको

0: घाँसबास कपासको जिम्मेवारी सरकारले लिनुपर्छ। त्यसमा हरिसिद्धमला प्रतिबद्ध छ, ऊ एक्लै भए पनि सडकमा सुकुम्बासीको पक्षमा उभिनेछ, सुकुम्बासीको पक्षमा। र मलाई विश्वास र बालिन्साको नेतृत्व सरकारले सुकुम्बासी समस्या समाधान गर्छ, गर्नुपर्छ, यसको विकल्प छैन। पहिलो कुरा पर्सनमा, तर सरकारले जसरी हुकुमवासीको बस्तीहरूमा डोजर लगाए, हाम्रो देशमा सरकारी जग्गा अतिक्रमण गरेर बस्नेहरू पनि छन्, हुकुमवासीको बस्तीमा हुकुमवासीका छ नि घरहरूमा डोजर लगाउनु पर्छ भन्ने पक्षमा म पनि उभिएको मान्छु। किन भन्दाखेरि सरकारी जग्गा अतिक्रमण गरेर हाम्रा देशका छ नि ठुल्ठुला नेताहरू र उनीहरूको नाममा बर्मलुट गर्नेलाई एक्सन गर्नुपर्छ, कारवाही गर्नुपर्छ, त्यसमा मेरो सहमत छ।
1: दोस्रो कुरा, अहिले सरकार गठन भएको भोलिपल्टबाट हाई प्रोफाइलका हेभीवेटहरूको पक्राउ जुन सुरु भयो नि, त्यसलाई कसरी लिनुहुन्छ? त्यो ठिक थियो, बेठिक थियो अथवा असामयिक थियो?
0: म लोकतन्त्र, विधिको शासन र कानुन राज्य अभिव्यक्ति स्वतन्त्रतामा विश्वास गर्ने मान्छु। यो देशमा लोकतन्त्रको लागि 46 सालको जनआन्दोलनको बेलामा 14 वर्षको उमेरमा 7 दिन निराश्रित बसेको मान्छु, प्रजातन्त्रको लागि गणेशमान सिंहको घरमा भएको माघ 5, 6 र 7 गतेको बैठकको रिपोर्टिङ गरेको मान्छु म। यो देशमा प्रजातन्त्रको लागि कहिले पनि कोही पनि संविधान नगरेको मान्छु म। लोकतान्त्रिक मूल्य र मान्यतामा अडिक भएर कानुन राज्यको प्रत्याभूति दिएर विधिको शासन यो देशमा छ, मानवाधिकार छ, अभिव्यक्ति स्वतन्त्रता छ भनेर सरकारले काम गर्नुपर्छ। सरकारले जथाभावी ऐन कानुन र संविधानलाई उल्लङ्घन गरेर हाम्रो देशमा संविधानभन्दा माथि कोही पनि छैन। यो देशको संविधान बालनसाले पनि मान्नुपर्छ, रामचन्द्र बोलेले मान्नुपर्छ र मान्नु पनि भएको छ। त्यसैले मेरो प्रश्न कहाँनिर भन्दाखेरि अहिलेको अवस्थामा भ्रष्ट नेताहरूलाई कारवाही गर्नै पर्छ र जेएनयू आन्दोलन दमन गर्नेलाई पनि कारवाही गर्नै पर्छ, त्यसको पक्षमा ऋषिदवाला उभिएको मान्छु। तर विधि प्रक्रिया पुर्याएर कानुन राज्यको प्रत्याभूति दिएर
1: विधि प्रक्रिया पुग्यो,
0: कतिपयले पुगेन भन्यो, अदालतले पुगेन भन्यो, त्यसमा सरकार जिम्मेवार।
1: प्रश्न सोध्नुहुन्थ्यो आज, उहाँलाई मैले प्रश्न गरेँ। यो कुराकानीसँगै समय सन्दर्भको आजको श्रृङ्खला यति नै। चर्चित पत्रकार दाजु ऋषि धमलालाई यो समयको निम्ति धन्यवाद छ। यो चितवनको यात्रामा उहाँको यात्रा सफल र एकदमै शुभ रहेको रहोस् भन्ने कामना गर्दै म देवनारायण शाह, प्रविधिका शक्ति अनि कार्यक्रमका सहयोगी सहकर्मी सबै सँगसँगै पत्रकार ऋषि धमलालसँगै हामीसँग विदा हुन्छौँ। स्वदेश फिल्म सुन्दै हेर्दै गर्नुहोस्, नमस्कार।
2: स्वदेश FM 93.2 MHz
3: समय सूचक का साथ में
4: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन CMC हॉस्पिटल को ठीक अगाड़ी। संपर्क 056-5359-6053 98-550-77-061।
5: 8 बजे को

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा समीक्षा महतेको नमस्कार। आगामी आर्थिक वर्षको बजेट ल्याउन स्थानीय तहहरूलाई चट्टारो परेको छ। संघीय मामिला मन्त्रालयका अनुसार देशभरका 753 स्थानीय तहमध्ये हालसम्म 64 पालिकाले मात्र बजेट पेश गरेका छन्। अब 689 पालिकाले बजेट ल्याउन बाँकी छ। प्रदेशगत रूपमा सबैभन्दा बढी मध्य प्रदेशका 19 र सबैभन्दा कम कर्णालीका 4 पालिकाले बजेट ल्याएका छन्। यस्तै कर्णालीका 12, बागमतीका 11, लुम्बिनीका 7, सुदूरपश्चिमका 6, कोशीका 5 पालिकाले हालसम्म बजेट पेश गरेका मन्त्रालयले जनाएको छ। कानून अनुसार असार 10 भित्र बजेट ल्याउनु पर्ने र असार मसान्तभित्र पास गरिसक्नुपर्ने व्यवस्था छ। असार 10 भित्र बजेट नल्याए 5% र असार मसान्तभित्र पनि नल्याए 10% सरकारी अनुदान काटिने वित्त आयोगको नियम छ। असार मसान्तभित्र बजेट पास नभए साउन 1 पालिकाहरूले रकम खर्च गर्न पाउँदैनन्। आगामी वर्षका लागि संघीय सरकारबाट स्थानीय तहले 3,14,00,000,000,000 रुपियाँ बजेट पाउँदैछन्। पालिकाहरूले यो पटक भौतिक पूर्वाधार, सुशासन र प्रविधिमा आधारित सेवा प्रवाहलाई प्राथमिकता दिएर बजेट बनाइरहेका छन्।

नेपाल र चीन बीचको उत्तरी नाका तातोपानीबाट हुने व्यापार घट्दै गएको छ। चालू आर्थिक वर्ष सकिन लाग्दा पनि मालवस्तुको आयात र राजस्व संकलन बढ्न सकेको छैन। यो वर्ष 24 अर्ब 47 करोड रूपियाँ राजस्व उठाउने मनसारको लक्ष्य रहेकोमा जेठमा शान्तसम्म 13 अर्ब रूपियाँ मात्र संकलन भएको छ। सड़कको जीर्ण अवस्था, बाढ़ी पहिरोको जोखिम र सरकारले लागू गरेको सामानको अधिकतम खुद्रा मूल्य अर्थात एमआरपी नीतिका कारण व्यवसायीहरू मारमा परेका छन्। झमेला बढ्ने डरले यसपटक दशैंका लागि सामान अर्डर गर्न चीन जाने नेपाली व्यापारीहरूको संख्या समेत घटेको हिमालय सीमापार वाणिज्य संघले जनाएको छ। नेपाल र स्पेनका व्यवसाय बीच व्यापारिक सहकार्य बढ़ाउने प्रयास शुरू भएको छ। स्पेनको राजधानी माड्रिडमा हालै नेपाल स्पेन बिजनेस फोरम आयोजना गरी दुई देश बीच व्यापार र लगानी बढ़ाउने विषयमा छलफल भएको हो। कार्यक्रममा नेपाली टोलीले स्पेनको बजारमा नेपाली वस्त्र तथा तयारी पोसाकको राम्रो प्रभाव राम्रो सम्भावना रहेको जानकारी दिएको छ। मेडर स्थित नेपाली दूतावासका अनुसार विशेष गरी नेपालमा उत्पादित च्याङ्रा र हिमाली भेडाको ऊन, भाङ र सिस्नोका कपडाका साथै हस्तनिर्मित चाँदीका गहनाप्रति अन्तर्राष्ट्रिय बजारमा आकर्षण बढ्दै गएको व्यवसायीहरूले बताएका छन्। स्पेनको उद्योग तथा वाणिज्य मण्डलका प्रतिनिधिले पनि दुई देशका व्यवसाय बीच साझेदारी बढेमा व्यापारिक सम्बन्ध अझ बलियो हुने विश्वास व्यक्त गरेका छन्। आगामी आर्थिक वर्षदेखि नेपाल प्रहरीले हरेक 15 दिनमा तलब पाउने भएका छन्। प्रहरी प्रधान कार्यालयको बजेट शाखाले देशभरका प्रहरी कार्यालयहरूलाई परिपत्र पठाउँदै यो नयाँ व्यवस्था लागू गर्न निर्देशन दिएको हो। अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयको निर्णय अनुसार अब राष्ट्र सेवा कर्मचारीहरूलाई महिनाको 15 दिन बितेपछि आधा महिनाको तलब भत्ता भुक्तानी गरिनेछ। प्रहरी प्रधान कार्यालयले आफ्ना सबै मातहतका निकाय र कल्याण शाखालाई नयाँ आर्थिक प्रणाली अनुसार यसको व्यवस्था मिलाउन भनेको छ। राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट लुटिएको सुनको क्षतिपूर्ति विवाद उत्कर्षमा पुगेको छ। जेन्जी आन्दोलनका क्रममा गत भदौमा 18 किलो सुन लुटिएपछि बैंकले लुटपाट भएकै दिनको बजार मूल्य अनुसार नगद भुक्तानी गर्ने निर्णय गरेको थियो। तर ऋणीहरूले भने सुनको बदला सुन वा हालको बजार मूल्य अनुसार क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै बैंकको केन्द्रीय कार्यालयमा धरना दिइरहेका छन्। प्रभावित 226 ऋणी मध्ये हालसम्म 103 जनाले मुआवजा बुझिसकेका छन्। बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले चोरी भएको सुनको बदला सुनै दिने कानूनी व्यवस्था नभएकाले असन्तुष्ट ऋणीहरूलाई अदालत जान आग्रह गर्नुभएको छ। चालू आर्थिक वर्षको 11 महिनामा नेपालमा 25.5 अर्ब रूपियाँ भन्दा बढीका विद्युतीय सवारी साधन आयात भएका छन्। मनसार विभागका अनुसार जेठ मसान्तसम्म 25.55 करोड 99 लाख रूपियाँ बराबरका 10,845 विद्युतीय गाडी भित्रिएका हुन्। यो अवधिमा 50 किलोवाटदेखि 201 किलोवाट क्षमताका गाडीहरू आयात भएका छन्। जसमा 50 किलोवाट क्षमताका 3,680 र 51 देखि 100 किलोवाट क्षमताका 6,357 विद्युतीय सवारी साधन नेपाल भित्रिएको विभागले जनाएको छ। र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर 151.28 रुपियाँ र बिक्री दर 151.88 रुपियाँ निर्धारण गरिएको छ। यस्तै युरोपियन युरो एकको खरिद दर 172.39 रुपियाँ र बिक्री दर 173.07 रुपियाँ कायम हुँदा युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 179.94 रुपियाँ र बिक्री दर 200.73 रुपियाँ तोकिएको छ। अस्ट्रेलियन डलर एकको खरिद दर 105.03 रुपियाँ र बिक्री दर 105.45 रुपियाँ रहेको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। बिहान 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: वर्षों देखि ऋषि मुनि को अनुसंधान अवलोकन अध्ययन ध्यान तपस्या र प्रयोग उत्पत्ति भएको आयुर्वेद विज्ञान आज 21 औं शताब्दी में आइपुग्दा संसारकै पुरानो र गौरवशाली इतिहास भएको सफल उपचार पद्धति बन्न पुगेको छ। जड़ीबुटी को शक्ति नेपाली उपचार पद्धति। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेद मा। हामी यस कार्यक्रम मा नेचुरल उपचार का आकर्षण नेचुरल उपचार ले जीवन मा पारेका प्रभाव र उपचार गरिरहेका मानिसहरुको बोली प्रस्तुत गर्दछौं। चितवन भरतपुर महानगर पालिका 25 शुक्रनगर किसान चोक निवासी सानो माया तमाङ को जीवन सामान्य रूपमा घरको काम धन्दा गर्ने आफन्त भेटघाट भजनमा नाचगान गर्ने यसरी नै बित्दै थियो।
1: मेरो नाम सानो माया तमाङ भरतपुर 25 शुक्रनगर किसान चोक। मलाई भजन कीर्तन अति मन पर्छ है। म मन्दिरमा नगई हुँदैन।
0: यस्तो रमाइलो र हाँसी खुसी चलिरहेको उहाँको जीवनमा एक्कासी घुँडा दुख्ने हात झमझमाउने समस्या देखा पर्यो।
1: मेरो त समस्या त यो घुँडा दुख्ने थियो। खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि साह्रै गाह्रो थियो। फेरि मेरो यो खुट्टा लतारिने भएको थियो कि, उठ्न मिल्थेन, जुरुक्क उठ्न मिल्थेन। यो दाहिने चाहिँ मेरो लतारिने भएको थियो कि। मेरो हात चाहिँ दुइटै झमझमाउँथ्यो, रुनु पर्थ्यो कि। मेरो यो दुइटै झमझमाएर साइकल चलाएर हिँड्न पर्ने हामी, अनि साइकल चलाउँदाखेरि यहाँबाट 1 किलोमिटर गयो भने फ्याक्कै गलेको जस्तो हुन्थ्यो कि। हात बस्ने काम हुन्छ नि, झारहरू ओखल्नेहरू पनि बसेर नि त हुन्छ नि, तर कि मुढा चाहिन्थ्यो कि अब टुक्रोको बस्ने चिज चाहिन्थ्यो।
0: औषधि खाँदा दुखाइ कम हुने, खाना छोडेपछि उस्तै हुने, यति ठुलो समस्या अब मेरो सञ्च हुँदैन भन्ने थियो। घर परिवार छोरा छोरी पनि आमाको दुःख देख्दा साह्रै चिन्तित हुन्थे।
1: अनि हस्पिटलमा नि गएँ म, कहाँ कहाँ अब यहाँ नजिक त चनौली छ, चनौलीमा हाडको चाहिँ उसको राम्रो हुन्छ भनेर चनौली नि गएँ। युरिक एसिड छैन भन्यो, अनि यो ऊ भएछ भनेर सुई लगाइदिनु भयो चनौलीमा चाहिँ है। अनि औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भएँ। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्च भएन खुट्टा,
0: यहाँ गर्दा हुन्छ कि त्यहाँ गर्दा हुन्छ कि भन्दा भन्दै एक दिन उहाँ वैदिक आयुर्वेदिक सेवा प्रणालीमा पुग्नुभयो। उहाँले उपचार गर्नुभयो।
1: अचारसँग सल्लाह चाहिँ हस्पिटल जान्छु चाहिँ भने, तर म वैदिकमा जान्छु भनेन। अनि चुपो लगाएर गएँ, अनि आफू गएर अनि चेकअप गराएँ। हस्पिटललाई छुँदैन भन्नुहुन्थ्यो हाम्रो बुढाले, तर आयुर्वेदिक औषधि छुँदैन त हस्पिटलको औषधि खाएको मान्छेले भन्नुभएको थियो। छोए छोला नछोए नछोला एक फेर त हेर्नु पर्यो भनेर अनि गएको। सुरुमा म चेकअप गर्दाखेरि त अब युर्केसी एक नम्बरमा त युर्केसी हेर्नु भयो है, अनि युर्केसी धेरै देख्नुभयो, अनि अलिकति हड्डी खिएको छ दिदी भन्नुभएको थियो कि, अनि त्यो भन्नुभयो, अन्त त्यही अनुसार औषधि चलाइदिनु भयो।
0: एक हप्ता 10 दिन भयो। 15 दिनमा उहाँको घुँडा दुख्ने हात झमझमाउने समस्या बिस्तारै कम हुँदै गयो।
1: 15 दिनबाट अलिक कम हुँदै गयो, अनि राम्रो हुँदै गयो। अनि तेस्रो 3 चोटिपल्टमा क्लियर देख्नुभयो के, क्लियर देख्नुभयो, अब तपाईँलाई चाहिँ एकदम राम्रो हुन्छ, तर भयो भन्दैमा मुख चाहिँ नछोड्नु भन्नुभएको थियो।
0: तामाङ फेरि बिस्तारै आफ्नो पुरानो र निरोगी अवस्थामा फर्कनुभयो। उहाँ अहिले मजाले साइकल चलाउने, घरयासी खेतीपातीको काम गर्न सक्ने हुनुभएको छ। यसरी वैदिक आयुर्वेद सेवा प्रणालीले सानो तामाङको जीवनलाई नयाँ जीवन दिएर खुसीको साथ जीवन यापन गराउन सफल भएको छ।
1: अहिले राम्रो छ, खुट्टा राम्रो भयो। आयुर्वेदिकले चाहिँ अलि बिस्तारै नरमसँग बिस्तारै ढिलो ढिलो सन्चो हुने हो, निर्मल हुन्छ नै, नहुने त होइन।
0: यस्तै सफलताको कथा हामीसँग अरू धेरै बाँकी छन्। आयुर्वेदिक उपचार पद्धतिको माध्यमबाट वैदिक आयुर्वेद सेवा प्रणालीले बिरामीहरूको ओठमा ल्याएको मुस्कान र जीवनमा ल्याएको खुसियालीका उदाहरणहरू अरू धेरै बाँकी छन्। हवस् त, मेरो देश मेरो आयुर्वेदमा आजको सफलताको कथा यति नै। सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951174, मोबाइल 98550509034, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143318898, मोबाइल 98512409034, धरान रोड हलगडा चोक इटहरी, फोन 0252805555, मोबाइल 98456543392, बुटवल तिलोत्तमा मणिग्राम 6 शान्ति स्कुल नजिकै पुरानो प्यारागन बोर्डिङ, मोबाइल 98570 59936।

0: नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
0: माडी नगरपालिका बसन्तपुर चितवन।
2: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
3: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
4: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
5: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
6: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
7: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
8: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य।
5: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर रमेश नेपाली। सम्पर्क 98 550 51 584, 98 651 54 998।
10: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठेघरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
7: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
11: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
12: हेलो
13: हेलो बुढी, के छ खबर?
12: ठिकै छ, चलेकै छ।
13: ल भिडियो अन गर्दा तलाई हेरम।
12: भिडियो अनै छ त, देख्नु भएन र?
13: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
12: माडीको नेट यस्तै त हो नि।
13: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल्छ।
5: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
1: सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 98 452 0 28 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
14: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 9 o'clock. अहिले 9 बजेको छ।
4: आजको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रासपाको सभापतिमा रवि लामिछाने निर्विरोध। 99 केन्द्रीय सदस्यका लागि 400 भन्दा धेरैको उम्मेदवारी। मतदान सुरु हुन केही ढिलाइ हुने। 64 पालिकाको बजेट मन्त्रालयको पोर्टलमा प्रविष्ट। धेरै पालिकाहरूले आज बजेट ल्याउँदै असार मसान्तसम्म पारित गरिसक्नुपर्ने। पश्चिम तराईमा आज पनि चर्को गर्मी कायमै रहने। सतर्कता अपनाउन महाशाखाको आग्रह। मनसुन कमजोर अवस्थामा रहँदा धेरै ठाउँमा वर्षा अभाव। हर्मुज जलमार्गमा फँसेका झण्डै 11,000 नाभिकको उद्धार सुरु। अमेरिका र इरानबीच आणविक निरीक्षण र हर्मुज जलमार्ग विवादबारेको मतभेद कायमै। र विश्वकप फुटबलमा कोलम्बिया र डीआर कङ्गो बीचको खेल चल्दै आज रातिदेखि बिहानसम्म 6 खेल हुने। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो लामिछानेलाई सभापतिमा निर्विरोध निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टी नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले राख्नु भएको थियो। 2079 सालको असार 7 घोषणा गरेको रासपाका संस्थापक सभापति लामिछाने चितवनमा चलिरहेको पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित बन्नु भएको हो। अस्ति सोमबारका लागि तय भएको बन्द सत्र प्रतिनिधि छनौटमा देखिएको विवादका कारण ढिलो भएर हिजो दिउँसो 3:15 मात्र सुरु भएको थियो। यसैबीच चुनावबाट आउने केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया पनि सुरु भएको छ। 99 केन्द्रीय सदस्य पदका लागि 400 भन्दा धेरैको उम्मेद्वारी परेको आयोगले जनाएको छ। अहिले बिहान 9 बजेदेखि मतदान सुरु गर्ने तयारी रहे पनि व्यवस्थापकीय कामका कारण ढिलाइ भएको छ। निर्वाचन आयोगले सर्टलिस्ट नै निकाल्न सकेको छैन। खुल्ला र समावेशी क्लस्टर मिलाएर भोटिङ मेसिनमा मिलाउनु पर्ने हुन्छ। सबै प्रक्रिया सक्दा केही ढिला हुने आयोगले जनाएको छ। 80 भोटिङ मेसिन प्रयोग हुनेछन्। मतदान गर्न एक व्यक्तिका लागि कम्तीमा 20 मिनट लाग्ने भएकाले सबैले मतदान गर्न समय लाग्नेछ। पहिलो चरणको मतदान सकिएपछि दोस्रो चरणमा अन्य पदाधिकारीको चुनाव हुनेछ। रासपामा 19 पदाधिकारी र 151 सदस्य केन्द्रीय समितिको व्यवस्था छ। देशभरका पालिकाले धमाधम आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गरिरहेका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टल मार्फत सम्बन्धित पालिकाहरूले प्रविष्ट गरेको विवरणका आधारमा आजसम्म 64 पालिकाले बजेट सार्वजनिक गरिसकेका छन्। धेरै पालिकाहरूले आज बजेट सार्वजनिक गर्दैछन्। असार 10 गतेभित्र नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानूनी व्यवस्था अनुसार पालिकाहरूले आज बजेट सार्वजनिक गर्न लागेका हुन्।

0: सरकार सञ्चालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा भएको व्यवस्था अनुसार हरेक वर्ष असार 10 गते भित्र पालिकाहरूले आर्थिक वर्षको राजस्व र व्यय बजेटको अनुमान सम्बन्धी गाउँ वा नगर सभामा पेश गर्नुपर्छ। बजेटमाथि कार्यतालिका बनाई 15 दिनभित्र गरेपछि सभाले बजेट पारित गर्न वा सुझाव सहित कार्यपालिकामा पठाउन सक्नेछ। सुझाव सहित प्राप्त भएको बजेटमाथि कार्यपालिकाले पुनर्विचार गरी आवश्यक परिमार्जन सहित वा परिमार्जन गर्नुपर्ने देखिएमा कारण सहित सभामा 5 दिनभित्र पुनः पेश गर्नुपर्ने हुन्छ। यसरी पेश भएको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ। लगातार चर्को गर्मीको चपेटामा परिरहेको पश्चिम तराईमा आज पनि गर्मी कायमै रहने मौसमविदको अनुमान छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा चर्को गर्मी हुने अनुमान सार्वजनिक गरेको छ। तातो लहरका बेला हावा तातो चल्दा जनजीवन थप प्रभावित हुन्छ। महाशाखाले तातो लहर र तापक्रम वृद्धि हुने पूर्वानुमान गरिएका ठाउँका सर्वसाधारणहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ। अहिले कोशी मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही ठाउँमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरू क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेशका केही तथा बागमती प्रदेशका एक दुई ठाउँमा सामान्य पानी परिरहेको छ। आज दिउँसो देशका हिमाली र पहाडी भेग तथा कोशी प्रदेशका तराईमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेशमा आंशिक बदली हुनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा मौसम सफा रहने सम्भावना छ। कोशी प्रदेशका तराई क्षेत्रका केही र मधेस प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। चरा तथा पक्षीहरूमा लाग्ने अति संक्रामक भाइरल रोग बर्ड फ्लू यस वर्ष अहिलेसम्म 11 जिल्लाका 82 ठाउँमा देखिएको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार गएको चैत 4 गते मोरङ जिल्लामा देखिएको बर्ड फ्लू अहिलेसम्म 11 जिल्लाका 82 ठाउँमा फैलिएको छ। झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौं, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लू देखिएको छ। अहिलेसम्म बर्ड फ्लूबाट प्रभावित भएका 5,69,858 पंक्षी र 9,89,313 अण्डा र 1,95,485 किलो दाना नष्ट गरेको विभागले जनाएको छ। अहिले काठमाडौँ उपत्यकाका 3 जिल्ला र काभ्रेका केही ठाउँमा बर्ड फ्लू रोगको प्रकोप देखिएको छ। उपत्यकामा विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ। फार्म परिसरमा जैविक सुरक्षाको विधिहरू अपनाउने, अण्डा राख्ने कागजको पुरानो क्रेट पुनः प्रयोगमा नल्याउने, ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउन पर्ने भए पुनः निसंक्रमण गरेर मात्र भित्र्याउने जस्ता कार्य गर्नुपर्दछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। जिल्ला प्रशासन कार्यालय चितौनले भरतपुरमा रहेको लर्ड्स प्लाजा होटललाई 3,00,000 रुपियाँ जरिवाना गरेको छ। कार्यालयका प्रशासकीय अधिकृत मदन लामा थिङका अनुसार होटलले गुणस्तरहीन खाने तेल प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान नदिएको तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालका खाद्य वस्तु बिक्री गरेको पाइएपछि कार्यवाही गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाको महाधिवेशनका लागि भरतपुर पुगेका गृहमन्त्री सुदन गुरुङ त्यही होटलमा बस्नु भएको थियो। होटलमा खाजा खाने क्रममा उहाँले मगाएको अम्लेटमा माछाको हड्डी भेटिएपछि प्रशासनलाई जानकारी गराउनु भएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज विरूद्धको खोपको अभाव नभएको दावी गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले रेबिज विरूद्धको खोप अभाव नभएको बताउनु भएको हो। सरकारसँग पर्याप्त मात्रामा खोप नभए पनि आकस्मिक उपचारका लागि खोप सबै अस्पतालमा रहेका उहाँको भनाइ छ। शुक्रराज ट्रपिकल तथा सर्वरोग अस्पतालका निर्देशक डाक्टर अनुप बास्तुलाले पनि अस्पतालमा आउने बिरामीलाई रेबिज विरूद्धको खोप लगाइरहेको बताउनुभयो। तर अरू सरकारी अस्पतालमा भने पुगेका बिरामीहरूले खोप नपाएको बताएका छन्। मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले नयाँ 5,000 भाइल खोप ल्याउनका लागि टेन्डर आह्वान भइसकेको जानकारी दिनुभयो। कुकुर, बिरालो र बाँदर जस्ता जनावरले टोकेपछि रेबिज विरूद्धको खोप लगाउनु पर्दछ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघको समुद्री निकाय आईएमओले हर्मुज जलमार्गमा फँसेका झण्डै 11,000 नाविकहरूको उद्धार कार्य शुरू गरेको छ। अमेरिका, इरान, खाडी क्षेत्रका तटीय देशहरू र सिपिङ कम्पनीहरूको सहयोगमा उद्धार कार्य सञ्चालन भइरहेको छ। स्विजरल्याण्डमा अन्तरिम शान्ति सम्झौतामा सहमति जुटेपछि यो मार्ग खुला भएको हो। तर चलिरहेको शान्तिवार्तामा आणविक कार्यक्रमको निरीक्षण र हर्मुजको व्यवस्थापनबारे मतभेद कायमै छ। वार्ताकारहरूले 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने प्रयास गरिरहेका छन्। विदेश मन्त्री मार्को रुबियोले सम्झौता भएमा इरानले हर्मुजमा कुनै पनि शुल्क वा अवरोध सृजना गर्न नसक्ने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले उच्चस्तरीय आणविक निरीक्षण अस्वीकार गरेको दावी गर्नु भएको छ। तर इरानले त्यसलाई अस्वीकार गर्दै कुनै स्पष्ट सहमति नभएको जनाएको छ। ट्रम्पले निरीक्षणमा अवरोध आए थप वार्ता रद्द गर्न सकिने चेतावनी दिनुभएको छ। आणविक निरीक्षण, क्षेप्यास्त्र कार्यक्रम र क्षेत्रीय सुरक्षाका विषयमा दुई देशबीच अझै गम्भीर मतभेद कायम रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। फिफा विश्वकपमा अहिले कोलम्बिया र डीआर कङ्गो बीचको खेल भइरहेको छ। यसअघि सम्पन्न खेलमा क्रोएसियाले पनामालाई 1-0 गोलले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। लगातार दोस्रो हारसँगै पनामा अंकविहीन बनेको छ। यसअघि घानासँग 1-0 पराजित भइसकेको पनामा विश्वकपबाट बाहिरिएको छ। यस्तै समूह ए अन्तर्गत इङ्ल्याण्ड र घाना बीच गैराती भएको खेल गोलरहित बराबरीमा सकिएको हो। गैराती भएको पहिलो खेलमा पोर्चुगलले उज्बेकिस्तानमाथि 5-0 शानदार जित निकाल्दै समूह केको शीर्ष स्थानमा उक्लियो। पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो 2 गोल गर्दै उत्कृष्ट प्रदर्शन गर्न सफल भए। यस्तै आज रातिदेखि भोलि बिहानसम्म विश्वकपमा 6 खेल हुँदैछन्। राति 1:15 स्विजरल्याण्ड र क्यानाडा तथा बोस्निया एण्ड हर्जगोभिना र कतारले खेल्दैछन्। यस्तै भोलि बिहान 4:15 मोरक्को र हाइटी तथा स्कटल्याण्ड र ब्राजिल बीच खेल हुँदैछ। बिहान 6:00 दक्षिण अफ्रिका र दक्षिण कोरिया तथा चेक रिपब्लिक र मेक्सिकोले खेल्दैछन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राजसभाको सभापतिमा रवि लामिछाने निर्विरोध। 79 केन्द्रीय सदस्यको लागि 400 भन्दा धेरैको उम्मेद्वारी। मतदान शुरू हुन केही ढिलाइ हुने। 64 पालिकाको बजेट मन्त्रालयको पोर्टलमा प्रविष्ट। धेरै पालिकाहरूले आज बजेट ल्याउँदै असार मशान्तसम्म पारित गरिसक्नुपर्ने। पश्चिम तराईमा आज पनि चर्को गर्मी कायमै रहने। सतर्कता अप्नाउन महाशाखाको आग्रह। मनसुन कमजोर अवस्थामा रहँदा धेरै ठाउँमा वर्षा अभाव। हर्मुज जलमार्गमा फँसेका झण्डै 11,000 नाविकको उद्धार शुरू। अमेरिका र इरान बीच आणविक निरीक्षण र हर्मुज जलमार्ग विवादबारेको मतभेद कायमै। र विश्वकप फुटबलमा कोलम्बिया र डीआर कङ्गो बीचको खेल चल्दै आज रातिदेखि बिहानसम्म 6 हुने।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: साली नदीको शिर,
1: मणिचूडको काख,
5: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
5: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै,
5: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
6: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946066 र 9841549481, वेबसाइट झुले.com.nt।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0556943333 4935555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र 2083-84 कक्षा 11 र 12 प्रदान गर्ने छात्रवृत्तिका लागि थप 586 जना छानिएका छन्। अन्तिम सूचीका लागि प्राप्त 3,297 जनाको आवेदनबाट 586 जना छानिएका महानगरको शिक्षा विभागले जनाएको छ। विभागका प्रमुख नवराज ढकालका अनुसार शिक्षामा 2, मानविकीमा 6, कानूनमा 23, व्यवस्थापनमा 273 र विज्ञानमा 282 जना विद्यार्थी मनोनयन हुने भएका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका चाँडै बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा हुने भएको छ। नगरपालिकाले सरकारको बालमैत्री स्थानीय प्रशासन कार्यान्वयन निर्देशिका 2078 तोकेका 51 सूचक पूरा गरेसँगै यो घोषणाको बाटो खुलेको हो। नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाका अनुसार असार 12 गतेदेखि ओडागत रूपमा बालमैत्री ओडा घोषणा अभियान शुरू हुँदैछ। पहिलो चरणमा ओडा नम्बर 7 गुण्डुलाई बालमैत्री ओडा घोषणा गरिने र आउँदो भदौसम्ममा सम्पूर्ण नगरपालिकालाई बालमैत्री घोषणा गर्ने लक्ष्य रहेको छ। ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्ने चक्रपथ खण्डमा स्मार्ट स्ट्रीट लाइट जडान कार्यलाई प्राथमिकतामा राखेको छ। सड़कको सौन्दर्य अभिवृद्धि गर्नका साथै रातीको समयमा हुने गाड़ी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ग्वारको 7 बाटो एकान्तकुना हुँदै कलंकीतर्फको चक्रपथ खण्डमा आधुनिक स्मार्ट स्ट्रीट लाइट जडान गरिएको हो। महानगरपालिकाले देशकै उज्यालो महानगरपालिका बनाउने दीर्घकालीन लक्ष्य अनुसार भित्री सड़क तथा अन्य मुख्य सड़कमा समेत स्मार्ट बत्ती जडान कार्य अघि बढ़ाइरहेको छ। काठमाडौँको शंकरापुर नगरपालिकाले आउँदो आर्थिक वर्ष 2083-84 लागि 1,51,58,00,000 रूपियाँको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। नगरपालिकाको 12 नगरसभाले बजेट पारित गरेको हो। पारित बजेट मध्ये चालुतर्फ 44.70% र पुँजीगततर्फ 55.30% विनियोजन गरिएको छ। बजेटको स्रोतमा आन्तरिक राजस्व, राजस्व बाँडफाँड र संघ तथा प्रदेश सरकारको वित्तीय हस्तान्तरण प्रमुख रहेका छन्। काठमाडौँको टोखा नगरपालिका वडा नम्बर 9 ले उत्कृष्ट करदातालाई सम्मान गरेको छ। एक कार्यक्रमका बीच सबैभन्दा पहिले कर तिर्ने नन्दकुमारी छन्त्याल गुरुङ, सबैभन्दा बढी घर बहाल कर तिर्ने रामगोपाल महर्जन र सबैभन्दा धेरै सम्पत्ति कर तिर्ने बसन्त कुमार कुँवरलाई सम्मान गरिएको हो। र नवयुवा आन्दोलनका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँबाट फरार दुईजनालाई पक्राउ गरिएको छ। प्रहरीले मोरङ शनिश्चरे नगरपालिका 9 29 वर्षीय ज्ञानेन्द्र खड्का तथा 12 परवानीपुर गाउँपालिका 2 30 वर्षीय खडानन्द प्रसाद यादवलाई पक्राउ गरी हिजो सार्वजनिक गरेको हो। बिहान 9 राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पश्चिम तराईमा आज पनि चर्को गर्मी कायमै रहने, सतर्कता अप्नाउन महाशाखाको आग्रह। मनसुन कमजोर अवस्थामा रहँदा धेरै ठाउँमा वर्षा अभाव। काठमाडौँ महानगरपालिकामा छात्रवृत्तिका लागि थप 586 जना छनौट, यो सूचना यस वर्षको अन्तिम। र भक्तपुरको सूर्य विनायक नगरपालिका बाल मैत्री घोषणा हुने, उज्यालो नगर बनाउने ललितपुर महानगरको अभियान तीव्र। बिहान 9 नेपाल खबर सकियो, बिहान 10 नेपाल भाषामा र दिउँसो 12 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौ।

0: सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: सड़क सुरक्षा जीवन रक्षा।
2: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सड़क खुल्ला हुन साथ दौड़िन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनन् त।
1: श्री प्रदी तथा टाटा मोटर्सको सहकार्य।

0: प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
0: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
2: रोगीलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
3: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556-595-174, मोबाइल 98550-50934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143-3818-98, मोबाइल 98512-40934।
4: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 0556-50-10-60।
6: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
8: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।

0: टाइम चेक।
1: इस समय सूचक का साथ में
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5855 7070 61 र 0855 5573 53।
3: चौबीसै घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 0985506640।
0: It's 10 o'clock। अहिले 10 बजेको छ।
4: नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। भारत र बंगलादेश पछि अब नेपालको चीनसँग पनि बिजुली व्यापारको बाटो खुल्ने भएको छ। दुई देश जोड्ने पहिलो अन्तर्देशीय चुलिमी खेरुङ जिलुङ 220 केबी प्रसारण लाइन निर्माणका लागि सरकारले चीनलाई सहमति पत्र पठाएसँगै यो योजना अन्तिम चरणमा पुगेको हो। नेपाल र चीनतर्फ गरी 120 किलोमिटर लामो बन्ने यो प्रसारण लाइन रसुवाको चिलिमे हबदेखि चीनको तिब्बत स्थित जिलोङसम्म जोडिनेछ। आयोजना प्रमुख कोमलनाथ आत्रेयका अनुसार सुरुमा आफ्नो भूभागमा आफैले बनाउने सहमति भए पनि अहिले चीन सरकारले नेपालतर्फको खण्ड समेत अनुदानमा बनाइदिने प्रस्ताव गरेको छ। बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत पर्ने यो परियोजना बनेपछि नेपालको बिजुली व्यापार भारतीय बजारमा मात्र निर्भर रहनुपर्ने बाध्यता हट्नेछ। सम्पत्ति शुद्धिकरण मुद्दामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलमाथिको अनुसन्धान प्रक्रियालाई लिएर प्रश्न उठेको छ। 40 करोड रूपियाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै उहाँमाथि सम्पत्ति शुद्धिकरणको मुद्दामा अदालतबाट अनुमति लिएर हिरासतमा राखी अनुसन्धान भइरहेको छ। नेपाली रेडियो नेटवर्कको चर्चित कार्यक्रम नेपाली बहसमा पत्रकार खेमवमसँग कुरा गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अनुसन्धान प्रक्रिया निष्पक्ष वस्तुगत र प्रमाणमा आधारित हुनुपर्नेमा जोड दिनुभएको छ। सरकारले आफ्ना मान्छेलाई बचाउने र विपक्षीलाई मात्र तारो बनाउने गरी छानबिन कारवाही गर्न लागेको उहाँको आरोप छ। राजनैतिक ओहदामा रहेका व्यक्तिहरू जोडिएका यस्ता गम्भीर अपराधका कारण नेपाल अन्तर्राष्ट्रिय रूपमा कालो सूचीमा पर्ने जोखिम बढेको प्रवक्ता वरिष्ठ अधिवक्ता त्रिपाठीले बताउनु भएको छ। उहाँले सत्तापक्ष वा प्रतिपक्ष कोही पनि अनुसन्धानबाट उम्कन नपाउने र यसमा शून्य सहनशीलता अपनाउनु पर्ने माग गर्नु भएको छ। ताला र पसाल झरना गाउँपालिकाको सीमा क्षेत्रमा गइराती पहिरो खसेपछि यातायात सेवा ठप्प बनेको हो। सडक अवरोध हुँदा जुम्ला बाजुरा र कालीकोटतर्फ आवत जावत गर्ने सयौं सवारी साधन र यात्रुहरू बीच अलपत्र परेका छन्। सडक बन्द भए पछि दैनिक उपभोग्य वस्तुको ढुवानी र अत्यावश्यक सेवा समेत प्रभावित भएको भन्दै स्थानीयले
5: AI TV मा हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेंट AI पिक्चर एंड साउंड संग अप टू 30% कैशबैक र 0% EMI नागरिकता भए पुग्छ।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। नेपालबाट चोरी भई अमेरिका पुर्याइएका दुईवटा अमूल्य प्राचीन मूर्तिहरू नेपाललाई फिर्ता गरिएको छ। न्यूयोर्क स्थित नेपाली वाणिज्य दूतावासमा आयोजित एक समारोह बीच त्यहाँको सरकारी वकिलको कार्यालयले 13 शताब्दीको काश्यको पद्मपाणी र 16 शताब्दीको काठबाट निर्मित नृत्य देवीको मूर्ति नेपाल सरकारलाई हस्तान्तरण गरेको हो। पद्मपाणीको मूर्ति काठमाडौँको भगवान बहाल र नृत्य देवीको मूर्ति ललितपुरको इवाहा बहीबाट चोरी भएका थिए। यी दुवै ऐतिहासिक सम्पदाहरूलाई नेवागुठीको समन्वयमा भोलि नेपाल पठाइने र काठमाडौँ ल्याएर पुरातत्व विभागलाई बुझाइने महावाणिज्य दूतावासले जनाएको छ। र असारको पहिलो साता बितिसक्दा पनि पानी नपरी अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयहरू पुनः 3 दिनका लागि बन्द गरिएको छ। गर्मीका कारण बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि उपमहानगरपालिकाले आजदेखि असार 12 गते शुक्रबारसम्मका लागि बिदा दिने निर्णय गरेको हो। यसअघि जेठ अन्तिम साता पनि गर्मीकै कारण 4 दिन विद्यालय बन्द गरिएको थियो। हौस् देशका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98192311 र 98653773787।
5: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुसो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
8: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459-64977 र 98020-35212।

0: किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गणक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गणक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
0: मारी नगरपालिका बसन्तपुर चितवन।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।
4: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
3: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
4: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
3: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
4: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
1: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
3: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
1: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
3: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
1: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
3: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
1: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
3: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
1: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
3: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: अवस्थित वन। फोन 0956-493-440, 493-580 र 98550-26440।
1: It's 11 o'clock. अहिले 11 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। नेपाली कंग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अध्यावधि प्रक्रियालाई व्यवस्थित बनाउन पुनः कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपाबाट जारी गरिएको कार्यतालिका अनुसार विभिन्न प्रकारका सदस्यता सम्बन्धी कामहरू आगामी असार 20 गतेसम्म सम्पन्न गरिनेछ। कार्यतालिकामा गत जेठ 28 गतेपछि क्रियाशील सदस्यता अध्यावधि गर्न छुटेका सदस्यहरूले स्वयं अध्यावधि गर्न पाउने व्यवस्था गरिएको छ। त्यस्तै नवीकरण नभएका क्रियाशील सदस्यताको नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरण तथा 14 महाधिवेशनमा स्थगन भएका सदस्यताको व्यवस्थापन सम्बन्धी काम पनि असार 20 गतेसम्म सम्पन्न गरिने कंग्रेसले जनाएको छ। कंग्रेसले नेपाली जनसम्पर्क समितिहरूका सदस्यताको अध्यावधि तथा नयाँ वितरण र कंग्रेससँग समाहित भएका तथा पार्टी प्रवेश गरेका सदस्यहरूको सदस्यता व्यवस्थापनको काम समेत सोही अवधिभित्र टुंग्याउने भएको छ। कार्यतालिकामा उल्लेख भए अनुसार अध्यावधि भएका सदस्यहरूको विवरण रुजु गर्ने काम भने असार महिनाभर सञ्चालन हुने कंग्रेसले जनाएको छ। विशेष महाधिवेशनपछि पार्टीको सदस्यता व्यवस्थापनलाई डिजिटल र व्यवस्थित बनाउने अभियान अन्तर्गत कंग्रेसले अनलाइन प्रणाली मार्फत सदस्यता अध्यावधिको प्रक्रिया अघि बढाइरहेको छ। पार्टी नेतृत्वको क्रियाशील सदस्यताको तथ्याङ्कलाई पारदर्शी, विश्वसनीय र अध्यावधिक बनाउने उद्देश्यका साथ यो प्रक्रिया सञ्चालन गरिएको जनाइएको छ। पार्टीभित्र सदस्यता व्यवस्थापन लाई लिएर देखिएका विवादका बीच सार्वजनिक गरिएको नयाँ कार्यतालिकालाई 15 महाधिवेशनको तयारी सँगकै रूपमा हेरिएको छ। कंग्रेसले निर्धारित प्रक्रिया अनुसार सदस्यता व्यवस्थापन पूरा गरेर आगामी महाधिवेशनलाई व्यवस्थित र विवाद रहित बनाउन जोड़ दिएको छ। चितवन स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदका लागि 3 चिकित्सकको नाम सिफारिश गरिएको छ। स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सिफारिशमा पर्नेहरूमा डाक्टर अजय कुमार झा, डाक्टर योगेन्द्र प्रसाद सिंह र डाक्टर विजय चन्द्र आचार्य रहनु भएको छ। अस्पतालको अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले गत वैशाख 15 गते दरखास्त आह्वान गरेको थियो। आवेदन परेका मध्येबाट जेठ 27 गते 7 प्रारम्भिक सूची सार्वजनिक गरिएकोमा अहिले अन्तिम 3 नाम छनौट सिफारिश गरिएको हो। सिफारिश भएका नामहरू मध्येबाट 1 अस्पतालको नयाँ अध्यक्ष चयन गरिनेछ। भारत र बंगलादेशपछि अब नेपालको चीनसँग पनि बिजुली व्यापारको बाटो खुल्ने भएको छ। दुई देश जोड्ने पहिलो अन्तर्देशीय चिलिमे केरुङ जीलोङ 220 केबी प्रसारण लाइन निर्माणका लागि सरकारले चीनलाई सहमति पत्र पठाएसँगै यो योजना अन्तिम चरणमा पुगेको हो। नेपाल र चीनतर्फ गरी 120 किलोमिटर लामो बन्ने यो प्रसारण लाइन रसुवाको चिलिमे हबदेखि चीनको तिब्बत स्थित जीलोङसम्म जोडिनेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: यो नेपाली रेडियो, यो आवाज हो।

0: रेडियो नेटवर्कको तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपालबाट चोरी भई अमेरिका पुर्याइएका दुईवटा अमूल्य प्राचीन मूर्तिहरू नेपाललाई फिर्ता गरिएको छ। न्यूयोर्क स्थित नेपाली महावाणिज्य दूतावासमा आयोजित एक समारोह बीच त्यहाँको सरकारी वकिलको कार्यालयले 13 शताब्दीको काश्यको पद्मपाणी र 16 शताब्दीको काठबाट निर्मित नृत्य देवीको मूर्ति नेपाल सरकारलाई हस्तान्तरण गरेको हो। पद्मपाणीको मूर्ति काठमाडौँको भगवान बहाल र नृत्य देवीको मूर्ति ललितपुरको इबाहा बहीबाट चोरी भएका थिए। यी दुवै ऐतिहासिक सम्पदाहरूलाई नेवागुठीको समन्वयमा भोलि नेपाल पठाइने र काठमाडौँ ल्याएर पुरातत्व विभागलाई बुझाइने महावाणिज्य दूतावासले जनाएको छ। र काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा सवारी नियम उल्लङ्घन गर्ने 2550 सवारी चालक कारवाहीमा परेका छन्। कारवाही पर्नेहरूमा मादक पदार्थ सेवन गर्ने, नियम विपरीत गुड्ने र जथाभावी हर्न बजाउनेहरू रहेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यस कारवाहीबाट 17,24,000 रूपियाँ भन्दा बढी राजस्व संकलन भएको छ। उता बागलुङको मालढुङ्गामा गरिएको संयुक्त चेकिङका क्रममा लागु औषध सेवन गरी सार्वजनिक सवारी साधन चलाउने 5 जना चालक एकजना सहचालक पक्राउ परेका छन्। किट मार्फत गरिएको परीक्षणमा लागु औषध सेवन गरेको प्रमाणित भएपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङले बताएको छ। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। मध्याह 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: हुन्छ अब केही पनि हुँदैन अब त्यसो गर्दा त कति बाँच्ने अब साथी कटिसकेको मान्छे भनेर भन्नु
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98550509034।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
3: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
7: हजुरको बिदा सकिन थालिसक्यो, तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
8: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
5: सफल ब्लक एन्ड फर्निचर उद्योग पुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, ब्लक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
6: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।

0: कक्षा प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
0: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुखति फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
2: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
1: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
2: सम्पर्क 98-4-57-31-34 र 97-4-43-43-915।
3: हेलो आयन, के छ?
4: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
3: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
4: भिडियो अन गर न यार।
3: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
4: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0656-10-40 र 98-4-52-0-28-40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-00-86।
5: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई।

0: इस टाइम चेक
1: इस समय सूचक का साथ
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0656 5369 53 98550 7071 र 98550 7053
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4993 580 र 98550 2640
0: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: विश्वकै शक्तिशाली शीर्ष चार मध्ये तीन ठाउँमा अमेरिका र विश्वकप फुटबलमा डीआर कंगोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा आज रातिदेखि बिहानसम्म छ खेल हुने नेपाल खबरमा अब पूरा खबर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा महाधिवेशनमा आज 99 जना केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ आइतबारदेखि शुरू भएको महाधिवेशन एक दिन लम्बिँदा आज मात्रै मतदान हुन लागेको हो मतदानका लागि विद्युतीय मेसिनमा नाम इन्ट्री गर्ने कामका कारण आज दिउँसो अबेर मात्रै मतदान शुरू हुने अपेक्षा छ मेसिनको प्रयोग गर्ने रामलक्ष्मण इनोभेसनका अनुसार मतदानका लागि 80 विद्युतीय मेसिन प्रयोग हुनेछन् पहिलो चरणमा हुने केन्द्रीय सदस्यका लागि 400 जना भन्दा बढीले उम्मेद्वार दिएका छन् पहिलो चरणको मतदानपछि पदाधिकारीका लागि दोस्रो चरणको निर्वाचन कार्यक्रम शुरू हुनेछ सभापतिमा भने रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ यसैबीच रासोपाका विदेशमा रहेका प्रतिनिधिहरूले आफू रहेको ठाउँबाटै मोबाइल एप मार्फत मतदान गर्न पाउने भएका छन् विदेशमा रहेको नेपाली सम्पर्क विभागबाट प्रतिनिधि बनेकाहरूलाई मोबाइल एपबाटै मतदान गर्ने व्यवस्था गरेको रासोपाको केन्द्रीय निर्वाचन समितिले जनाएको छ विदेशबाट 163 जना प्रतिनिधि रहेका छन् देशको पूर्वी क्षेत्रबाट प्रवेश गरेर लुम्बिनी र गण्डकीको केही भागसम्म पुगेको मनसुन कमजोर बनेको छ औसत मितिभन्दा 6 दिन ढिला नेपाल प्रवेश गरेर केही दिनमै गण्डकी र लुम्बिनीसम्म पुगेको मनसुन अहिले कमजोर बनेको हो अब कम्तीमा भोलिसम्म मनसुन थप सक्रिय भएर धेरै ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमविद उज्जवल उपाध्यायले बताउनुभयो तर मनसुन फैलिएका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना भने रहन्छ पानी नपरेका कारण चर्को गर्मीको चपेटामा रहेको पश्चिम तराईमा आज पनि गर्मीको सम्भावना भने उस्तै छ यसैबीच संखुवा सभाको भोटखोला गाउँपालिका वडा नम्बर 4 गोला बजारमा रहेको वाङखोला लघु जलविद्युत आयोजनामा पहिरो खस्दा विभिन्न उपकरणहरू पूर्ण रूपमा क्षति भएका छन् गएको आइतबार राति वर्षासँगै आएको बाढीले वाङखोला लघु जलविद्युत आयोजनाको मुहान इन्टेक पूर्ण रूपमा क्षति हुँदा विद्युत अवरुद्ध हुनका साथै लाखौंको क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो आज अन्तर्राष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदैछ राष्ट्रसंघको महासभाले सन् 2022 हरेक वर्ष जुन 24 यो दिवसका रूपमा मनाउन शुरू गरेको हो राष्ट्रसंघका अनुसार कूटनीतिमा महिलाहरू केवल अन्तर्राष्ट्रिय मामिलाका सहभागी मात्र नभई शान्तिका निर्माता समानताको पक्षधर तथा विश्वव्यापी सहकार्यको भविष्य निर्माण गर्ने नेतृत्वकर्ता हुन् उनीहरूको आवाज दृष्टिकोण र नेतृत्व आजको जटिल विश्व चुनौती समाधान गर्न तथा अझ समावेशी न्यायपूर्ण र दिगो समाज निर्माणका लागि कूटनीतिमा स्थान दिन अपरिहार्य भएको छ महिलाहरू निर्णय लिने तहमा सहभागी हुँदा कूटनीति नागरिकको प्रतिनिधित्व अझ राम्रोसँग प्रतिबिम्बित हुने र दिगो शान्ति दिगो विकास तथा मानव मर्यादालाई प्रवर्धन गर्न अझ सक्षम हुने राष्ट्रसंघले जनाएको छ यसैबीच संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहम्मदले कूटनीतिमा महिलाको पूर्ण समान र अर्थपूर्ण सहभागिता बिना प्रभावकारी विश्व शासन सम्भव नहुने बताउँदै महिलालाई निर्णय प्रक्रियामा अनिवार्य रूपमा समावेश गर्नुपर्नेमा जोड़ दिनुभएको छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुन चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
5: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
2: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
5: यहाँ टियु अन्तर्गतका MBS BBA BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्
2: थप जानकारीका लागि फोन नम्बर 01 5351 990 53 51

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले राष्ट्रपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदानका लागि 80 विद्युतीय मेसिनको व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै मतदान गर्न पाउने, लुम्बिनी र गण्डकीको केही भागसम्म पुगेको मनसुन कमजोर बन्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनचाँदीको भाव घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाव 3600 रुपियाँले घटेर तोलाको 2,83,500 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो पनि सुनको भाव तोलामा 1,600 रुपियाँले घटेको थियो। आज चाँदीको भाव पनि 105 रुपियाँले घटेको छ। चाँदी आज 4,485 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,590 रुपियाँ थियो। नेपाल पंक्षी संरक्षण संघले शुक्लाफाटा राष्ट्रिय निकुञ्जसँगको सहकार्यमा यस वर्षको सुनौलो तोप चराको गणना सुरु गरेको छ। हिजोदेखि सुरु भएको यो गणना 5 दिनसम्म सञ्चालन हुनेछ। गणनाका क्रममा चराको वासस्थान, आहार, संख्या र आनीबानी बारे अध्ययन गरिने संघका चरा विज्ञ हिरुलाल डगौराले बताउनुभयो। नेपालमा पाइने चरा प्रजातिका तोप चराहरूमध्ये सुनौलो तोप चरा संरक्षणका दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ। तराईका घाँसे मैदानको विनाश र वासस्थान संकुचनका कारण यसको संख्या घट्दो छ। सन् 2022 248, सन् 2023 211 र सन् 2025 184 मात्र फेला परेका थिए। निकुञ्जका सहायक मुख्य संरक्षण अधिकृत विनय कुमार झाले दीर्घकालीन संरक्षणका लागि घाँसे मैदान संरक्षण र स्थानीय समुदायको सहभागिता अपरिहार्य रहेको बताउनुभयो। अब विदेशको खबर। चीनको एक सुपर कम्प्युटरले विश्वकै सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको उपाधि हासिल गरेको छ। यससँगै झण्डै 1 दशकदेखि कायम रहेको अमेरिकाको प्रभुत्व अन्त्य भएको छ। यस्तै स्वदेशी प्रविधि मार्फत अत्याधुनिक कम्प्युटिङ क्षमता विकास गर्ने चीनको प्रयास थप बलियो बनेको छ। जर्मनीको हम्बर्गमा आयोजित प्रमुख कम्प्युटिङ सम्मेलन आईएससीसी 2026 सार्वजनिक गरिएको चर्चित शीर्ष 500 सूचीमध्ये लाइन साइन नामक चिनिया प्रणाली शीर्ष स्थानमा पुगेको हो। सन् 2017 पहिलो पटक कुनै चिनिया सुपर कम्प्युटरले यो सूचीको नेतृत्व गरेको हो। सन् 1993 वर्षमा 2 पटक सार्वजनिक हुँदै आएका शीर्ष 500 सूचीलाई विश्वका कम्प्युटिङ शक्तिको अनौपचारिक प्रतिस्पर्धात्मक सूचकका रूपमा हेरिन्छ। अब खेल खबर। डीआर कङ्गोलाई हराउँदै कोलम्बिया विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। डीआर कङ्गोलाई कोलम्बियाले 1-0 पराजित गरेको हो। कोलम्बियाका लागि खेलको 76 मिनटमा डयानियल मेनोजले गोल गरेका छन्। यससँगै कोलम्बियाले उज्बेकिस्तानलाई 3-1 पराजित गरे यसअघि कोलम्बियाले उज्बेकिस्तानलाई 3-1 पराजित गरेको थियो। दुई खेलमा विजय भएसँगै कोलम्बियाले तालिकामा 6 अङ्क प्राप्त गरेको छ। डीआर कङ्गो भने यसअघि पोर्चुगलसँग बराबरी खेलेको थियो। यसैबीच बिहान भएको खेलमा क्रोएसियाले पनामालाई 1-0 गोलले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। यस्तै इङ्ल्याण्ड र घाना बीच गैराती भएका खेल गोलरहित बराबरीमा सकियो। गैराती भएको पहिलो खेलमा पोर्चुगलले उज्बेकिस्तानमाथि 5-0 जित निकाल्दै समूह केको शीर्ष स्थानमा उक्लिएको छ। यस्तै विश्वकपमा आज रातिदेखि भोलि बिहानसम्म 6 खेल हुँदैछन्। राति 1:15 स्विजरल्याण्ड र क्यानाडा तथा बोस्निया एन्ड हर्ज गोविना र कतारले खेल्दैछ भने यस्तै भोलि बिहान 4 मोरक्को र हाइटी तथा स्कटल्याण्ड र ब्राजिल बीच खेल हुँदैछ। बिहान 6 दक्षिण अफ्रिका र दक्षिण कोरिया तथा चेक रिपब्लिक र मेक्सिकोले खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राष्ट्रपा महाधिवेशनमा 900 केन्द्रीय सदस्यका लागि आज मतदान, 80 विद्युतीय मेसिनको व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै मतदान गर्न पाउने, लुम्बिनी र गण्डकीको केही भागसम्म पुगेको मनसुन कमजोर तर पश्चिम तराईमा आज पनि गर्मी उस्तै, आज कूटनीतिमा महिला दिवस विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड, अमेरिकालाई पछि पार्दै चीनको सुपर कम्प्युटर बन्यो विश्वकै शक्तिशाली, शीर्ष 4 मध्ये 3 स्थानमा अमेरिका, र विश्वकप फुटबलमा डीआर कङ्गोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा आज रातिदेखि बिहानसम्म 6 हुने। दिउँसो 12 नेपाल खबर सकियो। दिउँसो 3 नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौ।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आतेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा। म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143318898, मोबाइल 98512409934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625 73 89 98 0974 46 142 र 98 4 91 95 225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन
1: जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।

0: किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
0: माडी नगरपालिका बसन्तपुर चितवन।
1: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
2: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
1: प्रवेश परीक्षा साउन 1 साता, भर्ना साउन 2 साता र कक्षा सञ्चालन साउन 3 सातादेखि।
2: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
1: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
2: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
1: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
2: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
1: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
2: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

सकेका पुराना सदस्यहरूको नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरण तथा 14 महाधिवेशनका क्रम अनुसार पालिकाहरूले आज बजेट ल्याउन लागेका हुन्। संघीय मामिला मन्त्रालयका अनुसार देशभरका 753 स्थानीय तहमध्ये अहिलेसम्म 64 मात्र बजेट पेश गरेका छन् भने 699 पालिकाले बजेट ल्याउन बाँकी छ। कानूनी नियम अनुसार असार 10 भित्र बजेट

0: एम्प्टी वॉलेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टरमा
0: आफन्त हात हातमा पुर्याउन आईएमई गरौ।
1: 30 वर्ष देखि सारा नेपालीको विश्वास
0: आईएमई करूं।

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसो पछाडि त कति बाँच्ने अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
2: आयुर्वेद सेवा प्राली लाइन चोक नारगढ़, फोन 0956951174, मोबाइल 98555950934।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 9845518705 र 9846564613।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangad Phone 056-493-374-98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: 93.2 Swadesh FM.
1: SR Digital, entertaining the nation.
2: मले तो लग चुकी मिला ये चाबर.
3: देखिए तिमी जस्तो मान्छेको मेरो वरिपरि छाया पनि नहोस्.

0: मुंगुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब?
1: ल हेर इन्का बुद्धि, जान्ने पनि तरिका पाल्नलाई, के खुवाउँछौ? ल यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
2: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
3: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 9855 63172 र 9852 12200 छ।
2: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
4: माडीवासीहरूका लागि खुसीको खबर,
5: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 9849664977 र 9820235212।
7: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमानि होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
8: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
7: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर नरेश महतो, गीता महतो।
9: सम्पर्क 9765 73 99, 9804446182 र 9841995225।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। नेपाली कांग्रेसले नयाँ सदस्यता वितरणका लागि 77 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार 15 महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणका लागि सबै जिल्लामा केन्द्रबाट प्रतिनिधि खटाइएको हो। जिल्लामा खटाएका प्रतिनिधिलाई सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउने जिम्मा दिइएको छ। नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेष गरी 35 वर्ष मुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ केन्द्रीय प्रतिनिधि तोकिएको हो। तोकिएका केन्द्रीय प्रतिनिधिहरूलाई

अन्तिम सूची प्रकाशित गरेसँगै निर्वाचन आयोगले उम्मेद्वारको फोटो सहितको अन्तिम सूची विद्युतीय मेसिनमा अपलोड गर्नका लागि उपलब्ध गराउनु पर्ने हुन्छ। निर्वाचन आयोगका अनुसार करिब 400 उम्मेद्वारको मनोनयन दर्ता भएको छ। आयोगले निश्चित संख्या भने हालसम्म पनि सार्वजनिक गरेको छैन। सूची प्राप्त भइसकेपछि मेसिनमा अपलोड गर्न 4-5 घण्टा लाग्ने राम लक्ष्मण ई भोटिङ मेसिनका संस्थापक राम रिमालले जानकारी दिनुभयो। रिमालका अनुसार एक व्यक्तिले मतदान गर्न 15-18 मिनट लाग्नेछ। हालसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुन नसक्दा राष्ट्रपा महाधिवेशन अवधि थप लम्बिने भएको हो। मंगलबारसम्म तोकिएको महाधिवेशनको अवधि एक दिन लम्बिसकेको छ। पहिलो चरणमा 99 केन्द्रीय सदस्यका लागि मतदान भएपछि दोस्रो चरणमा पदाधिकारीका लागि मतदान गर्नुपर्ने हुन्छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हात हात मा पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। धेरै पालिकाहरूले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन्। असार 10 गते भित्र राजस्व र व्ययको अनुमान गाउँ वा नगर सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था अनुसार पालिकाहरूले आज बजेट ल्याउन लागेका हुन्। संघीय मामिला मन्त्रालयका अनुसार देशभरका 753 स्थानीय तह मध्ये हालसम्म 64 वटाले मात्र बजेट पेश गरेका छन् भने 69 वटा पालिकाले बजेट ल्याउन बाँकी छ। कानूनी नियम अनुसार असार 10 भित्र बजेट नल्याए 5% र असार मर्सान्त भित्र पास नगरी 10% सरकारी अनुदान काटिने व्यवस्था छ। असार मर्सान्त भित्र बजेट पास नभएमा साउन 1 गतेदेखि पालिकाहरूले कुनै पनि रकम खर्च गर्न पाउने छैनन्। आगामी वर्षका लागि संघीय सरकारबाट स्थानीय तहहरूले 3,14,00,000,000,000 रुपियाँ बजेट पाउँदैछन्। नेपालबाट चोरी भई अमेरिका पुर्याइएका 2 वटा अमूल्य प्राचीन मूर्तिहरू नेपाललाई फिर्ता गरिएको छ। न्यूयोर्क स्थित नेपाली महावाणिज्य दूतावासमा आयोजित एक समारोहका बीचमा त्यहाँको सरकारी वकिलको कार्यालयले 13औं शताब्दीको काँसेको पद्म पाणी र 16औं शताब्दीको काठबाट निर्मित नृत्य देवीको मूर्ति नेपाल सरकारलाई हस्तान्तरण गरेको हो। पद्म पाणीको मूर्ति काठमाडौँको भगवान बहाल र नृत्य देवीको मूर्ति ललितपुरको इबाह बहीबाट चोरी भएका थिए। यी दुवै ऐतिहासिक सम्पदालाई नेवा घोषीको समन्वयमा भोलि नेपाल पठाइने र काठमाडौँ ल्याएर पुरातत्व विभागलाई बुझाइने महावाणिज्य दूतावासले जनाएको छ। अवस्था यसका साथै काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: सकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या एक दिदी कता गयौँ होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौबोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्टि आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर सम्दिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बाँचेँ।
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98 550 50 934
3: मलाई त अहिले डोली चढिहालौ जस्तो लाग्यो तर
4: के डियर
3: आजै गएर कहाँ बस्ने हो र
4: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
5: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
6: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
5: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
7: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
8: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
9: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
10: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852

0: प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
0: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
4: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 056-493-7383, मोबाइल 98550-88002।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रासोपाको महाधिवेशन अन्तर्गत पहिलो चरणमा केन्द्रीय सदस्यका लागि मतदानको तयारी। वरिष्ठ नेता एवं प्रधानमन्त्री शाह काठमाडौँ फिर्ता। आउँदो मौद्रिक नीतिका लागि नेपाल उद्योग परिसंघबाट सुझाव पेश। लय विमुख आन्तरिक आर्थिक गतिविधिलाई चलायमान बनाउने तर्फ ध्यान दिनुपर्नेमा जोड। लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह। चिनिया कम्पनी अलिबाबाले अमेरिका विरूद्ध मुद्दा दायर गर्यो, पेन्टागनको कालो सूचीबाट हटाउन माग। र विश्वकप फुटबलमा ब्राजिलका नेइमारले स्कटल्याण्डसँगको खेल खेल्ने। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत पहिलो चरणमा आज केन्द्रीय सदस्यका लागि मतदान शुरू हुँदैछ। मतदान

0: महाधिवेशन प्रतिनिधि 4,000 धेरै रहेका छन्। पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध हुनुभएको छ। आजै राति अबेरसम्म केन्द्रीय सदस्यका लागि पहिलो चरणको निर्वाचन सम्पन्न गरेर दोस्रो चरणमा पदाधिकारीको निर्वाचन गर्ने गरी तयारी गरिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिनुभयो। दोस्रो चरणमा 2 उपसभापति, 1 महामन्त्री र 3 सहमन्त्री गरी 6 जनाको निर्वाचन हुनेछ। यसैबीच राजसभाको महाधिवेशनमा सहभागी हुन चितवन पुग्नुभएका पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज काठमाडौँ फर्किनु भएको छ। राजसभाको प्रथम महाधिवेशन गएको आइतबारदेखि शुरू भएको हो। हिजो नै सकिनुपर्ने कार्यतालिका भए पनि महाधिवेशन लम्बिएको छ। नेपाली काँग्रेसले क्रियाशील सदस्यता वितरणका लागि 77 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार 15 महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणका लागि सबै जिल्लामा केन्द्रबाट प्रतिनिधि खटाइएको हो। जिल्लामा खटाइएका प्रतिनिधिलाई सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउने जिम्मा दिइएको छ। नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेष गरी 35 वर्ष मुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ केन्द्रीय प्रतिनिधि तोकिएको हो। तोकिएका केन्द्रीय प्रतिनिधिलाई यही असार 20 गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय, सहजीकरण तथा जिम्मेवारी पूरा गर्न निर्देशन दिइएको छ। आउँदो आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिका लागि नेपाल उद्योग परिसंघबाट सुझाव पेश भएको छ। परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले गभर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेललाई मौद्रिक नीतिका लागि सुझाव हस्तान्तरण गर्नुभएको हो। परिसंघले बाह्य क्षेत्रका समष्टिगत सूचकहरू उत्साहजनक एवं बलियो रहेका तर आन्तरिक आर्थिक गतिविधि भने लामो समयदेखि लयविमुख रहेको अवस्थालाई ध्यानमा राखेर मौद्रिक नीति ल्याउन सुझाएको छ। मौद्रिक नीतिलाई 3 पक्षहरू, तत्कालको न्यून बजार माग उकास्ने गरी आर्थिक गतिविधि बढाउने, मौद्रिक नीतिगत अभ्यासमा सुधार गर्ने र राष्ट्र बैंकको पनि संरचनागत सुधारतर्फ बढ्ने विषयमा सुझाव समेटिएको छ। त्यस्तै निर्देशित कर्जाको सीमा चरणबद्ध रूपमा प्रतिशतको आधारमा घटाउन, कार्यशील पुँजी सम्बन्धी मार्गदर्शन क्षेत्रगत आधारमा लागू गर्न, ब्याजदर निर्धारण प्रणालीलाई आधुनिकीकरण गर्न, धितोयुक्त कर्जाको वर्गीकरण तथा कालो सूचीकरणको समयसीमा विस्तार गर्न, सरकारको इन्टरप्राइज फ्यासिलिटीसँग आबद्ध स्टार्टअपहरूका लागि विशेष कर्जा सुविधा स्थापना गर्न तथा नेपाल राष्ट्र बैंकभित्र अधिकार सम्पन्न मौद्रिक नीति समिति गठन गर्न परिसंघले सुझाव दिएको छ। अध्यक्ष पाण्डेले बजार माग तथा लगानीकर्ताको आत्मविश्वास उकास्ने र अर्थतन्त्रको पुनरुत्थानमा सहयोग पुग्ने गरी मौद्रिक नीतिको अपेक्षा गरिएको बताउनुभयो। परिसंघको सुझाव ग्रहण गर्दै गभर्नर पौडेलले आगामी मौद्रिक नीति मुख्यतः ब्याजदर तथा वित्तीय स्थायित्व सुनिश्चित गर्न केन्द्रित रहने बताउनु भएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तापक्रम निरन्तर वृद्धि भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा नागरिकलाई उच्च तापक्रमको जोखिमबाट जोगिन र सावधानी अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आउँदो 3 दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिनुभयो। साथै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ्ने सम्भावना भएकोले सावधानी अपनाउन उहाँको आग्रह छ। पर्सि शुक्रबारसम्म कैलालीको धनगढीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र बाँकेको नेपालगंज तथा रूपन्देहीको भैरहवामा तापक्रम 41 डिग्री सेल्सियस पुग्ने विभागको पूर्वानुमान छ। सुर्खेतको वीरेन्द्रनगर र दाङको घुराईको तापक्रम पनि बढ्नेछ। ती क्षेत्रमा नागरिकलाई अत्यावश्यक काम बाहेक दिउँसो घरबाट बाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन प्रवक्ता पोखरेलले आग्रह गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको

0: 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556943333 4935555।
4: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले मानवाधिकारको संरक्षण र प्रवर्धन गर्ने काम सरकारको भएको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित व्यवसाय र मानवाधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा उहाँले व्यवसाय सञ्चालन गर्दा कुनै पनि किसिमबाट मानवाधिकार हनन भएको भए त्यसको निगरानी राख्ने काम गर्न पनि सरकारलाई सचेत गराउनुभयो। अध्यक्ष मगरले मानवाधिकारको सम्मान गरेर अघि बढ्ने काममा केन्द्रित हुन व्यवसायलाई पनि आग्रह गर्नुभयो। यसैबीच सरकारले श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कारवाही गर्ने चेतावनी दिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्रेले तोकिएको न्यूनतम ज्याला श्रमिकलाई नदिए कानून विपरीत हुने भएकोले त्यस्ता रोजगारदातामाथि सरकारले कडा कारवाही गर्ने चेतावनी दिनुभएको हो। व्यवसाय र मानवाधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा उहाँले श्रमिकहरूको सामाजिक सुरक्षाको सुनिश्चित हुने गरी सरकारले श्रमिकहरूको मापदण्ड नै बनाएर उनीहरूको मानवाधिकार हनन हुन नदिने गरी कार्ययोजना सहित काम गरिरहेको उल्लेख गर्नुभयो। भोजपुरको पौवा दुङमा गाउँपालिकाकरण गर्ने भएको छ। संघीय सरकारले बाँदर नियन्त्रण सम्बन्धी कार्यविधि तयार गरिरहेकै अवस्थामा गाउँपालिकाले संघीय सरकारसँगको समन्वयमा आफ्नो क्षेत्रका बाँदरलाई बन्ध्याकरण गर्न लागेको हो। गाउँसभाको 19 अधिवेशन मार्फत आर्थिक वर्ष 83-84 को बजेट तथा कार्यक्रममा बाँदर नियन्त्रणका लागि अध्ययन, अनुसन्धान र बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने योजना समावेश गरिएको अध्यक्ष किरण राईले जानकारी दिनुभयो। किसानका लागि बाँदर जटिल समस्या बनेको र नियन्त्रणका लागि बन्ध्याकरणको कार्यक्रम सञ्चालन को तयारी गरेको उहाँले बताउनु भएको छ। संघीय सरकारसँगको समन्वयमा कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य छ बाँदरको संख्या थपिँदै गएको र विशेष गरी मकै, कोदो, आलु लगायत कृषि बालीमा बाँदरले क्षति पुर्याउँदै आएका छन्। पौवादुङ गाउँपालिकाले पहिलो चरणमा खोज तथा अध्ययन गर्न 5,00,000 रुपियाँ बजेट समेत विनियोजन गरेको राष्ट्रिय समाचार समितिले जनाएको छ। अब विदेशको खबर। चिनिया ई कमर्स कम्पनी अलिबाबाले आफ्ना खुद्रा विक्रेतालाई चिनिया सैन्य कम्पनी भनेर लेबल लगाएकोमा अमेरिकी रक्षा विभाग विरूद्ध मुद्दा दायर गरेको छ। अलिबाबाले हिजो अदालतमा मुद्दा दायर गर्दै आफूहरू चिनिया सेनासँग सम्बन्ध नभएको बताएको समाचार संस्था अल जजिराले जनाएको छ। कम्पनीले आफ्ना उत्पादन र सेवाहरू उद्यम र सूचना प्रविधिको लागि भएको भन्दै हतियार, रक्षा वा बुद्धिमत्ताका लागि नभएको उल्लेख गरेको छ। अलिबाबाले अमेरिकाको क्यालिफोर्नियामा रहेको संघीय अदालतमा मुद्दा दायर गरेको हो। अलिबाबाले चिनिया सेनासँगको कथित सम्बन्धताका लागि कालो सूचीमा परेका कम्पनीहरूको बढ्दो सूचीबाट आफ्नो नाम हटाउन माग गरेको छ। अमेरिकाले जुन 8 चिनिया सेनालाई सहयोग गर्ने विश्वास गरिएका कम्पनीहरूको सूचीमा अलिबाबाको नाम पनि थपेको थियो। यो सूचीमा बीवाईडी र वाइडु जस्ता चिनिया फर्महरू पनि समावेश थिए। त्यति बेला अलिबाबाले यो पदनामको विरोध गर्न कानूनी कारवाही गर्ने चेतावनी दिएको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलमा ब्राजिलका सुपरस्टार नेइमारले स्कटल्यान्डसँगको खेल खेल्ने भएका छन्। 34 वर्षीय नेइमारले चोटका कारण समूह सीमा यसअघि मोरक्को र हैटीसँगको खेल गुमाएका थिए। ब्राजिल मोरक्कोसँग 1-1 बराबरीमा रोकिएको थियो भने हैटीलाई 3 गोलले हराएको थियो। ब्राजिलका प्रशिक्षक कार्लो एसिलोटीले नेइमारले समूह चरणको अन्तिम खेल पूरा 90 मिनट नै खेल्ने बताएका हुन्। ब्राजिलका लागि सबैभन्दा धेरै 79 अन्तर्राष्ट्रिय गोल गरेका नेइमार गएको मे 7 सान्तोस एफसीबाट खेल्ने क्रममा घाइते भएका थिए। चौथो पटक विश्वकप खेल्न टोलीमा परेका उनी यो हप्ता पूर्ण प्रशिक्षणमा फर्किएका हुन्। ब्राजिल र स्कटल्यान्ड बीचको खेल भोलि बिहान 4:15 सुरु हुनेछ। स्कटल्यान्डले हैटीलाई 1-0 हराएको थियो भने मोरक्कोसँग 1-0 पराजित भएको थियो। 5 पटकको विश्व विजेता ब्राजिल र स्कटल्यान्ड बीच विश्वकपमा अहिलेसम्म 4 पटक भेट भएको छ। 3 खेल ब्राजिलले जित्दा 1 खेल गोलरहित बराबरीमा सकिएको छ। विश्वकपमा आज राति 1:15 2 खेल हुँदैछन्। समूह बीका स्विजर न्युजिल्यान्ड र घरेलु टोली क्यानाडा बीचको खेल रहेको छ। त्यस्तै बोस्निया एन्ड हर्जगोभिना र कतार बीचको खेल पनि राति पाउने 1 बजे रहेको छ। यस्तै बिहान पाउने 4 बजे समूह सीका मोरक्को र हैटी बीचको खेल अमेरिकाको एटलान्टा रङशालामा हुनेछ। त्यस्तै बिहान पाउने 7 बजे 2 खेल हुँदैछन्। समूह ए का दक्षिण अफ्रिका र दक्षिण कोरिया बीचको खेल मेक्सिकोमा हुनेछ भने चेक रिपब्लिक र घरेलु टोली मेक्सिको बीचको खेल पनि मेक्सिको सिटी रङशालामा हुनेछ। चारभन्जाङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपाको महाधिवेशन अन्तर्गत पहिलो चरणमा केन्द्रीय सदस्यका लागि मतदानको तयारी, वरिष्ठ नेता एवं प्रधानमन्त्री शाह काठमाडौँ फिर्ता। आउँदो मौद्रिक नीतिका लागि नेपाल उद्योग परिसंघबाट सुझाव पेश, लय विमुख आन्तरिक आर्थिक गतिविधिलाई चलायमान बनाउने तर्फ ध्यान दिनुपर्नेमा जोड। लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह। चिनिया कम्पनी अलिबाबाले अमेरिका विरूद्ध मुद्दा दायर गर्यो, पेन्टागनको कालो सूचीबाट हटाउन माग। र विश्वकप फुटबलमा ब्राजिलका नेइमारले स्कटल्याण्डसँगको खेल खेल्ने।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका 2 मूर्ति फिर्ता गरिएको छ। न्यूयोर्क स्थित नेपाली महावाणिज्य दूतावासमा आयोजित विशेष हस्तान्तरण समारोहमा न्यूयोर्कको सरकारी वकिलको कार्यालयले पद्म पाणी र नृत्य देवीको मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो। महावाणिज्य दूतावासका अनुसार 13 शताब्दीको काश्य पद्म पाणीको मूर्ति काठमाडौँको थम बहिलको अनुपम कलाकृति मानिन्छ। सन् 1971 र 1977 बीचको समयमा अवैध रूपमा अमेरिका पुर्याइएको अनुमान छ। त्यसै गरी 16 शताब्दीको काठबाट निर्मित नृत्य देवीको मूर्ति ललितपुरको इवाहाबहीको उत्कृष्ट काष्ठकलाको नमूना मानिन्छ। यो मूर्ति सन् 1969 र 1983 बीचमा चोरी गरी अमेरिका लगिएको अनुमान छ। पछि यो मूर्ति न्युयोर्कमा रहेको महानगर संग्रहालयबाट बरामद गरिएको थियो। यी दुवै सम्पदालाई छिट्टै नेपाल पठाउने गरी तयारी भइरहेको छ। सड़क पेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिबीन व्यवसायीहरूको समूहले काठमाडौँको माइतीघरमा आज धरना दिएको छ। बिहान माइतीघर मण्डलामा उनीहरूले धरना दिएका हुन्। राज्यले आफूहरूलाई आफ्नो हातमा भएको सिप पनि प्रयोग गर्न नदिएको धरनामा सहभागी दीपराजले आरोप लगाउनुभयो। सांस्कृतिक कार्यक्रम गर्दा पशुपति क्षेत्र विकास कोष, महानगर प्रहरी, बौद्ध विकास कोष, जनमत प्रहरीले धरपकड गर्ने, कुटपिट गर्ने काम भएको उहाँको आरोप छ। 7 दिनसम्म माइतीघरमा धरना दिने कार्यक्रम रहेको र त्यो अवधिसम्म पनि आफ्ना माग पूरा नभए रिले अनसन सुरु गर्ने उहाँले चेतावनी दिनुभयो। आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा मलेसिया र बेलारुस पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोटका 26 वर्षीय विशाल बानिया, काठमाडौँ महानगरपालिका 14 वस्नी 29 वर्षीय रिजन खड्गी र कैलालीका 23 वर्षीय प्रिन्सी शाह रहेका छन्। विशाल र रिजनले मलेसिया पठाइदिने भन्दै दुईजनाबाट 3,85,000 र प्रिन्सीले बेलारुस पठाइदिने भन्दै एकजनाबाट 20 लाख रुपियाँ लिएर सम्पर्कविहीन भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। काठमाडौँ र ललितपुरबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो। र आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले नेपालका 16 जना यातायात व्यवसायी भारत प्रस्थान गरेका छन्। सार्वजनिक गाडीलाई वातावरण मैत्री बनाउने सरकारी योजनालाई साथ दिन र सार्वजनिक यातायातको विकास गर्ने उद्देश्यले उनीहरू भारतको चेन्नई प्रस्थान गरेका हुन्। भ्रमण दलले चेन्नईमा रहेको विद्युतीय गाडी निर्माता कम्पनी स्विच मोबिलिटीद्वारा उत्पादित 12 मिटर लामो बसको प्रत्यक्ष अवलोकन तथा प्राविधिक अनुसन्धान गर्ने भ्रमण दलका सदस्य सुनिल कुमारले जानकारी दिनुभयो। पूर्व यातायात व्यवस्थापन प्रणालीका अध्यक्ष सुनिल कुमारले भ्रमणबाट प्राप्त हुने प्राविधिक जानकारी र अनुभवले नेपालमा विद्युतीय गाडीको प्रयोगलाई प्रवर्धन गर्न मद्दत पुग्ने बताउनु भएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रासोपाको महाधिवेशन अन्तर्गत पहिलो चरणमा केन्द्रीय सदस्यका लागि मतदानको तयारी, वरिष्ठ नेता एवं प्रधानमन्त्री शाह काठमाडौँ फिर्ता। चोरेर अमेरिका पुर्याइएका 2 मूर्ति नेपाललाई फिर्ता, हस्तान्तरण गरिएका मूर्ति छिट्टै काठमाडौँ ल्याइने। र स्वरोजगारमूलक दृष्टिबिन व्यवसायको समूहबाट काठमाडौँको माइती घरमा धर्ना। अहिलेलाई चार भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: गरेको छु। आत्मसात गर्दै माडीको मौलिक कला सांस्कृतिक जगेर्ना गर्नको लागि माडी प्रगी प्रतिष्ठान मार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि रु 28 लाख बजेट विनियोजन गरेको छु। बागमती प्रदेश स्तरीय मौलिक संस्कृति उत्सव आयोजना गर्नको लागि आवश्यक बजेट विनियोजन गरेको छु। विद्यालयमा अध्ययनरत छात्राछात्रा प्रतिभा प्रस्फुटनका लागि नृत्य प्रतियोगिता, निबन्ध प्रतियोगिता, चित्रकला प्रतियोगिता, सडक स्तरीय नाटक प्रदर्शन, हिजे प्रतियोगिता, हाजिर जफा प्रतियोगिता सञ्चालन गर्न विशेष बजेटको व्यवस्था मिलाएको छु। सङ्घीय नमुना माडी माविको भौतिक पूर्वाधार स्तर उन्नतिका लागि विद्यालय क्षेत्र योजना अन्तर्गत 56 लाख बजेट विनियोजन गरेको छु। नगरपालिकाले दुधमा दिँदै आएको 4 रुपियाँ प्रति लिटर अनुदानलाई बढाई ₹5 प्रति लिटर कायम गरेको छु, जसका लागि ₹57,50,000 बजेट विनियोजन गरेको छु। उत्पादनमा आधारित माछा तथा मासुमा अनुदान कार्यक्रमको लागि ₹15 लाख बजेट विनियोजन गरेको छु। नगर भेटनरी अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने आवश्यकता औषधि तथा उपकरण खरिदको लागि नगरपालिकाको स्रोतबाट 15 लाख बजेट व्यवस्थापन गरेको छु। प्रदेश सरकारको सशस्त्र अनुदान मार्फत वार्ड नम्बर 8 सामूहिक पशुपालन कार्यक्रमको लागि ₹20 लाख बजेट व्यवस्था मिलाएको छु। त्यसै गरी सङ्घीय सरकारको समन्वय अब 82-83 स्थापना भएको भैँसी पकेट विकास कार्यक्रमको निरन्तरताको लागि ₹15 लाख बजेट विनियोजन गरेको छु। उक्त पशुपन्छी तथा मत्स्य पालन कृषक सम्मान कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरेको छु। घाँसमा आधारित पशुपालन कार्यक्रम निरन्तरताका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु। रेबिज मुक्त माडी नगरपालिका निर्माणको लागि व्यवस्था गरेको छु। जलवायु मैत्री असल पशुपालन अभ्यास अवलम्बन गर्दै हर्ड हेल्थ कार्यक्रम पशुहरूमा प्रजनन व्यवस्थापन तथा नस्ल सुधार कार्यक्रमका लागि ₹7 लाख बजेट विनियोजन गरेको छु। यसै वर्ष निशुल्क पशुपन्छी तथा मत्स्य घुम्ती शिविर कार्यक्रम सञ्चालनको लागि आवश्यक बजेट व्यवस्था गरेको छु। समग्रमा नगरपालिकाको स्रोतबाट ₹1,20,00,000 र सङ्घीय तथा प्रदेश सरकारको समेत गरी पशुपन्छी तथा मत्स्य विकासको लागि ₹1,71,50,000 बजेट विनियोजन गरेको छु। नगरपालिकाले कृषिलाई उच्च प्राथमिकतामा राखेको छ र वित्तीय हस्तान्तरण सहित कृषि क्षेत्रको विकासको लागि ₹1,94,00,000 बजेट विनियोजन गरेको छु। चैते धान उत्पादनमा प्रोत्साहन कार्यक्रम अन्तर्गत ₹20 लाख विनियोजन गरेको छु। माटो स्वास्थ्य सुधार कार्यक्रम र रासायनिक विषादी प्रयोग न्यूनीकरण कार्यक्रम सञ्चालन गर्न ₹8 लाख बजेट व्यवस्था मिलाएको छु। कृषि उत्पादनको मूल आधार सिँचाइ प्रणालीमा सुधार भन्ने मान्यतालाई आत्मसात गर्दै मागमा आधारित पाइपलाइन कार्यक्रममा करिब ₹14 लाख बजेट विनियोजन गरेको छु। सतही सिँचाइ कुलो निर्माणको लागि ₹34 लाख बजेट निर्माण गरेको छु। स्वदेशी उन्नत बिउको उपयोगलाई प्रोत्साहन गर्न ₹15,75,000 विनियोजन गरेको छु। साथै कृषि उपजको बजारीकरणका लागि निर्माणधीन कृषि बजारमा कोल्ड रुम लगायत पूर्वाधार निर्माणमा ₹16,50,000 विनियोजन गरेको छु। प्रदेश सरकारको समन्वयमा वार्ड नम्बर 8 सामूहिक ड्रागन फ्रुट खेतीका लागि ₹20 लाख बजेटको व्यवस्था मिलाएको छु। बाँझो जग्गा न्यूनीकरण तथा सदुपयोगको लागि भूमि बैङ्क मार्फत विपन्न लक्षित कार्यक्रमका लागि ₹5,25,000 बजेट विनियोजन गरेको छु। कृषि उत्पादनको लगायत न्यूनीकरण तथा उत्पादन वृद्धि गर्न कृषि यन्त्रीकरण प्रबन्धन कार्यक्रममा ₹10 लाख बजेट विनियोजन गरेको छु। त तरकारी तथा फलफूल खेती प्रबन्धन कार्यक्रमका लागि रु 825,000 बजेटको व्यवस्था मिलाएको छु। नगरपालिकाभित्र रैथाने बाली तथा पारम्परिक खेतीको प्रबन्धन गर्न आवश्यक बजेटको व्यवस्थापन गरेको छु। सङ्घीय सरकारको सहकार्य आलु खेती प्रबन्धनको लागि रु 10,00,000 बजेट विनियोजन गरेको छु। व्यावसायिक तरभुजा खेती प्रबन्धन आवश्यक बजेटको व्यवस्था मिलाएको छु। त्यसै गरी कृषकहरूको बारीमा देखिने रोग किरा नियन्त्रणको लागि रु 3,00,000 बजेट व्यवस्था गरेको छु। माडी नगरपालिकाको प्रथम 5 वर्षीय रोजगार रणनीति योजना अनुसार नगरपालिकाभित्र रोजगारीका अवसर सिर्जना गर्न उपलब्ध अवसरहरूमा लक्षित वर्गको पहुँच अभिवृद्धि गरी रोजगारीको हक सुनिश्चित गर्दै लैजान बजेट विनियोजन गरेको छु। जसका लागि आन्तरिक तथा दिगो तथा उत्पादनशील रोजगारीमा जोड दिँदै व्यवसाय तथा सिपमूलक कार्यक्रममा बेरोजगारी युवाहरूलाई जोड्दै मूल प्रभावकारी लैजान बजेटको प्रबन्धन मिलाएको छु। जसका लागि वित्तीय हस्तान्तरण नगरको आन्तरिक स्रोत सहित रु 31,00,000 बजेट विनियोजन गरेको छु। राष्ट्रिय रोजगार प्रबन्धन कार्यक्रम, लघु उद्यम विकास कार्यक्रम र वित्तीय साक्षरता एवं मनोसामाजिक परामर्शका कार्यक्रमहरूलाई रोजगार सेवा केन्द्र मार्फत व्यवस्थित गर्न आवश्यक बजेट विनियोजन गरेको छु। चालु आवामा सुरु भएको एनसेल टावरबाट शिवदार दिवानगर रायटोल हुँदै कल्याणपुरसम्म बाटो कालोपत्रे योजनालाई निरन्तरता दिनका लागि सङ्घीय सरकार समपूरक अनुदान मार्फत रु 1,90,00,000 र नगरपालिकाको स्रोतबाट 2,85,00,000 गरी रु 4,75,00,000 बजेट व्यवस्था गरेको छु। त्यसै गरी वार्ड नम्बर 1 सेरुवट डाङ्ग्रे खोला कलबाटबाट सिकारीपुर हुँदै आधारभूत विद्यालय वाल्मिकीदेखि वनकट्टा होमस्टे र गोदक धामसम्मको सडक कालोपत्रे सङ्घीय समपूरक अनुदानबाट रु 55,00,000 र आन्तरिक स्रोतबाट 82,50,000 गरी 1,37,50,000 बजेटको व्यवस्था मिलाएको छु। त्यसै गरी वार्ड नम्बर एक स्थित पाण्डव नगर दुर्पति नगरमा लोपन्मुख विपन्न सीमान्तकृतहरूका लागि नमुना आवास निर्माणको लागि सङ्घीय सरकार विशेष अनुदान मार्फत रु 1,46,00,000 बजेट प्रबन्धन गरेको छु। यस नगरभित्रका सडक पुल कजवे नाला आदि जस्ता पूर्वाधार विकास कार्यक्रम अन्तर्गतका नगर स्तरीय योजना तथा कार्यक्रमका लागि 2,51,00,000 विनियोजन गरेको छु। यसै गरी बगही बस पार्कको भौतिक सुधार निर्माणको लागि रु 10,00,000 बजेट व्यवस्था मिलाएको छु। प्रदेश सरकारसँगको समन्वयमा सम्पूरक अनुदान शीर्षकमा वार्ड नम्बर 1 सेरुवादेखि सिकारीपुर त्रिचोक हुँदै कल्याणपुर रातो पहिरोसम्मको बाटो कालोपत्रको लागि 1,20,00,000 र वार्ड नम्बर 9 धम्पुसे चोकबाट नमुना बस्ती हुँदै खरिकुनाबाट 9 नम्बर वार्ड कार्यालय जाने बाटो कालोपत्रका लागि रु 1,20,00,000 नगरपालिकाको स्रोतबाट रु 3,60,00,000 गरी जम्मा 6,00,00,000 विनियोजन गरेको छु। र प्रदेश सरकारको सशस्त्र अनुदान अन्तर्गत वार्ड नम्बर 4 अमरौली गाउँको सडक निर्माण योजनाका लागि रु 50,00,000 बजेटको व्यवस्था मिलाएको छु। 40,00,000 बजेट मिलाएको छु। बैङ्कुटन धाम घाँगर खोला झोलिङ्गे पुल निर्माण कार्यको लागि रु 15,00,000 बजेट व्यवस्था मिलाएको छु। सबै वडाका प्रशासनिक भवन सुविधा सम्पन्न बनाउने नीतिलाई आत्मसात गर्दै वार्ड नम्बर 4 वडा कार्यालय भवन यसै चालु आवामा सम्पन्न भइसकेको र साथै वार्ड नम्बर 1 भवन निर्माणको लागि नगरपालिकाको आन्तरिक स्रोतबाट रु 60,00,000 बजेटको व्यवस्था गरेको छु। स्वास्थ्य माडी, समृद्ध माडी, गुणस्तरीय स्वास्थ्य सेवा सदैव अगाडि भन्ने नारासहित गुणस्तरीय स्वास्थ्य सेवा प्रभाव गर्न बगौँडा अस्पताल र सेवा केन्द्रलाई थप सबलीकरण गरिनेछ। बगौँडा अस्पतालको लागि औषधि तथा उपकरण खरिद, पूर्वाधार भौतिक संरचना सुधारको लागि नगरको आन्तरिक स्रोतबाट 1,32,00,000 रुपैयाँ विनियोजन गरेको छु। वार्ड नम्बर 6 रहेको कल्याणपुर स्वास्थ्य चौकीको सबलीकरणको लागि प्रदेश सरकारको समन्वय रु 15,00,000 विनियोजन गरेको छु। सोमेश्वरगढीमा हेल्थ डेस्क निर्माणको लागि प्रदेश सशस्त्र कार्यक्रम मार्फत रु 30,00,000 बजेट व्यवस्था गरेको छु। त्यसै गरी बहुडा अस्पताल सुदृढीकरण अन्तर्गत ब्लड बैङ्क डायलोसिस सेवाका लागि आवश्यक सामग्री खरिदको लागि प्रदेश विशेष अनुदान मार्फत 70,00,000 बजेटको व्यवस्था मिलाएको छु। सरकारी स्वास्थ्य संस्था अन्तर्गत सञ्चालित 3 सरकारी एम्बुलेन्सहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्नको लागि आवश्यक बजेटको प्रबन्धन मिलाएको छु। घर दैलो स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्न नगरपालिकाको स्रोत मार्फत रु 5,00,000 व्यवस्था गरेको छु। स्वास्थ्य संस्थाको सामाजिक परीक्षण गर्न बजेट व्यवस्था गरेको छु। गुणस्तरीय स्वास्थ्य सेवाका लागि कोल्ड चेन मर्मत सम्भार स्वयं सेविकाहरूलाई प्रोत्साहन थाइलेसिमियाका बिरामीलाई यातायात खर्च एचआइभी सङ्क्रमितलाई पोषण खर्च साथै निःशुल्क वितरण गर्ने औषधिको लागि आवश्यक बजेटको प्रबन्धन मिलाएको छु। आयुर्वेदतर्फ औषधि खरिद आयुर्वेदिक औषधालय तथा आरोग्य केन्द्रको मर्मत सुधारका लागि आवश्यक बजेट विनियोजन गरेको छु। स्वर्णबिन्दु प्रशासन कार्यक्रम सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरेको छु। स्वास्थ्य क्षेत्रमा नगरपालिकाको स्रोत र प्रदेश तथा सङ्घीय सरकारको वित्तीय हस्तान्तरण सहित कुल 8,65,00,000 बजेट व्यवस्था गरेको छु। महिला आदिवासी तथा जनजाति दलित ज्येष्ठ नागरिक द्वन्द्वपीडित बालबालिका अपाङ्गता भएका व्यक्ति तथा विभिन्न समुदायको समग्र उत्थानको लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छ। दलित आय आर्जन महिला सशक्तिकरण आदिवासी जनजाति सांस्कृतिक प्रबन्धन बाल अधिकार संरक्षण तथा लैङ्गिक समानता प्रबन्धनका कार्यक्रम अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण ज्येष्ठ नागरिकसँग सिकाइ आर्दन प्रदान कार्यक्रम तीर्थटन कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेटको प्रबन्धन मिलाएको छु। असहाय बालबालिका र बेपत्ता परिवारका आश्रित महिलाहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न आवश्यक बजेट व्यवस्था गरेको छु। यी क्षेत्रको लागि समग्र कुल रु 55,00,000 विनियोजन गरेको छु। जस अन्तर्गत अपाङ्ग महिला बालबालिका जस्ता ज्येष्ठ नागरिक लक्षित कार्यक्रमको लागि रु 25,00,000 दलित लक्षित कार्यक्रमका लागि रु 15,00,000 आदिवासी जनजाति लक्षित कार्यक्रमका लागि रु 15,00,000 बजेट विनियोजन गरेको छु। लक्षित कार्यक्रम अन्तर्गत विपन्न दलित शौचालय निर्माणको लागि आवश्यक बजेट विनियोजन गरेको छु। दलित आदिवासी तथा जनजाति महिला तथा अपाङ्गता भएका व्यक्ति तथा समुदायका लागि लोकसेवा तथा शिक्षक सेवा सम्बन्धी कक्षा सञ्चालनका लागि बजेट विनियोजन गरेको छु। लैङ्गिक हिंसामा परेका वर्ग समुदायको उद्धार गर्नको लागि वार्ड नम्बर 6 सेफ हाउस व्यवस्थापनको लागि निरन्तर दिने आवश्यक बजेट प्रावधान मिलाएको छु। पर्यटन माडी विकासको प्रमुख सम्भावना हो। समग्र पर्यटन विकासको लागि नगरपालिकाको स्रोतबाट रु 15,00,000 बजेट विनियोजन गरेको छु। विपद जोखिम न्यूनीकरण विपद पूर्व तयारी प्रतिकार्य तथा सम्भावित मानव वन्यजन्तु द्वन्द आग लागि बाढी हावाहुरी लगायतको विपद व्यवस्थापन तथा वातावरण संरक्षण हरित सडक कार्यक्रमका लागि रु 75,00,000 बजेट विनियोजन गरेको छु। वातावरण मैत्री वडा घोषणा तथा हरियाली कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरेको छु। सुशासनको प्रत्याभूति दिलाउन कर्मचारीको सिप र क्षमता विकास कार्यक्रम सञ्चालनको लागि बजेट विनियोजन गरेको छु। नगरपालिकामा कार्यरत अस्थायी करार कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न रु 75 लाख बजेट विनियोजन गरेको छु। स्थायी कर्मचारीहरूको थप प्रोत्साहनको लागि रु 55 लाख बजेट विनियोजन गरेको छु। नगरपालिका अन्तर्गतमा समग्र प्रशासनिक स्वास्थ्य तथा विद्यालयहरूमा डिजिटल हाजिर अनिवार्य गर्न बजेटको प्रबन्धन मिलाएको छु। तथ्याङ्कमा आधारित विकासका लागि माडी नगरपालिकाको नगर परिचित निर्माण गर्न रु 17 लाख बजेट विनियोजन गरेको छु। महिला, आदिवासी तथा जनजाति, दलित, ज्येष्ठ नागरिक, द्वन्द्वपीडित बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदायको समग्र उत्थानको लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु। अन्तमा चालु अबको हालसम्मको आय व्ययको विवरण, आगामी आर्थिक वर्षको विषय क्षेत्रगत योजनागत बजेटको अनुमानित विवरण समेटेको वार्षिक योजना पुस्तिकामा समावेश गरिएको छ। प्रस्तुत बजेट तर्जुमा गर्ने प्रक्रियामा प्रत्यक्ष तथा के हो परोक्ष रूपमा सहयोग पुर्याउनु हुने नगर प्रमुख ज्यू, कार्यपालिका सदस्यजीहरू, नगरसभा सदस्यजीहरू, विज्ञ महानुभावहरू, राजनीतिज्ञ लगायत सम्पूर्ण नगरवासी दाजुभाइ तथा दिदीबहिनी एवं अरत्र खट्ने कर्मचारी मित्रहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। धन्यवाद।
1: सोभेश्वर डाँडा चढे जस्तो लाग्यो।

धन्यवाद उपप्रमुखज्यू। हामी भर्खरै बजेट वक्तव्य प्रस्तुत भइसकेको छ। अब म बजेट वक्तव्य उपर छलफलमा सहभागी भइदिनको लागि मान्य सदस्यज्यूहरूलाई नाम टिपाउनको लागि अनुरोध गर्न चाहन्छु।

0: हस् धन्यवाद। बजेट वक्तव्यमाथि आफ्नो धारणा सल्लाह सुझाव राखिदिनु हुनको लागि वडा नम्बर 9 का वडा सदस्य मोहन सिंह सेङताङज्यूलाई म समय प्रदान गर्न चाहन्छु।
1: सभाध्यक्षज्यू, समयको लागि धन्यवाद छ। अस्तिको नगरसभामा मैले एउटा कुरा बोलेको थिएँ, त्यसको जवाब सुनेर अलिकति बढी नै बोलेछु कि जस्तो लाग्यो पनि हो मलाई मनमा नै। नियत नभएपछि नीति तथा कार्यक्रममा नआउने कुरा मैले जुन गरेको थिएँ त्यतिखेरको जवाबमा चाहिँ नि हामी एउटै बराबर अधिकारभित्रका हामी नगरसभा सदस्य हौँ भन्नुभयो, मलाई पनि चित्त बुझ्यो। आज त्यही अधिकार त्यही कुरालाई लिएर थोरै मैले चाहिँ भन्न खोजेको, अब छलफलमा जाउँ। हनुमान झुलाको विषयमा यहाँ बजेट हेरिरहँदा र त्यसको चाहिँ नि केही कार्यक्रमहरू हेरिरहँदा मैले काहीँ पनि एउटा अक्षर पनि देखिनँ, अङ्क देखिनँ भनौँ न, अक्षर त देखियो अङ्क देखिनँ। त्यो अङ्क चाहिँ नि यसो थपिदिउँ न त, मैले कतै पनि एउटा कार्यक्रम पनि देखिनँ, छलफल गरौँ। तपाईँहरूलाई के लाग्छ, चार वर्ष भयो मैले हरेक नगरसभामा उठाएकै छु, नगर स्तरीय बजेटमा हामीलाई खोइ एक वर्ष बित्यो, दोस्रो वर्ष बित्यो, तेस्रो बित्यो, चौथो बित्यो, अब सकियो, तैपनि अङ्कमा देखिएन नगर स्तरीय बजेट। मैले बारम्बार उठाएको छु मान्य सदस्यज्यूहरू, यो विषयमा तपाईँहरूलाई कस्तो लाग्छ त्यो तपाईँहरूसँग आफ्नो आफ्नो धारणा विषय हुनसक्छ। मलाई चाहिँ यो एकदम नमजा लागिरहेको छ, यो सम्मानित नगरसभामा मैले यो कुरा राखिराख्दा कुनै पनि सालमा कुनै पनि अङ्क देखिएन, हरेक पटक उठाउँदा पनि। यति भन्न चाहे अब छलफलमा जाउँ, केही अङ्क चाहिँ नि यसमा राख्न मिल्ने हो भने राखौँ, होइन भने हनुमान झुला मैले अस्तिको नगरसभामा जुन बोलेको थिएँ त्यो आशयलाई तपाईँहरूले पक्कै पनि मनन गर्नुभएको होला, यो पटक पनि आएन भने कहिले आउने? पक्कै पनि अहिले यहाँ हुनुभएको नगरसभाका सभाध्यक्षज्यू, सम्मानित नगर उपप्रमुखज्यू, उहाँहरूले आफ्नो चुनावी माहौलमा अथवा उहाँहरूले अहिले जितेर आउनुभयो, भोट माग्न जाने बेलामा पक्कै पनि केही न केही एजेन्डा थियो होला लाग्छ छ मलाई। अहिले सबै कुरा किन राख्नु पऱ्यो, ती एजेन्डाहरूमा के काम भयो हनुमान झुलाको विषयमा, कति बजेट हाल्नुभयो, कुन शीर्षक, अहिले हनुमान झुलामा ती ठाडा बाटोहरूमा एम्बुलेन्स जान सक्दैन, अहिले पनि अहिले मूल बाटोमा चाहिँ धन्न केही भएको छ काम, अहिले जुन यो सङ्घीय बजेटबाट, तर ठाडा बाटोहरूमा अहिले पनि एम्बुलेन्स चल्दैनन्, त्यहाँ चाहिँ यस्तो गाह्रो छ। अब अहिले यही वर्ष यही अस्ति भर्खरैको नीति तथा कार्यक्रममा मैले हेरेको चाहिँ नि मुहानदेखि मुखसम्म स्वच्छ खानेपानी, अहिले चाहिँ नि खानेपानीको विषयमा कतिसम्म चाहिँ नि उ छ, प्रत्येक टोलमा जानुपर्छ खानेपानीको विषयमा, यति जटिल छ खाने।

0: 뻑쳐 너 삐뻑쳐 서대인이 뻑쳐
1: 소디스 FM 트리아노비토플루 2메가헤르츠

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन
0: स्वदेश एफएम 93.5।

0: 너 먹쳐 너 비벅쳐 서대인 니스벅쳐
1: So this FM 300 BTW 2MHz

शैली र प्रस्तुतिकरणमा विशेष सावधानी अप्नाउनु पर्ने विज्ञहरूको सुझाव छ। काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा 5,27,00,00,000 रुपियाँ बचत रकम फिर्ताका निम्ति आवश्यक प्रयास गरिदिन 6,000 बचतकर्ताले आवेदन गरेका छन्। सहकारी विभागले बचत फिर्ता गरिदिने बारेको निवेदनहरूको संख्या बढ्दै जान थालेको जानकारी दिएको छ। वैशाख 17 हालसम्म रकम फिर्ता गरिदिन माग गरेका छन्। विभाग प्रमुख ध्रुव कुमार काफ्लेले दैनिक करिब 30 उजुरी गर्ने गरेका र धेरै निवेदक साना बचतकर्ता रहेको जानकारी दिनुभयो। पछिल्लो समय काठमाडौँ महानगरपालिकाले आएका उजुरीकै आधारमा समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ। सरकारले एक विद्यालय एक नर्स कार्यक्रम देशभरिका 1,546 सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक हिरा देवी निरौलाका अनुसार बालबालिकाको उपचारको व्यवस्था गर्न नर्स राखिएको बताउनुभयो। ती मध्ये 327 सङ्घीय सरकार र बाँकी प्रदेश तथा स्थानीय तहको सरकारको समन्वयमा नर्स राखिएको छ। विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम मार्फत एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरेर बालबालिका स्वास्थ्य सेवा उपलब्ध गराइएको उहाँले बताउनुभयो। नर्सले विद्यार्थीको पोषणको अवस्था, विद्यालय आए नआएको जानकारी, रक्त अल्पताको परीक्षण लगायतका काम गर्ने समेत जनाइएको छ। सरकारले आर्थिक वर्ष 2076-77 विद्यालयमा स्वास्थ्य समस्या समाधान गर्न र विद्यार्थीका माध्यमबाट अभिभावकलाई स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले एक विद्यालय एक नर्स कार्यक्रम बागमती प्रदेशबाट पाइलट कार्यक्रमको रूपमा सुरु गरेको थियो।

समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय समाचार। चीनले अमेरिका र इरान बीच सम्पन्न समझदारी पत्र एमओयू को संरक्षण तथा प्रभावकारी कार्यान्वयनमा दुवै पक्षले प्रतिबद्ध हुनुपर्ने जनाएको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिका र इरानले एकअर्काको सार्वभौम सत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने र सैन्य कारवाही नगर्ने र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धतासहित समझदारी पत्रमा हस्ताक्षर गरेको बताउनु भएको हो। उहाँले समझदारी पत्रले अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्दै त्यसको संरक्षण र कार्यान्वयन दुवै पक्षको साझा जिम्मेवारी भएको समेत बताउनु भएको छ। प्रवक्ता गुओले क्षेत्रीय शान्ति र स्थायित्वको शीघ्र पुनस्थापनाका लागि चीन आफ्नो तर्फबाट आवश्यक सहयोग गर्न तथा रचनात्मक भूमिका निर्वाह गर्न तयार रहेको समेत स्पष्ट पार्नु भएको छ। संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल मारियानो गोस्रीले इरानका आणविक सम्वर्धन केन्द्रहरूमा आफ्ना निरीक्षकहरूले पुनः पहुँच पाउने सङ्केत गर्नुभएको छ। अमेरिका र इरान बीच भएको अन्तरिम समझदारी अनुसार ती केन्द्रहरूको निरीक्षण हुने उहाँले बताउनु भएको छ। युद्धपछिको आणविक विवाद समाधानतर्फ महत्त्वपूर्ण प्रगति भएको देखाइएको छ। जापानको फुकुसिमा दाइची आणविक ऊर्जा केन्द्रको भ्रमणका क्रममा पत्रकारसँग कुरा गर्दै ग्रोसीले अमेरिका र इरान बीच भएका केही परस्पर विरोधी अभिव्यक्तिहरूलाई शब्दहरूको युद्धको संज्ञा दिनुभएको हो। दुवै देशका राष्ट्रपतिले हस्ताक्षर गरेको समझदारी पत्रमा आईएएद्वारा निरीक्षण गरिने कुरा स्पष्ट रूपमा उल्लेख गरिएको बताउनु भएको छ। युरोपका धेरै देशमा गर्मी अति बढेर तातो हावा चलेपछि सतर्क रहन चेतावनी जारी गरिएको छ। अत्यधिक गर्मीले स्वास्थ्यमा नकारात्मक प्रभावहरू निम्त्याउन सक्ने अवस्था रेड वार्निङ जारी गर्ने गरिन्छ। युरोपका कतिपय देशमा गर्मी 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको जनाइएको छ। त्यस्तै फ्रान्सका कतिपय स्थानमा मंगलबार 43 डिग्री सेल्सियस भन्दा बढी तापक्रम पुगेको थियो। यस्तै युरोपका कतिपय देशमा 41 डिग्रीसम्म समेत तापक्रम पुगेको बताइएको छ। बेलायत सरकारले आज र भोलि गर्मी उच्च हुने भएकाले आवश्यक सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ। फ्रान्स, स्पेन र इटलीमा पनि रेड हिट अलर्ट जारी गरिएको छ। जर्मनी र स्विजरल्यान्डले पनि आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्। फ्रान्समा पछिल्ला दिनहरूमा गर्मी छल्नका लागि पौडी खेल्न गएका मध्ये कम्तीमा 40 जना व्यक्ति

0: कुण्डीमा 50 किलोवाट क्षमतादेखि 201 किलोवाट क्षमतासम्मका विभिन्न ढाँचाका विद्युतीय सवारी साधन आयात भएका छन्। यस अवधिमा 50 किलोवाट क्षमताका 3,680 51 100 किलोवाट सम्मका 6,357 विद्युतीय सवारी साधन आयात भएको भन्सार विभागले जनाएको छ। धान रोपाईको मुख्य महिना असारको पहिलो हप्ता बित्दासम्म देशभर करिब 1,37,000 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। हालसम्म देशभर करिब 10% क्षेत्रफलमा रोपाई भएको कृषि विभागले जनाएको छ। यो अघिल्लो वर्षको तुलनामा 0.4% बढी क्षेत्रफलमा रोपाई भएको हो। असार 8 गतेसम्मको तथ्याङ्क अनुसार सबैभन्दा बढी कर्णाली प्रदेशमा 22.8% र सबैभन्दा कम बागमती प्रदेशमा 2.3% क्षेत्रफलमा रोपाई भएको छ। यस्तै धान उत्पादनको मुख्य क्षेत्र मधेस प्रदेशमा करिब 5% मात्रै रोपाई भएको कृषि विभागका निर्देशक प्रकाश कुमार सञ्जेलले नेपालमा करिब 13,81,000 हेक्टर क्षेत्रफलमा रोपाई हुने गरेको छ। यस वर्ष ढिला गरी मनसुन सक्रिय भएकाले देशका अधिकांश ठाउँमा रोपाईका लागि आवश्यक वर्षा हुन सकेको छैन। मध्य प्रदेशमा यस वर्ष आँपका बगैंचाको क्षेत्रफल बढे पनि कुल उत्पादन भने घटेको छ। तुलनात्मक रूपमा चालु आर्थिक वर्षमा मध्य प्रदेशमा आँप खेतीको क्षेत्रफल 2,694 हेक्टरले बढे पनि उत्पादन 46,800 मेट्रिक टनले घटेको कृषि विकास निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार यस वर्ष सबैभन्दा बढी 12 प्रति हेक्टर 13.80 मेट्रिक टन र सबैभन्दा कम सर्लाहीमा प्रति हेक्टर 6.20 मेट्रिक टनका दरले आँप उत्पादन भएको छ। उन्नत जातका बिरुवाको प्रयोग, बगैंचा व्यवस्थापन तथा सिंचाइ प्रणालीमा सुधार आए पनि हावाहुरी र रोग किराले क्षति पुर्याउँदा उत्पादन घटेको कृषि विज्ञ दिनेश यादवले बताउनुभयो। नेपाली बजारमा बुधबार सुन चाँदीको मूल्य घटेको छ। मंगलबार तोलामा 1,600 रुपियाँले घटेको सुनको मूल्य बुधबार प्रति तोला 3,600 रुपियाँले घटेको छ। बुधबार सुन प्रति तोला 2,83,500 रुपियाँमा किनबेच भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै बुधबार चाँदीको मूल्य प्रति तोला 1,005 रुपियाँले घटेर तोलाको 4,485 रुपियाँमा कारोबार भएको छ।
1: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार रमेश टमट्टाबाट।
2: विश्वकप फुटबलमा आज राति समूह चरणका अन्तिम खेल हुँदैछन्। आज क्यानाडा र स्विजरल्याण्ड बीचको खेल बीसी प्लेस भ्यानकुभर र बोस्निया र कतार बीचको खेल सिटल स्टेडियममा हुँदैछन्। नेपाली समय अनुसार दुवै खेल राति 1:15 हुँदैछन्। यसअघि आज भएका खेलमा अफ्रिकी टोली घानाले फिफा विश्वकपको उपाधि दावेदार इङ्ल्याण्डलाई बराबरीमा रोकेको छ। समूह एल अन्तर्गत अमेरिका स्थित बोस्टन रङ्गशालामा आज बिहान भएको खेलमा घाना र इङ्ल्याण्डले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन्। प्रतिस्पर्धात्मक खेलका दुवै टोलीले गोलका लागि अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्। बराबरी सँगै दुवै टोलीले दुई खेलबाट समान 4-4 अङ्क बनाएका छन्। दुवै टोलीको नकआउट पुग्ने सम्भावना बलियो छ। कोलम्बिया फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरेको छ। समूह के अन्तर्गत मेक्सिको ग्वाडालाहारा फुटबल रङ्गशालामा आज बिहान भएको खेलमा कोलम्बियाले कङ्गोलाई 1-0 गोलले हरायो। प्रतिस्पर्धात्मक खेलमा कङ्गोलाई जिताउन डेनियल मुनोजले 76 मिनटमा गरेको गोल निर्णायक बनेको थियो। लगातार दोस्रो जित सँगै 6 अङ्क बनाएको कोलम्बिया शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको पोर्चुगलको 4 अङ्क छ। उसुका स्टार विजय सिन्जाली र कराटेकी एरिका गुरुङ एनओसी अवार्ड 2026 सर्वश्रेष्ठ खेलाडी घोषित भएका छन्। नेपाल ओलम्पिक कमिटीले विश्व ओलम्पिक दिवसका अवसरमा मंगलबार राति पुरुषतर्फ विजय र महिलामा एरिकालाई एनओसी अवार्ड प्रदान गरेको हो। यस्तै कराटे प्रशिक्षक कुशल श्रेष्ठ उत्कृष्ट पुरुष प्रशिक्षक र कबड्डीकी हरिना थापा उत्कृष्ट महिला प्रशिक्षक चुनिएकी छिन्। एनओसी उत्कृष्ट युवा खेलाडी बक्सिङका नुर्बु थेन्डुप शेर्पा र टेनिसकी शिवाली गुरुङ खेलाडी घोषित भए। हरेक विधाका विजेतालाई अवार्ड सहित 50,000 रुपियाँ प्रदान गरिएको थियो। हरेक वर्ष जुन 23 तारिखमा ओलम्पिक दिवस मनाउने क्रममा एनओसीले अवार्ड कार्यक्रम गरेको हो। जनकपुर धाममा जारी रहेको निको कप महिला T20 राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको दुई खेलमा एपीएफ र बागमती प्रदेशको महिला टिम विजयी भएको छ। मध्य प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेस खेलकुद परिषद तथा नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा जनकपुर धामको निर्माणाधीन राम जानकी बहुद्देशीय अन्तर्राष्ट्रिय रङ्गशालामा भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई एपीएफका विभागीय टिमले 7 विकेटले पराजित गरेको हो। पहिलो ब्याटिङ गर्दै सुदूरपश्चिम प्रदेशका महिला क्रिकेट टिमले 18 ओभर खेल्दै 10 विकेटको क्षतिमा 67 रन बनाएका थिए। यसै गरी दोस्रो खेलमा बागमतीले गण्डकी प्रदेशलाई 90 रनको फराकिलो अन्तरले पराजित गरेको छ।
1: अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी विभागका थोरै स्थान तथा लुम्बिनी, कडाली र सुदूरपश्चिम प्रदेशको हिमाली विभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनु साथै उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 29.5, न्यूनतम 20.8 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम तापक्रम 30.6, न्यूनतम 20.2 डिग्री सेल्सियस, पोखराको अधिकतम तापक्रम 32, न्यूनतम 19 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम तापक्रम 37.3, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर र दिपायलको अधिकतम तापक्रम 36.6, न्यूनतम 21.2 डिग्री सेल्सियस, वर्षा 1 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि आज राति 8:30 बजेदेखि मतदान हुँदै तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागको अनुरोध। देशभर करिब 10% धान रोपाई सम्पन्न। गत वर्षको तुलनामा रोपाई 0.4% बढेको कृषि विभागको तथ्याङ्क। अमेरिका र इरान बीच भएको समझदारीको प्रभावकारी कार्यान्वयनमा दुवै पक्ष प्रतिबद्ध हुनुपर्नेमा चीनको जोड। र फिफा विश्वकप फुटबलमा आज राति समूह चरणका अन्तिम खेल हुँदै राति 1:15 बजे क्यानाडा र स्विट्जरल्यान्ड तथा कतार र बोस्निया हर्ज गोभिना प्रतिस्पर्धा गर्दै। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। राति 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
4: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा आङ्गी क्याम्पस रहेको
3: भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
4: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
3: प्रवेश परीक्षा साउन 1 साता, भर्ना साउन 2 साता र कक्षा सञ्चालन साउन 3 सातादेखि।
4: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
3: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
4: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
3: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
4: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
3: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
4: निःशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निःशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडी न्यू कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
5: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
4: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजीत कुवर फोन 9802421343 र 9814829230।
4: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
3: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
4: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
3: सम्पर्क 9845531034 र 9743443915। सिप हुन्छ साथमा रोजगारी हातमा।
4: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
6: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माणिक चितवनमा एसएई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
7: अध्यापन हुने विषयहरू डिप्लोमा कृषितर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
8: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
9: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
4: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 9855-39122 र 9855-39123। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
3: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
4: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा,
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
3: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
4: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
3: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
4: बाल बुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
3: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
4: गर्भमा रहेको बच्चाको बुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
3: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
4: भेन्टिलेटर सेवा,
3: होल बडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
3: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656-5853-5853।
10: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रासोपा महाधिवेशन जारी। नेतृत्व चयनका लागि आज राति 8:30 बजेदेखि विद्युतीय मतदान। 80 मेसिन तयारी अवस्थामा।
1: हामी कहाँ अचेलभरि बजेटिङ गर्ने भनेको चाहिँ रिचुअल जस्तो हो यो हाम्रो बजेटिङ गर्ने तरिका। एउटा त तपाईँको चाहिँ नि ग्रास रुटमा के छ, दुःख के हुन्, समस्या के हुन् भन्दाखेरि पनि कपी गर्ने, पेस्ट गरिदिने।
0: अन्तिम दिनमा पनि 75% स्थानीय तह बजेट विहीन। वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न। गण्डकी कोशी सबैभन्दा पछाडि। 6 महानगरको बजेट भने निर्धारित समयमै। रोजगारदातामाथि कडा कारवाही हुने सरकारको चेतावनी।
2: अथवा शारीरिक र मानसिक हिसाबमा चाहिँ थप समाधान गर्न नसक्ने अवस्थामा पुगिसकेपछि उसको जीवन रक्षाको लागि श्रममा आबद्ध भएकै समयमा एउटा सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्छ।
0: तराईमा गर्मी बढ्दै, 3 दिन उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह। आज मनसुन प्रतिकार्य कमान्ड पोस्टको पहिलो बैठक सम्पन्न। पूर्व तयारी तीव्र बनाउन निर्देशन।
3: सिडिएको अध्यक्षता भएको जिल्ला सुरक्षा समितिले नै निर्णय गरेर आवश्यकताको आधारमा ती सडकहरू चाहिँ यदि चाहिँ खतरा छ, जोखिमपूर्ण छ भने त्यो बन्द गर्न सक्ने र त्यसका लागि हामीले गृह मन्त्रालय मार्फत सबै 17 जिल्लामा चाहिँ त्यो सर्कुलेसन गर्ने भनिन्छ।
0: र अत्यधिक गर्मीका कारण बेलायतका 1000 विद्यालय बन्द। विश्वकपमा आज राति समूह बी का 2 खेल हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: स्थानीय तहका बजेटहरू आइरहेका छन्। कतिपय तहको बजेट आउन बाँकी छ। धेरैजसो स्थानीय तहले विभिन्न भौतिक पूर्वाधारमा बजेट छुट्याउने गरेका छन्। भ्युटावरदेखि स्वागतद्वारसम्म, पक्की पुलदेखि सामान्य सडकसम्ममा पनि अहिले स्थानीय तहहरू लागिरहेका छन्। एकअर्काको सिको गर्ने र ग्रामीण निर्माण र तालिम लगायतका क्षमता विकासमा धेरै खर्च गर्ने गरिएको छ। यस्ता खर्चभन्दा दिगो विकासका खर्चहरूमा स्थानीय तह लाग्नु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
5: आगामी आर्थिक वर्ष 2083-84 शुरू हुन 20 दिन मात्रै बाँकी रहँदा देशभरका अधिकांश स्थानीय तहले अझै बजेट पेश गर्न सकेका छैनन्। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार 753 स्थानीय तहमध्ये केवल 188 स्थानीय तहले मात्रै बजेट पेश गरेका छन् भने 565 स्थानीय तह अर्थात 75.03% बजेट सार्वजनिक गर्न सकेका छैनन्। स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन अनुसार स्थानीय तहहरूले असार 10 गतेभित्र गाउँसभा वा नगरसभामा आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने व्यवस्था छ। तर आज अन्तिम दिनसम्म आइपुग्दा समेत 4 मध्ये 3 स्थानीय तहले अझै बजेट पेश गरेका छैनन्। बजेट पेश गर्ने स्थानीय तहको अनुपातमा गण्डकी प्रदेश 32.9% सहित पहिलो स्थानमा छ। 85 स्थानीय तहमध्ये 28 वटाले बजेट पेश गरेका छन्। त्यसपछि सुदूरपश्चिम प्रदेश 28.4%, कर्णाली प्रदेश 27.8%, बागमती प्रदेश 26.1%, मध्य प्रदेश 25% र लुम्बिनी प्रदेश 22.9% रहेका छन्। सबैभन्दा कमजोर अवस्था कोशी प्रदेशको देखिएको छ, जहाँ 137 स्थानीय तहले केवल 23 स्थानीय तहले मात्रै बजेट पेश गरेका छन्। स्थानीय शासनका जानकारहरूका अनुसार बजेट निर्माणमा राजनीतिक विवाद, योजना छनौटमा दलगत खिचातानी, स्रोत अनुमानमा अन्यल तथा जनप्रतिनिधिबीच सहमति नजुट्दा ढिलाइ भएको हो। समयमै बजेट पेश नभए आर्थिक वर्ष शुरू भएपछि पनि बजेट स्वीकृत नहुने अवस्था आएमा खर्च व्यवस्थापन र कार्यक्रम सञ्चालनमा अन्यल सिर्जना हुने विज्ञहरूको भनाइ छ। सीआईएनसँग कुरा गर्दै अर्थविद हरि रोकाले भन्नुभयो,
1: सबभन्दा पहिलो कुरा त समयमा बजेट नल्याउँदाखेरि कार्यान्वयनमा लैजान ढिलो हुन्छ, त्यो एउटा पहिलो कुरा त त्यही भइहाल्छ। दोस्रो कुरा के हो भन्नुहुन्छ भने हामी कहाँ अचेलभरि बजेटिङ गर्ने भनेको चाहिँ रिचुअल जस्तो हो यो हाम्रो बजेटिङ गर्ने तरिका। एउटा त तपाईँको चाहिँ ग्रास रुटमा के छ, दुःख के हुन् समस्या के हुन् भन्दाखेरि पनि कपी गर्ने पेस्ट गरिदिने पुरानोलाई दुरुस्त सार्ने र त्यसलाई चाहिँ तपाईँको अलिकति अङ्कमा थपघट गरिदिने त्यस्तो खालको एउटा स्थिति बन्न थाल्यो एउटा त्यसलाई पनि समयमा नल्याउँदाखेरि कार्यान्वयन हुन सक्ने अवस्था रहेन अब यसपालिको यो स्थानीय तहको वा स्थानीय सरकारले जुन ल्याएका छन् बजेट अब त यो त तपाईँ चाहिँ अब यो एक वर्ष मात्रै बाँकी रहेछ कार्यकाल पनि अब यो अन्तिमै बजेट हो भन्दा पनि हुन्छ र यो अन्तिम बजेटका लागि उहाँहरूले तपाईँको चाहिँ जुन छिटो ल्याउनु हो भने त्यसलाई कार्यान्वयनमा लैजानको लागि सहज हुन्छ
5: आज दिनभरमा केही स्थानीय तहले बजेट पेश गरे पनि ठूलो संख्यामा स्थानीय तह समय सीमाभित्रै बजेट पेश नगर्न नसक्ने अवस्थामा रहेका छन् अघिल्ला वर्षहरूमा समेत यस्ता समस्या देखिने गरेको थियो यसैबीच देशका सबै छ महानगरपालिकाले भने आर्थिक वर्ष 2083-84 लागि समयमै बजेट सार्वजनिक गरेका छन् बजेटमा शहरी पूर्वाधार विकास स्वास्थ्य सेवा कृषि आधुनिकीकरण सामाजिक सुरक्षा युवा स्वरोजगार र कर छुटलाई प्राथमिकता दिइएको छ काठमाडौँ महानगरपालिकाले 25,88,00,00,000 रूपियाँ भन्दा बढीको बजेट ल्याउँदै सबैभन्दा ठूलो बजेट प्रस्तुत गरेको छ भने विराटनगर महानगरपालिकाले 3,56,00,00,000 रूपियाँको बजेट सहित सबैभन्दा सानो बजेट ल्याएको छ ललितपुरले 7,48,00,00,000 पोखराले 7,15,00,00,000 भरतपुरले 5,51,00,00,000 र वीरगंजले 4,42,00,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ काठमाडौँले घर दैलोमै नागरिकता सेवा र युवा स्वरोजगार कार्यक्रमलाई प्राथमिकता दिएको छ भने ललितपुरले कर छुट र ज्येष्ठ नागरिक भत्ताको व्यवस्था गरेको छ भरतपुरले अधुरा आयोजना र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई गति दिने योजना अघि सारेको छ वीरगंजले कृषकलाई 50% अनुदानमा उन्नत गहुँको बिउ वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ भने विराटनगरले महिला उद्यमी व्यवसाय दर्ता तथा नवीकरणमा 25% छुट दिने नीति लिएको छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज राति 8:30 विद्युतीय मतदान हुने भएको छ निर्वाचन आयोगका अनुसार मतदानका लागि 80 विद्युतीय मतदान मेसिन तयारी अवस्थामा राखिएका छन् प्रतिनिधिहरूले विद्युतीय प्रणाली मार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ एक प्रतिनिधिले मतदान गर्न करिब 10-15 मिनट लाग्ने अनुमान गरिएकाले राति 8:30 मतदान प्रक्रिया शुरू गर्ने तयारी गरिएको आयोगका सदस्य गोपाल सापकोटाले सिआइएनसँग बताउनुभयो
6: दाय विरोधको फर्म ठ्याक्कै भर्खर सक्यो उम्मेद्वारको त्यही त अब सक्यो अब यसलाई चाहिँ तपाईँको यो यहाँ हेरेर तपाईँको दाय विरोधको प्रकृति हेरेर अब फाइनल उम्मेद्वारको लिस्ट निकालिन्छ अनि त्यो अनुसार त्यो तपाईँको इलेक्ट्रोनिक भोटिङ मिसिनलाई लिस्ट दिइन्छ अनि त्यसको 3-4 घन्टा उनीहरूलाई तपाईँको त्यो अपडेट गर्न लाग्छ अरे त्यो मिसिनलाई अनि त्यसपछि भोटिङ सुरु हुन्छ लगभग अब मेरो विचारमा धेरै छैन यो 20-30 होला अब यसलाई चाहिँ हटाउन पर्ने तपाईँको नाम सचाउन पर्ने के के छ यसलाई तपाईँको सचाइन्छ अनि त्यसपछि तपाईँको फाइनल लिस्ट भयो त्यसलाई टालिन्छ अब भनौँ के अरे प्रकाशित गरिन्छ अनि त्यसपछि त्यो लिस्ट चाहिँ तपाईँको हाम्रो 3-4 घन्टा ढिलो हुनेछ 10:30-11:30
5: मतदान अघि प्रतिनिधिहरूलाई प्रणालीबारे जानकारी गराउन र मतदान प्रक्रिया सहज बनाउन डेमो अभ्यास समेत सञ्चालन गरिएको थियो सरकारले श्रमिकलाई तोकिएको न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कानूनी कार्यवाही गर्ने चेतावनी दिएको छ युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले श्रमिकलाई सरकारले निर्धारण गरेको न्यूनतम ज्याला भन्दा कम पारिश्रमिक दिनु कानून विपरीत हुने भन्दै त्यस्ता रोजगारदातामाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइने बताउनुभयो
2: न्यूनतम ज्याला प्रत्येक मानिसले पाउनुपर्छ त्यसैले नेपाल सरकारले न्यूनतम ज्यालाको सुनिश्चितता गरेको छ त्योभन्दा कम ज्याला दिएर काममा लगाउनु भनेको चाहिँ कानून विपरीत हुन्छ र त्यो चाहिँ कानूनका विभिन्न बुदाहरू आकर्षित हुने सम्भावनाहरू हुन्छ त्यस्तै गरी प्रत्येक एउटा श्रमिकले सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्छ उसले श्रममा रहन्जेलसम्म पनि आफ्नो व्यवसाय आफ्नो चाहिँ श्रमको सुरक्षा व्यवसायको सुरक्षाको कुरा हुन्छ र आफ्नो एउटा जीवनपछि पनि त्यो श्रमबाट बाहिर निस्किसकेपछि अथवा शारीरिक र मानसिक हिसाबमा चाहिँ थप श्रमदान गर्न नसक्ने अवस्थामा पुगिसकेपछि उसको जीवन रक्षाको लागि श्रममा आबद्ध भएकै समयमा एउटा सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्छ
5: तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दै गएपछि जल तथा मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमविदहरूका अनुसार आगामी तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा लू चल्ने सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा पनि तापक्रम थप बढ्न सक्ने अनुमान गरिएको छ। विभागले धनगढीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस तथा नेपालगंज र भैरहवामा 41 डिग्री सेल्सियससम्म पुग्ने सक्ने अनुमान गरेको छ। वीरेन्द्रनगर र घोराहीमा पनि गर्मी बढ्ने अनुमान गरिएको छ। मौसमविदहरूले अत्यावश्यक काम बाहेक दिउँसो घर बाहिर ननिस्कन, पर्याप्त पानी पिउन, हल्का लुगा लगाउन तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेका छन्। यसैबीच मनसुनजन्य विपदको जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि मनसुन प्रतिकार्य कमाण्ड पोस्टको पहिलो बैठकले पूर्व तयारीका काम तत्काल सम्पन्न गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा बसेको बैठकले बाढ़ी, पहिरो तथा डुबानको उच्च जोखिम भएका क्षेत्रमा आवश्यकता अनुसार सवारी साधन सञ्चालनमा रोक लगाउन गृह मन्त्रालय मार्फत 77 वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन अनुरोध गरेको छ। यस्तै अवरूद्ध सड़क तत्काल सञ्चालन गर्न, हेभी इक्विपमेन्ट चालक सहित 24 घण्टा तयारी अवस्थामा राख्न सड़क विभाग, प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरिएको छ। खोज उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्न तथा सड़क अवरोधका कारण आपूर्ति प्रभावित भएमा कम्तीमा 15 दिनसम्म खाद्यान्न अभाव नहुने व्यवस्था मिलाउन पनि स्थानीय तहलाई अनुरोध गरिएको छ। बैठकले मौसम तथा बाढ़ी पूर्वानुमान सेवा मनसुन अवधिभर 24 घण्टा सञ्चालन गर्न, अन्तर्देशीय विपद पूर्व सूचना आदान प्रदानका लागि कूटनीतिक पहल गर्न समेत निर्देशन दिने निर्णय गरेको प्राधिकरणका उपसचिव रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
3: अब भारी वर्षा, अति भारी, धेरै भारी वर्षा भयो भने सडकहरू अवरोध हुने स्थितिहरू हुन्छ। त्यो अवरोध हुने स्थितिमा 2-3 वटा सिचुएसन हुन्छ। जस्तो कि एउटा कुरा चाहिँ हाम्रो चाहिँ यातायात क्षेत्र प्रभावित हुन्छ, पार्वन क्षेत्र, त्यसका लागि हामीले चाहिँ वैकल्पिक उपायहरू जस्तो कि हेभी इक्विपमेन्टहरू भनेको डोजर, एक्स्ट्राभेटरहरू अहिले नै हामीले चाहिँ पूर्व तयारी अवस्थामा पूर्व तैनाती गरेर राख्नु पर्यो। खोजुद्धार सामग्रीहरू तयारी अवस्थामा राख्नु पर्यो। त्यसै गरेर राहत सामग्रीको पनि हामीले व्यवस्थापन गर्नुपर्ने हुन्छ। खाद्य गैर खाद्य राहत सामग्रीहरू त्यसलाई पनि अब अहिले तैनात गर्नुपर्ने हुन्छ। र त्यसमा चाहिँ आवश्यक पर्यो भने हामीले चाहिँ जुनसुकै बेला जुनसुकै सडक खण्ड पनि रिस्कको अवस्था आधारमा बन्द गर्नुपर्ने स्थितिहरू हुन्छ। र त्यसमा चाहिँ सिडिएको अध्यक्षता भएको जिल्ला सुरक्षा समितिले नै निर्णय गरेर आवश्यकताको आधारमा ती सडकहरू चाहिँ यदि चाहिँ खतरा छ, जोखिमपूर्ण छ भने त्यो बन्द गर्न सक्ने, र त्यसका लागि हामीले गृह मन्त्रालय मार्फत सबै 17 वटै जिल्लामा चाहिँ त्यो सर्कुलेसन गर्ने भन्ने छ। भने अर्को चाहिँ मैले अगाडि भनेको खोजुद्धार राहत सामग्री हेभी इक्विपमेन्टको सन्दर्भमा यो 7 वटै प्रदेश, त्यसै सडक विभाग, त्यसै गरेर तपाईँको चाहिँ अब सबै सुरक्षा निकाय, त्यसै गरेर 17 वटै जिल्ला र स्थानीय तहलाई चाहिँ गृह मन्त्रालय मार्फत र सम्बन्धित समन्वय गर्ने निकाय मार्फत, भनेको जस्तो कि स्थानीय तहको हकमा यो भूमि व्यवस्था सहकारी सङ्घीय मानव सामान्य प्रशासन मन्त्रालयले संयोजन गर्छ, हो उहाँहरू मार्फत चाहिँ त्यहाँ चाहिँ परिपत्र गर्ने, त्यहाँ चाहिँ यो अनुरोध पठाउने भन्ने कुरा भएको छ।
5: साझा खबरमा अब विदेशको खबर। बेलायतमा उच्च तापक्रमका कारण इङ्ल्याण्ड र वेल्सका 1,000 भन्दा बढी विद्यालय पूर्ण रूपमा बन्द भएका छन्। केही विद्यालयले नियमित समयभन्दा अगावै कक्षा सञ्चालन अन्त्य गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। बेलायती मौसम विभागले देशभरका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी सम्बन्धी चेतावनी समेत जारी गरेको छ। थोर्नी आइसल्याण्डमा तापक्रम 31.6 डिग्री सेल्सियस पुगेको थियो। र खेल खबरमा फिफा विश्वकप अन्तर्गत आज राति 12:45 समूह बी का 2 वटा खेल हुँदैछन्। स्विजरल्याण्ड र घरेलु टोली क्यानाडा बीचको खेल हुनेछ। त्यस्तै बोस्निया र कतार बीचको खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। स्विजरल्याण्डको कतारसँग 1-1 बराबरी खेलेको थियो भने बोस्नियालाई 4-1 हराएको थियो। यस्तै क्यानाडाले बोस्नियासँग 1-1 बराबरी खेल्दा कतारलाई 6-0 हराएको थियो। यस्तै बिहान 12:45 समूह सी का मोरक्को र हाइटी बीचको खेल अमेरिकाको एटलान्टा रंगशालामा हुनेछ। यस्तै बिहान 12:45 समूह ए का 2 वटा खेल हुँदैछन्। दक्षिण अफ्रिका र खेल मेक्सिको मोन्टेरी रंगशाला तथा चेक रिपब्लिक र घरेलु टोली मेक्सिको बीचको खेल मेक्सिको सिटी रंगशालामा हुनेछ।
0: सुशीला श्रेष्ठ। गुणस्तरीय प्रारम्भिक बाल शिक्षाको आवश्यकता किन?
7: बच्चा एकदम रिल्याक्स्ड हुनुपर्छ। उसलाई अप्ठ्यारो छ, उसलाई संकोचित मानेको छ, ऊ डराएको छ, ऊ त्रासमा छ भने उसले कहिले पनि सिक्न सक्दैन।
0: बालबालिकालाई त्रासभन्दा प्रोत्साहनको आवश्यकता, विशेष कुराकानी अनि अनलाइन खाना डेलिभरी वेबसाइट र किचन सञ्चालनबाट मनज्ञ आमदानी लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
8: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कुलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेसन एन्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5121-708, 01-5431-443, पाटन हाई स्कुल पाटन ढोका ललितपुर।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालमा शिक्षाको गुणस्तर नपुगेका धेरै कारणहरू छन्। गुणस्तरीय शिक्षाको कुरा गर्न थालिएको पनि धेरै भइसकेको छ। गुणस्तरीय प्रारम्भिक बाल शिक्षाको लागि रातोबङ्ला फाउन्डेसनले प्रदेश स्तरीय सम्मेलन गरिरहेको छ। गुणस्तरीय प्रारम्भिक बाल शिक्षाको आवश्यकताको बारेमा हामीले रातोबङ्ला फाउन्डेसनका अध्यक्ष एवं शिक्षाविद शान्ता दीक्षितसँग कुराकानी गरेका छौँ।
7: हामी त अब धेरै वर्ष भइसक्यो, लगभग 10 नै। पहिला चाहिँ हामी प्राथमिक बाल शिक्षा एकदमै इम्पोर्टेन्ट छ भनेर हामीले प्राइमेरी लेभलको काम गर्थ्यौँ, किनभने माथिको सट्टा तल नै काम गर्नुपर्छ भन्ने हाम्रो दृढ विश्वास थियो। तर काम गर्दै आउँदाखेरि के देख्यो भने, र रिसर्चले पनि के देखायो भने, बच्चाहरूको मस्तिष्क त सानै उमेरमा एकदम चलायमान हुँदो रहेछ। उनीहरूलाई सानैमा राम्रोसँग सिकाउन सक्यो, उनीहरूलाई राम्रो वातावरण दियो भने त यिनीहरूको जीवनभरको लागि उनीहरूको लागि यो खुराक बन्नेछ र उनीहरू साथी बनाउन सक्ने, मिलेर काम गर्ने, सबै कुरामा क्युरियस हुने, सबै सिपहरू विकास हुने, हुँदा हुँदा स्वास्थ्य पनि राम्रो हुने रहेछ।
0: गुणस्तरीय बाल शिक्षा किन आवश्यक छ होइन, त्यसको लागि तपाईँहरूले कस्तो प्रयत्न गरिरहनु भएको छ?
7: ECDको लागि हामीले धेरै धेरै काम गरेपछि एउटा गजबको प्रोग्राम बनाएको छौँ, जसलाई चाहिँ नि 11 अति आवश्यक बाल केन्द्रित शिक्षाको विधिहरू भनेर एउटा शिक्षकले कक्षामा गएपछि यो सबै 11 कुरा गर्नुपर्छ भन्ने कुरा हामीले प्रतिपादन नै गरेको भन्नु पर्यो, सबै इन्फर्मेसनहरू लिएर। र त्यो कुरा कसरी हुन्छ भन्ने पनि यो सम्मेलनमा बुझाइन्छ। के छ भने, सबैले भन्छन् गुणस्तरीय बाल शिक्षा चाहिन्छ, गुणस्तरीय बाल शिक्षा चाहिन्छ, तर यो कसरी गर्ने भन्ने चाहिँ त्यति कुराहरू मिलिसकेका छैन, होइन। जतातिरबाट हेर्दाखेरि पनि यो चाहिँ मस्तिष्ककै खेल हो. बच्चा एकदम रिल्याक्स्ड हुनुपर्छ, ऊ एकदम उसलाई अप्ठ्यारो छ, ऊ उसलाई सङ्कोचित मानेको छ, ऊ डराएको छ, ऊ त्रासमा छ भने उसले कहिले पनि सिक्न सक्दैन. यो कुरा नै हामीले बुझेको हुँदैनौँ. ए त्यसलाई हप्काइदिउँ न, हप्काएपछि त टेक भइहाल्छ नि भन्ने होइन. तर त्यो बच्चा रोइरहेको छ कि रिसाइरहेको छ कि के भइरहेको छ, उसले चित्त बुझेको छैन भनेर ऊ बदमास हुनलाई त्यो गरेको होइन कि, उसलाई केही भएर त्यो गरिरहेछ. सो त्यो कुरा हामीले बुझ्न सक्यौँ र उसलाई त्यही अनुसार अगाडि लग्न सक्यौँ भने त्यो राम्रो हुन्छ. र यो चाहिँ नि अब हुन त यत्रो शताब्दीदेखि नै जीवन होइन चलिरहेको छ र मान्छेहरूले बाबुआमा भएका छन् र चलाइरहेका छन्, तर अभिभावक कत्तोको लागि त ट्रेनिङ त छैन नि,
12: छैन
7: होइन. र सानसाना बाल बालिकाको लागि शिक्षकको पनि त्यति राम्रो ट्रेनिङ छैन. र यो सबभन्दा एकदम इम्पोर्टेन्ट उमेरको बच्चाहरूलाई नै हामीले जानेको छौँ भन्ठानेर काम गर्दाखेरि बिग्रियो भने यसको खति चाहिँ एकदम ठुलो हुन्छ भनेर हामीले यो अघि तपाईँले भन्नुभयो अन्तर्राष्ट्रिय सम्मेलन 12मा 19मा 24मा हामीले गऱ्यौँ र त्योभन्दा पहिला 2003मा पनि हामीले सम्मेलन गरिसकेको छ. यो सबै यो हाम्रो काठमाडौँ र हाम्रो यो सेन्टरको केन्द्रित भयो होइन, यहाँ मात्रै सम्मेलन गरेर हामीले सबै देशभरि नै यो कुरा कसरी फैलाउने जस्तो लाग्यो हामीलाई होइन. यहाँ मात्रै गरेर त पुगेन, यहाँ आउने मान्छेहरू खुसी हुन्छन्, एकदम राम्रो कन्फरेन्स हुन्छ, हामीले विदेशबाट पनि मान्छेहरू ल्याउन सक्छौँ, ल्याएका पनि छौँ, र ट्रेनिङहरू राम्रो हुन्छ, वर्कसप्सहरू हुन्छ, एकदम पेपर्सहरू राम्रो प्रेजेन्ट हुन्छ, तर सीमित मान्छेले मात्रै यसको पहुँच पाउँछन्. यसलाई कसरी चेन्ज गर्ने त भन्ने, अब रातो बङ्गलाले पनि अब 25 वर्ष हुन लागिसक्यो हाम्रो संस्था पनि होइन, अब गरेको काम एकदम सिरियसली गर्नु पर्यो र दिगो विचार गरेर गर्नु पर्यो भनेर भन्दाखेरि, अनि यो एउटा सम्मेलन हामीले प्रदेशमा लग्दाखेरि यो एउटा हुन्छ भन्नुपर्यो. अब 5 वटा प्रदेशपछि हामी फेरि सेन्टरमा फेरि एउटा इन्टरनेसनल कन्फरेन्स गर्छ.
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अनलाइन खाना डेलिभरी वेबसाइट र किचन सञ्चालनबाट मनज्ञ आमदानी.
13: तर हाम्रो लागि मेन च्यालेन्जेस भनेको चाहिँ अहिलेको टाइममा चाहिँ तपाईँको मूल्य वृद्धि, अर्को चाहिँ तपाईँको बजारमा सहजीकरण रूपमा कुनै पनि सामानहरू उपभोक्ताले नपाउने होइन, अर्को चाहिँ कालाबजारी.
0: नयाँ सोचका साथ सम्भावनाको खोजी गरेर बढीभन्दा बढी युवालाई रोजगारी दिने युवा उद्यमीसँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन् सिआइएनको साझा खबर सुन्दै गर्नुहोला.
14: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ. क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस. सम्पर्क 9801004477. क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो.
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन.
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. नयाँ सोचका साथ सम्भावनाको खोजी गरेर बढीभन्दा बढी युवाहरूलाई रोजगारी दिने कामका लागि युवाहरू जुट्नु आवश्यक छ भने त्यस्ता युवालाई सहयोग गर्न सरकार र सरकारवाला जुट्नु पर्दछ. अनलाइन खाना डेलिभरी वेबसाइट र किचन सञ्चालन गरेर 60 भन्दा बढी युवालाई रोजगारी दिइरहनु भएका युवा उद्यमी एक्सप्रेस इटका कार्यकारी निर्देशक मनिष श्रेष्ठसँग साथी सन्तोष गन्धर्वले कुराकानी गर्नुभएको छ.
13: यो आजको व्यवसाय भनेको चाहिँ म मात्र होइन कि यो एउटा टिमबाट अर्गनाइज हुने कुरा हो होइन. यसमा चाहिँ हामीसँग कार्यकर्ता भइराख्नु भएको जति पनि कार्यकर्ताहरू हुनुहुन्छ उहाँहरू सबै दक्ष अनुभवी हुनुहुन्छ है. दोस्रो चाहिँ हामीले मार्केटबाट लिएको सामानहरू हामी आफै गुणस्तरीय सामानहरू लिन्छौँ होइन. हामीले अहिलेसम्म पनि तपाईँको जस्तै मानिलिउँ पिज्जाको लागि हामीले इटालियन ससै युज गर्छौँ, म्याक्सी प्यानहरू युज गरेको छौँ, पहिला युज गरेको छौँ. इन जेनरल मार्केटमा चाहिँ तपाईँको गोलभेडा लिएर आएर त्यसैको पेस्ट बनाएर प्युरी बनाएर युज गर्ने हुन्छ. तर हामीले चाहिँ आजको दिनसम्म पनि क्वालिटीलाई कम्प्रोमाइज नगर्नको लागि चाहिँ हामीले बाहिरबाट इम्पोर्ट गर्छौँ यी सबै कुराहरू, त्यो कारणले गर्दाखेरि हाम्रो कस्ट अलिकति महँगो होला, तर त्यसलाई चाहिँ कस्ट फ्याक्टरमा भन्दा भन्दा पनि हजुरले चाहिँ अथेन्टिक जे हो त्यही पाइरहनु भएको छ क्या। र अर्को कुरा चाहिँ हामीलाई आजको दिनसम्म निरन्तर रूपमा यो ठाउँमा आइपुग्नको लागि चाहिँ हाम्रो सप्लायरहरूको पनि ठुलो हात छ, जसले चाहिँ हामीलाई अहिलेको दिनसम्म गुणवर्धक सामानहरू पठाइरहेका छन् होइन। कति ठाउँमा त जस्तो अब आज एउटा सामान मगायो भोलि त सामान सर्टेज हुन्छ, हाम्रो सप्लायरहरूबाट त हामी त्यस्तो फेसेसहरू गरेको छैनौँ होइन। तर चुनौतीको रूपमा हेर्ने हो भने चाहिँ अहिले तपाईँको जुन पनि सेक्टरमा फुड बिजनेस गर्ने इन्डस्ट्रिजहरू हेरौँ, इक्जाम्पल एउटा सानो रेस्टुरेन्टदेखि फाइभ स्टार होटल हेर, सबले डेलिभरी प्लेटफर्म गर्न थालेको छ है। यदि फाइभ स्टारले डेलिभरी गर्ने हो भने त बाटोमा आएर रुम बेचे भयो नि त, तिनीहरूलाई फाइभ स्टार किन भन्ने? फाइभ स्टार भनेको मेरो जमानामा जब होइन अब किड होइन माया लाग्थ्यो, ओहो त्यहाँ त भित्र जाँदाखेरि पनि त्यो अगाडि बस्ने पाले दाइले पिट्छ कि भन्ने एउटा थ्रेट हुन्थ्यो है। तर पछि यही विषयवस्तुमा हामी कार्यरत हुँदै आउँदाखेरि चाहिँ फाइभ स्टार होटल भनेको त मान्छेलाई बेवकुफपूर्ण ठाउँ मात्र हो। हेर्नुहोस् तपाईँले त्यही फुड त्यहाँनिर 4,000 तिरेर खानुहुन्छ, अब त्यही फुड अरू रेस्टुरेन्टबाट 3,000 खानुभयो भने तपाईँलाई महँगो भयो भन्ने कन्सेप्ट हुन्छ। किन
12: त्यही फुड तपाईँहरू कतिमा बेच्नुहुन्छ?
13: त्यो फुड हामीले तपाईँलाई 1200-1500 दिन्छौँ।
12: अहिले जस्तो अहिले सामाजिक सञ्जालमा हेऱ्यो भने कसैले न कसैले कुनै न कुनै नाममा किचनहरू चलाइरहेको हुन्छ कि, अनि केही न केही कुराहरू डेलिभरी पनि गरिरहनु भएको छ, अर्डर पनि भइरहेको हुन्छ होइन, त्यहाँ प्रोसेस भइरहेछ, सबै भइरहन्छ, तैपनि त्यसलाई कसैले कन्टिन्यू गरिरहनु भएको छ। तर तपाईँहरू जस्तो चाहिँ यति ठुलो प्लेटफर्म सञ्चालन गरेर अथेन्टिक खानेकुराहरू चाहिँ कस्टमरलाई दिँदै गर्दाखेरि पनि तपाईँहरूले पनि उहाँहरू जस्तै च्यालेन्जै भोगिरहनु भएको छ भने यसलाई कन्टिन्यू लैजानलाई यहाँले अहिलेसम्म गरेका कामहरू चाहिँ के?
13: हामीले यसको लागि चाहिँ तपाईँको डेली सर्भे गर्छौँ, हामी हाम्रो डेली डाटा एनालिसिसहरू गर्छौँ होइन। त्यो बाहेक पनि हामीले प्रिपरेसन गरेको र मेटेरियल्सहरूमा जस्तै तपाईँको र ससहरू हुन्छ होइन, मासुको प्रडक्टहरू हुन्छ, त्यसलाई हामीले कसरी प्रिजेन्ट गरिरहेको छौँ, त्यो कति नम्बर अफ डेजसम्म त्यसलाई युज गर्न मिल्छ, त्यसमा चाहिँ हामीले लिफो फिफो भन्ने सिस्टमहरू युज गरिरहेको हुन्छौँ, लास्ट इन फर्स्ट आउट होइन। कति ठाउँमा चाहिँ केयरलेस गरेर अब पुरानो सामान पहिला बेच्ने नयाँ सामान स्टक गर्ने भन्ने हुन्छ होइन, हामी चाहिँ आउटडेटेड सामानहरू बेच्दैनौँ, बरु हामी वेस्टेजमा हाम्रो उसमा राख्छौँ, हिसाबमा राख्छौँ होइन। त्यो बाहेक पनि हामीले चाहिँ डिस्पाच गर्दाखेरि चाहिँ वी मेक स्योर हाम्रो कस्टमरलाई जहिले पनि फ्रेस प्रडक्ट जाओस् होइन। काम गर्दाखेरि कहिले काहीँ ह्युमन एरर हुन्छ, हामीबाट पनि मिस्टेकहरू नहुने भन्ने हुँदैन, हामी पर्फेक्टसम्म भन्दैनौँ, हामीले पनि कतिपय कुरा लर्निङ बाई डुइङ प्रोसेसमा सिकि नै रहेको हुन्छौँ होइन। तर हामी चाहिँ यतिसम्म विश्वासी छौँ कि तपाईँको हजुरले हाम्रो रिसिभिङ गुड्स रिसिभिङदेखि लिएर होइन हाम्रो डिस्प्याचसम्मको प्रोसेस हेर्दाखेरि चाहिँ हामी काठमाडौँ भ्यालीको फर्स्ट इन्टरप्रेन्योर होला जसले चाहिँ एउटा पायोनियर क्लाउड किचन चलाइरहेको छौँ। योभन्दा अगाडि पनि कति आएका थिए, कति गयो होला होइन, अझ कति नयाँ आउँदैछन् होला। तर हाम्रो लागि मेन च्यालेन्जेस भनेको चाहिँ अहिलेको टाइममा चाहिँ तपाईँको मूल्य वृद्धि, अर्को चाहिँ तपाईँको बजारमा सहजीकरण रूपमा कुनै पनि सामानहरू उपभोक्ताले नपाउने होइन, अर्को चाहिँ कालाबजारी। त्यो बाहेक हामीले इन्टरनल्ली फेस गरेको चाहिँ हजुरको नेपालमा स्किल्ड म्यान पावरहरू डेभलप गर्नको लागि चाहिँ खासै त्यस्तो गभर्मेन्ट लेभलबाट कुनै पनि एउटा कार्य छैन है। जस्तै एउटा सिटीभिटीको कुनै ठाउँमा छ, तर त्यसमा पनि तपाईँको चिनजानको भरोसामा सोर्सोर्स लगाएर अथवा वडाबाट सिफारिस लिएर नाम निकालेर गयो भने सिक्न पायो, त्यसमा फ्री कम्पिटिसन छैन होइन। तर हामी त एउटा यस्तो प्लेटफर्म हौँ जसले बिना शुल्क लिएर अझ उसले कार्य गरेको उसलाई मासिक गभर्मेन्टले दिनुपर्ने तलब दिएर अथवा त्योभन्दा माथिको सेवा सुविधा दिएर उसलाई ट्रेन पनि गरिरहेको छ। हाम्रो यो ठाउँबाट आजको मितिसम्म धेरै सेफहरू होइन यहाँबाट योग्य भएर आफ्नो जीवनस्तरलाई उच्च रूपमा माथि पुर्याउनको लागि कोही विदेश गएका छन्, कसैले आफ्नै आउटलेटहरू पनि खोलेका छन् होइन। त्यो भनेको चाहिँ हामी के प्राउड फिल गर्छौँ भने हामीले प्रडक्ट गरेको प्रडक्सनबाट उनीहरू आज एउटा लेभलमा पुगेर आज उनीहरूले 4 अरू कसैलाई रोजगारी दिइरहेका छन् कि।
0: रासोपा महाधिवेशन जारी रहेको छ। नेतृत्व चयनका लागि 8:30 विद्युत मतदानका लागि 80 मेसिन अहिले तम तयारी अवस्थामा राखिएको छ। आज बजेट आउनुपर्ने अन्तिम दिनमा पनि 75% स्थानीय तह बजेट विहीन अवस्थामा रहेका छन्। स्थानीय तहको वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न उठेको छ। न्यूनतम ज्याला नदिए रोजगारदाताहरूमाथि कडा कारवाही हुने सरकारले चेतावनी दिएको छ। तराईमा गर्मी बढ्दै गएको छ। 3 उच्च सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ। र अत्यधिक गर्मीका कारण बेलायतमा 1,000 विद्यालय बन्द भएका छन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धिताललाई धन्यवाद। भोलि असार 11 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।

0: नारीहरू जसले गर्दा आत्महत्याका जस्ता घटनाहरू घटिरहेको छन्,
1: रिभ्यूहरू गरिराखेका छौँ। काम ढिलो भएको छ तर काम नगरी चाहिँ पछि
2: उहाँहरूले एकदमै सांसद मन्त्रीहरू यसरी बाटोमा हिँडेर हामी

र यी क्षेत्रमा निरन्तर तापक्रम वृद्धि देशभर करिब 10% मात्रै धान रोपाई। साथमा प्रमुख खबर संक्षेप नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: Cup 2026 को अवसरमा CGTVले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% EMI को सुविधा, नागरिकता भए पुग्छ। World Cup to World Cup, CGTV, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो महाधिवेशन नयाँ नेतृत्व चयन गरी सकिने चरणमा पुगेको छ। सभापतिमा रवि लामिछाने सर्वसम्मत निर्वाचित भइसक्नु भएको छ। केन्द्रीय सदस्यका लागि विद्युतीय भोटिङ मेसिनबाट मतदानको तयारी भएको छ। अघि 7:30 बजेबाट सुरु हुनु भनिएको मतदान फेरि सरेको छ। अब 8:30 बजेबाट मतदान सुरु गर्ने भनिएको छ। विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्न एकजनालाई 8 देखि 10 मिनटसम्म लाग्नेछ। मतदानका लागि 80 वटा विद्युतीय भोटिङ मेसिन राखिएको छ। मतदान सकिएको 1.5 घण्टामा नतिजा सार्वजनिक गर्ने विद्युतीय भोटिङ मेसिनका आविष्कार राम प्रसाद रिमालले जानकारी दिनुभएको छ।
3: डेट तोक्न सक्दिनँ तर मैले ड्युरेसन तोकेँ। हामीलाई मतदान गर्न लगाएँ 10 देखि 11 घन्टा र मतगणनाको लागि 1.5 घन्टा। भोटिङ मेसिनमा चाहिँ हामीले पद अनुसार प्रत्येक पद अनुसारको वर्णानुक्रममा आएको हुन्छ, होइन त्यो चाहिँ नामको क्रममा होइन, उहाँहरूले दिएको एउटा सिक्वेन्स नम्बर छ, त्यो सिक्वेन्स नम्बर चाहिँ अब निर्वाचन आयोगले निर्वाचन कमिटीले हामीलाई दिन्छ, त्यो सिक्वेन्स नम्बरको आधारमा आउँछ। जस्तो फर्स्टमा आएको नम्बर यदि कसैले सम्झिनु पऱ्यो अथवा केही चिट लिएर आएको छ भने पनि फर्स्टको र लास्टकोलाई जोड्नु भएन त्यहाँनिर, किनभने यो फर्स्टको छ भने यो फर्स्टमै भन्नु पऱ्यो, सेकेन्डमा छ भने यो सेकेन्ड भन्नु पऱ्यो, त्यसरी लिएर जानुभयो भनेदेखि चाहिँ एकदम भोट गर्न सजिलो हुन्छ।

0: पर्ने आगामी अधिवेशनहरूमा के कुरा सुधार्नु पर्ने भनेको हामीले स्वीकारोक्ति साथ रिभ्यूहरू गरिराखेका छौँ। काम ढिलो भएको छ तर काम नगरी चाहिँ कोही पनि बसेको छैन। काम नगरेको कारणले ढिलो भएको होइन, केही प्रक्रिया नपुगेको कारणले, नजानेको कारणले, व्यवस्थापकीय अनुभवको कमीको कारणले मात्र ढिलो भएको, इन्टेन्सनले ढिलो भएको होइन।
1: मतदान सुरु हुन ढिला भए पनि उम्मेद्वारहरू भोट माग्न व्यस्त छन्। राजसपाको केन्द्रीय सदस्यका लागि बालेन्द्र शाह क्याबिनेटका सदस्यले पनि उम्मेद्वारी दिएका छन्। प्रधानमन्त्री शाह भने सिधै वरिष्ठ नेतामा मनोनित हुने भएकाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनु भएन। उहाँ मतदान नै नगरी काठमाडौँ फर्कनु भएको छ। तर मन्त्रीहरू भने भोट मागिरहेका छन्। गुट उपगुटमा विभाजित भएर उम्मेद्वारहरूले आफ्नो पक्षमा भोट मागिरहँदा शिक्षा मन्त्री सस्मित पोखरेल पार्टीमा कुनै गुट उपगुट नरहेको दाबी सुनाउनुहुन्छ।
2: प्रधानमन्त्रीज्यू र सभापतिज्यूको बिचमा को प्रसङ्गलाई लिएर, तर अब सभापतिज्यूको प्रस्तावक नै प्रधानमन्त्रीज्यू हुनुभएको छ र हामीले हिजोको उपस्थिति हेऱ्यौँ भने पनि एकदमै ऐतिहासिक उपस्थिति पनि थियो र केन्द्रीय समिति सदस्यको लागि पनि धेरैजनाले चासो दिनुभएको छ। त्यसले के देखाउँछ भने पार्टी एकदमै बढ्ने क्रममा छ र एकदमै मलाई खुसी लागेको, सबैभन्दा खुसी लागेको कुरा चाहिँ के भने हामीले वैकल्पिक राजनीतिमा आजभन्दा 12-14 वर्ष अगाडिदेखि सानो सानो स्टेपबाट हामीले सुरु गरेका थियौँ। त्यो बेला हामीलाई 5 जना एक ठाउँमा जम्मा हुन गाह्रो हुन्थ्यो भने आजको दिनमा हरेक जिल्लामा हरेक सानो गाउँपालिकामा पनि ठुलो संख्यामा पार्टीको कार्यकर्ताहरू महाधिवेशन प्रतिनिधिहरू भएको देख्दाखेरि चाहिँ वैकल्पिक अभियानले वैकल्पिक आन्दोलनले चाहिँ एउटा राम्रो बाटो ल्याएको देख्दाखेरि सबैभन्दा खुसी चाहिँ मलाई त्यो कुरामा लाग्छ। र
1: 9 जना मन्त्रीले केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा गर्दैछन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले राष्ट्रिय क्लस्टरबाट गण्डकी प्रदेशबाट र परराष्ट्र मन्त्री शिशिर खनालले राष्ट्रिय क्लस्टरतर्फ नै बागमती प्रदेशबाट उम्मेद्वारी दिनुभएको छ। कानुन मन्त्री सविता गौतम, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, स्वास्थ्य मन्त्री निशा मेहता, कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी, युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव र महिला तथा बाल बालिका मन्त्री सीता बादीको नाम उम्मेद्वार सूचीमा छ। मन्त्री सस्मित पोखरेलले आफूहरूको उम्मेद्वारीमा महाधिवेशन प्रतिनिधिहरू उत्साहित रहेको दावी सुनाउनु भएको छ।
2: महाधिवेशन प्रतिनिधिहरूले पनि हाम्रो उम्मेदवारीमा पनि उहाँहरू एकदम उत्साहित हुनुहुन्छ। उहाँहरूले एकदमै सांसद मन्त्रीहरू यसरी बाटोमा हिँडेर हामीसँग वार्तालाप गरेको पहिलो पटक हो, यसको लागि पनि हामी एकदमै उत्साहित छौँ र तपाईँहरूले जुन किसिमको ऊर्जा देखाउनु भएको छ, काम गर्नुभएको छ, त्यसको लागि हामी एकदमै उत्साहित छौँ भनेर सकारात्मक टिप्पणीहरू हामीले सबै नै त्यस्तै पाइरहेका छौँ।
1: पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा बालेन्द्र निकट भनेर चिनिएका गृहमन्त्री सुदन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको नाम छैन। भौतिक पूर्वाधार मन्त्री लम्साललाई सिधै पदाधिकारीमा मनोनित गर्ने तयारी राजसपाले गरेको छ। केन्द्रीय सदस्यका लागि उम्मेद्वारी नदिने अन्य 4 जना मन्त्रीमा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, सूचना तथा सञ्चार मन्त्री विक्रम तिमलसेना, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेश र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादव हुनुहुन्छ। केन्द्रीय सदस्यका उम्मेद्वार घनश्याम विष्टले भने सुशासन र समृद्धिको नारा सुनाउँदै भोट मागिरहेको बताउनु भएको छ।
3: यो देशमा भएको कुरीति कुसंस्कारको विरुद्ध हामी लाग्छौँ भनेर आएको हो। मैले भन्नुपर्दाखेरि मैले कुनै पार्टीको पनि सदस्यता नलिएको व्यक्ति हुँ र वैकल्पिक शक्तिको खोजमा थिएँ म र त्यसै क्षणमा 79 सालमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भयो। त्यही सँगसँगै मैले राष्ट्रिय स्वतन्त्र पार्टीमा सदस्यता लिएर अबको देशलाई सुशासन समृद्धिको बाटोमा लग्ने जिम्मेवारी हाम्रो हो, हामीले नगरी कसले गर्ने भन्ने एउटा सोच यो उजागर भएको र साथसाथै यो जिम्मेवारी वहन गर्न सक्छु भनेर म अगाडि छु।
1: सभापति रवि लामिछानेले मुलुकको शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित कार्यकारी हुने प्रस्ताव अघि सारेको महाधिवेशनमा शासकीय स्वरूपसँगै पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव पनि अघि सार्नु भएको छ। राजसपाको महाधिवेशनमा यी दुई विषयले औपचारिक रूपमा प्रवेश पाएसँगै संविधान संशोधनको एजेन्डामाथि थप बहस केन्द्रित हुने देखिएको छ। राजसपाले अहिलेकै निर्वाचन प्रणालीबाट करिब 2/3 बहुमत ल्याए पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा उभिने नीति लिएको छ। राजसपाले राष्ट्रिय सभालाई गैर दलीय बनाउने प्रस्ताव समेत अघि सारेको छ। यो प्रस्तावको राजनीतिक वृत्तमा बहस सुरु भए पनि राजसपाभित्र भने चुनावी चटारो देखिएको छ। राजसपाका नेताहरू प्रस्तावमा भन्दा चुनावमा विजय हुने ध्याउन्नमा लागेका छन्। केन्द्रीय सदस्यकी उम्मेद्वार पूजा बास्तोलाले नीति निर्माण तहमा युवाको

0: माग सम्बोधन गराउन उम्मेदवारी दिएको बताउनु भएको छ।
1: युवा पुस्ताको आवाजलाई चाहिँ पार्टीको केन्द्रीय तहकै नीति निर्माणमा चाहिँ युवा पुस्ताको आवाज चाहिँ बुलन्द हुनु पर्यो, युवा पुस्ताको चाहिँ मागहरू चाहिँ प्रतिबिम्बित हुनु पर्यो भन्ने एउटा तरिकाले चाहिँ युवा पुस्ताहरूको आवाजलाई केन्द्रीय तहसम्म पुर्याएर त्यसलाई चाहिँ नीति निर्माणमा समेट्नको लागि चाहिँ मैले चाहिँ आफ्नो उम्मेदवारी दिएको छु।
0: रासोपा महाधिवेशनमा निराशा वैमनस्यता जस्ता विषयमा पनि नेताहरू बीच कुराकानी चलिरहेको छ। केन्द्रीय सदस्यकी उम्मेद्वार जमुना शर्माले भुइँ मान्छेका न्यूनतम आवश्यकता सम्बोधन गर्न नसक्दा राज्य चुकिरहेको बताउनुभयो।
1: म चाहिँ पेसाले मनोपरामर्शकर्ता पनि हुँ र मेरो पेसाले मनको भावनात्मक कुरा मान्छेको मनस्थितिका कुराहरूमा धेरै ग्यापहरू छन्। अहिलेको समय एकदम विक्षिप्त अवस्थाहरूबाट चलिरहेको छ। व्यक्तिहरूमा निराशा वैमनस्यता दिगदारीहरू जसले गर्दा आत्महत्याका जस्ता घटनाहरू घटिरहेको छन्। यस्ता तल भुइँ मान्छेका न्यूनतम आवश्यकताहरूलाई पनि सम्बोधन गर्न नसक्दा राज्य कसरी चुकिरहेको छ र त्यहाँ नेतृत्वमा पुग्नुपर्ने मान्छेले जनजीविकाका मनोभावनामा जोडिने साना मसिना ढिना मसिना विषय जनताका सम्बोधन गरिनुपर्ने इस्यु भन्ने कुरालाई जसरी बिर्सिरहेको देखिएको छ। म चाहिँ त्यो बिचको ग्यापलाई बिचको पुलको माध्यम बनेर यसलाई जोड्नको लागि प्रयास गर्नलाई र व्यक्तिको भावनात्मक अवस्थादेखि उनीहरूका दैनिक जीविकोपार्जनका कुराहरूलाई चाहिँ सकारात्मक रूपमा उनीहरूको मनोविज्ञानलाई कसरी सम्बोधन गर्दै अगाडि आउन सकिन्छ, म मनोविज्ञानको विद्यार्थी पनि हुँ, त्यसलाई चाहिँ प्रमुख मुद्दाको रूपमा अगाडि ल्याउनको लागि म मेरो
0: रासोपा पार्टी स्थापनाको चार वर्षपछि पहिलो महाधिवेशनमा होमिएको हो। बल्ल बल्ल बन्द सत्र सुरु भए पनि चुनावका लागि मतदान सुरु हुन भने ढिलो भइरहेको छ। व्यवस्थापनको काम चलिरहेकाले केही ढिलो भए पनि प्रतिनिधिहरूले संयमता अप्नाइरहेको केन्द्रीय सदस्यका उम्मेद्वार हिमाल महतले बताउनुभयो।
2: यो हामी अलिकति पहिलो ऐतिहासिक महाधिवेशन पनि हो। धेरै जिल्लाबाट देशैभरिबाट आउनुभएका प्रतिनिधिज्यूहरूले संयमतापूर्वक नै गरिरहनु भएको छ। केही कुराहरूमा तलमाथि हुन गएको होला तर त्यस्तो अन्यथा केही पनि भएको छैन। जति मिडियामा बाहिर यो अलिकति कुराहरू गएको छ त्यस्तो कुराहरू होइन, संयम तरिकाले नै भएको छ। यो ऐतिहासिक महाधिवेशनमा यति हुनु धेरै त्यस्तो नराम्रो कुरा जस्तो लाग्दैन।
0: पहिलो चरणमा केन्द्रीय सदस्य निर्वाचनको नतिजा आएपछि दोस्रो चरणमा पदाधिकारीका लागि चुनाव हुनेछ। रासोपाको संशोधित विधान अनुसार 19 सदस्य पदाधिकारी मध्ये 8 जनाका लागि मात्र चुनाव हुनेछ, बाँकी 11 जना सभापतिले मनोनयन गर्ने व्यवस्था छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री उषा किरण।
3: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज विरुद्धको खोपको अभाव नभएको बताएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले रेबिज विरुद्धको खोप अभाव नभएको बताउनु भएको हो। उहाँले सरकारसँग पर्याप्त मात्रामा खोप नभए पनि आकस्मिक उपचारका लागि खोप सबै अस्पतालमा रहेको दावी गर्नुभएको छ। नेपाली कांग्रेसले सदस्यता नयाँ वितरणका लागि 77 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार 15 महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणका लागि सबै जिल्लामा केन्द्रबाट प्रतिनिधि खटाइएको हो। जिल्लामा खटाइएका प्रतिनिधिहरूलाई सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउने जिम्मा दिइएको छ। नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेष गरी 35 वर्ष मुनिका युवाको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ केन्द्रीय प्रतिनिधि तोकिएको हो। भोलि बिहिबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ। संघीय संसद सचिवालयले बैठक सूचना टास गरेर स्थगित भएको जानकारी गराएको छ। बिहिबार बिहान 11 बजे बस्ने गरी बैठक बोलाइएको थियो। उक्त समयमा बैठक विशेष कारणवश बस्न नसक्ने भन्दै संसद सचिवालयले स्थगित गरेको छ। संसदका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार शुक्रबार दिउँसो 1 बजे बैठक बस्नेछ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको पक्राउ गैरकानूनी रहेको दावी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ। आज पौडेलकी पत्नी दोमाया पौडेलले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो। उक्त रिटमाथिको प्रारम्भिक सुनवाई बिहिबारका लागि तोकिएको छ। रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग तथा जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई विपक्षी बनाइएको छ। पासपोर्ट नभएका तथा पर्यटक भिजाको अवधि सकेपछि पनि नेपालमै बस्दै आएका 24 जना विदेशी नागरिक पक्राउ परेका छन्। विभिन्न समयमा नेपाल प्रवेश गरेका स्थायी परिचय पत्र खुल्ने कागजात पासपोर्ट नरहेका तथा म्याद सकिएको पर्यटक भिजा लिई गैरकानूनी रूपमा बस्दै आएका 24 जना बंगलादेशी नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिषद काठमाडौँले जनाएको छ। प्रहरी वृत्त समूहबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका 15 डल्लू र सीतापाइला लगायतका क्षेत्रमा रहेका कपडा कारखानामा काम गर्दै गरेको अवस्थामा उनीहरू पक्राउ परेको परिसर काठमाडौँले जनाएको छ। सरकारले श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कारवाही गर्ने चेतावनी दिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले तोकिएको न्यूनतम ज्याला श्रमिकलाई नदिए कानून विपरीत हुने भएकाले त्यस्तो रोजगारदातामाथि सरकारले कडा कारवाही गर्ने चेतावनी दिनुभएको हो। आज काठमाडौँमा आयोजित व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उहाँले श्रमिकहरूको सामाजिक सुरक्षाको सुनिश्चित हुने गरी सरकारले श्रमिकको मापदण्ड नै बनाएर उनीहरूको मानव अधिकार हनन हुन नदिने गरी कार्ययोजना सहित काम गरिरहेको स्पष्ट पार्नुभयो। देशभर 137,000 हेक्टर जमिन रोपाई भएको छ। कृषि विभागले देशभर करिब 10% धान रोपाई भएको जनाएको हो। गत वर्षको तुलनामा रोपाई 0.4% बढेको छ। मुलुकभर करिब 13,81,000 हेक्टर जमिनमा रोपाई हुने गर्छ। यही असार 8 गतेसम्म सबैभन्दा बढी कर्णाली प्रदेशमा 22.8% र बागमती प्रदेशमा 2.3% रोपाई भएको छ। मधेस प्रदेशमा करिब 5% मात्र रोपाई भएको छ। धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ। सो क्षेत्रबाट धानको उत्पादकत्व वृद्धि भई कुल उत्पादनको 70% योगदान रहेको छ भने पहाड़ी क्षेत्रमा 30% मात्रै धान उत्पादन हुने गरेको छ। तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आगामी 3 दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिँदै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ्ने सम्भावना भएकाले सावधानी अपनाउन अनुरोध गर्नुभएको छ। नेपाल उद्योग परिसंघले आर्थिक वर्ष 2083-84 को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। परिसंघको तर्फबाट अध्यक्ष वीरेन्द्र राज पाण्डेले गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेललाई आगामी मौद्रिक नीतिका लागि सुझाव हस्तान्तरण गर्नुभयो। परिसंघले आगामी मौद्रिक नीतिलाई 3 वटा पक्षमा केन्द्रित गर्न सुझाव दिएको छ। तत्कालको न्यून बजार बाँक उकास्ने गरी आर्थिक गतिविधि बढाउने, मौद्रिक नीतिगत अभ्यासमा सुधार गर्ने र राष्ट्र बैंकको पनि संरचनागत सुधारतर्फ बढ्ने विषयमा सुझाव दिइएको छ। मध्य पूर्वमा व्याप्त तनाव नियन्त्रण गर्न जारी कूटनीतिक प्रयासको बीचमा इरान स्थित भारतीय दूतावासले सुरक्षा चिन्ताको कारण देखाउँदै बुधबार भारतीय नागरिकलाई इरानको यात्रा नगर्न चेतावनी दिएको छ। औपचारिक रूपमा जारी गरिएको सुरक्षा सुझावमा दूतावासले तेहरानमा विद्यमान सुरक्षा अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताएको छ। फिफा विश्वकप 2026 अन्तर्गत समूह केको खेलमा कंगोलाई 1-0 पराजित गर्दै कोलम्बिया नकआउट चरणमा प्रवेश गरेको छ। मेक्सिकोमा भएको खेलको 76 मिनटमा डियाना इएल मुन्सियोसले गरेको एकमात्र गोल नै कोलम्बियाका लागि निर्णायक बन्यो। यस्तै विश्वकप अन्तर्गत समूह बीको विजेता बन्नका लागि सह आयोजक क्यानाडा र स्विजरल्याण्ड आज राति आम्ने सामने हुँदैछन्। दुवै टोलीको समान 4 अङ्क रहेकाले यो खेल जित्ने टोली समूह विजेता बन्नेछ। अर्कोतर्फ चोटका कारण शुरूवाती 2 खेल गुमाएका ब्राजिलका स्टार फुटबलर नेमार जुनियर मैदानमा फर्किन तयार भएका छन्। उनी भोलि बिहान 4:15 स्कटल्याण्ड विरूद्ध हुने खेलमा मैदान उत्रने तयारीमा छन्। यता मंगलबार उज्बेकिस्तानमाथि 5-0 शानदार जित निकालेपछि पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो उत्साहित भएका छन्।
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस बैंकबाट कर्जा उपभोग गरी विक्रम सम्बत 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनु भई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानु भई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै

0: Easy AI TV mahemus football ko har ek exciting moment AI picture and sound sanga up to 30% cashback ra 0% EMI nagrikta bhaye puksha best exchange value plus 4 years full warranty aba ghar mai stadium experience LG life's good
1: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय रामसाहा पथ काठमाडौँ

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री सुनिल कोइराला।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम ऐतिहासिक महाधिवेशनबाट सभापति रवि लामिछाने र वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका बालेन्द्र शाह बाले निर्विरोध चयन भएसँगै शीर्ष तहमा अभूतपूर्व एकताको सन्देश गएको छ। तर केन्द्रीय समितिका अन्य पदहरूमा हुन गइरहेको खुल्ला निर्वाचनले पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनलाई लिएर नयाँ तरङ्ग पैदा गरिदिएको छ। विशेष गरी ओडादेखि प्रदेश तहसम्मका अधिवेशनहरूमा संस्थापन रवि लामिछाने पक्षकै पुराना र भिजिसकेका कार्यकर्ताहरूको वर्चस्व देखिएको छ। यसले गर्दा महाधिवेशन प्रतिनिधिहरूमा पनि रवि पक्षकै अत्याधिक बाहुल्यता छ। अर्कोतर्फ निर्वाचन अगाडि मात्र रासोपासँग जोडिएको बालेन पक्षका उम्मेद्वारहरू तुलनात्मक रूपमा नयाँ, जुनियर र संगठनमा कम चिनिएका छन्। महाधिवेशन प्रतिनिधिहरूले चिने जानेका र व्यक्तित्वका आधारमा मतदान गर्दा रवि पक्षका उम्मेद्वारहरू अत्याधिक मतका साथ विजय हुने र बालेन पक्षका उम्मेद्वारहरू ठूलो संख्यामा पराजित हुने सम्भावना देखिएको छ। शीर्ष तहमा दुवै पक्ष समान देखिए पनि केन्द्रीय कार्य समितिमा बालेन पक्षका उम्मेद्वारहरू धेरै हारे भने रासोपाको आन्तरिक राजनीति र आगामी यात्रामा के कस्तो असर पर्ला, राजनीतिक वृत्तमा यति बेला यो गम्भीर बहसको विषय बनेको छ। सम्भावित परिदृश्य र असरहरूलाई तीन तरिकाले विश्लेषण गर्न सकिन्छ। एक, गुटियो खाडल र सिनियर जुनियर इगोको सुरुवात। अहिले महाधिवेशनको मञ्चमा रवि र बालेनले अङ्कमाल गर्दा जति उत्साह देखिएको छ, निर्वाचनको परिणामपछि त्यो उत्साह संशयमा बदलिन सक्छ। केन्द्रीय समितिमा बालेन पक्षका नेताहरूको उपस्थिति न्यून र शून्य प्राय भयो भने पार्टीभित्र हामी रैथाने संस्थापन र उनीहरू भित्रिएका जुनियर भन्ने मनोवैज्ञानिक खाडल गहिरिनेछ। बालेन पक्षका जुनियर नेताहरू पराजित हुँदा उनीहरूमा उपेक्षित भएको भावना पैदा हुन सक्छ, जसले पार्टीभित्र आन्तरिक गुटबन्दीलाई संस्थागत गर्ने खतरा रहन्छ। दुई, दोस्रो तहको नेतृत्वमा असन्तुलन। सभापति लामिछाने र वरिष्ठ नेता शाह बीच राजनीतिक समझदारी बलियो भए पनि नीति निर्माण र निर्णय प्रक्रिया चलाउने मुख्य थलो केन्द्रीय समिति नै हो। केन्द्रीय समितिमा बालेन पक्षका एजेन्डा वा भावना बोक्ने सेकेन्ड लेयरका नेताहरू नै कम भए भने पार्टीका निर्णयहरू एकपक्षीय हुने जोखिम रहन्छ। यसले गर्दा पदाधिकारी चयन र महत्वपूर्ण राजनीतिक निर्णयमा बालेन एक्लो पर्ने वा संस्थापन पक्षको निर्णयमा साक्षी मात्र बस्नुपर्ने अवस्था हुन सक्छ। तीन, कार्यकर्ता तहमा निराशा र भावनात्मक विभाजन। रासोपाको यो लोभलाग्दो जनमत र सफलतामा रवि र बालेन दुवैको क्रेज उत्तिकै महत्वपूर्ण सारथी बनेको छ। यदि केन्द्रीय समितिमा बालेन पक्षको उम्मेद्वारहरू नराम्रोसँग पराजय भए भने बालेनको लोकप्रियता देखेर रासोपामा जोडिएका लाखौं युवा र नयाँ कार्यकर्ताहरूमा निराशा छाउन सक्छ। बाहिर सबै एकै हौ भनिए पनि भोट हाल्ने बेला आफ्ना मान्छेलाई मात्रै जिताएको आरोप संस्थापन पक्षमाथि लाग्न सक्छ, जसले गर्दा तल्लो तहका कार्यकर्तामा भावनात्मक विभाजन आउन सक्छ। त्यसैले लोकतन्त्रमा चुनाव हुनु र कसैले जित्नु वा हार्नु स्वाभाविक प्रक्रिया हो। तर रासोपा जस्तो भर्खरै बामे सरेर तरङ्ग ल्याएको दलका लागि यो निर्वाचन पदको बाँडफाँड मात्र नभई आन्तरिक एकताको कडा परीक्षा पनि हो। यो परीक्षामा नै गुटबन्दी, असन्तुष्टि र असन्तुलनको बिउ रोपियो भने भविष्य सुखद हुने देखिँदैन।

0: For DTH Seva, this home.
1: Dish home. Khushi ko connection.
2: Yo ho Nepali Radio.
3: Yo awaz ho Nepali Radio Network ko. Yo tapai sundar hunuhuncha Nepali khabar.
4: आजको जनता जान्न चाहन्छन्मा हामीसँग हुनुहुन्छ ऐतिहासिक उपन्यास बखानका लेखक बसन्त पराजुली.
5: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन्का साथमा
6: ग्लोबल आइमी बैंक सबैका लागि बैंक.
7: नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले 18 सालको घटनाको मार्मिक प्रसङ्ग उठाउनु भयो चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा, र त्यससँग सम्बन्धित रहेर तपाईँले चाहिँ एउटा बुक पनि लेख्नु भएको थियो. खास त्यो घटनाको बारेमा अलिकति बताइदिनुहोस् न. तपाईँले आफूले गरेको अध्ययन अनुसन्धानका आधारमा के हो त्यो घटना 18 सालको?
8: यो 2018 साल भनेको नेपाली काङ्ग्रेसले चाहिँ क्रान्ति गर्दाखेरि असफल क्रान्ति हो काङ्ग्रेसको. त्यो देशै भरि 2018 सालमा 2017 सालको साई कदमको विरुद्धमा नेपाली काङ्ग्रेसले देशैभरि विद्रोहको घोषणा गरेको थियो. त्यो विद्रोहको घोषणा अनुरूप चितवनको 2018 साल क्रान्ति पनि एउटा हो. त्यो चाहिँ असफल क्रान्ति हो. 2018 साल माघ 26 गतेबाट तत्कालीन काङ्ग्रेसका योद्धाहरूले चितवनको भरतपुर लाई कब्जा गर्नको लागि रणनीति बनाए. उनीहरूको सैनिक सहित काङ्ग्रेसले त्यो बेलामा जनमुक्ति सेना नै गठन गरेको थियो. त्यो सेनालाई परिचालन गरेर काङ्ग्रेसले भरतपुर कब्जा गर्ने रणनीति बनायो. जस रणनीति अनुसार माघ 26 गते उनीहरूले भरतपुरलाई घेरा हाले, र घेरा हालिसकेपछि त्यो रात नै तत्कालीन भरतपुरका प्रमुख भरत गुरुङले विद्रोहीहरूका अगाडि आत्मसमर्पण गरेपछि भरतपुरलाई सहजै क्रान्तिकारीहरूले आफ्नो कब्जामा लिए. त्यसको 36 घन्टा पनि नबित्दै पुनः 28 गते भरतपुरलाई फेरि नेपाली सेनाले कब्जामा लियो. त्यो बेलामा नेपाली साई सेना थियो र त्यो साई सेनाले चाहिँ भरतपुरलाई आफ्नो नियन्त्रणमा लियो. त्यो बेलामा रक्तपात भएको थियो. चितवन धेरै हाताहाती भएको थियो. र त्यो यो जुन चौरमा राष्ट्रपाले जुन के अरे अहिले महाधिवेशनको उद्घाटन सत्र गरिरहेको छ, त्यही चौरमा झन्डै अब त्यो तथ्य कति मान्छे मारिएको थियो भन्ने तथ्यहरूमा बिचमा चाहिँ इतिहासकारहरू बिचमा विभक्त देखिन्छ. यद्यपि अहिलेसम्म मान्यता प्राप्त इतिहासकारहरूको र डाक्टर सूर्यमणि अधिकारीले दिनुभएको तथ्यलाई टेकेर मैले पनि लेखेको छु र त्यो बखान भन्ने उपन्यासमा के अरे उल्लेख छ. त्यो तथ्यलाई हेर्दाखेरि 26 जनाले त्यहाँ शहादत प्राप्त गर्नु भएको छ. यति क्रूर तरिकाले हत्या गरिएको त्यहाँ के अरे सङ्गीन रोपेर मारिएको छ, बाँधेर तपाईँको के अरे गाडीमा बाँधेर तपाईँको त्यो सडकमा लतारिएको छ र सङ्गीन रोपी रोपी हत्या गरिएको छ र छाला काटेर नुनचुक लगाइएको छ. यो कुराहरू यो समग्रमा यो इतिहासविदहरूले देखेका कुराहरूलाई के अरे उल्लेख गरेर बखान पनि तयार भएको छ. त्यो बखानमा मैले सबै कुरा लेखेको त छु. यद्यपि अझै अर्को कुरा त्यहाँ त्यो घटनामा केही इतिहासविदहरूले चाहिँ 85 जनासम्म मर्नु भएको भन्ने कुरा उल्लेख गर्नुभएको छ. यद्यपि एकजना तत्कालीन आन्दोलनमा सहित महेश्वरलाल श्रेष्ठ जो अहिले हुनुहुन्न, उहाँले लेख्नुभएको एउटा के अरे कृतिमा उहाँले लेख्नुभएको एउटा किताबमा चाहिँ 84 जोड चप्पल चाहिँ यो गेस्ट हाउस चौरमा भेटिएको थियो तत्कालीन अवस्थामा भनेर लेख्नु भएको थियो. र यद्यपि त्यो चप्पल भेटिएका जति त्यहाँ शहादत थिए या थिएनन् भन्ने सवाल एउटा बहसको विषय छ. र अहिलेसम्म तथ्य र तथ्याङ्कलाई हेर्ने हो भने र इतिहासलाई तथ्य मान्ने हो भने प्राध्यापक डाक्टर सूर्यमणि अधिकारीको अध्ययनलाई नै चितवन 2018 सालको अध्ययनको अन्तिम अध्ययन मानिन्छ. त्यो अध्ययनलाई हेर्ने हो भने 26 जना सहित भएको देखिन्छ. एउटा विडम्बनाको कुरा त के हो भन्नु होला भने सहीद भएका छन्. 2018 सालमा सहीद हुने सहीदहरू सहीदको सूचीमा छैनन्। र अहिले तपाईँ सरस्वती हेर्नुभयो भने जुन घटना जस्तो घटनामा मारिएकाहरूलाई पनि राज्यले सहीदको सुविधा दिने सहीद घोषणा गर्ने गरिन्छ. तर दुःखको कुरा 2018 सालमा मारिएका व्यक्तिहरू अहिलेसम्म राज्यले सहीद घोषणा गर्न सकेको छैन. र यो चितवन काण्ड त्यो बेलामा भएको काण्ड जुन नर्कटियागञ्जबाट काङ्ग्रेसका जनमुक्ति सेनाका सेनाहरू आएका थिए र उनीहरूले माडी को प्रहरी चौकी अतिक्रमण के अरे लाई आक्रमण गरी कब्जामा लिएर भरतपुर प्रवेश गरेका थिए भने
0: भरतपुरमा त्यो तत्कालीन अवस्थामा हवाईजहाज ग्राउन्ड जोतिएको थियो र त्यो बेलामा सेना र प्रहरीको कार्यालयहरू कब्जामा लिएको थियो र त्यसको लगत्तै कब्जा लिइसकेपछि त्यसको 48 घन्टा पनि बित्न नपाउँदै 36 घन्टा र 48 घन्टाको बिचमै पुनः साई सेनाले चाहिँ आन्दोलनकारीहरूलाई दमन गरेर क्रान्तिकारीहरूलाई दमन गरेर एकदमै जघन्य हत्या गरेको थियो। जुन जघन्य हत्यालाई चाहिँ गगन कुमार थापा नेपाल काङ्ग्रेसका सभापतिले सार्वजनिक मञ्चमा जुन थलोमा कार्यक्रम भएको थियो त्यही थलोबाट उजागर गरिदिनु भएको
7: कुरालाई उजागर गरेको विषयले त्यहाँ कस्तो अब खास गरेर चितवनमा यसको चाहिँ तरङ्ग कस्तो परिरहेको छ?
0: यो चितवन शहीद भूमि हो, साथै नै बखान सिंह गुरुङ जो तत्कालीन अवस्थाको आन्दोलनकारी हुनुहुन्थ्यो र उहाँ आन्दोलनको नेता हुनुहुन्थ्यो, लिडर हुनुहुन्थ्यो, उहाँको राजनीतिक पृष्ठभूमिलाई यो ओझेलमा पर्यो जसका कारणले उहाँ विलुप्त जस्तै हुनुभयो र राजनीतिमा उहाँ अगाडि आउन सक्नु भएन। त्यसको फलस्वरूप चितवन राजनीतिक रूपमा पछि परेको ठाउँ हो र जसको परिणामले समस्या भोग्यो, जसको समस्या चाहिँ चितवन राजनीतिक रूपमा पछाडि पर्यो र अहिले यो जुन नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले चितवनको भूमिलाई उजागर गरिदिनु भएको छ, अहिले पछिल्लो चरणमा एउटा विषय चाहिँ जोडतोडका साथ हाबी भएको छ, विगतमा कसैले केही गरेन, विगतका दलहरूले केही गरेन, विगतमा चाहिँ कामै भएन भन्ने जुन तथ्य,
7: अझ भन्नुको मतलब चाहिँ विगतमा केही योगदानै थिएन कुनै पनि, यो लोकतन्त्रदेखि विकास निर्माण सबै काममा पनि केही भएको थिएन भन्ने कुरा एउटा कुरा भयो कि लोकतन्त्र कुनै पनि कामका लागि योगदान पनि थिएन भन्नेसम्मको भाष्य पनि छ नि त।
0: हो, त्यो भाष्यलाई चिर्नका लागि गगन कुमार थापाले लोकतन्त्र ल्याउनका लागि विगतका योद्धाहरूले चाहिँ बलिदानी दिएका छन्, रगत बगाएका छन्। यो लोकतन्त्र अहिले हामीले बोल्न पाउने अधिकार चाहिँ त्यसै आएको होइन, विगतका योद्धाहरूले दिएको योगदान हो, त्यसलाई चाहिँ बिर्सन पाइँदैन भनेर भन्नका लागि एउटा जानकारी दिनको लागि स्पष्ट रूपमा बताउनका लागि चाहिँ त्यो आएको हो।
7: त्यही रक्त भूमिमाथि अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन हुँदैछ, त्यहाँ अहिले तपाईँहरू त्यहाँ रिपोर्टिङमा पनि जानुभएको होला, त्यहाँ चाहिँ अब यो कुरालाई लिएर राष्ट्रपाका कार्यकर्ताहरू वा चाहिँ नेताहरूले त्यसबारेमा केही प्रतिक्रियाहरू वा चाहिँ केही बताएको केही तपाईँलाई जानकारी छ?
0: यो विषयमा धेरै ज्ञान नयाँ पुस्तालाई छैन, 2018 सालको क्रान्तिको बारेमा नयाँ पुस्ता अनभिज्ञ छ, त्यसले गर्दाखेरि पनि अहिले राष्ट्रपासँग जोडिएका राष्ट्रपा पक्षका जनमानस हुनुहुन्छ उहाँहरूलाई सम्भवतः यो तथ्य धेरै कमलाई मात्रै जानकारी कुराले एउटा छलाङ र चितवनको इतिहास सार्वजनिक रूपमा उजागर गर्न चाहिँ सहयोग पुगेको छ,
7: स्थापित गर्नलाई पनि सहयोग।

0: ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाटा ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यही पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्टी आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर सम्दिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचे किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लायन्स चौक आनन्द मार्ग नयनगढ चितवन मोबाइल 98550509334
3: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना
4: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ
3: प्रवेश परीक्षा साउन पहिलो साता भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि
4: क्याम्पसका विशेषताहरू टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था
3: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप
4: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन
3: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता
4: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको
3: सम्पर्क नम्बर 98550-73474 98550-77680 र 98455-33158
4: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका
5: हेलो
6: हेलो बुढी के छ खबर
5: ठिकै छ चलेकै छ
6: ल भिडियो अन गर त तलाई हेरम
5: भिडियो अनै छ त देख्नु भएन र
6: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
5: माडीको नेट यस्तै त हो नि
6: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल्छ
4: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
3: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-00-86
7: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइललाई टेकमाइललाई
8: न पक्ष न विपक्ष
9: सधैँ निष्पक्ष निष्पक्ष
10: स्वदेश एफएम 93.2 मेगाहर्ज

0: सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सम्पत्ति विवरण बुझाउने समय सीमा नजिकिँदै 2600 भन्दा धेरै उजुरी
1: 9000 प्लस फारम बुझाउनु भएको छ। पहिलो फेजमा 22000 हुन्छ भन्ने हाम्रो पूर्व अनुमान हो, लक्ष्य 150 भन्ने छ।
0: होल्डिङ सेन्टर खाली गर्ने निर्देशन पछि कति सुकुमवासीले छाडे आश्रय स्थल?
2: पुनर्स्थापना बाबतको रकम हामी भोलिबाट सम्भवत डिस्चार्ज गर्छौँ, बल्ल उहाँहरूले चाहिँ खाली गर्ने क्रम सुरु हुन्छ।
0: र अन्तर्राष्ट्रिय प्रसङ्गमा कङ्गोमा इबोला खोपको परीक्षण थाल्न लागि WHO को भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार पढिन र दहालबाट सुन्नुहोस्। विश्व स्वास्थ्य संगठनले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला महामारी नियन्त्रणमा सघाउन सक्ने दुईवटा औषधिको परीक्षण अर्को साताबाट गर्नका लागि तयारीहरू पूरा भएको जनाएको छ। उक्त ट्रायलले बुन्डी बुग्यो प्रजातिको इबोला संक्रमणका कारण हुने मृत्यु दर दुईवटा एन्टिभाइरल औषधिले घटाउन सक्छ या सक्दैन भन्ने जाँच गर्नेछ। हालसम्म कुनै पनि खोप वा उपचार नभएको उक्त प्रजातिको इबोलाका कारण झण्डै 280 जनाको ज्यान गएको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानम गेब्रियोसोसले उक्त महामारी नियन्त्रण प्रयासभन्दा तीव्र गतिमा फैलिरहेको बताए। हालसम्म 1100 जतिमा संक्रमण पुष्टि भएका छन्। फ्रान्सको स्वास्थ्य मन्त्रालयले देशमा इबोला संक्रमणको पहिलो घटना पुष्टि गरेको छ। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा मानवीय सहायता मिसनबाट फर्किएका एक चिकित्सकमा संक्रमण पुष्टि भएको र उनलाई एक्ल्याएर राखिएको अधिकारीहरूले बताएका छन्। फ्रान्सका अधिकारीहरूले उनीहरूले ती डाक्टरसँग सम्पर्कमा आएका व्यक्तिहरूको पहिचानको काम गरिरहेको पनि जानकारी दिएका छन्। पश्चिम युरोपको अधिकांश क्षेत्रमा चर्को उष्ण लहर जारी रहँदा फ्रान्समा 10,000 मानिसहरू विद्युत आपूर्ति विहीन बनेका छन्। फिनिस्टरमा तातोका कारण विद्युत ट्रान्सफर्मरहरूमा समस्या निम्तिएको छ। मंगलबार फ्रान्सले अभिलेख राख्न थाले यताकै सबैभन्दा गर्मी दिनको सामना गरेको थियो। फ्रान्स बाहेक इटली र स्पेनमा पनि रेड एलर्टहरू जारी गरिएका छन्। ब्रिटेनमा मेट अफिसले इङ्ल्यान्ड र वेल्सका कतिपय क्षेत्रमा जीवनकै जोखिम रहेको चेतावनी दिएको छ। लन्डनमा चरम गर्मीका कारण एउटा जलवायु कार्यक्रम स्थगित गरिएको छ। चीनको भ्रष्टाचार नियन्त्रण सम्बन्धी निकायले आफूले देशको रक्षा उद्योगका एकजना वरिष्ठ अधिकारी बियन झगाङमाथि अनुसन्धान गरिरहेको जनाएको छ। बियन चीनको राष्ट्रिय अन्तरिक्ष निकायका उपप्रमुख हुन् र उक्त निकायले उनले अनुशासन र कानूनको गम्भीर उल्लङ्घन गरेको आरोप लगाएको छ। बीबीसीका विश्व मामिला संवाददाता अनवर्सन एथिराजन भन्छन्, उनी चीनको अन्तरिक्ष अन्वेषण बारेको अन्तर्राष्ट्रिय सहकार्यका प्रमुख व्यक्ति थिए र देशभित्र र बाहिर अन्तरिक्ष सम्बन्धी कार्यक्रमहरूमा सहभागी हुन्थे। उक्त एजेन्सीले उनले अनुशासन र कानूनको गम्भीर उल्लङ्घन गरेको आशंका गरेको छ। छानबिन घोषणा गरिएपछि उनको नाम आधिकारिक वेबसाइटबाट हटाइएको छ। बीबीसीका विश्व मामिला संवाददाता अनवर्सन एथिराजन। र भारतमा सरकारले विदेशबाट आर्थिक सहयोग प्राप्त गर्ने गैर सरकारी संस्थाहरू बारेका नियमहरूमा कडाई गर्दै उनीहरूले आफ्ना गतिविधि सामाजिक सञ्जालका खाता र वेबसाइट खुलाउनु पर्ने व्यवस्था गरेको छ। दर्ताका लागि आवेदन दिने संस्थाहरूले अनुमोदन गरिएको सूचीबाट गतिविधिहरू छनौट गर्नुपर्नेछ। त्यस्ता संस्थाहरूले विदेशबाट आएका रकमको कसरी प्रयोग गरिन्छ भन्ने बारे पनि विवरणहरू बुझाउनु पर्नेछ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सम्पत्ति विवरण बुझाउने समय सीमा नजिकिँदै गर्दा अहिलेसम्म अपेक्षित संख्याको झण्डै आधाले विवरण पेश गरेका सम्पत्ति छानबिन आयोगले जनाएको छ। अधिकारीहरूका अनुसार आयोगले बहालवाला तथा अवकाशप्राप्त अधिकारी र राजनैतिक पदाधिकारी गरी 20,000 भन्दा बढी व्यक्तिबाट सम्पत्ति विवरण प्राप्त हुने अपेक्षा गरेको छ। आयोगले विवरण पेश गर्न असार मसान्तसम्मको समय दिएको छ। आयोगलाई आर्थिक वर्ष 2062-63 आर्थिक वर्ष 2082-83 चैत्र मसान्तसम्म सार्वजनिक पदमा रहेका व्यक्ति तथा उनीहरूका परिवारका सदस्यहरूको नाममा रहेका सम्पत्तिको विवरण संकलन छानबिन तथा प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ। तथापि यसबीचमा केहीले आयोगको औचित्यमाथि प्रश्न उठाउँदै सम्पत्ति विवरण पेश नगर्ने बताएका तथा कतिपयले विभिन्न माध्यम मार्फत स्वघोषणा गरेका समेत पाइएको छ। यसै सन्दर्भमा हामीले एक वर्षको कार्यकाल रहेको उक्त आयोगका प्रवक्ता गणेश केसीलाई टेलिफोन सम्पर्क गरी हालसम्म बुझाइएका फारमको संख्या तथा आयोगमा प्राप्त उजुरीहरूको अवस्थाका बारेमा जिज्ञासा राखेका छौँ।
1: अब अहिले 9,000+ फारम बुझाउनु भएको छ र 26-27 सय उजुरीहरू मेलबाट, हुलाकबाट र स्वयं उजुरीकर्ता यहाँ आयोगमा उपस्थित भएर उजुरी दर्ता गराउनु भएको छ। हाम्रो लक्षित तोकिएका पदाधिकारीहरूको संख्या पहिलो फेजमा 20-22 हजार हुन्छ भन्ने हाम्रो पूर्व अनुमान हो। फेरि यो फारम बुझाउने न्यायाधीशहरूको असन्तसम्म तोकिएकोले लक्ष्य चाहिँ भेट्छ भन्ने हाम्रो अनुमान छ।
0: अब यो हिसाबले मोटामोटी 20 दिन जस्तो बाँकी देखिन्छ। तपाईँहरूले अहिले यो क्रममा फारम बुझ्ने क्रममा भोगिराख्नु भएको चुनौती चाहिँ के छन्? अहिले
1: फारम बुझ्ने क्रममा हामीले त्यस्तो चुनौती अनुभूति त गरेको छैनौँ। यद्यपि अब लजिस्टिकका विषयहरू, जनशक्तिका विषयहरू अहिले हामीसँग जति उपलब्ध छ त्यो चाहिँ पर्याप्त हुँदैन भन्ने चाहिँ हाम्रो एउटा अनुमान भइसकेको छ।
0: केसीजी, यो अब प्राविधिक कुरा भयो, सुल्झाउन सजिलो होला, तर मैले चुनौती भनेर संकेत गर्न खोजेको चाहिँ यो बिचमा तपाईँहरूले काम गरिराख्दाखेरि चाहिँ कतिपयले सम्पत्ति विवरण बुझाउन आवश्यक नठानेको अथवा केहीले चाहिँ सो घोषणा गर्ने क्रम समेत देखिएकोले त्यसलाई चाहिँ तपाईँहरूले कसरी लिनुहुन्छ? ती विवरणहरूलाई चाहिँ गणना गर्नुहुन्छ कि हुँदैन भनेर?
1: होइन, यो इस्यु त आएको लागि चुनौती हुँदै होइन। केही पूर्व पदाधिकारीहरूले सम्पत्ति विवरण नबुझाउने कसैले त आफै पनि मिडिया मार्फत सो घोषणा गर्नुभएको देखिया छ। त्यसलाई पनि एउटा आयोगले संज्ञानमा लिएर नबुझाउने पूर्व पदाधिकारीको अथवा बालवाला पदाधिकारीको हकमा पनि आयोगले आफ्नै ढङ्गले उहाँहरूको सम्पत्तिका विभिन्न अभिलेखहरू, जुनसुकै किसिमका सम्पत्तिका क्षेत्रहरूमा आयोगले आफ्नै संयन्त्रबाट पनि त सङ्कलन गर्न सक्ने अवस्था विद्यमान छ।
0: अरूको नाममा पार्क गरिएका सम्पत्ति तपाईँहरूले कसरी पो भेटाउनु होला र भन्ने आशंका पनि आयोग प्रति व्यक्त भइरहेको पाइन्छ।
1: छानबिन भनेकै त्यही हो नि, छानबिन एउटा अनुसन्धान पनि हो। फलानाको सम्पत्ति फलाना फलानाकोमा पार्क भएको छ भन्ने ढङ्गका उजुरीहरू पनि आछन्। व्यक्तिले आफूले अवैध रूपमा आर्जन गरेको सम्पत्ति आफैसँग मात्रै राख्छ भन्ने कल्पना त आयोगले गरेको छैन। त्यसैले हामीले हेर्नुपर्ने क्षेत्र भनेकै त्यही हो, कस्ता कस्ता रेड जोनका कर्मचारीहरूले अथवा पूर्व पदाधिकारीहरूले सम्पत्तिहरू चाहिँ कुन कुन क्षेत्रमा लगेर पार्क गरेको हुन सक्छ भनेर खोजबिन गर्ने नै यो छानबिनको विषय हो।
0: सम्पत्ति छानबिन आयोगका प्रवक्ता गणेश केसी। अब अर्को विषय, काठमाडौँ उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका अधिकांश सुकुम्बासी परिवार पुनर्स्थापनाका लागि तयार भएका अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अधिकारीहरूले दावी गरेका छन्। 2 दिन अघि समितिले होल्डिङ सेन्टरमा बसोबास गरिरहेकाहरूलाई 5 दिनभित्र स्थान खाली गर्न भनेको थियो। 300 भन्दा धेरै परिवार अहिले होल्डिङ सेन्टरमा छन्। समितिका अनुसार पुनर्स्थापनामा जाने परिवारलाई प्रारम्भिक रूपमा 1,25,000 रुपियाँ उपलब्ध गराइनेछ भने त्यसपछि 3 महिनासम्म मासिक 15,000 रुपियाँ प्रदान गरिनेछ। यस सन्दर्भमा हामीले समितिका कार्यकारी निर्देशक आनन्द सिंह भाटलाई टेलिफोन गरी सुरुमा अहिलेसम्म कतिजनाले आश्रय स्थल छाडे भनेर सोधेका छौँ।
2: अहिले निवेदन लिएको हो, निवेदन लिइसकेपछि उहाँले पुनर्स्थापना बापतको रकम हामी भोलिबाट सम्भवतः डिस्चार्ज गर्छौँ। डिस्चार्ज गरिसकेपछि बल्ल उहाँहरूले त्यो भित्र चाहिँ आफूलाई बाहिर खाली गर्ने क्रम हुने कुरा आयो।
0: निवेदन लिने भनेको चाहिँ उहाँहरू स्वैच्छिक रूपमा अब पुनर्स्थापनामा जान चाहनुहुन्छ भन्ने अर्थ लाग्छ भन्ने बुझियो होइन? त्यसमा चाहिँ त्यो कति संख्यामा चाहिँ त्यस्ता व्यक्तिहरू हुनुहुन्छ जो जान चाहनुहुन्छ र कति संख्यामा हुनुहुन्छ जो अहिले पनि विकल्पविहीन हुनुहुन्छ?
2: होल्डिङ सेन्टर वाइज भन्नुपर्दा इच्याङको नारायण, होडे, नगरकोट, धुलिखेलको अधिकांश व्यक्ति, केही मान्छेहरू जहाँ जो जहाँ उपलब्ध नभएको बाहेक अरू सम्पूर्णले चाहिँ निवेदन दिइसकेको अवस्था छ। खरिपाटीको विद्युत प्राधिकरणकोहरूले आधा जस्तोले निवेदन दिएको अवस्था छ। भोलि चाहिँ राधा स्वामीमा चाहिँ सङ्कलन गर्ने योजना राखेका छौँ। त्यहाँको अहिलेसम्म बुझ्दाखेरि चाहिँ केही मान्छेले दिन तयार भएको, केही नभएको भन्ने बुझिन्छ। तर अन्य अधिकांश परिवारहरूले त्यो निवेदन दिइसकेकोबाट पनि थाहा हुन्छ कि उहाँहरू चाहिँ पुनर्स्थापना हुनु तयार हुनुहुन्छ भन्ने।
0: तर सञ्चार माध्यमहरूमा चाहिँ हामीलाई राम्रोसँग विकल्प नदिइकन अथवा चाहिँ 25,000 रुपियाँ मात्रै लिएर पुनस्थापनामा जान भनिराख्या छ, हामीलाई अन्याय पर्यो भन्ने किसिमको भनाई उहाँहरूको आइरहेको देखिन्छ। अब जो जान इच्छुक हुनुहुन्न अतिरिक्त सहुलियत दिनुहुन्छ होला नि त तपाईँहरूले पनि केही विकल्प नभएकाहरूलाई त?
2: विकल्प नभएकाहरूको एउटा पाटो आयो, जबरजस्ती जान नखोज्नेहरूको भनेको अर्को क्याटेगोरी आयो, उहाँहरूलाई हामी त्यसो यो समय अवधि निस्किसकेपछि केही एक दुई दिन थप्ने वा वैकल्पिक व्यवस्था के हुन सक्छ भन्ने त हामी सोच्ने कुरा नै आयो। परिस्थिति हेरी हामी त्यो स्टेप फाल्छौँ।
0: भनेपछि त्यो राम्रोसँग अध्ययन नगरिकनै तपाईँहरूले 5 दिनभित्र खाली गर भनेर भन्नुभएको हो?
2: त्यस्तो होइन, त्यो चाहिँ हामीले चाहिँ उहाँहरूलाई अध्ययन गरेर बुझिसकेर मात्र गरेको अवस्था हो। त्यस कारणले त अधिकांशले निवेदन दिएको अर्थबाटै बुझिहाले हुन्छ कि हामीले चाहिँ धेरै जस्तो विकल्पमा जान चाहन्छन् भन्ने सम्भावना देखिन्छ। को जान सक्दैन भन्ने कुरा त जब खाली हुने क्रम भएपछि नै देखिने अवस्था हो, तर विकल्प भनेको चिज त खुल्ला रहन्छ नि सरकारका लागि त।
0: उनी थिए अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष आनन्द सिंह भाट। अब अर्को विषय, क्यान्सर उपचारमा प्रयोग हुने केही महत्त्वपूर्ण औषधिहरू अभाव हुन थालेको, लामो समय बित्दा पनि सहज आपूर्ति सुनिश्चित हुन नसकेको उपभोक्ता तथा स्वास्थ्य कर्मीहरूले बताएका छन्। सरकारले 11 वर्ष अघि तोकेको मूल्य यथावत रहँदा र पछिल्ला वर्षहरूमा औषधिको उत्पादन तथा आयात लागत बढेकाले ती औषधिहरूको नियमित आपूर्ति गर्न कठिन भएको व्यवसायीहरूले बताइरहेका छन्। गत साता संसदमा सम्बोधन गर्ने क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले क्यान्सर औषधिको अभावप्रति सरकार गम्भीर रहेको बताएकी थिइन्। संजय ढकालको रिपोर्ट। किमोथेरापीका क्रममा तत्काल आवश्यक पर्ने केही आधारभूत औषधिहरू सहज रूपमा उपलब्ध नहुने गरेको बिरामीका आफन्त तथा उपभोक्ताहरूले गुनासो गरेका हुन्। आफ्नी आमाको किमोथेरापी उपचार गराउँदाको अनुभव सुनाउँदै विश्वराज सापकोटा भन्छन्,
4: किमो गर्ने औषधि अब त्यही दिनलाई मात्र थाहा हुन्छ, तत्काल चाहियो तत्काल चाहिएन अरे कहीँ पनि छैन, हामी त के गर्ने गर्ने भयौँ। अब मानसिक एक त बिरामीको अवस्था त्यस्तै, अनि त्यसमा त्यो औषधि नपाउनु त पीडा चाहिँ एकदमै गाह्रो भएको थियो।
0: खास गरी सरकारी अस्पतालहरूमा औषधि अभावको समस्या अझ गम्भीर रहेको बताइन्छ। नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्य सरकारले मूल्य समायोजन नगरिदिने हो भने अब थप आयात गर्न नसकिने बताउँछन्।
5: 20-21 दिनलाई पुग्ने औषधि हामीसँग मौजाद छ, कालो प्लाटिन पनि छ, सिस प्लाटिन पनि हिजो भर्खरै आइपुगेको छ, तर अब चाहिँ आज बिहान औषधि व्यवस्था विभागको स्टेटमेन्ट अनुसार भने उहाँहरू सुधारित मूल्य प्रणाली अपनाउनलाई अन्कनाइरहनु भएको छ, त्यस कारण अब चाहिँ हामीले आज उपरान्त
0: सदनमा बोल्ने क्रममा स्वास्थ्य मन्त्री मेहताले यो समस्याको दीर्घकालीन सम्बोधन गर्न र औषधिको सहज आपूर्ति गराउन उनकै शब्दमा स्वचालित मूल्य प्रणाली निर्माण गर्न 1 हप्ताभित्र औषधि परामर्श परिषदको बैठकबाट अगाडि बढिने बताए पनि आज बिहानसम्म त्यस्तो बैठक बसेको छैन। यो मामिला हेर्ने निकाय औषधि व्यवस्थापन विभागका सूचना अधिकारी किरण सुन्दर वज्राचार्यले त्यस्तो बैठकको निम्ति आफूहरू छलफलमै रहेको बताए।
6: हामी मूल्य नियन्त्रण छ नेपाल सरकारको, अधिकतम चाहिँ खुद्रा मूल्य भित्र पर्छ, इन्डियामा चाहिँ त्योभन्दा प्राइस बढी भएकोले चाहिँ अहिले आयातमा समस्या पर्छ हो। मन्त्रीज्यूसँग चाहिँ अब डिटेलमा छलफल हुन पाएको छैन, अब परिषदको मिटिङ बसेर त्यहाँबाट केही सल्युसन आउँछ कि भन्ने अपेक्षा।
0: चाँडै समस्या सम्बोधन नभए स्थिति झन जटिल हुन सक्ने चेतावनी औषधि आयातकर्ताहरूले दिएका छन्। अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, विश्व स्वास्थ्य संगठनले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला महामारी नियन्त्रण गर्न सक्ने 2 औषधिको परीक्षण अर्को साताबाट थाल्न तयारीहरू पूरा भएको जनाएको छ। त्यहाँ अघिल्लो महिना महामारी घोषणा गरिएको थियो। हालसम्म मृतकको संख्या 260 नागेको छ भने करिब 1,000 संक्रमित भएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: सन् 2014 पश्चिम अफ्रिकामा देखिएको इबोला महामारीबाट बाँचेका व्यक्तिहरूबाट संकलन गरिएको नमुनाका आधारमा उक्त संक्रमणसँग लड्न सक्ने एन्टिबडिजको मिश्रण तयार पारिएको भनिएको छ। विश्व स्वास्थ्य संगठन र अक्सफोर्ड विश्वविद्यालयले यो परीक्षण कार्य अघि बढाउने छन्। यसअघि अधिकारवादी समूहहरूले अमेरिका सरकारलाई अहिलेको बुन्डी बुग्यो इबोला संक्रमणबाट प्रभावित भएका देशहरूमा उक्त प्रयोगत्मक उपचारलाई क्लिनिकल ट्रायल र आपतकालीन प्रयोगका लागि अनुमति दिन माग गर्दै आएका थिए। यस खालको स्ट्रेनको इबोलाको कुनै खोप वा उपचार हालसम्म विकास भइसकेको छैन। इबोलाको दुर्लभ प्रजातिले पछिल्लो महामारी गराएको र यसको कुनै खोप नभएको अनि संक्रमणको केन्द्र द्वन्द्व प्रभावित क्षेत्र रहेको हुँदा अहिलेको संक्रमण अझ बढी चुनौतीपूर्ण भनिएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि आजै राति मतदान हुने। तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागको अनुरोध। देशभर करिब 10% धान रोपाई सम्पन्न। गत वर्षको तुलनामा रोपाई 0.4% बढेको कृषि विभागको तथ्याङ्क। अमेरिका र इरान बीच भएको समझदारीको प्रभावकारी कार्यान्वयनमा दुवै पक्ष प्रतिबद्ध हुनुपर्नेमा चीनको जोड। र फिफा विश्वकप फुटबल मा आज राति समूह चरणका अन्तिम खेल हुँदै राति 1:15 क्यानाडा र स्विजरल्यान्ड तथा कतार र बोस्निया हर्जगोभिना बीच प्रतिस्पर्धा हुँदै। समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि अझै मतदान सुरु हुने समय लाग्ने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित कार्यतालिका अनुसार पहिलो चरणमा केन्द्रीय सदस्यका लागि आजै राति 8:30 बजेदेखि मतदान प्रक्रिया सुरु हुने भने पनि अझै केही समय लाग्ने भएको हो। रासोपाको चितवनमा जारी महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि 384 जनाले उम्मेदवारी दिएका छन्। मतदान सुरु भएको 4 घण्टामा मतदान प्रक्रिया सक्ने आकलन रहेको र मतदान सकिएको 2 घण्टामा अन्तिम मत परिणाम सार्वजनिक गर्ने तयारी रहेको रासोपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। दोस्रो चरणको थप निर्वाचन कार्यतालिका पछि प्रकाशन गर्ने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। रासोपाको संशोधित विधान अनुसार 158 जना केन्द्रीय सदस्य हुने व्यवस्था छ, जसमध्ये 79 जना निर्वाचित हुनेछन् भने 51 जनालाई सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको छ। त्यस्तै 7 जना प्रदेश सभापतिहरू पदेन सदस्य हुने भएकाले स्वतः केन्द्रीय सदस्य रहनेछन्। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। रासोपाको पहिलो महाधिवेशन आषाढ 7 गते आइतबारदेखि चितवनमा जारी छ। 9 गते नै महाधिवेशन सक्ने भनिए पनि प्राविधिक समस्याका कारण महाधिवेशन लम्बिएको हो। रासोपाको जारी पहिलो महाधिवेशनमा करिब 4,000 प्रतिनिधि सहभागी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहले पार्टीमा कुनै गुट उपगुट नभएको बताउनु भएको छ। रासोपाको महाधिवेशन स्थल चितवनमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सभापति रवि लामिछानेको प्रस्तावक नै स्वयं प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाह बसेपछि गुट उपगुटको चर्चा अन्त भएको बताउनुभयो। संविधान संशोधन कार्यदलको संयोजक समेत रहनुभएका शाहले संविधान संशोधन राष्ट्रिय सहमति अनुसार नै हुने बताउनुभयो। संघीय संसद प्रतिनिधि सभाको भोलिको लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित भएको छ। संघीय संसद सचिवालयले सूचना मार्फत बैठक स्थगित भएको जानकारी गराएको हो। भोलि बिहिबार बिहान 11 बजे बस्ने गरी बोलाइएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले सभामुख डोल प्रसाद अर्यालले पर्सि शुक्रबार दिउँसो 1 बजेका लागि बैठकको समय निर्धारण गर्नुभएको सूचनामा उल्लेख छ। उता राष्ट्रिय सभाको बैठक भने पूर्व निर्धारित भोलि नै बस्नेछ। नेपाली काङ्ग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन 77 वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि तोकेको जनाएको छ। नेपाली काङ्ग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको 15 महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभियान अन्तर्गत केन्द्रीय प्रतिनिधि तोकिएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेष गरी 35 वर्ष मुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ तोकिएका केन्द्रीय प्रतिनिधिहरूले यही 20 गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय साझीकरण तथा जिम्मेवारी निर्वाह गर्नुहुने विज्ञप्तिमा उल्लेख छ। पछिल्लो केही वर्षको तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष करिब 7,000 जनाले आत्महत्या गर्ने गरेका छन् भने दैनिक औसत 19 जनाले ज्यान गुमाउने गरेका छन्। पत्रकारले लेख्ने समाचारले जोखिममा रहेका व्यक्तिहरूलाई सकारात्मक सन्देश दिन सक्ने र आत्महत्या न्यूनीकरणमा सहयोग पुग्ने भएकाले भाषा शैली र प्रस्तुतिकरणमा विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ। पर्वतबाट संवाददाता राजन पौडेलको एक रिपोर्ट।
1: नेपालमा बढ्दो आत्महत्याका घटनालाई न्यूनीकरण गर्न आत्महत्या सम्बन्धी समाचार तयार गर्दा त्यसले नकारात्मक प्रभाव नपार्ने र रोकथाममा सहयोग पुग्ने ढंगले प्रस्तुत गर्नुपर्नेमा सरकारवालाहरूले जोड दिएका छन्। जनस्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्य अधिकृत सन्देश पोखरेल।

0: दैनिक औसत 19 जनाले ज्यान गुमाउने गरेका छन्। यसले मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको महत्वपूर्ण विषयका रूपमा लिनुपर्ने आवश्यकता देखिएको छ। मानसिक स्वास्थ्य प्रवर्धन र आत्महत्या रोकथामका लागि समुदाय, परिवार, स्वास्थ्य कर्मी तथा संचार क्षेत्रबीच सहकार्य आवश्यक रहेको भनाई राख्नुहुन्छ प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्य। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी राजन पटेलका अनुसार पर्वत जिल्लामा पछिल्लो 3 वर्षको अवधिमा 112 जनाले आत्महत्या गरेका छन्। एक वर्षमा औसत 35 जना भन्दा बढीले आत्महत्या गर्ने गरेको तथ्याङ्कले समस्या गम्भीर बन्दै गएको संकेत गरेको छ। चालू आर्थिक वर्षमा मात्रै पर्वतमा 33 जनाले आत्महत्या गरेको तथ्याङ्कमा रहेको छ। मानसिक स्वास्थ्य समस्या कुनै पनि कमजोरी नभई उपचार र सहयोगबाट व्यवस्थापन गर्न सकिने अवस्था भएकाले परिवार, समाज र संचार माध्यम सबै पक्षले सकारात्मक वातावरण निर्माणमा भूमिका खेल्ने हो भने यस्ता खालका घटनाहरूमा कमी आउनेछ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
1: निर्वाचन पर्यवेक्षण समिति ईओसी नेपालले गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारको प्रचार खर्च सम्बन्धी अध्ययन प्रतिवेदन आज सार्वजनिक गरेको छ। प्रतिवेदनले जित्ने भन्दा हार्ने उम्मेद्वारले बढी खर्च गरेको पाइएको जनाएको छ। सो संस्थाले मुलुकभरका 165 क्षेत्र मध्ये छानिएका 10 निर्वाचन क्षेत्रका 3406 उम्मेद्वार मध्ये 144 नमुना उम्मेद्वारको खर्चको विश्लेषण गरेको हो। तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेकाले सर्वसाधारणलाई तातोबाट जोग्न र सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागका प्रवक्ता विभूति पोखरेलले आगामी 3 दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिनुहुँदै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ्ने सम्भावना भएकाले सावधानी अपनाउन अनुरोध गर्नुभएको हो। ती क्षेत्रका सर्वसाधारणलाई अति आवश्यक काममा बाहेक दिउँसो घर बाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन प्रवक्ता पोखरेलले आग्रह गर्नुभयो। सरकारले एक विद्यालय एक नर्स कार्यक्रम देशभरिका 1546 सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ। स्वास्थ्य सेवा विभागका महाशाखाका निर्देशक हीरा देवी निरौलाका अनुसार बाल बालिकाको उपचारको व्यवस्था गर्न नर्स राखिएको बताउनुभयो। तीमध्ये 327 संघीय सरकार र बाँकी प्रदेश तथा स्थानीय तह सरकारको समन्वयमा नर्स राखिएको छ। विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम मार्फत एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरेर बाल बालिकालाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उहाँले बताउनुभयो। धनकुटाको पाखरीवास र महालक्ष्मी नगरपालिकाका तल्लो भेगका किसान लामो खडेरीसँगै फौजी किराको दोहोरो मारमा परेका छन्। पर्याप्त वर्षा नहुँदा सुक्न थालेको मकै बाली फौजी किराको प्रकोपले थप नष्ट पारेपछि किसान चिन्तितमा छन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
2: मेहनत गरेर लगाएको मकै बालीमा फौजी किराले आक्रमण गरेर क्षति पुर्याउन थालेपछि किसानलाई भोकमरी लाग्ने चिन्ताले सताउन थालेको छ। एकातर्फ लामो समयको खडेरी सहेका किसानलाई अर्कोतर्फ फौजी किराले सताएको छ। पाखरीवास नगरपालिका वडा नम्बर 5 दियालेका किसान अम्बर बहादुर तामाङले 18 रोपनी क्षेत्रफलमा लगाएको मकै बाली फौजी किराको प्रकोपको कारण नष्ट भएको छ। फौजी किराको प्रकोपले यस वर्ष मकैको बिउ पनि जोगाउन मुस्किल परेको उहाँको गुनासो छ।
3: किराले एकदम चापेको छ, अहिले दबाईहरू लाउँदैछौँ आफ्नै व्यक्तिगतबाट, हाम्रो यसपालि बिउ पनि नउड्ने भयो। यो किरा पहिलादेखि नै सुरु भएको, 6 वर्ष भइसक्यो।
2: मकै बालीको पात्र जरा धमाधम फौजी किराले खान थालेपछि सखाप हुने अवस्थामा पुगेको र नियन्त्रणका लागि सरकारवाला निकायले चासो नदिने हो भने किसान भोक भोकै बस्नुपर्ने दिन आउन सक्ने किसानको गुनासो छ। फौजी किराले मकैको गुबो भित्र पसेर कलिला पात खाने र पात खाएपछि बिरुवा नै मर्ने गरेको छ। मकैमा दाना लाग्ने समयमा चर्को घामले बालीलाई क्षति पुर्याउनुका साथै फौजी किराको प्रकोपले समस्यामा परेको दियालेकै अर्का किसान हरिबहादुर निरौलाले बताउनु भयो।
4: वर्षा नभएको कारणले गर्दाखेरि कहिले काहीँ बान्ने गरेका थिए, यसपालि त छैन भन्ने कुरा।
2: फौजी किरा विरुद्ध सरकारी संयन्त्र नै परिचालन हुनुपर्ने किसानहरूको माग छ। किरा नियन्त्रणका लागि प्रयास भए पनि विषादी सहितको प्राविधिक टोली गाउँमा खटाउन समस्या भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ। धनकुटामा हरेक वर्ष खडेरी र फौजी किराको आक्रमण मात्रै होइन जङ्गली जनावरको आतंकको पनि शिकार बन्नु परेको किसानहरूको गुनासो छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
5: SEC सकियो, अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो।

0: एक्सेस एसईई ऑफर मात्र रु 20 मा प्रीपेड सिम कार्ड रु 9 रुपैयाँ 80 पैसा ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
1: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
0: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
2: नेपाल टेलिकम राष्ट्रको संचार
3: विज्ञापन पछि अब केही अन्तर्राष्ट्रिय समाचार चीनले अमेरिका र इरान बीच सम्पन्न समझदारी पत्रको संरक्षण तथा प्रभावकारी कार्यान्वयनमा दुवै पक्षले प्रतिबद्ध हुनुपर्ने जनाएको छ चीनिया विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले आज आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिका र इरानले एक अर्काको सार्वभौम सत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने सैन्य कार्यवाही नगर्ने तथा आन्तरिक मामिलामा हस्ताक्षेप नगर्ने प्रतिबद्धता सहित समझदारी पत्रमा हस्ताक्षर गरेको बताउनु भएको हो उहाँले समझदारीले अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्नुहुँदै त्यसको संरक्षण र कार्यान्वयन दुवै पक्षको साझा जिम्मेवारी भएको बताउनुभयो अब आर्थिक समाचार
4: चालु आर्थिक वर्षमा हालसम्म करिब 25,56,00,00,000 रुपियाँ मूल्य बराबरका 10,845 विद्युतीय सवारी साधन आयात भएका छन् भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो 11 महिनाको अवधिमा 50 किलोवाट क्षमतादेखि 201 किलोवाट क्षमतासम्मका विभिन्न ढाँचाका विद्युतीय सवारी साधन आयात भएका छन् यस अवधिमा 50 किलोवाट क्षमताका 3,680 51 100 किलोवाटसम्मका 6,357 विद्युतीय सवारी साधन आयात भएको भन्सार विभागले जनाएको छ धान रोपाईको मुख्य महिना असारको पहिलो हप्ता बित्दासम्म देशभर करिब 1,37,000 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ हालसम्म देशभर करिब 10% क्षेत्रफलमा रोपाई भएको कृषि विभागले जनाएको छ यो अघिल्लो वर्षको तुलनामा 0.4% बढी क्षेत्रफलमा रोपाई भएको हो असार 8 गतेसम्मको तथ्याङ्क अनुसार सबैभन्दा बढी कर्णाली प्रदेशमा 22.8% र सबैभन्दा कम बागमती प्रदेशमा 2.3% क्षेत्रफलमा रोपाई भएको छ यस्तै धान उत्पादनको मुख्य क्षेत्र मधेस प्रदेशमा करिब 5% मात्रै रोपाई भएको कृषि विभागका निर्देशक प्रकाश कुमार सञ्जेलले नेपालमा करिब 13,81,000 हेक्टर क्षेत्रफलमा रोपाई हुने गरेको छ
3: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गाना खेल समाचार रमेश टमाटरबाट
5: विश्वकप फुटबलमा आज राति समूह चरणका अन्तिम खेल हुँदैछन् आज क्यानाडा र स्विजरल्यान्ड बीचको खेल बीसी प्लेस भ्यानकुभर र बोस्निया र कतार बीचको खेल सिटल स्टेडियममा हुँदैछन् नेपाली समय अनुसार दुवै खेल राति 1:15 हुँदैछन् यसअघि आज भएका खेलमा अफ्रिकी टोली घानाले फिफा विश्वकपको उपाधि दावेदार इङ्ल्यान्डलाई बराबरीमा रोकेको छ समूह एल अन्तर्गत अमेरिका स्थित बोस्टन रङ्गशालामा आज बिहान भएको खेलमा घाना र इङ्ल्यान्डले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् प्रतिस्पर्धात्मक खेलका दुवै टोलीले गोलका लागि अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् बराबरी सँगै दुवै टोलीले दुई खेलबाट समान 4-4 अङ्क बनाएका छन् दुवै टोलीको नकआउट पुग्ने सम्भावना बलियो छ कोलम्बिया फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरेको छ समूह के अन्तर्गत मेक्सिको ग्वाडालाहारा फुटबल रङ्गशालामा आज बिहान भएको खेलमा कोलम्बियाले कङ्गोलाई 1-0 गोलले हरायो प्रतिस्पर्धात्मक खेलमा कङ्गोलाई जिताउन डेनियल मुनोजले 76 मिनटमा गरेको गोल निर्णायक बनेको थियो लगातार दोस्रो जितसँगै 6 अङ्क बनाएको कोलम्बिया शीर्ष स्थानमा छ दोस्रो स्थानमा रहेको पोर्चुगलको 4 अङ्क छ उसुका स्टार विजय सिन्जाली र कराटेकी एरिका गुरुङ एनओसी अवार्ड 2026 सर्वश्रेष्ठ खेलाडी घोषित भएका छन् नेपाल ओलम्पिक कमिटीले विश्व ओलम्पिक दिवसका अवसरमा मंगलबार राति पुरुषतर्फ विजय र महिलामा एरिकालाई एनओसी अवार्ड प्रदान गरेको हो यस्तै कराटे प्रशिक्षक कुशल श्रेष्ठ उत्कृष्ट पुरुष प्रशिक्षक र कबड्डीकी हरिना थापा उत्कृष्ट महिला प्रशिक्षक चुनिएकी छिन्
3: अब मौसम आज राति कोशी मधेस बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम सम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि आजै राति मतदान हुने। तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागको अनुरोध। देशभर करिब 10% धान रोपाई सम्पन्न, गत वर्षको तुलनामा रोपाई 0.4% बढेको कृषि विभागको तथ्याङ्क। अमेरिका र इरान बीच भएको समझदारीको प्रभावकारी कार्यान्वयनमा दुवै पक्ष प्रतिबद्ध हुनुपर्नेमा चीनको जोड र फिफा विश्वकप फुटबलमा आज राति समूह चरणका अन्तिम खेल हुँदै राति 12:15 क्यानाडा र स्विजरल्यान्ड तथा कतार र बोस्निया हर्जगोभिना बीच प्रतिस्पर्धा हुँदै। यसका साथै राति 9:00 समाचार सक्यो। अर्को समाचार राति 10:00 हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।
6: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
7: न पक्ष न विपक्ष,
8: सधैं निष्पक्ष।
9: स्वदेश FM 93.2 MHz।

0: सकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या एक दिदी कता गयौँ कता गएन होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताएँ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लायन्स चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98550509334
3: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना
4: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ
3: प्रवेश परीक्षा साउन पहिलो साता भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि
4: क्याम्पसका विशेषताहरू टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था
3: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप
4: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन
3: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता
4: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको
3: सम्पर्क नम्बर 98550-73474 98550-77680 र 98455-33158
4: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका
5: हेलो
6: हेलो बुढी के छ खबर
5: ठिकै छ चलेकै छ
6: ल भिडियो अन गर त तलाई हेरम
5: भिडियो अनै छ त देख्नु भएन र
6: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
5: माडीको नेट यस्तै त हो नि
6: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल्छ
4: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
3: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
7: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइनलाई

0: साथमा
1: दक्ष कोरियामा प्राय रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0656 53 63 98 550 77 061 र 98 550 77 53
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 493 440 493 580 र 98 550 26 440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

चलाउने माया संसारै जलाउने माया संसारै हँसाउने माया संसारै रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरी झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: मोटो उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मोटो उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।

0: नपक्ष नविपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: र विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: न विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज
2: 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
3: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
4: रेबिस विरुद्धको खोप अभावले ज्यानकै जोखिम, 11 जिल्लाका 87 स्थानमा बर्ड फ्लू, 17 मन्त्रीलाई 150 सहयोगी, संहिताबारे लामिछाने र वाग्लेको प्रस्तावमै अन्तर्विरोध, प्रतिनिधि विवादले रासोपा महाधिवेशनमा भद्रगोल, मतदान जारी लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले आर्थिक अभियान दैनिकमा छापिएको उखु र बेसार खेती प्रवर्धनमा विनय त्रिवेणी गाउँपालिका शीर्षकको शुभ समाचार।
2: नवलपुरको विनय त्रिवेणी गाउँपालिकाले उखु र बेसार खेतीको व्यावसायिक प्रवर्धनलाई प्राथमिकतामा राख्दै उत्पादन वृद्धि तथा किसानको आय आर्जन बढाउने अभियानलाई तीव्रता दिएको छ। गाउँपालिकाले स्थानीय स्तरमा रहेका सम्भावनाको अध्ययन गरी नगदे बालीका रूपमा उखु र बेसार खेती विस्तारमा विशेष जोड़ दिएको हो। 7 वडामा फैलिएको गाउँपालिकामा कृषिलाई मुख्य आय आर्जनको आधार बनाउने लक्ष्य सहित विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालित नगदे बाली खेती प्रविधि अनुकूलन तथा व्यवसायीकरण कार्यक्रम मार्फत उखु र बेसार खेतीको उत्पादन बढाउन विभिन्न योजना कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो। अध्यक्ष गिरीका अनुसार कृषिबाट स्थानीय नागरिकको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले गाउँपालिकाले किसानलाई आवश्यक प्रविधि, बिउ बिजन, कृषि सामग्री तथा अनुदान उपलब्ध गराउँदै आएको छ। कृषि उत्पादन बढेमा किसानको आमदानी स्वतः बढ्छ र स्थानीय अर्थतन्त्र पनि सबल बन्छ। उनले भने, त्यसैले हामीले सम्भावना भएका नगदे बालीको उत्पादन वृद्धि गर्न नव प्रवर्तन कार्यक्रम लगानी गरिरहेका छौं। गाउँपालिका कृषि प्राविधिक मनोज चापागाईका अनुसार उखु र बेसार खेती विस्तारका लागि किसानलाई समूहमा आबद्ध गराई कार्यक्रम सञ्चालन गरिएको छ।
5: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
6: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: Easy AI TV maa hemus football ko har ek exciting moment AI picture and sound sanga up to 30% cashback ra 0% EMI nagrikta bhaye pugcha best exchange value plus 4 years full warranty aba ghar mai stadium experience LG life's good
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर कुकुर स्याल जस्ता जनावरले टोकेपछि दिइने रेबिज विरुद्धको खोप अभावका कारण मानिसले ज्यानै गुमाउन थालेका छन् स्थानीय स्वास्थ्य संस्थामा खोप नपाएपछि त्यत्तिकै बसेका काठमाडौँकै चन्द्रागिरी नगरपालिकाका एक पुरुषको गत शनिबार मृत्यु भएको हो रेबिजको लक्षण देखिएपछि शुक्रराज ट्रपिकल तथा सर्वरोग अस्पताल टेकुमा भर्ना भएका 48 वर्षीय ती पुरुषको उपचारका क्रममा मृत्यु भएको हो उनलाई केही साता अघि कुकुरले टोकेको थियो परिवारले हेल्थ चेक राई गर्दा पनि ती पुरुषको ज्यान गएको चिकित्सकहरूको भनाइ छ नजिकैको स्वास्थ्य चौकीमा खोप उपलब्ध भइदिएको भए सायद उनको ज्यान जाँदैन थियो ती पुरुषका आफन्तको भनाई उद्धृत गर्दै शुक्रराज अस्पतालका एक चिकित्सकले बताएका छन् सरकारी अस्पतालहरूमा निशुल्क वा न्यून शुल्कमा दिँदै आएको रेबिज विरुद्धको खोप अभाव छ कतै कतै निजी औषधि पसलमा खोप पाइन्छ तर महँगो पर्ने भएकाले विपन्न तथा कमजोर आर्थिक अवस्थाका बिरामीलाई समस्या भइरहेको छ समयमै खोप लगाए रेबिजबाट जोगिन सकिन्छ तर लक्षण देखिएपछि उपचार छैन कुकुर स्याल जस्ता जनावरको रियालबाट रेबिज सर्ने गर्दछन् देशभरका सरकारी अस्पतालमा रेबिज विरुद्धको खोपको चरम अभाव भए पनि यसबारे सूचना बाहिर ल्याउन स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले कडा रोक लगाएको अधिकारीहरूले बताएका छन् खोप अभावबारे संचार माध्यममा बोलेका अधिकारीहरूलाई केही दिन अघि मन्त्रालयले सोधपूछ गरी सचेत गराएको एक अस्पतालको इमर्जेन्सी विभागका कर्मचारीले बताएका छन् अहिले अवस्था एकदमै गम्भीर रहेको छ कुकुरले टोकेका बिरामीलाई दिने खोपको एउटै डोज नरहेको पनि चिकित्सकहरूले बताएका छन् निशुल्क वा न्यून शुल्कमा दिने खोप सरकारी अस्पतालमा पाइँदैन निजी औषधि पसलबाट किन्न कमजोर आर्थिक अवस्थाका बिरामीलाई समस्या परेको छ रेबिज विरुद्धको खोप अभावले ज्यानकै जोखिम शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ
3: काठमाडौँमा 8 वर्षपछि बर्ड फ्लू संक्रमणको हट स्पट बनेको छ पशु सेवा विभागका अनुसार चैत 4 गते मुरङको सुन्दर हरैचा र उर्लाबारीमा बर्ड फ्लू देखा परेको थियो हाल ललितपुर भक्तपुर र काभ्रे पलाञ्चोकमा संक्रमणको दर उच्च रहेको विभागले जनाएको छ सुनसरीका 12 स्थानमा मुरङका 7 झापामा 2 चितवनमा 1 र काठमाडौँ लगायत देशका 11 जिल्लाका 87 स्थानमा बर्ड फ्लू फैलिएको विभागले जनाएको छ यो नेपालमा 2075 साल यताकै संक्रमण दर उच्च हो पछिल्लो 3 महिनामा 5,69,558 पंक्षी नष्ट गरिएका छन् 9,89,313 अन्डा र 1,95,485 किलो दाना समेत नष्ट गरिएको छ काठमाडौँ भक्तपुर र ललितपुर भित्रका विभिन्न स्थानमा पालिएका पंक्षीमा संक्रमण देखिने क्रम अझै बढ्दो छ 8 वर्षपछि काठमाडौँ बर्ड फ्लूको हटस्पट शीर्षकमा मध्याह्न दैनिकमा यो खबर छापिएको हो
2: राष्ट्रपाको चितवनमा जारी महाधिवेशनले पार्टीको वैचारिक दिशाका धेरै विषय प्रस्ट्याए पनि संघीयताको सवालमा भने अझै अन्यलकी अवस्था रहेको चित्रण गरेको छ सभापति रवि लामिछाने र उपसभापति सोडिम वागले चितवन महाधिवेशनमा प्रस्तुत गरेका दुई प्रमुख दस्तावेजले संघीयताबारे पार्टीले लिने धारणामा नेताहरूकै बीचमा मत भिन्नता देखिएको हो लामिछानेको राजनीतिक प्रस्तावमा प्रत्यक्ष निर्वाचित कार्यकारी पूर्ण समानुपातिक निर्वाचन प्रणाली राष्ट्रिय सभालाई गैर दलीय विशेषज्ञ सभा बनाउने र उपराष्ट्रपतिलाई सभाध्यक्ष बनाउने उल्लेख गर्दै संघीयताका बारेमा भनिएको छ प्रदेश सभा र प्रदेश सरकारको पनि पुनर्संरचनाको पक्षमा छौं आइसकेको संघीयतालाई कसरी प्रभावकारी बनाउने भन्ने मार्गचित्र नदी अमूर्त रूपमा लामिछानेले एक वाक्यमा पुनर्संरचनाको कुरा उल्लेख गरेका छन् उपसभापति वाग्लीले प्रस्तुत गरेको अर्थ राजनीतिक दस्तावेजमा भने संघीयता खारेजीसम्मको विषय प्रवेश भएको छ हाम्रो संख्या र सामर्थ्य पुगेको दिन वर्तमान संविधानको परिमार्जन गर्नेछौं प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री सांसद मन्त्री नबन्ने प्रणाली दलविहीन स्थानीय तह एवं 753 संख्याले एक तिहाई कटौती प्रदेश सभाको खारेजी सहित संहिताको पुनर्संरचना न्याय परिषद लगायत अन्य संवैधानिक अङ्गहरूको आमूल सुधार र मान्यता प्राप्त राजनीतिक दलको पारदर्शी कोष भरर जस्ता शासकीय सुधारको एजेण्डा राष्ट्रपतिले बहसका लागि प्रवेश गराइसकेको छ। वाग्लेको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रदेश सभा खारेज गर्ने विषयलाई पार्टीका नेताहरूले विभिन्न समयमा फरक फरक ढंगले व्याख्या गर्दै आएका छन्। एक वर्ष अघि उपसभापति वाग्लेले सार्वजनिक कार्यक्रममा प्रदेश सभालाई ठूला दलहरू तत्कालीन अवस्थामा कांग्रेस र एमाले कार्यकर्ता व्यवस्थापन गर्ने थलोका रूपमा चित्रण गर्दै रासुपाको संख्या र सामर्थ्य पुगेका बेला प्रदेश सभा खारेज गर्ने बताएका थिए। पछिल्ला अभिव्यक्तिमा उनले संघीय ढाँचा कायम राख्ने तर अहिलेको संरचना खारेज गरेर प्रदेश सभाको आमूल पुनर्गठन गर्नुपर्ने विकल्प आफूले भन्दै आएको बताउने गरेका छन्। दस्तावेजमा समेत उनले एकातिर संघीयता खारेजीको कुरा उठाएका छन् भने अर्कोतर्फ पुनर्संरचनाको कुरा राखेका छन्। रासोपाको संख्या र सामर्थ्य पुगेको दिन संघीयता खारेज गरिन्छ भनेर एक वर्ष अगाडि सार्वजनिक रूपमा बोलिएकै अभिव्यक्तिलाई लिएर 21 फागुनको निर्वाचन अगाडि उनी वाग्लेसँग प्रश्न सोधिएको थियो। उनले मेरो प्रश्न भनाई संहिताको सात प्रदेशीय ढाँचा रहन्छ तर यहाँभित्रका व्यथिती विकृतिहरू हामीले सुधार्नै पर्छ, प्रदेशलाई झन प्रभावकारी बनाउन पनि यी सुधारहरू आवश्यक छन् भनी प्रतिक्रिया दिएका थिए। प्रदेश सभाको आमूल सुधारका लागि खारेजी पनि हुन सक्छ, त्यसैले यो छरितो बनाउनु पर्छ भन्ने भनाइरहेको समेत उनले बताएका थिए। राष्ट्रपाको निर्वाचन अघि सार्वजनिक गरिएको बाचा पत्रमा समेत वर्तमान संघीय अभ्यासलाई अत्कल्चो भन्दै सुधार आवश्यक भएको उल्लेख गरिएको छ। संघीयताबारे लामिछानी र वाग्लेको प्रस्तावमै अन्तर्विरोध, संघीयता कार्यान्वयन गर्ने भन्दा पश्चगामी बाटोमै फर्कने र राष्ट्रपाको चितवन महाधिवेशनले दिएको राजनीतिक विश्लेषणको टिप्पणी शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।
3: स्थानीय तहको बजेट सुशासन प्राथमिकतामा शीर्षकमा गोर्खापत्रमा खबर छापिएको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि 753 स्थानीय तहमध्ये 724 स्थानीय तहले गाउँ र नगरसभामा बजेट पेश गरेका छन्। बाँकी 29 स्थानीय तहले गाउँ र नगरसभामा बजेट पेश गर्न सकेनन्। सभामा बजेट पेश गरेका अधिकांश स्थानीय तहले यस अगाडिका अधुरा योजना पूरा गर्ने, स्थानीय तहलाई सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनलाई जोड़ दिएका छन्। कतिपय दुर्गम क्षेत्रका स्थानीय तहले भने अहिले पनि भौतिक पूर्वाधारका क्षेत्रलाई नै बजेटको प्राथमिकता निर्धारण गरेका छन्। महानगरपालिका, उपमहानगरपालिका र शहरी क्षेत्रका नगरपालिकाले भने सिप विकास, रोजगारी प्रवर्धन, सूचना तथा प्रविधिको विकास, विपद व्यवस्थापन लगायत कार्यक्रमलाई बजेटमा प्राथमिकता दिएका छन्। 2079 वैशाखमा सम्पन्न स्थानीय तहका जनप्रतिनिधिहरूको बजेट सभामा ल्याउने यो अन्तिम कार्यकाल हो। आगामी 2084 वैशाखमा हालका बहालवाला जनप्रतिनिधिको 5 वर्ष कार्यकाल सकिन्छ। जनप्रतिनिधिको अन्तिम कार्यकाल भएकाले पनि विगतका अधुरा योजना पूरा गर्ने गरी स्थानीय तहले बजेटमा प्राथमिकता दिएका हुन्। गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले गत 10 वर्षको तुलनामा यस वर्ष सबैभन्दा कम मात्र स्थानीय तहले सभामा बजेट पेश गर्न नसकेको बताउनुभयो। उहाँका अनुसार केही स्थानीय तहका प्रमुख तथा अध्यक्षको आकस्मिक रूपमा स्वास्थ्य समस्या हुँदा सभामा बजेट पेश गर्न नसकिएका, केही स्थानीय तहमा आन्तरिक विवाद र कतिपय स्थानीय तहले तयारी नपुगेकाले र प्रमुख प्रशासकीय अधिकृत सरुवा भएकाले बजेट सभामा पेश गर्न नसकेका हुन्।
2: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि मतदान प्रक्रिया अहिले जारी छ। बुधबार राति 10:30 बजेदेखि शुरू भएको मतदान झण्डै 2 घण्टा ढिलो गरी राति 12:35 बजेदेखि शुरू भएको हो। निर्वाचन आयोगका अनुसार 900 जना केन्द्रीय सदस्यका लागि अहिले मतदान भइरहेको छ। मतदान प्रक्रिया आज बिहान 12 बजेसम्म जारी रहने राष्ट्रपाले जनाएको छ। मतदान सम्पन्न भएको 2 घण्टाभित्रै निर्वाचनको परिणाम सार्वजनिक गरिने पनि जनाइएको छ। त्यस्तै मतदानका लागि प्रतिनिधिहरू राति 12 बजेदेखि नै लाइनमा बसेका थिए। मतदान स्थलमा राखिएका होर्डिङ बोर्डहरू हटाउन र मतदान प्रक्रिया चाँडै शुरू गर्न माग गर्दै प्रतिनिधिहरूले नाराबाजी गरेपछि स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो। विवादपछि हलेमा रहेका संस्थापक तथा केन्द्रीय सदस्यहरूका बोर्डहरू समेत हटाइएको छ।
3: सरकारले मन्त्रालयको संख्या घटाएर खर्च कटौतीको सन्देश दियो, तर आफ्नै प्रतिबद्धता विपरीत मन्त्रीहरूका लागि भने जम्बो सचिवालय र सल्लाहकार टोली नियुक्तिको निर्णय लिएको छ। दुई महिना अघि वैशाख 2 गते मन्त्री परिषदले मन्त्रीका सल्लाहकार र स्वकीय सचिवालय सम्बन्धी निर्णय गरेको थियो, तर यो निर्णय तत्काल सार्वजनिक भएन। अहिले कार्यान्वयनका लागि मन्त्रालयहरूमा पठाइएपछि बल्ल सरकारको निर्णय बाहिरिएको हो। मन्त्री परिषदको निर्णय अनुसार अब प्रत्येक मन्त्रीले 9 सदस्यीय स्वकीय सचिवालय बनाउन पाउनेछन्। सचिवालयमा प्रमुख स्वकीय सचिव समन्वय तथा अनुगमन अधिकृत, संचार तथा जनसम्पर्क सहायक, सहायक कर्मचारी, सवारी चालक र कार्यालय सहयोगी रहनेछन्। मन्त्रीहरूले सचिव सरहका सल्लाहकार पनि राख्न पाउनेछन्। ऊर्जा पूर्वाधार तथा कृषि मन्त्रालयले एकजना वैतनिक सहित बढीमा 5 जनासम्म सल्लाहकार नियुक्त गर्न सक्नेछन्। अन्य मन्त्रालयले एकजना वैतनिक सहित बढीमा 3 जनासम्म सल्लाहकार राख्न सक्नेछन्। कार्यबुझका आधारमा थप जनशक्ति आवश्यक ठानिएमा अर्थ मन्त्रालयको सहमतिमा यसभन्दा बढी संख्या पनि थप्न सकिने पनि निर्णयमा छ। अहिले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 17 मन्त्रालय छन्। यस हिसाबले हेर्दा 17 मन्त्रीले 9 जनाका दरले 153 जना स्वकीय सचिवालय सदस्य नियुक्त गर्न पाउनेछन्। त्यस्तै मन्त्रालय अनुसार 57 जनासम्म सचिव स्तरका सल्लाहकार नियुक्त हुनेछन्। सार्वजनिक खर्च पुनरावलोकन आयोगका अध्यक्ष डाक्टर डेलीराज खनाल जम्बो सचिवालय राख्ने निर्णयले सरकारले मन्त्रालय घटाएर लिएको मितव्ययताको नीतिलाई नै खण्डित गरेको बताउँछन्। 17 मन्त्रीलाई 150 सहयोगी सिंहदरबारमा समानान्तर केन्द्रको अभ्यास शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: सरकारले ल्याएका 8 अध्यादेश मध्ये 4 ऐन बन्ने प्रक्रियामा अघि बढेका छन् भने बाँकी 4 स्वतः निष्क्रिय हुने सम्भावना बढ्दै गएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतको सरकारले संघीय संसद रोकेर ल्याएका 8 अध्यादेश मध्ये 4 व्यवस्था गर्दा निष्क्रिय बन्ने अवस्थामा पुगेका हुन्। सरकारको सिफारिशका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाखमा 8 अध्यादेश जारी गर्नुभएको थियो। राष्ट्रपति कार्यालयको विज्ञप्ति अनुसार राष्ट्रपति पौडेलले वैशाख 22 गते संवैधानिक परिषद अध्यादेश 2083, वैशाख 20 गते केही नेपाल ऐनलाई तथा नेपालको संविधानमा सरकारले अध्यादेश जारी गर्न सक्ने र ती अध्यादेश जारी भएपछि बस्ने संघीय संसदको पहिलो बैठकमा पेश गर्ने प्रावधान छ। संविधानको धारा 114 अध्यादेशलाई ऐन कसरी बनाउने र कुन अवस्थामा खारेज हुने भन्ने प्रस्ताव रहेको छ। हाल 4 अध्यादेश संघीय संसदले स्वीकार गरेर विधेयक बन्ने बाटोमा अघि बढेका छन्। सार्वजनिक खरिद अध्यादेश, सम्पत्ति शुद्धिकरण निवारण अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारी अध्यादेश दुवै सदनबाट स्वीकृत भएका छन् भने अन्य 4 अध्यादेशहरू भने स्वीकृत भइसकेका छैनन्। सरकारले ल्याएका 4 अध्यादेश निष्क्रिय हुने सम्भावना, 60 दिने समय सीमा सकिँदै शीर्षकमा हिमालय टाइम्समा आज यो खबर छापिएको छ।
3: अख्तियारको मुद्दापछि छपाएमा अन्यल शीर्षकमा आर्थिक अभियान दैनिक खबर लेख्छ। राहदानी विभागका उच्च अधिकारीहरूसहित ठेक्का पाएको जर्मन कम्पनीका प्रतिनिधि विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि राहदानी छपाएमा अन्यल देखिएको छ। राहदानी विभागका उच्च अधिकारी र ठेक्का पाएको जर्मन कम्पनीका प्रतिनिधि विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै सम्झौता अनुसार जर्मनी कम्पनीले छपाई गर्ने हो वा होइन भन्नेमा अन्यल देखिएको हो। अख्तियारको मुद्दापछि छपाईमा अन्यल शीर्षकमा आर्थिक अभियान दैनिकमा छापिएको खबर हो यो।
2: क्यानाडाको एक स्थानीय निकायले रूखलाई अधिकार सहित जीवित प्राणीको रूपमा औपचारिक मान्यता दिएको छ। क्यानाडाको क्युबेक प्रान्तको मोन्ट्रियलबाट करिब 65 किलो